म यो यो विचार चाहिँ विद्यार्थीहरूसँग कलेजमा धेरै यो वर्ल्ड भ्यू पढाउँदाखेरि धेरैचोटि प्रयोग गरेको यो चित्र छ. यो भ्यागुता त्यो कुवाभित्र जन्मियो, हुर्क्यो, अनि उसको संसार, उसको संस्कार, उसको खानापिना, उसको सास फेर्ने, उसले काम गर्ने, उसले खेल्ने भकुण्डो सबै यो पोखरीभित्र छ. अनि यो कुवाको भ्यागुता भन्छ नि हामीले भन्ने चलन पनि छ होइन, कुवाको भ्यागुता. यो कुवामा तपाईँ र म जन्म्यौ, हुर्क्यौ, बस्थ्यौँ, यो हाम्रो संस्कार हो, यो हाम्रो संसार हो, अनि हामी सोच्छौँ यही नै हो, यो बाहेक अरू छँदै छैन, संसार जीवन नै यही हो, हाम्रो जीवन यहाँ सीमित छ. अनि यहाँ चाहिँ तपाईँ र म हाम्रो सानो आफ्नो संसार छ, अनि हामी जिउने हाम्रो संसार पृथ्वी यहाँ छ, अनि त्यसमाथि चाहिँ परमेश्वरको राज्य छ है. अब यो माथि भन्दा यो भित्र यी तीन

क्रान्ति हुन्छ. जस्तो गएको हप्ता हामीले देख्यौँ है, जेन जीले चाहिँ उसको एउटा जीवन सोसल मिडिया त्यो बन्द हुँदाखेरि चाहिँ उसको जीवन संसारमा कति प्रभाव पर्यो, र अघिदेखि उम्लिरहेको आक्रोश उनीहरूले गएर सडकमा प्रदर्शन गरे अनि सत्ता ढलाइदिए. किनकि हामीले आफ्नो जीवन आफ्नो संसारको लागि जिउन चाहने प्रणाली व्यवस्था प्रणाली चाहिँ हामीलाई यो हामीलाई दिएको हाम्रो राष्ट्रको प्रणालीसँग मिलेन. हामीलाई चित्त बुझेको छैन अनि त्यसलाई हामी उल्टाएर फ्याँकिदिन्छ है. अनि संसारमा चाहिँ धेरै थरीको व्यवस्थापन प्रणालीहरू छ. डेमोक्रेसी भन्छ होइन, लोकतन्त्र भन्छ होइन, अब कम्युनिजम भन्छ, माओइजम भन्छ, युएमएल, विभिन्न थरीको सिद्धान्तहरू चाहिँ नेपालमा मात्र हो, एकै ठाउँमा बसेर चाहिँ एकदम हाँसी खुसी सत्ता चलाउन सक्ने चाहिँ. तर यो विभिन्न थरीको आइडियोलोजी हो, पोलिटिकल आइडियोलोजी, राजनीति प्रणालीहरू छ अनि विचारधाराहरू छ अनि त्यहाँभित्र आफ्नो संस्कारहरू छ. अनि त्यसमध्ये माझमा चाहिँ बाइबलले हामीलाई परमेश्वरको राज्यको सत्ता प्रणाली सिस्टम व्यवस्था प्रणाली हामीलाई सिकाउन चाहनु भएको छ. अनि यसका हामी चर्चमा आउँछौँ, आफ्नो घर परिवारको आफ्नो सिस्टम छ अनि हाम्रो देशको आफ्नो सिस्टम छ, प्रिन्सिपल्सहरू छ, त्यहाँ राजनीति प्रणाली व्यवस्था प्रणालीभित्र हामीहरू बाध्य छौँ. अनि त्यसपछि संसारको अर्को छ होइन, इन्टरनेट बनेको छ, त्यसले चाहिँ हाम्रो यो सबै संसारलाई जोडेको छ भनेदेखि त्यसमाथि चाहिँ परमेश्वरको राज्य आएको छ. यीशु ख्रीष्टले भन्नुभयो, उहाँ आउनु हुँदा उहाँको पहिलो शब्द, उहाँको मुखबाट उच्चारण भएको पहिलो शब्द थियो कि परमेश्वरको राज्य आएको छ, पश्चाताप गर. अब यो राज्य सत्ता प्रणालीको व्यवस्था प्रणालीको कुरा गर्दै जाँदाखेरि तपाईँ र मैले दिनदिन गर्ने हाम्रो क्रियाकलापहरू, हाम्रो एक्सन, हाम्रो कार्य व्यवहारहरू एक आपसप्रति गर्ने, आफ्नो परिवारभित्र, आफ्नो समाजमा अनि देशमा होइन, आफ्नो सडकमा हिँड्दा अनि पसल जाँदा होइन, त्यहाँ एउटा सिस्टम छ है, बाटोमा कताबाट हिँड्ने, कति खर्च एक धार्नी आलुको कति लाग्छ भन्ने एउटा यहाँ सिस्टम छ अनि ती हामी बाँधिएर बसिएको छ. अनि यो जीवनमा कार्यव्यवहार गर्दै जाँदाखेरि ती सबै कार्यव्यवहारको पछाडि चाहिँ कि आत्मिक नियमहरू छ, एउटा व्यवस्थापन प्रणाली छ, त्यहाँ परमेश्वरको राज्य छ अनि त्यो कुराहरू बाइबलद्वारा बुझ्न सिक्न हामी मण्डली आउँछौँ. अनि परमेश्वरले भन्नुभएछ, म तिमीलाई मेरो वचन दिन्छु अनि मेरो आत्मा मैले तिमीलाई दिएको छु. परमेश्वरको वचन र उहाँको आत्मा हामीसँग

कुराहरू सिक्नु पर्ने रहेछ. अनि लेखकहरूले उनीहरूको आफ्नै श्रोताहरूको सन्दर्भलाई, उनीहरूको आफ्नै अडियन्स जसले यो पत्र पढ्नेछ, उनीहरूको जीवनको सरोकारहरूलाई उदाहरण लिएर राखेर हामीलाई सिकाउनुहुन्छ कि जब होइन याकुबले यहुदीहरूको मण्डली, सानो सानो झुण्डहरू थिए छरिएर बसेका ती झुण्डहरू मण्डलीहरूलाई लेख्दाखेरि चाहिँ ऊ आफूले येशु ख्रिस्टबाट सिकेको परमेश्वरको राज्य आउँदाको, अनि जब येशुले चेलाहरूलाई भन्नुभयो है यी दृष्टान्त जुन कुरा मैले तिमीलाई उखानहरू दृष्टान्तहरू भनेको छु यो चाहिँ बुझ्न सक्ने क्षमता ज्ञान तिमीलाई दिएको छ, संसारलाई दिएको छैन, तिमीहरूले चाहिँ बुझ्न सक्छौ मैले परमेश्वरको राज्यको दृष्टान्तहरू तिमीलाई भन्दाखेरि तिमीले बुझ्न सक्नेछौ, अनि यो कुरा चाहिँ तिमीले लिएर गएर समाजमा अरूहरूलाई सिकाइदेऊ. जब परमेश्वरको राज्य शासन सत्ता प्रणाली आउँछ तब के कुराहरू कस्तो देखिन्छ, कसरी फरक हुन्छ, एक दुईवटा उदाहरणसहित आजको वचन हामी सुन्नेछौँ. पाउलले एफिसी 6 अध्यायमा भनेको कुराहरू हामीले जेनजीको आन्दोलन बीचमा प्रार्थना सभामा यो अध्ययन गरेका थियौं. पाउलले एफिसीको मण्डलीलाई के भन्नुहुन्छ, एफिसी 6 अध्यायको म 12-13 पद पढिदिन्छु. यहाँ लेखिएको छ, किनकि हामीहरूको युद्ध शरीर रगतको विरूद्ध होइन तर प्रधानताहरू प्रिन्सिपल्स प्रधानताहरूका विरूद्ध शक्तिहरूका विरूद्ध वर्तमान अन्धकारका संसारिक शासकहरूको विरूद्ध स्वर्गीय स्थानमा भएको दुष्ट्याएका आत्मिक सेनाहरूको विरूद्ध हो. यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ, यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हो. अनि तल उसले बताउँछ कसरी गर्ने ती कुराहरू, अभ्यासको कुराहरू तल हामी देख्दछौ भनेदेखि 6 अध्यायको 18 पदमा सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर. यस उद्देश्यले अनि यो शब्द चाहिँ हाम्रो वचन सिरिजको टाइटल सिरिजको नाम हामीले राखेका छौं. यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति प्रार्थना गरिरह. यो लगनशील ख्रिस्टीय जीवन अथवा समय सिचुएसनको माहौल बीचमा है त्यहाँ उथुल पुथुलताहरू छन्, त्यहाँ विचारको टक्कर छ, प्रतिस्पर्धा छ, मानिसहरू लडिरहेका छन्, झगडा भइरहेछ, द्वन्द आतंकको बीचमा चाहिँ हामीलाई दिएको आह्वान चाहिँ परमेश्वरको वचन र उहाँको आत्मामा तिमीहरू स्थिर बस, लगनशील यी कुराहरूमा चाहिँ तिमीले लगानी गरिरहेको. जसरी एउटा रुखलाई हुरी आधी बतास मा बत्तेर उखालिएर उछिटिनु नदिनको लागि त्यो जरामा त्यसले पकड लिएर बसेको हुनुपर्छ, त्यस्तै प्रकारले तपाईँ र मेरो जीवन पनि लगनशील र स्थिर हुनको लागि परमेश्वरको वचनमा र उहाँको आत्मामा हामी जरा पकड लिएर स्थिर बस्नुपर्ने. कसरी त्यो कुराहरू याकुबले हामीलाई बताउन चाहेका छन्. 2 अध्यायलाई हामी हेर्दैछौ, विशेष गरी आज 2 अध्यायलाई हामी छोटकरीमा अध्ययन गर्नेछौ. 2 अध्यायको 1-7 चाहिँ उहाँले एउटा विषय राख्नु भएको छ, त्यहाँ भेदभाव नगर्नु, पक्षपात नगर्नु भन्ने कुराहरू उसले कसरी जोड दिएको छ, किनकि उसको श्रोताहरूको जीवनमा धनी र गरिब बीच भेदभाव थियो, अन्तर थियो, अनि त्यहाँ वर्गीकरण भएको अवस्थाहरूमा धनीहरूले चाहिँ हुकुम जमाउने अनि गरिबहरूलाई हेला हुने, माथिल्लो जातकोहरूले चाहिँ पढ्न पाउने, खान पाउने, सत्ता शक्ति स्रोत साधन सबै उनीहरूले हडपेर बसेका छन्, अनि अलिकति नसक्ने अशक्तहरूलाई, अलिक तल्लो वर्गकोहरूलाई, पिछडिएकाहरूलाई, सीमाङ्कित भएकोहरूलाई चाहिँ हेला भइरहेको छ. अनि उसले भन्छ परमेश्वरको राज्यमा यस्तो कुराहरू सुहाउँदैन. अब उसको भाषा उसको शब्दमा हामी सुनौ, 1 पददेखि म पढ्नेछु. अघि मैले 1 र 2 पढेँ, 2 पददेखि फेरि, यदि कोही मानिस सुनका औठीहरू र राम्रो राम्रो लुगा लगाएर तिमीहरूको सभामा आयो, मण्डलीमा कुनै एकजना गरिब पनि झुत्रे झामे लुगा लगाएर आयो भने तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर चाहिँ यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ, र त्यस गरिबलाई चाहिँ त त्यही उभी अथवा मेरो पाउनेर बस भन्छौ भने के तिमीहरूले आफ्नो बीचमा भेदभाव देखाएनौ र अनि कुविचार भएको न्यायकर्ता तिमीहरू भएनौ र? न्याय सबैले गर्छ तर कुविचार भएको संसारको न्याय प्रणालीबाट न्याय गर्ने चाहिँ कस्तो हुन्छ त? उसले यो भेदभावको संसार समाजलाई उसले फाइदाको विषय बनाउँछ, अनि जो जहाँ जन्मेको छ ऊ त्यहाँबाट चढ्दै चढ्दै चढ्दै चढ्दै चढ्दै उसले चाहिँ अनि यसरी चाहिँ आफ्नो स्ट्याटस बढाउने, आफ्नो पोजिसन बढाउने, सम्पत्ति बढाउने, जग्गा जमिन जोड्ने, अनि कसरी हुन्छ सबैजना चाहिँ यो हानाथाप संसारमा जित्नको लागि हिँडे लम्किरहेछन्. जब हामी परमेश्वरको राज्यभित्र आउँछौँ हामीले सोच्ने, हामीले कार्य व्यवहार गर्ने कुराहरू चाहिँ फरक हुन्छ प्रियहरू.

यो कुराहरू उसले भन्न चाहे. त्यसकारण पाँच पदमा मेरा प्रियहरू सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याउनलाई त्यस राज्यको उत्तराधिकार हुनलाई चुन्नु भएन र. परमेश्वरले के गर्दै हुनुहुन्छ ध्यान दिन सक्ने, देख्न सक्ने नजर आँखाहरू जो उहाँले चेलाहरूलाई दिनुभयो, याकुबले पायो, उहाँको वचनद्वारा तपाईँ र मैले पाएको छौ, कि हामीलाई परमेश्वरको राज्यको ज्ञान, उहाँको नजर, दृष्टिकोणहरू, वर्ल्ड भ्यू हामीले पाएको छौ. के दिनुभएको छ उहाँले? गरीबहरू धनीहरू बीच चाहिँ हामीहरूलाई उहाँको राज्यको उत्तराधिकार बन्नलाई चुन्नु भएको छ. आमेन. यो संसारको खेल मैदानमा प्रतिस्पर्धामा जित्न हाँकिएको जीवन भन्दा पनि पहिला परमेश्वरको राज्यको नागरिक हुन हामीले सिक्दैछौँ. मण्डली आएर परमेश्वरको वचन सुनेर यीशु ख्रीष्टको माइन्ड, दिमाग हामीहरूमा धारण गरेर हामी सिक्दैछौँ. यही राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको छ, होइन र? उहाँको राज्य, उहाँलाई प्रेम गर्ने, तपाईँ र मलाई उहाँको राज्य दिन उहाँ आउनु भएको. अनि यसकारण उहाँले भन्नुहुन्छ, परमेश्वरको राज्य आएको छ, तिमीहरू म कहाँ हो, मेरो पछि लाग. यो हाम्रो बोलावट, यीशु ख्रीष्टको माइन्ड धारण, परमेश्वरको राज्य स्वीकार गर्नको लागि हामी यहाँ आएका छौँ. यसकारण यो पहिलो एकदेखि सात पदसम्म उहाँले भन्न चाहेको, र सात पद पनि म पढिहाल्छु. के तिमीहरूले त्यही आदरणीय नाउको अपवाद गर्दैनन् र जुन नाउद्वारा तिमीहरूलाई बोलावट भएको छ? ख्रीष्टको नाउँमा हामीले बोलावट पायौं, परमेश्वरको राज्यमा हामीले आह्वान, निमन्त्रणा पायौं, त्यो सुहाउँदो जीवन हामीले धारण गरौं. याकुबको समयमा मात्र होइन, पक्षपात भेदभावको कुराहरू तपाईँ हामी जिउने समाजमा पनि छ, हामीले विचार गर्नुपर्ने. हाम्रो कार्य व्यवहारहरू पछाडि आत्मिक सिद्धान्तहरू छन्, अघि मैले भने हामी जे काम कुराहरू गर्छौं त्यसको पछाडि केही सिस्टम प्रणाली सिद्धान्तहरू छ, के ती परमेश्वरको चरित्र सुहाउँदो छ कि छैन. अब यो चाहिँ एकदम ठूलो जाँच छ, यो हो क्या, परमेश्वरको चरित्र सुहाउँदो छ कि छैन. अनि नैतिक शिक्षा एउटा हो, होइन, विद्यालयमा गएर चाहिँ नैतिक शिक्षा हामी सिक्छौँ, है, महेन्द्र मालाबाट शिक्षा हासिल, नेपाल सरकारले बनाइदिएको पाठ्यक्रमबाट हामीले नैतिक शिक्षाहरू सिक्छौँ आफ्नो ठाउँमा छ. तर तपाईँ हामी क्रिस्चियन भएर चाहिँ के जाँच्नु पर्ने, के थाहा गर्नुपर्ने, के हामीले सिकेको र गरेको व्यवहारहरू चाहिँ परमेश्वरको क्यारेक्टर, उहाँको चरित्र सुहाउँदो छ कि छैन. किनभने वचनले उहाँको राज्यमा हामी जाँदाखेरि परमेश्वरको राज्यको सिस्टम प्रणाली चाहिँ परमेश्वरको क्यारेक्टरसँग सुहाउँदो छ प्रिय, अनि त्यो बुझ्नलाई हामी प्रयास गरिरहेका छौँ. अनि उसले उदाहरण दिइदिकन हामीलाई सिकाउनु भएको यहाँ पाउँदछौ. दोस्रो सिद्धान्त हामी हेरौँ, आठदेखि तेह्र पदसम्म त्यही प्रसंगमा याकुबले के भनेको हामी पाउँछौ. याकुब दुई अध्यायको आठदेखि तेह्रसम्म, यदि आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भन्ने पवित्र शास्त्रको राजकीय व्यवस्था, यस्तो व्यवस्था छ जुन चाहिँ नेपाल देशको, हाम्रो पृथ्वीको माथि चाहिँ परमेश्वरको राजकीय व्यवस्था छ है, रहेछ. बाइबलले त्यो कुरा हामीलाई सिकाउँदछ, राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भने त असलै गर्दछौ. यदि तिमीहरूले भेदभाव देखायौ, त्यो उदाहरण उसले दिइरहेछ, तिमीले भेदभाव देखायौ भने त तिमीहरू पाप गर्दछौ, तिमीहरू यो पृथ्वीको व्यवस्थामा छौ अनि समाजको आफ्नो व्यवस्थामा तिमीहरू सीमित छौ, परमेश्वरको व्यवस्थासँग मिलेको कुरा गरेको छैनौ. नौ पद, फेरि तिमीहरूले भेदभाव देखायो भने त तिमीहरू पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा ऊ चुक्छ भने व्यवस्थाको सबै कुरामा ऊ दोषी ठहरिएको हुन्छ. अब यो व्यवस्थाको कुरा गर्दछ, यो संसारमा जिउने अनि परमेश्वरले दिनुभएको बाइबल व्यवस्था छ हामीसँग, त्यो कुराहरू उसले तुलना गरेर हामीलाई इक्जाम्पल दिँदैछ. एघार पदमा, किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो, तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाको अपराधी भएका छौ. अब यो व्यवस्था पालन गर्न चाहिँ हामी छट्टु भएका छौँ, हामी एकदम चलाख भएको छौँ, होइन, आज यो व्यवस्था पालन गर्छौँ, भोलि त्यो उल्लङ्घन गरेर अर्को व्यवस्था पालन गर्ने प्रयास गर्छौँ, अनि व्यवस्था पनि हामी एकदम सेलेक्टिभ क्या, आज जुन मन लाग्यो त्यो चाहिँ पालन गर्ने, अर्को चाहिँ होइन, अब हत्या नगर्नु भने ठुलो विषय भयो, होइन, त्यो मानहानि पनि हत्या मानिएको छ नयाँ करारमा, अनि अरूको चरित्र हत्या गर्नु कुराहरू पनि ठुलो छ, होइन, अब यता झुटो नबोल्यो भने चाहिँ हिजो झुटो नबोल्ने भन्ने पालन गरे, आज चाहिँ चोरी नगर्नु भन्ने गर्दाखेरि उता झुटो नबोल्नु भन्दाखेरि भङ्ग भइसकेको हुन्छ. अनि के हुन्छ त हामी यो सेलेक्टिभ है, कहिले कुन चाहिँ पालन गर्ने अनि आफू अलि सही देखिने, अब देखिने कुरा पनि छ यहाँनिर, यो जुन चाहिँ पार्सियालिटी भन्ने शब्द छ नि, अथवा भेदभाव, परपक्ष
गर्ने भन्ने शब्द यहाँ प्रयोग गरेर छ नि, त्यो हिब्रू र ग्रिकमा चाहिँ त्यो शब्दको अर्थ के अरे भन्दा फेस अनुसार मूल्याङ्कन अन्याय गर्ने, त्यो चाहिँ पक्षपातको कुरा चाहिँ त्यो शब्द त्यस्तो प्रयोग गरेको रहेछ क्या. अगाडि जे देखियो त्यतिको भ्याल्यु मात्रै राख्ने, तर भित्रको कुराहरू पछाडिको कुराहरू चाहिँ विचार नगर्ने. हामी दोस्रो कुरा हेर्दैछौँ है, तल 12 पदमा हेरौँ. यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूको जस्तै होस्. यहाँ चाहिँ सारांश, यो 8-13 पदसम्मको सार चाहिँ यहाँ पाउँछौ. यसकारण तिमीहरूको बोली वचन र व्यवहार काम गर्ने कार्यशैली स्वतन्त्रता साथ व्यवस्था पालन गर्न चाहनेहरूको जस्तो होस्. किनभने राजकीय व्यवस्थाले के भन्छ, यीशु ख्रीष्ट तपाईँले सोध्नुभयो व्यवस्थामा सबैभन्दा महत्वपूर्ण आज्ञा के हो भन्दाखेरि यीशुले के भन्नुभयो, सर्वप्रथम तिमीले आफ्नो परमेश्वरलाई आफ्नो सारा मनले आफ्नो सारा हृदयले आफ्नो सारा समझले आफ्नो सारा शरीर प्राणले उहाँलाई प्रेम गर, अनि दोस्रो पनि त्यस्तै छ कि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर. यो दुईवटा कुराको विरुद्ध चाहिँ कुनै कानून छैन अरे हेर्नुहोस् है. अनि यहाँ 13 पदमा चाहिँ त्यही भन्न चाहेँ, किनकि जुन मानिसले कृपा चाहिँ प्रेमको व्यवहार हो, साँचो प्रेमको व्यवहार चाहिँ अरूप्रति कम्प्यासन मर्सी काइन्डनेस कृपा देखाउनु चाहिँ प्रेमको बाहिरी प्रतिक्रियाहरू हो. त्यसको न्याय कृपा बिना नै, जसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुनेछ, अनि कृपा न्यायमाथि विजय हुन्छ है. न्याय गर्नु छ त व्यवस्था प्रणालीले गर्छ नि त न्याय त त्यसको माथि राजकीय प्रणाली शास्त्र चाहिँ के रहेछ कि परमेश्वरलाई तिमीले प्रेम गर अनि आफ्नो छिमेकीलाई तिमीले प्रेम गर. जसले प्रेम गरेको छैन उसलाई न्याय गर्ने, उसलाई अनुशासन गर्ने अधिकार छैन. हामी मण्डलीमा त्यही कुरा विश्वास गर्छौँ, फ्यामिली काउन्सिलिङमा हामी त्यही कुरा भन्छौँ, छोराछोरीलाई अनुशासन गर्ने, न्याय गर्ने, उसलाई यो दिने यो गर्ने यो गर्नु नहुने त्यो तोक्ने काम जिम्मा चाहिँ कसलाई अधिकार छ अरे, जसले चाहिँ वास्तविक रूपमा उसको भलाइ खोजेर उसलाई प्रेम गरेको छ भनेदेखि त्यो व्यवस्था उसले बनाएको अनुशासनको सीमा रेखाहरू चाहिँ उपयुक्त हुन्छ. तर होइन, त्यहाँ प्रेम छैन, त्यहाँ वास्तव कृपा दया भन्ने कुरा छैन, तर म ठिक हुँ भनेर मात्रै उसले व्यवस्थालाई पालन गर्न खोजेको छ भनेदेखि त्यसले प्रेमको परिणामहरू खोजेको छैन, त्यसले प्रेमबाट अरूको जीवन सुधार हुने कुराहरू उसले खोजेको छैन, तर आफू ठिक हुन मात्र खोजेको छ. प्राय मान्छेले के गर्छ अरे थाहा छ, ट्रुथ एन्ड ग्रेस भन्छ नि, मलाई चाहिँ अनुग्रह अनि सत्यता चाहिँ अरूलाई भन्छ अरे क्या. अरूलाई न्याय गर्न चाहिँ हामी सत्य म ठिक थिएँ यो फ्याक्ट हो है तथ्याङ्कले यसै भन्छ, अनि अरूलाई चाहिँ सत्यता देखाउने अरे, अनि आफू आफ्नो लागि चाहिँ सधैँ अनुग्रह अनि कृपा मात्र खोज्ने अरे. अनि यीशुले के भन्नुभएछ, जस्तो तिमी अरूले तिमीसँग व्यवहार गरेको चाहन्छौ त्यस्तै प्रकारले तिमीले अरूलाई व्यवहार गर. आमेन. यीशु ख्रीष्टको राजकीय व्यवस्था चाहिँ त्यो रोयल ल चाहिँ प्रेमको हृदयको भित्री अवस्थाहरूबाट बाहिरको हाम्रो एक्सनहरू, हामीले गर्ने व्यवहार, हामीले गर्ने विचार, अरूसँग गर्ने अन्तर्क्रियाहरू चाहिँ बनेको होस्. भित्रपट्टि चाहिँ त्यो इन्जिन अपरेटिङ सिस्टममा चाहिँ के छ, परमेश्वरलाई प्रेम गर्नु र आफ्नो छिमेकीलाई प्रेम गर्नु भन्ने कुरा चाहिँ भित्र हाम्रो अपरेटिङ सिस्टम हाम्रो गहिराईमा छ, हाम्रो बाटो मुनि मुनि सतह मुनि चाहिँ त्यो कुराहरू छ भनेदेखि त्यहाँबाट उम्रेको बाहिर हामीले बोले शब्दहरू, हामीले अरूसँग गर्ने व्यवहारहरू चाहिँ छिमेकीको भलाइ, उसको बढाइ अनि ऊ फल्ने अनि फस्टाउने वातावरण निर्माण गरिदिनको लागि मेरो प्रेमले काम गरेको हुनुपर्छ. प्रेम राजकीय व्यवस्था अनुसार प्रेमको व्यवहारद्वारा छिमेकीको जीवन वृद्धि हुन्छ. यो शब्द खास प्रयोग हुने शब्द चाहिँ फ्लोरिस, छिमेकीको जीवन चाहिँ मौलाएको फस्टाएको हुन्छ. मेरो प्रेमको हृदयको अवस्थाद्वारा अरूसँग गर्ने व्यवहार त्यो राजकीय व्यवस्थाले छिमेकीको भलाइ खोज्छ. जन ओडबर्गको डेफिनेसन साह्रै मनपर्छ. लभ भनेको चाहिँ के अरे बाइबल, यो प्रेम भनेको चाहिँ के अरे जन ओडबर्गले भन्नुहुन्छ, इज टु विल द गुड अफ यर नेबर. प्रेम भनेको के हो, छिमेकीको भलाइ उचितता खोज्नु चाहिँ साँचो प्रेम अरे. अनि यो कुरा हामी परमेश्वरको राज्यको व्यवस्था प्रणालीमा पाउँदछौँ. यो पहिलो र दोस्रो आज्ञा हो. तेस्रो सिद्धान्त हामी यहाँ देख्छौँ, विशेष 14 पददेखि हामी 24 पदसम्म नै यो कुराहरू लेखिएको पाउँदछौँ. त्यहाँ विश्वास र काम बीचको अन्तर सम्बन्ध
विश्वास र कामको अन्तर सम्बन्धलाई उसले व्याख्या गरिरहेको छ. हामी यो पढौँ अनि त्यसपछि एक दुईवटा कुरा म व्याख्या गर्नेछु. मेरा भाइ हो, मेरा भाइ बहिनीहरू हो, यदि कोही मानिसले मसित विश्वास छ भन्छ तर काम चाहिँ गर्दैन भने त्यसबाट के लाभ? विश्वास छ भन्छ, घमण्ड धाक देखाउँछ तर काम चाहिँ गर्दैन भने त्यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउँछ सक्छ? र पावलले के भनेछ? विश्वासद्वारा अब्राहम धर्मी ठहरिए भनेको छ है. विश्वासद्वारा ऊ बाँच्यो. अब हामीलाई विश्वास, यसमा विश्वास गरेर हामी बाँचेको छौँ, हामीले उद्धार पाएको छौँ. अब त्यो सँगसँगै कार्य व्यवहार, हाम्रो क्रियाकलाप र कामको सम्बन्ध चाहिँ के हो त भन्ने कुरा बुझ्ने प्रयास गर्दैछौँ. एकछिन पढौँ, त्यसपछि म यसलाई व्याख्या गरेँ. 15 पदमा यदि कोही भाइ वा बहिनीले झुत्रे झाम्ने लुगा लगाएको छ र त्यसलाई दिनौको भोजनको अपुग छ र तिमीहरू मध्ये कसैले त्यसलाई शान्तिसँग जाऊ, न्यानो गरी बस, पेट भरि खाओ मात्र भन्छ र त्यसको शरीरलाई चाहिने कुराहरू चाहिँ उसले दिँदैन भने त्यसलाई के लाभ हुन्छ? र यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मरेको हो, मृत हो. एकदम सफा सरल कुरा छ. अब यो थियोलोजी पढ्नेहरूले चाहिँ धेरै डिबेट गर्छ, काम र विश्वास, हामी उद्धार पाएको कामद्वारा हो कि विश्वासद्वारा हो भन्ने कुरा छ होइन. अब मैले अगाडि विचार राखिदिएछु, यस विश्वासभित्र छ अनि काम चाहिँ बाहिर देखिन्छ. यो दुईटा चाहिँ एउटै जन्तु हो, एउटै अङ्ग्रेजीमा भन्छ नि टु साइड्स अफ द सेम कोइन भन्छ है, एउटै जन्तु हो. हामी भ्रम नपरौँ कि काम गर्ने कि विश्वास गर्ने भन्ने कुरा चाहिँ यो कि त्यो भन्ने विषय होइन. यो चाहिँ एउटै जन्तु हो, एउटै विषय हो है. जुन कुरा भित्र छ त्यो बाहिर प्रकट हुनु, जुन कुरा हामीले बाहिर देखाइरहेका छौँ त्यो कुरो चाहिँ वास्तविकतामा भित्रैबाट आएको हो भन्ने कुरो चाहिँ त्यो दुईवटा किताब मैले पढेको छु यो विषयमा चाहिँ एकदम राम्रो लाग्यो कि त्यो किताब. एउटा चाहिँ द सिमलेस लाइफ भन्ने चाहिँ स्टिभन गर्बर भन्ने व्यक्तिले लेख्नु भएको छ. उहाँले अर्को पुस्तक पनि लेख्नु भएको छ, त्यसलाई चाहिँ द भिजन अफ भोकेसन अथवा काम को विषयमा लेख्नु भएको छ. सिमलेस लाइफ, हाम्रो विश्वासद्वारा आएको काम र काम पछाडि रहेको हाम्रो विश्वास चाहिँ कस्तो हुनुपर्छ? सिमलेस हुनुपर्छ अरे. अनि अर्को एउटा मैले अहिले भर्खर पढ्दै गरेको चाहिँ पार्कर पामर भन्ने व्यक्तिले लेख्नुभएको किताब छ, त्यसको नाम चाहिँ द हिडन होलनेस. हामी भित्र रहेको एउटा सन्तुलित जीवन, जुन कुरा भित्र छ त्यही कुरा बाहिर देखिन्छ, जुन कुरा बाहिर देखिन्छ त्यही कुरा वास्तविकतामा भित्र छ. किनभने शैतानमा चाहिँ के हुन्छ अरे, यहाँ 18 पददेखि तल हेर्नुहोस् त, तर कसैले भन्दा मसित विश्वास छ, मेरो चाहिँ कामहरू छन्, काम बिनाको तिम्रो विश्वास मलाई देखाऊ र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउँछु. अब यहाँ 19 पदमा हेर्नुहोस् त, शैतानको चरित्र चाहिँ के छ? उसले काम पनि बुझेको छ, उसले विश्वास पनि बुझेको छ, तर यहाँ के छ? तिमीहरू विश्वास गर्दछौ ए परमेश्वर एउटै हुनुहुन्छ भनेर. त्यो असल हो, किनभने भूतात्मा दुष्ट शैतानले पनि विश्वास गर्दछ र त्यो परमेश्वरसँग काम गर्छ. अब विश्वास र कामको अन्तर सम्बन्धलाई विचार गर्दा चाहिँ हामी दुईमुखे जिउँछ प्राय जसो चाहिँ. दुईमुखे कस्तो हुँदो रहेछ? एउटा चाहिँ हाम्रो विश्वासको जीवन, जुन कुरा शनिबार देखिन्छ, जुन कुरा बुधबार प्रार्थनामा आउनु भएछ भने त्यहाँ देखिएला, अथवा कुनै आफ्नो एकान्त प्रार्थना वासमा तपाईँले आफ्नो आत्मिक जीवनको अभ्यास गर्नुहुन्छ, त्यहाँ विश्वासको कुराहरू बढी अभ्यास हुन्छ, देखिन्छ है. भनेदेखि अर्को हाम्रो जीवन चाहिँ त्यो चाहिँ हामीले समाजको अगाडि जिउने, अनि त्यो चाहिँ काममा होस् होइन, अरू कुनै स्टेज मञ्चमा आएर चाहिँ गर्ने कुराहरू होस्, चाहे हामीले बाहिर पब्लिकमा जिउने जीवन, क्या इन्टरटेनमेन्टको कुराहरू के छ, हामीले हेर्ने स्क्रिन, फोनमा स्क्रिनमा हामी के कुराहरू बढी ज्यादा हेर्छौँ, अनि यो आफ्नो जीवनको बाहिरी समाजको अगाडि जिउने रमणीय जीवनहरू, मनोरञ्जनको जीवनहरू त्यहाँ छ, अनि यतापट्टि आत्मिक जीवन छ. अनि यो धेरैचोटि छ, यी कुराहरू द्विमुखी हुन्छ. अनि याकुबले भन्न त, यदि हामी परमेश्वरको राज्यमा यसो ख्रिस्त विश्वास गरेको परमेश्वरको राज्यमा जिएको छौँ भनेदेखि चाहिँ हाम्रो यी दुई जीवन एक हुनुपर्छ. विश्वास र काम चाहिँ दुई अलग अलग जन्तुहरू होइन, दुई अलग अलग धातुहरू होइन, यो दुई एउटै जन्तु हो, एउटै धातु हो. अनि यो भित्र र बाहिरको जीवन मिलेको जब हामी मिलाउन सक्छौँ नि, तब हाम्रो गवाही चाहिँ प्रभावकारी हुन्छ, तब हाम्रो जीवन चाहिँ है, हामीले बोलेको कुराहरू हामी भित्रको कुराहरूसँग मिलेको, हाम्रो भित्र रहेको कुराहरू हाम्रो बाहिर जिएको जीवनसँग चाहिँ मिलेको छ भनेदेखि प्रियहरू, परमेश्वरको राज्य हाम्रो जीवनमा आएको छ, हामी जिउने जीवनले सुसमाचार बन्दछ, समाजको लागि उदाहरणीय जीवन है. अनि यो समय सिचुएसन सर्कमस्टान्सेसहरूले, बाहिरको क्रान्तिले, बाहिरको उथुलपुथुलताहरूले, बाहिरको अनेकताहरूले हामीहरू
भत्ताभुङ्गै हुनु परेन, हामी उखालेर फ्याँकिएको हुँदैनौँ, हाम्रो जीवन लगनशील, हाम्रो जीवन स्थिर हुँदछ। कसरी गर्ने यी कुराहरू एकछिन विचार गर्ने? एक दुईवटा कुराहरू मैले अन्तिममा यो अभ्यासको कुराहरूमा राख्न चाहेँ। एउटा अनौठो प्रसङ्ग मैले यहाँ जोड्न चाहेँ, त्यो चाहिँ के हो भन्दा बप्तिस्माको विषय छ है। अब यो प्रसङ्ग यहाँ त पाउँदैन, यहाँको दुई अध्यायमा, यसकारण अभ्यासमा मैले ल्याएर प्रसङ्ग जोड्न चाहेँ। किनकि जब हामी बप्तिस्माको लागि तयार हुन्छौँ अथवा बप्तिस्मा लिन्छौँ, त्यो चाहिँ सामाजिक तौरमा हामीले येशु ख्रीष्टमा गरेको विश्वासको गवाही हो। अनि हामीले भनेको छौँ, पावलले बप्तिस्माको विषयमा भनेको छ, हामी अब संसारको लागि मरेको छौँ, ख्रीष्टसँग चिहानमा गाडिएका छौँ, अब हामीले जिउने जीवन चाहिँ येशु ख्रीष्टसँग पुनरुत्थान भएको, उहाँको राज्यमा प्रवेश गरेको नयाँ जीवनमा हामी प्रवेश गरेका छौँ। यहाँ मैले भन्न चाहेको चाहिँ बप्तिस्मा चाहिँ तपाईँको मेरो परमेश्वरको राज्यभित्र प्रवेश हो, सामाजिक गवाही कि हामी येशु ख्रीष्टको राज्यमा प्रवेश गरेका छौँ। अनि त्यो नयाँ आइडेन्टिटी लिएर बप्तिस्मा चाहिँ एउटा आइडेन्टिटी, हाम्रो पहिचानको विषय हो प्रिय, किनकि त्यो राज्यमा पुगिसकेपछि हाम्रो नयाँ परिचय पत्र हुन्छ, म ख्रिस्टको हो, म ख्रिस्टीय हुँ। अनि त्यो परिचय पत्र लिएर हामी परमेश्वरको राज्यको सदस्य, त्यो राज्य प्रणालीभित्र हामी जिउन सुरु गर्दछौँ, जुन कुरा चाहिँ परमेश्वरको राज्यमा सुहाउँदो हुन्छ। हामीले ती कुराहरूमा जीवनलाई लगानी गर्नुपर्ने, अनि परमेश्वरले हाम्रो जीवनमा त्यसरी परिवर्तन ल्याउनुहुन्छ कि हामीले संसारलाई त्यागेका छौँ, लात मारेर फ्याँकेको होइन, त्यहीँ जिउँछौँ, तर परमेश्वरको राज्यको सूत्र सिद्धान्तहरूले हामी जिउन सक्षम हुनेछ। प्रभुले हामीलाई सहायता गर्नुभएको हुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरले यो समय दिनुभएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको बीचमा रेडियो मार्फत परमेश्वरको वचन प्रचार गर्न पाउनु यो मेरो निम्ति सौभाग्य बनेको छ। परमेश्वरको वचनद्वारा तपाईँहरू सबैले आजको दिनमा आशिष पाउनुहुनेछ भनी म विश्वास गर्दछु, अनि यो मेरो परमेश्वरसँग विन्ती पनि छ। आजको हाम्रो बाइबलको पाठ चाहिँ यसैयाको पुस्तक 62 अध्यायको 5 पद रहनेछ। परमेश्वरको वचनमा यसरी हामीले पढ्न सक्छौ, जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। यो एउटा उदेकको वचन रहेको छ आजको पाठमा। परमेश्वरले उहाँका प्रजाहरूको निम्ति विभिन्न चिन्हहरू लक्षणहरूका रूपमा मानिसहरूसँग बोल्नुभयो। उहाँले तिनीहरूको बीचमा विवाहको विषयमा पनि बोल्नुभयो। परमप्रभुले एउटा विवाहको विषयमा बोल्नु भएको छ यहाँनिर। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ अर्थात खुशी हुँदछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति खुशी गर्नुहुनेछ, रमाहट गर्नुहुनेछ। जसरी एउटा दुलहाले एउटी दुलही आफ्नो घरमा ल्याउँदछन् त्यो दिन उनी अति नै खुशी हुन्छन्, रमाउँछन्। विवाहको विधिको विषयमा बाइबलले प्रष्ट रूपले हामीलाई बताउँदछ। परमेश्वरले विवाहको सन्दर्भमा विभिन्न चिन्हहरू उल्लेख गरेको छ। हामीले विवाहको उदाहरण उत्पत्ति 2 अध्यायमा देख्न सक्छौ। परमेश्वरले आदमको बगैंचामा पहिलो मानिस अर्थात आदमको जीवनबाट विवाहको शुरूआत गर्नुभएको छ। परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो र तिनलाई सुहाउने जोडी हब्बालाई बनाउनुभयो र आदमलाई दिनुभयो। आदमलाई चाहिने असल जीवन साथी बनाउनुभयो। आदम पहिलो मानिस मात्र थिएनन् तर उनी पृथ्वीमा पहिलो पुरुष अर्थात पतिको रूपमा खड़ा भएका थिए। परमेश्वरले आदमको बगैंचामा जसरी आदमको निम्ति सृष्टि गर्नुभयो स्त्रीलाई अर्थात हब्बालाई उहाँले आदमको लागि एकदमै सुहाउने जोडीको रूपमा बनाउनु भएको थियो। परमेश्वरले पहिलो विवाह त्यहीँनिर हामीले देख्छौ नियुक्त गर्नुभयो अर्थात शुरूआत गर्नुभयो। परमेश्वरले नै पहिलो विवाहको आरम्भ गर्नुभएको थियो। यो पहिलो विवाह आदम र हब्बाको बीचमा भएको थियो। उत्पत्ति 2 अध्यायको 22 पदमा हामीले यसरी पढ्न सक्छौ, परमेश्वरले एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। परमेश्वर आफैले आदम र हब्बा बीचको विवाहलाई शुरूआत गराउनुभयो। यो संसारमा आदम र हब्बाको बीचमा प्रेम अर्थात पहिलो विवाहको रूपमा शुरू भएको थियो। विवाह विधि पवित्र थियो। परमेश्वरले विवाह विधि नियुक्त गर्नु चाहिँ एउटा उद्देश्य थियो। एउटा उद्देश्य राखेर परमेश्वरले विवाहको शुरूआत गर्नुभएको थियो मानिसहरूको जीवनमा। परमेश्वरले संसारमा परिवार निर्माण गर्न चाहनुहुन्थ्यो। हामीले उत्पत्ति 2 अध्यायको 24 पदमा पढ्न सक्छौ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नै स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। प्रभु येशूले विवाहको विषयमा यसरी मत्ती 19 अध्यायको 6 पदमा भन्नुभयो, ती अब दुई होइनन् तर एउटै शरीर भएका छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। विवाह बन्धनको बीचमा कसैले पनि छुट्याउने काम गर्नु हुँदैन। यो कुरा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। परमेश्वरले चाहनुहुन्छ कि विवाह बन्धन अनन्त अनन्तसम्म रहिरहनु पर्दछ। विवाह बन्धन बिग्रनु हुँदैन, यो पवित्र विधि हो। एउटा मानिस र एउटी स्त्रीको बीचमा मात्र विवाह सम्बन्ध हुनु पर्दछ भनी परमेश्वरले भन्नुभयो। आगमवक्ता मलाकीले हामीलाई यसरी भन्दछन् किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। हाम्रो समाजमा विवाह चाहिँ पवित्र हुनुपर्छ। विवाहलाई कसैले पनि दूषित गर्नु हुँदैन। विवाहमा सबैजना विश्वासयोग्य हुनुपर्छ। यो एउटा विवाह बन्धनको सिद्धान्त हो। परमेश्वर र उहाँका मानिसहरूको बीचको सम्बन्धलाई पनि विवाह बन्धनको चित्रण गरिएको छ। बप्तिस्मा दिने यहुन्नाले सुसमाचार यहुन्ना 3 अध्यायको 29 पदमा भन्दछन्, जससँग दुलही छ दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ। पौलले विवाहको विषयमा एफिसी 5 अध्यायको 25 पदमा पनि बताएका छन्, पति हो आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्ट येशूले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। विवाह भनेको परमेश्वर र उहाँका मानिसहरूको बीचको गोप्य एकताको चिन्ह हो। विवाहमा दुलहा दुलहीको निम्ति रमाहट गर्दछन्। यो एउटा विवाहको रमाहट हो। यसैया 62 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ, जसरी एउटा जवान केटाले कन्या केटीलाई विवाह गर्छ त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। विवाहले परमेश्वरको एउटा स्वभावलाई प्रस्तुत गर्दछ, जोहरू उहाँका बन्दछन् अर्थात उहाँको हुँदछन्, तिनीहरूमाथि उहाँ रमाहट गर्नुहुन्छ। परमेश्वर उहाँका प्रजामाथि रमाहट गर्नुहुन्छ। परमेश्वरले दुलहाको चित्र अर्थात चिन्ह यहाँनिर प्रस्तुत गर्नुभएको छ। उहाँ आफ्ना मानिसहरूको निम्ति रमाहट गर्नुहुन्छ। जसले उद्धार पाएका छन् उहाँको निम्ति आनन्दित कुरा हो। हामीले यसैया 62 अध्यायको 4 पदमा एउटा मुख्य शब्द पढ्न सक्छौ, जसको अर्थ तँसित परमप्रभु खुशी हुनुहुन्छ। जो जो उहाँका मानिस हुन् तिनीहरू प्रति परमेश्वर कसरी खुशी हुनुहुन्छ भनेर प्रश्न उठ्न सक्छ, किनकि तिनीहरू पापीहरू थिए तर अहिले उद्धार पाएका छन्। तिनीहरूले आफ्ना पाप अधर्मबाट छुटकारा पाएका छन्। मानिस स्वभावैले पापी छ, मानिस परमेश्वरको अघि दोषी छ, तर परमेश्वरले पापी मानिसको निम्ति धार्मिकताको वस्त्र तयार पार्नु भएको छ। उहाँले पापीहरूलाई धार्मिकताको वस्त्र पहिराइदिनुहुन्छ। परमेश्वरसित हामीले आत्मिक विवाह गरेका हुन्छौ, उहाँले हामी जस्तो छौं त्यस्तै ग्रहण गर्नुहुन्छ। हामीले यसैया 61 अध्यायको 10 पदमा पढ्न सक्छौ, म परमप्रभुमा सारै आनन्दित हुन्छु, मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलहाले आफ्नो शिर पुजारीले सिंगारे झै सिंगार्छन् र दुलहीले आफूलाई रत्नहरूले आभूषित गर्छिन्, त्यसरी नै यहाँ रमाहटको कुरा हुँदछ। हामीले यहाँ आगमवक्ता यसैयालाई देख्दछौ, जो उद्धारमा खुशी मनाएका छन्, रमाहट गरेका छन्। त्यसले भन्दछन्, परमेश्वर मेरा उद्धारक हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ, उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। हामीलाई थाहा छ प्रिय मित्र, विवाहको दिनमा दुलहा र दुलही दुवैको राम्रो वस्त्र लगाउने गर्दछन्। तिनीहरू नयाँ वस्त्रले सुसज्जित हुन्छन्, श्रृंगार पटार गर्छन् र सुन्दर देखिने कोशिश गर्छन्। त्यसरी नै परमेश्वरले पापी मानिसलाई धार्मिकताको वस्त्रले सजाउनुहुन्छ, उहाँले पापीलाई विशेष वस्त्र लगाइदिनुहुन्छ। धार्मिकताको वस्त्र भनी हामीले यहाँ सम्बोधन गरेका देख्दछौ। परमेश्वरले हरेक पापीलाई त्यो वस्त्र दिनुहुन्छ। यो उदेकको कुरा हो, किनभने उहाँले पापीलाई यस्तो राम्रो धार्मिकताको वस्त्र दिनुहुन्छ। जसरी दुलहाले दुलहीलाई राम्रो वस्त्र दिन्छन्, त्यसरी नै यो परमेश्वरले आफ्ना प्रजाहरूलाई दिने धार्मिकताको वस्त्र हो। परमेश्वरले पापीहरूलाई उहाँको धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। हामीले प्रकाशको पुस्तक बाइबलको अन्तिम पुस्तक 19 अध्यायको 7-8 पदमा पढ्न सक्छौ, हामी रमाऊ र अत्यन्त खुशी हौ र उहाँलाई महिमा दिउ, किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। सहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनलाई दिइयो। यो एउटा अन्तिम दिनको चिन्ह हो। अन्तिम दिन दुलहा ख्रिष्ट येशूको विवाह मण्डली दुलहीसँग हुनेछ। उहाँको दुलही भनेको चाहिँ मण्डली हो, अर्थात हामीले चर्च भनेर भन्ने गर्छौ। अहिले उहाँकी दुलही तयार भएकी छिन्। तिनले सहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरेकी छिन्। सहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। यो कपडा अर्थात यो वस्त्र सांकेतिक भाषामा बोलिएको छ। उहाँले आफ्ना प्रजालाई धार्मिकताको वस्त्र दिनुहुन्छ। यसैले 61 अध्यायको 10 पदमा भन्दछन्, यहाँ धार्मिकताको वस्त्र छ, उहाँले उद्धारको पोसाक लगाइदिनुहुन्छ। जसले परमेश्वर कहाँ आफ्नो पाप क्षमा माग्दछन् उहाँले तिनीहरूलाई धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। उहाँले तिनीहरूलाई उद्धारको पोसाक पहिराइदिनुहुन्छ। प्रभु येशू ख्रिष्टले धार्मिकताको वस्त्र लगाइदिने र उद्धारको पोसाक दिनुहुने हुनुहुन्छ, किनकि उहाँले परमेश्वरमा आफू पूर्ण आज्ञाकारी बन्नुभयो, पापीहरूको निम्ति आफ्नो बहुमूल्य रगत बहाउनुभयो। येशू ख्रिष्टमा परमेश्वर पूर्ण रूपमा सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको इच्छा पूरा गर्नुभयो। उहाँले पापको मोल तिर्नुभयो। तसर्थ आदरणीय श्रोता मित्र, उहाँ नै पापीहरूका मुक्तिदाता हुनुहुन्छ। उहाँ परमेश्वरको इच्छा पूरा गर्नुमा नै खुशी हुनुभयो। उहाँले आफ्नो प्राण क्रूसमा अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, म व्यवस्था उल्लंघन गर्न आएको होइन तर म पूरा गर्न आएको हुँ। येशूले आफ्नो जीवन व्यवस्थामा समर्पण गर्नुभयो। व्यवस्थाको अनुसार पापी मान्छे मर्नु आवश्यक थियो, तर ख्रिष्ट येशू पापीहरूको खातिर आफै मर्नुभयो र व्यवस्थालाई पूरा गर्नुभयो। उहाँले परमेश्वरको क्रोध मुनि रहेर कष्ट भोग्नुभयो। उहाँले आफ्नो जीवन दिनुभयो र हामीलाई बचाउनुभयो। यदि हामीले हाम्रो पाप स्वीकार गरेर येशूमा विश्वास गर्दछौ भने हामीले उद्धार पाउँछौ र उद्धार ख्रिष्ट येशूमा मात्रै हुन सक्छ। त्यसकारण प्रिय मित्र, यदि तपाईँले ख्रिष्ट येशूमा विश्वास गर्नुभएको छैन भने यो मुक्तिको लागि, यो धार्मिकताको पोसाकको लागि तपाईँले आज नै ख्रिष्ट येशूमा विश्वास गर्नुपर्दछ र तपाईँले उद्धार पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै हर्ष लागेको छ। हाम्रो पृथ्वीको अन्तिम छेउ र आकाशको अन्तिम छेउ कहाँ होला? के यो ठूलो धरती र फैलिएको आकाशलाई हेरेर कहिले तपाईँले विचार गर्नुभएको छ कि यस्तो अचम्मको असीमित सृजना कसले गरे? यही महत्वपूर्ण कुरालाई लिएर आज म तपाईँसित बातचित गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण भएका गीत संगीत तथा यी प्रवचन तपाईँले MP3 सिडी मार्फत हामीबाट प्राप्त गर्न सक्नुहुनेछ। यस विषयमा सम्पूर्ण जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

हामी चारैतिरबाट अचम्मका कुराहरूले घेरिएका छौं, हैन त? माथि आकाश छ, आकाशमा घाम, जुन, तारा, ग्रह, नक्षत्रहरू छन्। ती कुराहरूलाई हेरेर ज्ञानी मानिसहरूले धेरैवटा अचम्मका कुराहरू हामीलाई भनेका छन्। प्राचीन कालमा कतिपय राष्ट्रहरूले धेरै उन्नति गरेका थिए। ती सभ्य देशहरूमा ज्ञानी मानिसहरू थिए। मिश्र पनि ती सभ्य देशहरूमध्ये एक थियो। संसारको सातवटा आश्चर्य मध्ये एउटा पिरामिड यही मिश्र देशमा छ। त्यस देशका ज्ञानी मानिसहरूले के भन्थे थाहा छ तपाईँलाई? तिनीहरू यसो भन्थे, एउटा ठूलो उड्दै गरेको अण्डा फूलबाट यो पृथ्वी उत्पन्न भएको हो र यो पृथ्वी धेरैवटा खामाहरूद्वारा अडाएर राखिएको छ। अनौठो अनौठो कुरा। प्राचीन ग्रीसमा पनि त्यहाँका मानिसहरूले भन्थे यो पृथ्वीलाई एटलस नाम गरेका एक दैत्यले बोकेका छन्। दक्षिण एसियाका देशहरूमा भारत पनि कम थिएन। यस देशका ज्ञानी मानिसहरूले पनि आकाश र पृथ्वीको बारेमा केही महत्वपूर्ण कुराहरू भन्ने गर्थे। भारत देशका ज्ञानी मानिसहरूले भने यो पृथ्वी कछुवाको आङमा बसालिएको छ। कोही कोहीले चाहिँ यो पृथ्वी धेरैवटा हात्तीको टाउकोमा बसालिएको छ भन्ने गर्थे। फेरि अचम्म के भने कसै कसैले चाहिँ यो पृथ्वी एउटा विशाल जन्तु हो भन्ने गर्थे। तिनीहरू भन्थे धरतीलाई धेरै गहिरो खन्न हुँदैन, दुखेर पृथ्वी छटपटाउँछ र भुइँचालो आउँछ भन्ने गर्थे। थरी थरीका कुराहरू धेरै मानिसहरूले यस्तो कुरा सुने अनि यस्तै कुरामा विश्वास गरेर मरेर गए पनि। त्यस बेलाको संसार र आजको संसारमा धेरै ठूलो भिन्नता छ। त्यस बेला बाठा मानिसहरूले कतिचोटि त उटपटाङ कुरा गरेर लाटो सुधालाई दङ्गै पारिदिन्थे। हुन सक्छ कति गुरूहरूले आफ्नै शिष्यहरूलाई यस्तै कुरा सिकाए, शिक्षा दिए। उनीहरूले आफूलाई राम्रो ज्ञान नभएको कुराहरू पनि अरूलाई सिकाए। कि उनीहरूले सिकाएका कुरामा आज हामी विश्वास गर्छौं? कि उनीहरूको कुरा सत्य हो? निश्चय हामी त्यस बेलाका गुरूहरूले सिकाएका कुराहरूमा विश्वास गर्दैनौ, किनकि आज हामी जान्दछौ कि तिनीहरूका भनाई सत्य थिएनन्। बालक छँदाको एउटा कुरा सम्झना आउँछ। घरमा रेडियो बजाइन्थ्यो, हामी रेडियोको वरिपरि बसेर सुन्थ्यौं। तर हाम्रो माझमा एकजना केटो थियो जसले त्यो रेडियो बजेको सुनेर, रेडियोले गाएको बोलेको सुनेर त्यसलाई घुमी घुमी हेर्थ्यो टेढे नजरले। रेडियोभित्र कोही त छ होला भन्ने सोचेर आँखै टाँसेर त्यो भित्र हेर्थ्यो। उसले प्रश्न पनि गर्थ्यो, त्यो भित्र को छ? तर सायद हामीले बुझ्न सक्दैनौ भनेर होला हाम्रा बुढा पाकाहरूले हामीलाई यस विषयमा केही भन्दैनथे। तर जे होस्, त्यो केटोले रेडियोभित्र बोल्ने मानिसहरूलाई खोज्दथ्यो। सायद यो हाम्रो गाउँको कथा मात्र होइन, धेरैवटा गाउँठाउँमा मानिसहरूसित यस्तै यस्तै अनुभवहरू हुन सक्छन्। वास्तवमा रेडियो बनाउने मानिसलाई मात्र त्यो रेडियो कसरी बज्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ। त्यो रेडियोभित्र कस्तो कस्तो पूर्जा छ, कसरी त्यो स्टेशनको तरंगसँग जोडिन्छ, आवाज कसरी टिप्छ भन्ने कुरा थाहा हुन्छ। अरूलाई थाहा हुँदैन। अरूले त आफ्नो अनुमानका कुराहरू मात्र बताउने गर्छन्। एकपल्ट मैले आफै सानो रेडियो भुइँमा पछारेको छु, सानो हुँदा, भित्रका मान्छेहरू बाहिर आउँछन् कि भनेर। कति अचम्मको कुरा। पृथ्वीको सम्बन्धमा पनि त्यस्तै हो। पृथ्वी मात्र होइन तर सम्पूर्ण ब्रह्माण्डको विषयमा मानिसहरूले केवल अनुमान गर्न सक्छन्, तर सबै कुरा जान्नुहुने त परमेश्वर मात्र हुनुहुन्छ जसले यसलाई बनाउनुभयो। परमेश्वरले ती कुराहरू उहाँको वचन बाइबलमा लेखाउनु भएको छ। आकाश र पृथ्वी साथै सारा ब्रह्माण्ड परमेश्वरले बनाउनु भएको हो।
तपाईलाई थाहा होस्, बाइबलको सबैभन्दा अन्तिम पुस्तक लेखिँदा त्यसको पहिलो पुस्तक लेखिएको झण्डै 1500 वर्ष भइसकेको थियो। संसारको अरू कुनै पनि शास्त्र भन्दा यो पुरानो हो भन्नुमा कुनै गल्ती हुँदैन। बाइबलले यस पृथ्वीको विषयमा त्यस बेलाका मानिसहरूको मनमा चित्तमा पस्दै नपसेका कुराहरू पनि बताएको छ। आज पनि ती वचनहरू परिवर्तन भएका छैनन्। ती सन्देश बरू ती वचनहरू सत्य प्रमाणित भएका छन्। वैज्ञानिकहरूले जति जति नयाँ खोजी गरिरहेका छन् त्यति नै बाइबलका कुराहरू प्रमाणित छँदैछन् हुँदैछन्। पवित्र बाइबलमा अयुब नामकको पुस्तक छ, त्यसको 26:7 खण्डमा यसरी भनिएको छ, परमेश्वरले पृथ्वीलाई शून्य आकाशमा झुण्डाइराख्नु भएको छ। हुनसक्छ बाइबलको यस्तो कुरा सुनेर त्यस बेलाका मानिसहरू बुढी मिची मिची हाँसे होलान्, अनि यत्रो ठूलो पृथ्वी खामो बिना कसरी शून्यमा झुण्डन सक्छ भनी सोचे पनि अनि खोचे पनि थापे होलान्। तर बाइबलमा यो कुरा लेखिएको लगभग 3000 वर्ष पछाडि एक वैज्ञानिकले बाइबलको कुरालाई पुष्टि गरिदिए। तिनको नाम ग्यालिलियो थियो। तिनले भने, पृथ्वी पनि अरू ग्रहहरू जस्तै आकाशमा झुन्डिरहेको छ र पृथ्वी सूर्यको वरिपरि घुम्छ। 3000 पछि के मानिसको ज्ञान बढेको थिएन होला र? तैपनि तिनले यसो भनेका कारण मानिसहरूको निन्दा सहनु पर्यो तिनलाई, ती ग्यालिलियोलाई। त्यति मात्र होइन, तिनले सतावट पनि सहनु पर्यो। 3000 वर्ष पछि पनि त्यस्ताका मानिसहरू पृथ्वी शून्यमा झुनिएको छ भनी स्वीकार गर्न तयार थिएनन्। बाइबलले मानिसको चित्तमा नपस्ने यस्तो कुरा भनेको थियो। तर आज त मानिसले उन्नति गरेर कहाँ पुगिसकेको छ, धेरै सभ्य भएको छ, तापनि बाइबलले भनेका कुराहरूमा विश्वास गर्न चाहदैनन्। अहिले पनि गाउँघरमा कतिजना यस्ता मानिसहरू पाइन्छन् जसले पृथ्वी माछाको टाउकोमा अडेको छ भनी विश्वास गर्छन्। कोही कोही चाहिँ यो पृथ्वी एउटा ठूलो अजिङ्गरमाथि बसालिएको छ भनी विश्वास गर्छन्। तर बाइबलले पृथ्वीको बारेमा सबै कुरा स्पष्ट बताएको छ। एउटा कुरा याद राख्नुहोस् कि बाइबल ग्रन्थ मानिसले आफ्नै बुद्धिले लेखेको रचेको ग्रन्थ होइन। यो परमेश्वरले मानिसलाई लेख्न लगाउनु भएको पुस्तक हो। हाम्रो निम्ति उहाँको प्रेमको पत्र हो। मानिसले परमेश्वरको आत्माको प्रेरणाले यो लेखे। यसै कारण यसमा लेखिएका एक एकवटा कुरा सत्य छन्। अमेरिकाका एक महान वैज्ञानिक प्रोफेसर जेम्स डुई डानाले एउटा सेमिनारमा जवान मानिसहरूलाई सम्बोधन गर्दै यसो भने, जवान मानिस हो, अब तपाईहरू संसारमा प्रवेश गर्न लाग्नु भएको छ। जब तपाईहरूले वैज्ञानिक समस्या हल गर्नुपर्ने अवस्था आउँछ त्यस बेला मैले भनेको कुरा स्मरण गर्नु। म एक वृद्ध वैज्ञानिक व्यक्ति हुँ। मैले सारा जीवनभरि विज्ञान बाहेक अरू कुनै कुरा जानिन। म तपाईँहरूलाई भन्दछु कि परमेश्वरको वचन बाइबलमा लेखिएका विज्ञान सम्बन्धी कुराहरू सबै कुरा सत्य छन्, असत्य कुनै छैन। त्यसरी नै अर्का वैज्ञानिक ह्यारी रिमरले भनेका छन्, यदि कसैले बाइबलमा एउटै मात्र गल्ती देखाउन सक्यो भने म उसलाई लाखौं रूपियाँ इनाम दिनेछु। तिनले यो चुनौती 27 देशलाई दिएका थिए। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, के तपाईँले कहिले बाइबल पढ्नु भएको छ? बाइबलले मानिसलाई संसारका थोकहरूको बारेमा मात्र ज्ञान दिँदैन, तर यसले मानिसलाई पापको क्षमाको निम्ति पनि बाटो देखाउँछ, मार्ग निर्देशन दिन्छ। मानिसलाई उसको जीवनको महत्वलाई सम्झाउँछ, उसको जीवनको अर्थलाई बताउँछ, अनि मानव जीवनमा परमेश्वरसित सम्बन्ध राखेर जिउनुको महत्वको बारेमा बताउँदछ। बाइबलबाट तपाईँ र मैले हाम्रो जीवनको निम्ति धेरै प्रेरणा पाउन सक्दछौं। यो अवसरदेखि तपाईँ र म उम्कन हुँदैन। यो जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल निर्णय गर्ने हक, अधिकार र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। कुराकानी गर्दा गर्दा समयले बिदाय दिइसकेको छ। आजको कुराकानी सुनेर यदि तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने मलाई लेख्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स
नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउँ।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँ भित्र के छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 27 यहाँहरूलाई स्वागत छ। एक दिन म एउटा प्रतिष्ठित कलेजको स्नातक समारोहमा उपस्थित भएको थिएँ। यो शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्न गरिएको विशेष कार्यक्रम थियो। मंचमा गाउन, हुर र टोपी लगाएका एकजना मानिस थिए। उनले विद्यार्थीहरूलाई उत्कृष्टताको विशेष प्रमाण पत्र प्राप्त गर्नु अघि भाषण दिए। उनको गाउन जुत्तासम्म पुगेको थिएन, त्यसैले मैले उनको गाउन मुनि लगाएको प्यान्ट देख्न सके। मैले उनले यस अवसरको लागि उपयुक्त राम्रो लुगा लगाएको अपेक्षा गरेको थिए। बरु उनले पुरानो जोडी निलो जीन्स लगाएका थिए। यो देखेर म आफै हाँसे। यसले मलाई जीवनको एउटा विशेष सत्यताको सम्झना गरायो। धेरै जसो मानिसहरू आफ्नो बाहिरी रूपप्रति गहिरो चिन्तित हुन्छन्। उनीहरू सोच्छन् कि यसले भित्र रहेको उनीहरूको वास्तविकतालाई लुकाउनेछ। म तपाईँलाई आश्वासन दिन्छु, तपाईँको भित्र जे छ त्यो लुकाउन असम्भव छ। तपाईँ यसलाई मानिसहरूबाट लुकाउन सक्नुहुन्न र विशेष गरी तपाईँ यसलाई परमेश्वरबाट लुकाउन सक्नुहुन्न। त्यसैले तपाईँ भित्र के भइरहेको छ भन्ने कुरामा धेरै चिन्तित हुनुहोस्। मर्कुसको पुस्तक 7:21-23 पद उहाँले भन्नुभयो, मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात मानिसको हृदयबाट खराब विचार, बेविचार, चोरी, हत्या, परेष्ठीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने र तपाईँ यस्तो उमेरमा हुनुहुन्छ जहाँ तपाईँले आफ्नो विवाहको लागि को राम्रो व्यक्ति हुनेछ भनेर मूल्याङ्कन गर्न थाल्नु भएको छ, आफ्नो मूल्याङ्कनमा सावधान रहनुहोस्। मानिसहरूले तपाईँलाई प्रभावित पार्न धेरै प्रयास गर्नेछ, विशेष गरी जब तिनीहरू भित्री रूपमा धेरै लुकेका पापहरू हुन्छन्। तपाईँले उनीहरूसँग विवाह गरेपछि यो पाप अन्तत सतहमा आउनेछ। मत्तीको पुस्तक 23:27-28 पद धिक्का तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू चुन लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छ तर भित्रपट्टि भने मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुने धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। प्रिय श्रोता, बाहिरबाट देखेको कुराको आधारमा तपाईँले धेरै प्रशंसा गर्ने व्यक्तिहरूलाई ध्यानपूर्वक हेर्नुहोस्। उनीहरूको चरित्रको मूल्याङ्कन गर्नुहोस् जुन उनीहरू भित्रबाट आउँछ। जब मानिसहरूले आफूलाई कसैले हेरिरहेको छैन भन्ने सोच्छन् तब उनीहरूले के गर्छन् भनेर देख्दा साँचो चरित्र पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि धेरै मानिसहरूले मञ्चमा उभिएर माइक्रोफोन समात्न मन पराउँछन्। उनीहरू मानिसहरूको ठूलो समूहलाई प्रचार गर्न मन पराउँछन्। उनीहरूले पाएको तारीबाट आनन्द लिन्छन्। उनीहरू मञ्च वरिपरिको हुन्छन्, आमेन र हालेलुया भनेर कराउँछन्। उनीहरूले तपाईँको भावनालाई तान्ने चतुर भाषणहरूद्वारा तपाईँलाई मनोरञ्जन दिन्छन्। तर ती सेवकहरूको म प्रशंसा गर्छु। मैले प्रशंसा गर्नेहरू ती हुन् जो गरीब र बिमारीहरूलाई आफ्नो घरमा भेट्छन्, तिनीहरू विधवाहरूलाई भेट्छन्, तिनीहरूको आवश्यकताहरूलाई पूरा गर्छन्, तिनीहरू अरू मानिसहरूले उनीहरूलाई के सोच्छन् भन्ने कुरामा चिन्तित छैनन्, तिनीहरूको हृदय परमेश्वरको प्रेमले भरिएको छ र तिनीहरूले परमेश्वरका जनहरूप्रतिको आफ्नो हेचाह र करूणाद्वारा बाहिरी रूपमा यो प्रेम प्रकट गरिरहेका हुन्छन्। हितोपदेशको पुस्तक 4:23 पद

0: लुकाउनु पर्ने छैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।

मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। सिंह, एडर र ड्रागन। तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ। भजन संग्रह 91:13। अंग्रेजी बाइबलमा भजन संग्रह 91 सिंह, विषालु सर्प र ड्रागनको बारेमा कुरा गरेको छ। यो खण्डले बताउँछ कि परमेश्वरमा भरोसा गर्ने वहाँको सन्तानको रूपमा तपाईँले यी विरोधीहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले जीवनमा सामना गर्नुहुने सबै कठिनाईहरू र चुनौतीहरू यी तीन छविहरू मध्ये एकले प्रतिनिधित्व गर्छ। सिंहहरू कस्तो निडर हुन्छन्, तिनीहरू कस्तो ठाडे खाउला झै तपाईँको सामान्य आउँछन्। एकदम अनियोजित र अप्रत्याशित, वा तपाईँको प्रतिद्वन्दीले तपाईँलाई मुद्दा हालेको चिठी अकस्मात पाउनुहुन्छ, वा अकस्मात तपाईँको अफिसले एउटा खाम तपाईँको हातमा थमाइदिन्छ जसमा तपाईँलाई कामबाट निकालिएको खबर छ। सिंह जस्तै जब केही कठिनाईहरू तपाईँको जीवनमा प्रवेश गर्दछ, तपाईँ डराएर त्यहाँबाट दौड़िएर भाग्ने चाह गर्न सक्नुहुन्छ। तर वास्तविकता यो हो कि हाम्रो बाटोमा खड़ा भएका केही कठिनाईहरूबाट मुक्ति पाउन त्यति सहज भने छैन। एडर एक प्रकारको विषालु सर्प हो। परमेश्वरले सृष्टि गर्नुभएका सबै प्राणीहरू मध्ये सर्पहरू सबैभन्दा मन नपर्नेहरूमा पर्छन्। यो अचम्मको कुरा होइन कि किन शैतानलाई सर्पको रूपमा चित्रण गरिएको छ, जसले अदनको बगैंचामा हाम्रो पहिलो आमा बुवालाई पापमा फसाउन भूमिका निर्वाह गर्यो। सर्प र सिंह धेरै फरक छन्। सिंह गर्जन छ र अगाडिबाट आक्रमण गर्छ, तर सर्पले आफ्नो शिकारलाई आक्रमण गर्न पर्याप्त नजिक नआउन्जेल घाँसबाट चुपचाप हिसिसाइरहन्छ र त्यसपछि एडरको घातक विषले प्रहार गर्छ। हाम्रो जीवनमा सर्पको आक्रमण अगाडि हामीले कुनै चेतावनी पाउँदैनौ। सर्पको ठूलो गर्जन हुँदैन, पाइलाको छाप हुँदैन, तर सर्पले प्रहार गर्छ र हाम्रो हृदय आतंकले भरिदिन्छ। जीवनका अप्रत्याशित घाउहरू एडरको आक्रमण जस्तै हुन्, जुन पूर्णतया अप्रत्याशित र त्यस्तो व्यक्तिबाट आएको हुन्छ जसबाट हामीले कहिले पनि त्यस्तो व्यवहार कल्पना गरेका हुँदैनौ, वा त्यस्तो प्रहार वा त्यस्तो धोका त्यो नजिकको व्यक्तिबाट आउला भनेर हामीले सोचेको हुँदैनौ। यहुदा इस्करियोत जस्तै, जसले पैसाको लागि येशूसँगको मित्रता बेचिदियो। भजन संग्रह 91 कुरा गरेको प्राणीहरूको यो त्रिभुजमा तेस्रो छवि ड्रागन हो। नेपाली अनुवादमा हामी ड्रागनलाई भेट्दैनौ, तर अंग्रेजी बाइबलमा ड्रागनको बारेमा लेखिएको छ। अब के तपाईँले कहिले ड्रागन देख्नु भएको छ? मेरो मतलब वास्तविक आगोको सास फेर्ने मुखमा ज्वाला भएको ड्रागन पक्कै देख्नु भएको छैन। हुन सक्छ चिनिया नयाँ वर्षमा ड्रागन देख्नु भएको होला, तर त्यो त्यसको भेषमा मानिसहरूको एउटा समूह या झुण्ड मात्र हो। ड्रागनहरू पौराणिक कथाहरू वा तपाईँको कल्पनाको जनावरहरू हुन्। हाम्रो दिमागमा बस्ने हाम्रो जीवनका ड्रागनहरू हाम्रो डरको कारण बनेका भयानक प्राणीहरू हुन्, जसले हाम्रो शान्ति लुट्छन्। ड्रागन ती चीजहरू हुन् जुन भएका छैनन्, तर पनि त्यो कुराप्रति तपाईँ डराउनुहुन्छ।

कतै क्यान्सर पो हुन्छ कि वा कतै मेरो सबै बचत कसैले धोकाले खाइदिन्छ कि वा कसैले मेरो बच्चाहरूलाई अपहरण पो गर्छ कि। ड्रागनहरू वास्तवमा छैनन्, तर यसको मतलब यो होइन कि यी डरहरू वास्तविक होइनन्। तपाईँको ड्रागन जस्तो डरले तपाईँको शरीरलाई शारीरिक र मानसिक थकान ल्याएर लड्न वा भाग्नको लागि तयार पार्छ। साथीहरू, हाम्रो शरीर हाम्रो कल्पनाको ड्रागनहरूको सामना गर्न डिजाइन गरिएको थिएन। यी तीन शक्तिशाली जीवहरूलाई जित्नको लागि हामी के गर्न सक्छौ त? सर्वोच्चको गोप्य स्थानमा शरण, भजन संग्रह 91 भन्छ। यो हाम्रो परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध हो, जुन जीवनका ड्रागन, सर्प वा सिंहहरू विरूद्धको तपाईँको आश्वासन हो। परमेश्वर तपाईँको शरण स्थान हुनुहुन्छ, सुरक्षाको स्थान जहाँ तपाईँलाई सिंहले चुनौती दिँदा, सर्पले डस्दा वा ड्रागनले धम्की दिँदा तपाईँ दौडेर जान सक्नुहुन्छ। दाउदले भजन संग्रह 27:5 पदमा लेख्नु भएको छ, किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। साथी, परमेश्वरलाई थाहा छ हामीलाई उहाँको आवश्यकता छ र उहाँले हाम्रो प्रतीक्षा गर्नुहुन्छ। भजन संग्रह 91:14-15 तपाईँको लागि परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ। परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु, त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरले तपाईँलाई आशिष दिउन्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म परमेश्वरको आशिषको बारेमा केही कुरा गर्न चाहन्छु। हामी प्राय भन्छौ नि, परमेश्वरले तपाईँलाई आशिष दिउन्, होइन र? कतिपय मानिसहरूका लागि यो छुट्टिने बेलामा मुखले भनिने एउटा सामान्य वाक्यांश मात्र बनेको छ। अरू कसैले पक्कै पनि मनैदेखि भन्छन्, तर ती तीनवटा साना शब्दहरूको अर्थ र यसको विशालतालाई धेरैले बुझ्न सकेका हुँदैनन्। केही समय अघि मैले परमेश्वरले हामीलाई आशिष दिँदा के हुन्छ भन्ने बारेमा एउटा छोटो बाइबल अध्ययन गरे। मैले पत्ता लगाए कि जब तपाईँ बाइबल पल्टाउनुहुन्छ, तपाईँले देख्नुहुन्छ कि मानिसको सम्बन्धमा परमेश्वरले गर्नुभएको पहिलो काम नै उसलाई आशिष दिनु थियो। कति अचम्मको कुरा! यसले परमेश्वरको स्वभाव मात्र होइन, उहाँको उदार कृपाको बारेमा पनि धेरै ठूला कुराहरू बोल्छ। जब तपाईँ अलिकति गहिराईमा जानुहुन्छ, तपाईँले थाहा पाउनुहुनेछ कि पहिलो भजन संग्रह नै आशिषको बारेमा छ। भजन संग्रह 1:1 भन्छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन। अनि जब तपाईँ नयाँ नियम पल्टाउनुहुन्छ, यशुले मत्ती 5:5 दिनुभएको सबैभन्दा प्रसिद्ध वचनको शुरूआत नै थुप्रै अद्भुत आशिषहरूको सूचीबाट हुन्छ। मेरा मित्र, हामीलाई आशिष दिनु नै परमेश्वरको स्वभाव हो। आशिष भनेको तपाईँमाथि परमेश्वरको अनुग्रह र भलाइ रहोस् भनी घोषणा गर्ने वा चाहना गर्ने कार्य हो। आशिष भनेको केवल शब्दहरूको राम्रो प्रभाव मात्र होइन, पवित्र आत्माद्वारा प्रेरित भएर यसमा ती शब्दहरूलाई वास्तविकतामा बदल्ने शक्ति पनि हुन्छ। र यही नै तपाईँको लागि एउटा उत्तम कारण हो कि परमेश्वरले तपाईँलाई आशिष दिउन् भन्ने वाक्यांशलाई कहिले पनि हल्का वा नाम मात्रको लागि नबनाउनुहोस्। किनभने पवित्र आत्मासँग हाम्रो त्यो साथी वा परिवारको सदस्यमाथि आशिष पुर्याउने शक्ति छ, र यो कति अद्भुत कुरा हो। डाक्टर जोन पाइपरले यसलाई यसरी भन्नुहुन्छ, जब परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, यो उहाँले साँच्चै मन पराएर गर्ने काम हो। परमेश्वर कुनै दुष्ट नियत लुकाउनका लागि उदार बनिरहनु भएको होइन। परमेश्वरले मनमने म वास्तवमा पापीहरूलाई न्याय गर्न चाहन्छु, तर अहिलेलाई म उदार बन्नै पर्छ भन्दै हुनुहुन्न। जब उहाँले हामीलाई आशिष दिनुहुन्छ, उहाँ साँच्चै आफ्नो गहिरो खुशी प्रकट गरिरहनु भएको हुन्छ। उहाँको आनन्द, चाहना, उहाँको इच्छा, उहाँको आकांक्षा, उहाँको सन्तुष्टि र उल्लास भनेकै हामीलाई आशिष दिनु र आफ्नो बगाललाई राज्य सुम्पनु हो। के तपाईँ परमेश्वरको यो स्वभावको लागि उहाँलाई प्रेम गर्नुहुन्न? हाम्रा सुकेका र खुम्चिएका आत्माहरूमाथि आफ्नो अनुग्रहको वर्षा गर्नु नै परमेश्वरको वास्तविक झुकाव हो। हामीलाई आशिष दिनु परमेश्वरको कुनै कर्तव्य वा बाध्यता होइन, यो त उहाँले आफ्नो हृदयको महानताबाट गर्नुहुने काम हो। उहाँले हामीलाई कसरी आशिष दिनुहुन्छ त? उहाँले तपाईलाई निर्देशन, कोमल सम्झौता, स्वस्थ, आराम र दुःखको समयमा सान्त्वना दिएर आशिष दिनुहुन्छ। कहिलेकाहीँ उहाँले तपाईलाई अझ बढी विश्वास दिएर वा आफ्नो गवाई बाँड्नका लागि एउटा असाधारण स्वतन्त्रता दिएर आशिष दिनुहुन्छ। उहाँले तपाईलाई प्रेरित शब्दहरूले आशिष दिन सक्नुहुन्छ। मलाई थाहा छ, जब म प्रार्थना गर्छु, म प्राय परमेश्वरको आशिष महसुस गर्छु। अर्थात कहिलेकाहीँ म जे कुराको लागि प्रार्थना गरिरहेकी हुन्छु, त्यसप्रति परमेश्वरको शक्ति र दृढ विश्वास महसुस गर्छु। परमेश्वरबाट आउने अरू आशिषहरू, ती त हाम्रा साथीहरू, बुद्धिमत्ता, आँखाको ज्योति र शून्य शक्ति हुन्। तर मलाई लाग्छ, उहाँको सबैभन्दा स्पष्ट आशिष भनेको प्रभुको आनन्द हो, र तपाईँले त्यो अनुभव गरिसक्नु भएको छ। तपाईँलाई थाहा छ म के भन्दैछु। जब हामी प्रभुको त्यो अवर्णनीय आनन्द अनुभव गर्छौं, के तपाईँ आफूलाई आशिषित भएको महसुस गर्नुहुन्न र? मेरा मित्र, परमेश्वरले तपाईँलाई यसरी नै आशिष दिनुहुन्छ। उहाँले तपाईँको लागि प्रत्येक दिन यही गर्नुहुन्छ। त्यसैले म तपाईँलाई पनि त्यस्तै गर्न प्रोत्साहन दिन सक्छु। आजैदेखि अरूलाई आशिष दिने बानी बसाल्नुहोस्। जब तपाईँ आफ्ना शब्दहरूद्वारा अरूमाथि अनुग्रह र आफ्ना कार्यहरूद्वारा सबैको जीवनमा कृपा देखाउनुहुन्छ, तब यसलाई तपाईँको चरित्र र हृदयको मापदण्ड बन्न दिनुहोस्। आज तपाईँका आशिषहरूको गणना गर्नुहोस् अनि ती आशिषहरूलाई अरूमा बाँड्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किन आँखा मिचेकुमिचै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसिक्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात लिङ्ग अपाङ्गता वा सीमा।
0: मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
9: टाइम चेक, यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
2: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
1: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
2: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
3: बेथलेहेम गेस्ट हाउस,
1: हाम्रा सेवाहरू
2: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
1: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
2: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
2: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
2: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
14: र 9818251240, 9818251240।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म।

0: Oye, Cota.
1: Saman na betera de patta.
0: Bueno, saman de que taro le hago.
1: Gas chulo, rice cooker, pani pataune bhado.
0: Atyas ko lagi chinta nagarnu na baje. Amri Chris, electro wall, thode thani.
1: Kaha chha yo?
0: Kalanki kharka gaon, LRI school ko najikai.
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कूलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
4: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
4: ए,
5: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए,
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
7: जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईहरूलाई साथ दिनेछौ र गुड न्यूज एफएमको प्रसारणलाई तपाईहरूले जहाँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, कुन चाहिँ तपाईहरूलाई सहजता हुन्छ त्यो अनुसार सुनेर साथ दिइरहनु पनि भएको छ र दिन सक्नुहुनेछ। मैले भन्न खोजेको चाहिँ तपाईँहरू रेडियोबाट सुनिरहनु भएको छ भने, यदि रेडियो सुन्ने व्यक्तिहरू पछि गएर अलिक टाढा जानुभयो भने चाहिँ तपाईँहरूले अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ र अनलाइन मार्फत सुनिरहनु भएको श्रोता नेपालमै हुनुहुन्छ, पोखरा, काठमाडौँ अथवा भनौँ आसपासको क्षेत्रमा हुनुहुन्छ भने फेरि तपाईँले रेडियोबाट पनि सुनेर साथ दिन सक्नुहुन्छ भनेर चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। रेडियो मार्फत सुन्नको लागि चाहिँ 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुन्छ। हामी फेसबुकमा पनि छौं, तपाईँहरूले फेसबुकको हाम्रो पेज हेर्नको लागि चाहिँ गुड न्यूज एफएम 105.1 मेगाहर्ज गर्नुपर्छ भने, तपाईँहरूले यदि हामीलाई अनलाइन मार्फत सुन्न चाहनुहुन्छ, सुनिरहनु भएको छ भने चाहिँ त्यो आईडी रहेको छ www.goodnewsfm.com.nv र हामी युट्युबमा पनि छौं, कतिवटा भिडियोहरू हामीले राखी पनि रहेका छौं। यदि तपाईँहरूको फुर्सद छ अथवा कुनै कार्यक्रम तपाईँको छुटेको छ भने युट्युबमा पनि सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि गुड न्यूज एफएम 105.1 मेगाहर्ज गर्नुभयो भने तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र यो चाहिँ भयो गुड न्यूज एफएमलाई तपाईँहरूले कसरी सुनिरहनु भएको छ र कहाँ कहाँ हुनुभयो भने चाहिँ कसरी सुन्न सकिन्छ, तपाईँहरूको आफन्त साथीभाइ कोही हुनुहुन्छ भने उहाँहरूलाई पनि तपाईँहरूले गुड न्यूज एफएमलाई संगतिको साथी बनाउन अनुरोध गर्नुहोस् भनेर हामी एकदमै विनम्र अनुरोध गर्न चाहन्छौं, किनकि तपाईँहरू हुनुहुन्छ र नै हामी छौं। त्यो कारणले गर्दा तपाईँहरूको साथ हाम्रो लागि एकदम महत्वपूर्ण कुरा।

भएको छ। नारी आवाजमा हुनुहुन्छ, नारी आवाजमा चाहिँ नारीहरूले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीहरू पनि विशेष छन् परमेश्वरको सृष्टिमा, र हामी आफैमा पनि एउटा गर्व गर्ने कारण चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ है। हामीले परमेश्वरको महिमा गर्नुपर्छ भन्ने एउटा उत्साहको लागि चाहिँ यो कार्यक्रम गरिरहेकी छु। र मैले भन्दै आइरहेको एउटै कुरा चाहिँ यो कार्यक्रम हामी सबैजनाको लागि हो, नारीको लागि पनि हो, पुरुषको लागि पनि हो। र पुरुषको लागि किन हो भन्दाखेरि चाहिँ कुनै घरको स्त्री शिक्षित हुनु अथवा सक्षम हुनु यो त्यो घरको लागि नै एउटा असल कुरा हो, मण्डलीको लागि पनि असल कुरा हो, र राष्ट्रको लागि पनि असल कुरा हो, कुनै पनि काम गर्ने ठाउँको लागि पनि एउटा असल कुरा हो। असल व्यक्ति जहाँ पनि एउटा असल हुन्छ नि होइन, असल थोकले जहाँ पनि असल प्रभाव पार्छ भनेको जस्तै एउटा व्यक्ति असल हुँदा अर्को व्यक्तिको लागि पनि असल नै प्रभाव पर्छ। त्यो कारणले गर्दा असल कुराको प्रभाव सबैतिर नै हुन्छ भनेको जस्तै एउटा असल नारी हुनु चाहिँ हामी सबैजनाको लागि एउटा अर्थपूर्ण कुरा पनि हो। र मैले तपाईँहरूको बीचमा आज पनि एउटा विषयलाई लिएर आएकी छु, र मलाई धेरै लामो समयदेखि यो विषयमा कुराकानी गर्ने मन थियो, हुन त अब धेरै विषयहरू छन्, यो नयाँ विषय चाहिँ छैन, फेरि यसो भन्दैमा एकदमै हुँदै नभएको विषय चाहिँ छैन, तर यो भइरहेकी समसामयिक विषयलाई नै मैले जोड्न खोजिरहेकी छु। र यो कुरा हुनु चाहिँ एकदमै आवश्यकता पनि छ, यसले हामीलाई अझै बढी अगाडि बढ्नमा सहायता गर्छ भन्ने कुरामा चाहिँ आज जोड दिनको लागि यो विषयलाई लिएर आएकी छु मैले। र धन्यवादी जीवनले चाहिँ भनौँ एउटा मानिसलाई अगाडि बढ्नको निम्ति चाहिँ एकदमै सहायता गर्छ भन्ने विषय आज मैले लिएर आएकी छु। हामीले धन्यवादसँग सम्बन्धित कार्यक्रमहरू पनि थुप्रै गरेका छौं, तपाईँले सुनि पनि रहनु भएको छ, तर आज मैले चाहिँ हामी नारीहरूमा पनि एउटा धन्यवादी हृदय हुनुपर्छ। संसारले विभिन्न किसिमको संस्कृतिले विभिन्न किसिमको परिस्थितिले हामीलाई धन्यवादी हुन दिँदैन, तर हामी चाहिँ धन्यवादी बन्नुपर्छ। र एउटा व्यक्ति एउटा नारी परमेश्वरको नजिक हुनुमा एउटा सक्षम हुनुमा चाहिँ एउटा नारी सफल हुनुमा चाहिँ एउटा नारी खुसी हुनुमा उसले राम्रो प्रभाव पार्नुमा चाहिँ धन्यवादीपन पनि महत्वपूर्ण कुरा हो भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र यसको ठ्याक्कै विपरीत चाहिँ के हो भन्दाखेरि चाहिँ गुनासोले चाहिँ दूरी बढाउँछ, धन्यवादले चाहिँ नजिक लिएर आउँदछ। जुनसुकै कुरामा पनि तपाईँ धन्यवादी हुनुहुन्छ भने चाहिँ त्यो कुरामा चाहिँ मानिसहरूको सम्बन्ध पनि नजिक हुन्छ भनेको चाहिँ परमेश्वरमा पनि नजिक भइन्छ, र करियरका कतिवटा सक्सेससँग पनि हामी नजिक हुन सक्छौ। यही कुरालाई आज म तपाईँहरूको बीचमा जोड्नेछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर निकै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम नारी आवाज। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र नारीहरूले परमेश्वरको महिमा गर्नुपर्छ है। हामी नारीहरूले पनि परमेश्वरमा आनन्दित हुनुपर्छ है, खुसी हुनुपर्छ। धेरै पटक हामीलाई कतिवटा परिस्थितिले एकदमै खुसी हुनुको सट्टा दुखी बनाइरहेको हुन्छ। म नारी यो संसारमा किन भएर जन्मियो होला भन्नेसम्म पनि हामी पुग्छौं। कति पटक हाम्रो आफ्नो शारीरिक पीड़ा हुन सक्छ, शारीरिक कुराहरू हुन सक्छ, आर्थिक कुराहरू हुन सक्छ, आत्मिक कुराहरू हुन सक्छ, विभिन्न किसिमका कुराहरू हुन सक्छ। तर कि हामी यति हो भनेर बसिरह्यौं भने त्यसको समाधान हुन्छ त कि त्यसको समाधानै छैन त, परमेश्वरले हामीलाई समाधान दिनुभएको छैन त भन्ने प्रश्नमा चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। हामी यतिकै बस्यौं भने यतिकै रहिरहन सक्छौ, तर हामीले हाम्रो पाइला अगाडि बढ़ायौं भने हामीलाई साथ दिनुहुने परमेश्वर हामीसँग हुनुहुन्छ। त्यो कारणले गर्दा गुनासोमा भन्दा धन्यवादीपनामा चाहिँ ठूलो शक्ति छ भनेर म आज तपाईँहरूलाई भन्न चाहन्छु। र परमेश्वरको वचनमा बाइबलमा केही उदाहरणीय नारीहरू हुनुहुन्छ जसले चाहिँ गनगन गरेको कारणले गर्दा चाहिँ उनीहरूको जीवनमा कस्तो प्रकारको परिवर्तन आयो त भन्ने विषयलाई अलिकति हामी कुरा गरौं। उत्पत्तिको पुस्तकमा हामी हेर्छौं भने 19:26 हुनुपर्छ, अब्राहमको जुन रिलेटिभ छन् सम एउटा भनौँ न नजिकका नातेदार छन्, काका भतिज हुनुपर्छ नाताले लूत र अब्राहम, उनको चाहिँ लोत र अब्राहम र उनको चाहिँ जुन प्रकारको सम्बन्ध छ उनीहरूको लोतको श्रीमतीले चाहिँ त्यहाँनिर जुन प्रकारले भनौँ न एउटा गुनासो भनौ अथवा भनौ अलिकति लोभ भनौ अलिकति भनौँ न त्यो खालको कुरा गरेको कारणले गर्दा पछाडि फर्किएको कारणले गर्दा अथवा गनगन गरेको कारण हुनुपर्छ त्यो होइन। अब यो कुरा होइन हुँदैन भनिसकेपछि वाद विवाद गर्ने कुरामा चाहिँ बढी चाहिँ हामी स्त्रीहरूलाई पनि पाउँछौँ कि त्यसको हुँदैन भनेपछि हुँदैन किन हुँदैन के कारणले हुँदैन मैले पाउनुपर्छ हुनुपर्छ भनेर चाहिँ हामी अलिकति वाद विवाद पनि गरिरहेका हुन्छ। यसको मतलब चाहिँ मैले नारीहरूलाई दोष लगाउन खोजेको होइन, अलिकति बढी हामी त्यो कुरासँग अट्याच हुन्छौँ कि जुन नाश हुने कुरासँग जुन भौतिक कुराहरूसँग अथवा त्यस्ता कुराहरूसँग चाहिँ सुख सुविधाका कुराहरूसँग चाहिँ हामी अलिकति बढी लालयित हुने भएको कारणले गर्दा होला अथवा भनौँ कतिपय स्त्रीहरूले त्यो कुरालाई अथवा पुरुषहरूले पनि त्यो कुरालाई हेर्दाखेरि चाहिँ उनीहरूको जीवनको एउटा भनौँ न त्यसको परिणाम चाहिँ राम्रो नभएको हामीले देखेका छौँ, जसमा चाहिँ लोतकी श्रीमतीले चाहिँ गुनासो र असन्तुष्टि परमेश्वरको योजनाबाट चाहिँ टाढा पुर्याउँछ कि गुनासो गर्ने व्यक्तिको निम्ति र असन्तुष्टि गर्ने व्यक्तिको निम्ति उहाँहरूको लागि चाहिँ योजना परमेश्वरको योजनाबाट टाढा पुग्ने कुराहरू चाहिँ हामी यहाँनिर देख्न सक्छौ। धेरै कुराहरू हामी देख्न सक्छौ, जस्तो दुईजना दिदी बहिनीहरूको केसमा चाहिँ हामी हेर्न सक्छौ। एकजना चाहिँ प्रभुको महिमा गर्ने, एकजना चाहिँ अलिकति किचनमा बढी घरको काममा चाहिँ अलिकति बढी फोकस गर्ने भएको भएर मरियम मग्दलिनी अथवा मरियम र उनकी अर्को बहिनी होइन हामी त्यहाँनिर देख्न सक्छौ भने चाहिँ दिदीमा चाहिँ त्यहाँनिर गुनासोको कुराहरू, हेर्नुहोस् न प्रभु म चाहिँ यहाँनिर खानाहरू रेडी गरिरहेको छु तर मेरी बहिनी चाहिँ खालि तपाईँसँग मात्रै हिँडिरहन्छन् अथवा पछ्याइरहन्छन्, उनलाई पनि मलाई सहायता गर्न भनिदिनुहोस् न भन्ने खालका कुराहरू गर्दै गर्दा उनले जे रोजेकी छन् त्यो चाहिँ असल कुरा रोजेकी छन् भन्ने कुरा चाहिँ हामी त्यहाँनिर पनि गनगनका कुराहरू देख्छौँ। गनगनलाई चाहिँ परमेश्वर मन पराउनुहुन्न, चाहे हाम्रो व्यक्तिगत सम्बन्धमा पनि त्यति राम्रो कुरा गनगनले चाहिँ राख्दैन। अर्को कुरा चाहिँ हामी राहेलको कुरा देख्छौँ होइन, लेहा र राहेल जुन याकुबले मन पराएको चाहिँ राहेललाई थियो, तर उनको बाबुको कारणले गर्दा चाहिँ उनको विवाह चाहिँ दिदीसँग हुन्छ होइन। जब दिदीसँग लेहासँग विवाह भइसके पछाडि राहेलले चाहिँ उनबाट चाहिँ बच्चा हुँदैन, तर लेहालाई चाहिँ परमेश्वरले दया गरेर उनको कोख खोलिदिनुहुन्छ अनि त्यो बच्चा राहेलले बच्चा नजन्माउँदा आफ्नो दिदीप्रति चाहिँ ईर्ष्या गरी याकुबसँग गुनासो गरेकी छन्। हामीले हेर्न सक्छौँ असन्तुष्टि र ईर्ष्याले हृदयमा शान्ति हराउँछ। कतिपटक हामीलाई हुन्छ नि
एउटा गुनासो गर्ने बानीले कि हाम्रो चाहिँ एउटा शान्ति चाहिँ हरण हुन्छ कि जे छ नि त्यो कुरामा हामी हरण हुन पुग्छौँ अथवा हाम्रो मनको शान्तिलाई चाहिँ हामीले हराउन पुग्छौँ। हामी आमा दिदी बहिनीहरू धेरैवटा सम्बन्धमा हुन्छौँ, हामी धेरैजना व्यक्तिसँगको कनेक्सन अनि धेरै कुराहरू समेट्नु पर्ने हुन्छ अनि त्यो अवस्थामा चाहिँ हामीले उसले चाहिँ यो पायो मैले चाहिँ पाइनँ अथवा यो भयो त्यो भयो भनेर चाहिँ गुनासो गर्छौँ भने चाहिँ गुनासोले अर्को कुरा चाहिँ शान्तिलाई हरण गर्छ। थुप्रै उदाहरणहरू छन् आज संसारमा पनि छ, त्यो कारणले गर्दा चाहिँ सबै कुरा सबैजनाको निम्ति होइन, होइन हरेकलाई परमेश्वरले क्षमता दान वरदान स्थान दिनुभएको छ। जसको लागि जुन स्थान दिनुभएको छ त्यो स्थानको लागि हामीले कदर गर्नुपर्छ, होइन जहिले पनि हामी चाहिँ कस्तो छौँ भने जे आफूसँग छ त्यो नदेख्ने, जे अरूसँग छ त्यो एकदमै छिट्टै देख्ने कि उसले पाएको जस्तो सुविधा उसले पाएको जस्तो लाउने खाने बस्ने उठ्ने हिँड्ने सबै कुराहरू हामी कहिले पनि आफूसँग खुसी छैनौँ तर जहिले पनि अरूसँग हामी दुःखी भइरहेका छौँ। हाम्रो ध्यान अधिकांश आफूमा भन्दा अरूसँग छ, होइन अरूले कहाँ गर्यो के गर्यो कस्तो खायो के गर्यो भन्नेमा छ, आज मैले दिनभरि के गरेँ के खाएँ कसरी बसेँ भन्नेमा चाहिँ हामीमा छैन। त्यो कारणले गर्दा धेरैजना स्त्रीहरू बाइबलमा पनि गुनासोको कारणले गर्दा चाहिँ गुनासो गरेर बस्ने स्त्रीहरूले चाहिँ आफ्नो शान्तिलाई गुमाएका कुराहरू आफ्नो जीवनको अस्तित्वलाई गुमाएका कुराहरू हामी देख्छौँ। तपाईँ आफै पर्फेक्ट हुनुहुन्छ, तपाईँ आफै सुन्दर हुनुहुन्छ, तपाईँ आफै विशेष हुनुहुन्छ भने तपाईँ आफूमा पनि हराउनुहोस् न, आफूमा पनि रमाउनुहोस् न, होइन आफूमा पनि एउटा गुनासो नगर्नुहोस् न म चाहिँ किन यस्तो भन्ने प्रश्न नगर्नु म कति राम्रो भन्नुहोस् न, होइन प्रभु धन्यवाद भन्नुहोस् न, तपाईँले पाउनुभएको कामप्रति धन्यवादी हुनुहोस् न, तपाईँले पाउनुभएको खानाप्रति तपाईँ धन्यवादी हुनुहोस् न। यी कुराले चाहिँ मानिसलाई खुसी र सन्तुष्टि हुनलाई सहायता गर्छ। त्यो मान्छे जब हेल्दी हुन्छ नि तब मात्रै परमेश्वरको राज्यमा काम गर्न सक्छ, उदाहरणीय जीवन जिउन सक्छ, होइन त्यो कारणले गर्दा धेरै साथी बनाउनुहोस् भन्न खोजेको होइन, सबैजनासँग बोल्दै हिँड्नुहोस् पनि भनेको होइन, तर तपाईँ आफै चाहिँ खुसी हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ आफै एउटा मोटिभेसनको एउटा स्रोत हो कि होइन, एउटा भनिन्छ नि एउटा उत्प्रेरणाको स्रोत तपाईँ आफ्नो हो कि होइन। मैले जे गरेको छु ठिक गरेको छु, मैले रोजेको बाटो एकदम राइट छ, मैले गरिरहेको काम एकदम ठिक छ भन्नेमा तपाईँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। यदि तपाईँले त्यो कुरालाई बुझ्नु भएको छैन भने चाहिँ तपाईँ फेरि दुःखी पनि हुनुहुन्छ। र अर्को कुरा चाहिँ मैले अघि भने गनगन ले भन्दा चाहिँ धन्यवादी बनाले चाहिँ हामीलाई एउटा स्वास्थ्य जीवन जिउनमा स्वास्थ्य सेवकाई गर्नमा सहायता गर्छ भनेको छु। मैले मण्डलीमै पनि हुनसक्छ कि कहिलेकाहीँ उसले चाहिँ सञ्चालन गरिरहेको छ, ऊ चाहिँ बोलिरहेको छ, के परमेश्वरले अगाडि गएर बोल्नलाई मात्रै आशिष दिनुहुन्छ र कि परमेश्वरले सबै को अगाडि वचन प्रसार गर्नलाई मात्रै आशिष दिनुहुन्छ र पक्कै पनि दिनुहुन्न। तपाईँले उहाँहरूको निम्ति प्रार्थना गरिदिन सक्नुहुन्छ, तपाईँले उहाँलाई सहायता गर्न सक्नुहुन्छ, अथवा आफ्नै तर्फबाट तपाईँले परमेश्वरको महिमा गर्न सक्नुहुन्छ। अर्को कुरा धन्यवाद दिने वा कृतज्ञ नारीहरूको बाइबलीय उदाहरण केही कुराहरू हामी हेर्नेछौँ। एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने यो कुरालाई हेर्नको निम्ति हामी आउने नै छौँ।

हजुर निकै नै आश्चर्यमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र नारी आवाज सुन्दै हुनुहुन्छ म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि मलाई साथ दिन सक्नुहुनेछ र एकदम धन्यवाद भन्न चाहन्छु र फेरि पनि कार्यक्रममा तपाईँहरूलाई स्वागत पनि भन्न चाहन्छु। नारी आवाजमा छौं, नारीले परमेश्वरको महिमा गर्नुपर्छ। हामी नारीहरू निराश भएर यतिकै बस्नु हुँदैन, परमेश्वरले हामीलाई पनि जिम्मेवारी दिनुभएको छ। हामीले समयलाई खेर फाल्नु हुँदैन, फुर्सदमा छौं अथवा व्यस्ततामा छौं जहाँ छौं परमेश्वरको प्रशंसा गर्नुपर्छ। अभावमा छौं, प्रशस्ततामा छौं अथवा कस्तो कस्तो अवस्था भएर हामी जानुपर्ने होला भोलिको दिनमा अथवा अहिलेको समयमा गइरहेका छौं होला, अरूभन्दा फरक प्रकारको जीवनशैली होला र पनि हाम्रो जीवनमा परमेश्वरको उद्देश्य छ। परमेश्वरको उद्देश्यमा नै हामी नारीहरू बनेका छौं जसरी पुरूषहरू भन्नुभएको छ। त्यो कारणले गर्दा हामीले पनि हाम्रो तर्फबाट हाम्रो स्थानबाट परमेश्वरलाई उचाल्न छोड्नु हुँदैन भन्ने उत्साह मैले तपाईँहरूलाई दिइरहेकी छु र आज चाहिँ मैले गुनासोले चाहिँ जे चिजबाट पनि हामीलाई टाढा बनाउँछ तर धन्यवादीले चाहिँ एउटा नजिक बनाउँछ भन्न खोजेको मतलब चाहिँ सम्बन्धमा हुन सक्छ, परमेश्वरसँगको सम्बन्ध, मानिससँगको सम्बन्ध, होइन हाम्रो काम, हाम्रो करियर, हरेक कुरामा चाहिँ गुनासो गर्यो भने त त्यो कुराको नजिक त हामी पक्कै जाँदैनौँ। तर धन्यवादी भयो भने चाहिँ एउटा हृदय पनि प्रफुल्लित भयो भने त हामी सबै कुरा गर्न सक्छौँ नि त। गुनासो गर्ने कुराहरू पनि धेरै छन् होला, कारणहरू थुप्रै छन् होला, थुप्रो कुराहरूसँग मन दुखेको होला, आफूले राम्रो गर्दा गर्दै पनि नराम्रो भएको छ होला, आफूले सोचेको जस्तो भएको छैन होला, त्यसमा पनि हामी धन्यवादी बनाऊ भनेर चाहिँ हामीलाई परमेश्वरको वचनद्वारा उत्साह दिनुभएको छ। यो चाहिँ एउटा एकदमै नितान्त हृदयले गर्ने अभ्यास हो, यो सजिलो छैन र अप्ठ्यारो पनि छैन, यसलाई हामीले अभ्यास गर्न सक्छौं र त परमेश्वरले भन्दै हुनुहुन्छ दोस्रो थेसलोनीको पुस्तकमा चाहिँ तिमीहरू चाहिँ गुनासो होइन धन्यवादी चाहिँ दिने हृदयको व्यक्तिहरू बन भनेर चाहिँ भन्नुभएको छ होइन। त्यो कारणले गर्दा चाहिँ हामी यस्तो व्यक्ति बनाऊ, असल व्यक्ति बनाऊ, धन्यवादी व्यक्ति बनाऊ र गुनासो गर्ने व्यक्ति नबनाऊ। परमेश्वरको राज्यमा गुनासोको भन्दा पनि धन्यवादको नै स्थान छ। र अघि मैले तपाईँहरूको बीचमा केही बाइबलमा परमेश्वरको वचनमा जसले चाहिँ गनगन गर्नुभयो र आफ्नो जीवनमा अमूल्य कुरा गुमाउनु भयो त्यो उदाहरण दिएँ भने फेरि म तपाईँहरूको बीचमा चाहिँ धन्यवाद र कृतज्ञ दिने कृतज्ञ भएका नारीहरूको विषयमा बाइबलबाट केही उदाहरणहरू दिन चाहन्छु। हन्ना, हन्नाले परमेश्वरसँग पुत्र मागिन् र जब उनले समुएल प्राप्त गरिन् धन्यवादको साथ परमेश्वरलाई अर्पण गरेका कुराहरू छन्। उनलाई सतावट छ, उनलाई सजिलो थिएन, गाह्रो भएको छ, तर उनले परमेश्वरसँगै गएर मागेकी छन् नि, होइन गुनासो गरेर प्रभु तपाईँले दिनु नै भएन, अबदेखि चाहिँ म तपाईँसँग प्रार्थना गर्दिनँ भनेको भए सामुएल जन्मिन्थे र पक्कै पनि जन्मिँदैन थिए होइन। आज हाम्रो जीवनमा पनि त्यस्तै सामुएल जस्तै थुप्रै कुराहरू हाम्रो जीवनमा राम्रा कुराहरू, उदाहरणीय कुराहरू, धन्यवादी कुराहरू जन्माउनु छ होला, त्यसको लागि त हामीले प्रार्थना सहित धन्यवाद सहित प्रार्थना गर्नु पर्दो रहेछ नि त होइन। हामीलाई हन्नाले यही नै सिकाउँछिन् र कृतज्ञ हृदयले चाहिँ परमेश्वर को आशिषहरू चाहिँ दोब्बर हुने कुराहरू चाहिँ हामी देख्न सक्छौँ होइन। अब उनले बच्चा नपाएकै कारणले गर्दा अर्को स्त्रीबाट बच्चा भएको हुनसक्छ अथवा भनौँ एउटा केही कुराहरू कारणवश उनको जीवनमा बच्चा नभएको कारणले गर्दा उनलाई तितोपना छ त्यो समयमा, र पनि उनी कृतज्ञ भएर मेरो आशा यहीँ नै छ, मैले गुनासो होइन, जे गरे पनि म यहीँ नै जानुपर्छ, परमेश्वरमा कृतज्ञ भएर जानुपर्छ, उहाँले दिनुहुन्छ भन्ने छ। र उनी गुनासो गरेको भए अघि भनेको जस्तै परमेश्वरको शरणमा पुग्न सक्दिन थिइन्। आज हामी पनि त्यो जन्माउनुभन्दा अगाडि, प्राप्त गर्नुभन्दा अगाडि बिचै बाटोबाट गुनासो गरेर फर्किएका छौँ कि होइन, तर हामी त्यस्तो होइन। तर हन्ना जस्तो चाहिँ सम्बन्धित ठाउँमा कृतज्ञ हृदय लिएर जाने व्यक्ति चाहिँ बन्नुपर्छ। अर्को चाहिँ मरियम, जो चाहिँ यीशुको आमा थिइन् होइन, मेरो आत्मा प्रभुलाई, मेरो आत्माबाट म प्रभुलाई महिमा गर्न चाहन्छु, मेरो आत्मा परमेश्वरका निम्ति आनन्दित हुन्छ भनेर उनले भनेको कुरा हामी देख्न सक्छौँ लुकाको पुस्तकमा। र यीशुको आमा मरियमले कठिन परिस्थितिमा पनि परमेश्वरको स्तुति गरेकी छन्, गनगन गर्नुको सट्टा स्तुति गरेकी छन्, साँचो विश्वासले परिस्थिति भन्दा माथि उठेर धन्यवाद दिन्छ र गर्छ पनि। त्यो कारणले गर्दा आज आमा दिदी बहिनीहरू
जसले चाहिँ अहिले सुनिरहनु भएको छ यहाँहरूलाई भन्न चाहन्छु, तपाईँहरूसँग पनि हन्नाको जस्तो सतावट आएको छ होला, तपाईँहरूलाई पनि गाह्रो छ होला मानिसहरूको हेपाई, मानिसहरूको भनाई, अनि यसो सोच्दा फेरि हो जस्तो पनि लाग्ने परिस्थिति थुप्रो छ होला, जति गर्दा पनि नहुने जस्तो देखिने, मेहनत गर्दा गर्दै राम्रो हुँदा हुँदै साँचो हुँदा हुँदै त्यो अवस्था आएको छ होला। तर त्यसमा पनि तपाईँहरू गुनासो नगर्नुहोस्, त्यसमा पनि तपाईँ धन्यवादी हुनुहोस्, जसरी येशूकी आमा धन्यवादी भएकी थिइन्। एउटा असल राम्रो पुरुषसँग विवाह हुँदै थियो, सो समाज थियो, सबै कुरा थियो, तर त्यो विवाहलाई पनि भनौँ अथवा त्यो पुरुषसँगको सम्बन्धलाई भन्दा पनि परमेश्वरको आवाजलाई पहिलो स्थान राखेको कारणले गर्दा उनको जीवनमा चाहिँ सृष्टिकर्तालाई जन्माउने त्यो आशिष मिलेको छ। आज हामीले चाहिँ मैले यो समयमा निर्णय नगरेको कारणले गर्दा यो चाहिँ महत्वपूर्ण हो नि त भनेको कारणले गर्दा धेरै पटक हामीले असल कुरा जन्माउनबाट वञ्चित हुन सक्छौँ, तर हामी चाहिँ त्यस्तो भन्नु हुँदैन। अरू त्यो अर्को चाहिँ हामी हेर्छौँ मार्था र मरियम, जब तिनीहरूको अब एकैजना मात्रै दाजु अथवा भाइ चाहिँ डेथ भइसके पछाडि चाहिँ यसोमाथि विश्वास राखेर धन्यवाद साथ यसोलाई चाहिँ स्वागत गरेको कुरा, अथवा पीड़ाको बीचमा पनि विश्वास र धन्यवाद परमेश्वरको महिमा प्रकट यसले चाहिँ गर्छ भन्ने कुराहरू छ। हामीले सिक्नुपर्ने कुरा चाहिँ के छ भन्दा गुनासो होइन, प्रार्थना र विश्वासमा उत्तर खोज्नुपर्छ। गुनासोमा उत्तर छैन, गुनासो परमेश्वरसँग गर्ने कुरा होइन नि त, गुनासो त हामी अरूसँगै गर्छौँ होला, अथवा गुनासो चाहिँ कस्तो प्रकारको गुनासो त भन्ने कुरा हुन्छ। र प्रत्येक परिस्थितिमा धन्यवादी दिनुपर्छ भनेर चाहिँ पहिलो थेसलोनीको पुस्तक 5:18 हामीलाई बताउँदछ, प्रत्येक परिस्थितिमा। र कृतज्ञ नारी चाहिँ परमेश्वरको योजना पूरा गर्न चाहिँ प्रयोग पनि हुन्छन्, जस्तो मरियम प्रयोग भइन, होइन, कृतज्ञ हृदय थियो। गुनासो गर्ने नारी चाहिँ असन्तुष्ट हृदयको प्रतीक पनि हुन्, गुनासो गर्ने नारी जसले परमेश्वरको योजनालाई रोक्छ। तर धन्यवाद दिने नारी चाहिँ हन्ना मरियम र बेथानीकी मरियम जस्तै परमेश्वरको आशिषका माध्यम हुन्। आज त्यसै हामी मरियमको जस्तो डिसिजन गर्न चाहन्छु भन्दैनौ, त्यसै हामी हन्नाको जस्तो प्रार्थना गरेको छु प्रभु मैले हन्नालाई जवाब दिनुभएको थियो मलाई दिनुहोस् भन्दैनौ कि, किनकि उनीहरूको जीवन कृतज्ञतामा जिएको जीवन हामी देख्छौँ। सबै कुरामा धन्यवाद दियो किनकि यसैमा तिमीहरूको निम्ति ख्रिस्ट येशूमा परमेश्वरको इच्छा छ भनेर चाहिँ पहिलो थेसलोनिकी 5:18 हामीलाई बताउँदछ। आज मैले तपाईँहरूको बीचमा गुनासो होइन तर धन्यवादी हृदय भयो भने हामी परमेश्वरको नजिक जान सक्छौ, परमेश्वरको महिमा गर्न सक्छौ। म केटी भएर जन्मिएको कारणले गर्दा मैले मेरो सबै छोडेर आउनु पर्यो, सबै छोडेर जानु पर्यो, अथवा यो गर्नु पर्यो त्यो गर्नु पर्यो, केटी भएको कारणले गर्दा यो भयो त्यो भयो भने गुनासो गरेर हामी केही गर्न सक्छौ र गर्न सक्दैनौ। तर धन्यवादी भएर हामी धेरै कुरा गर्न सक्छौ। के चाहिँ रोज्ने त आज तपाईँ र मैले, यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा छ। र यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज, म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले जसरी हामी सबैजनालाई परमेश्वरको वचनमा चाहिँ एउटा भनौँ न धन्यवादी हृदय चाहिँ महत्वपूर्ण कुरा छ है, प्रफुल्लित हृदयले परमेश्वरको प्रशंसा गर्न सक्छ भन्ने कुराहरू त हामी धेरै देखेका छौँ भने, आज हामी आमा दिदी बहिनीहरूले पनि यो हृदयलाई चाहिँ भनौँ न यो मन चाहिँ हामीमा हुनुपर्छ, यो कुरालाई हामीले अपनाउनुपर्छ भन्ने उत्साह मैले तपाईँहरूलाई दिइरहेकी छु। धन्यवादी जीवनले चाहिँ सम्बन्धलाई बलियो बनाउँछ, गुनासोले चाहिँ दूरी बढाउँछ भन्ने कुराहरू रहेको छ। र पहिलो थेसलोनीको पुस्तक 5:18 पनि हरेक परिस्थितिमा चाहिँ धन्यवादी हुनुपर्छ है भनेर चाहिँ परमेश्वरले सिकाउनु भएको छ। अनि आज हामी आमा दिदी बहिनीहरू किन मैले यसरी फोकस गरिरहेको छु भन्दाखेरि चाहिँ हामीलाई धेरै कुराहरू गर्नुपर्ने कारणले गर्दा, हाम्रो जिम्मेवारीहरू धेरै भएको कारणले गर्दा हामी धेरै कुराहरूसँग हाम्रो हृदय जोडिएको हुन्छ अनि धेरै कुराहरूबाट हामी टुटिरहेका हुन्छौँ कहिलेकाहीँ होइन। यो कुरा त्यो कुरा आशा हामी धेरै राख्छौँ, त्यो आशा पनि फेरि धेरै थोकहरूसँग मानिसहरूसँग राखेको कारणले गर्दा हामी गुनासो गरिपठाउँछौँ। तर परमेश्वरको वचनले चाहिँ तिमी गुनासो नगर, तिमी चाहिँ धन्यवादी बन, कृतज्ञ नारीले चाहिँ परमेश्वरको योजनालाई चाहिँ पूरा गर्न सक्छ भन्ने कुरा चाहिँ गुनासो होइन, प्रार्थना र विश्वासमा उत्तर खोज्ने नारी बन्नुपर्छ भनेर चाहिँ उत्साह दिनुभएको छ। र यही उत्साह म आज तपाईँहरूलाई दिइरहेको छु र हामीले अभ्यास गरौँ यो कुरालाई। म चाहिँ आजसम्म जे जस्तो गुनासो गरेँ मैले, म यो घरमा किन, यो परिवारमा किन, यो मण्डलीमा किन, यो देशमा किन, यो अफिसमा किन, यो काममा किन, यो विभिन्न किसिमको गुनासोहरू, यो व्यक्तिसँग किन, होइन यो सिचुएसनसँग किन भन्ने गुनासो आजसम्म हामीले गरिरहेका थियौँ भने अबदेखि उसो त्यो गुनासो नगरौँ। तर हामी धन्यवादी बनौँ, प्रभु धन्यवाद जे छ यो कुरालाई मैले असल प्रकारले गर्न सकौँ, प्रभु धन्यवाद म आशा गर्दछु तपाईँ परमेश्वरले मलाई यो सिचुएसनबाट निकाल्नुहुनेछ, मलाई थाहा छ तपाईँ मसँग हुनुहुन्छ भन्ने खालका कुराहरू यदि हामी अभ्यास गर्दै जान्छौँ आफ्नो हृदयबाट, त्यो कुरालाई मनन गर्दै जान्छौँ भने चाहिँ तपाईँको जीवनमा परिवर्तन आउनेछ। किनकि तपाईँले हरेक कुरालाई सकारात्मक रूपमा हेर्नुहुनेछ। तपाईँलाई दुःखी बनाउने कुरा पनि हो, एउटा मेजर कुरा चाहिँ गुनासो पनि हो होइन। तपाईँले मरि मेटेर गर्नुहुन्छ तर तपाईँ जस पाउनुहुन्न भने, फेरि मानिसको निम्ति गर्नुहुन्छ भने चाहिँ त्यसमा गुनासोहरू आउँछ। तर तपाईँ परमेश्वरको निम्ति गर्दै हुनुहुन्छ भने त्यसको तपाईँ लेखा जोखा अथवा त्यसको त्यो यताउता गरिराख्नुहुन्न कि, मैले गरेँ तर उसले गरेन, मैले भने तर उसले भनेन, म झुकेँ तर ऊ झुकेन, मैले सरी भने तर उसले सरी भनेन, मैले दिएँ तर उसले दिएन। यो सानो सानो कुराले चाहिँ हामीलाई गुनासोतिर लिएर जान्छ। गुनासो कसैको लागि पनि राम्रो पक्ष होइन भनेको चाहिँ एउटा नारीको लागि पनि यो चाहिँ राम्रो कुरा होइन। मैले अघि भनेको जस्तै हामी नारीहरूले धेरै कुराहरूमा ध्यान दिनुपर्ने र धेरै कुराहरूमा हामी आशा राख्ने नारीहरू हुन्छौँ होइन। हामी नारीहरू धेरै कुराहरू गर्छौँ नि त, अनि मैले गरे पछाडि पाउनुपर्छ, हुनुपर्छ, म जस्तै त्यो हुनुपर्छ, अथवा किन प्रभु, अथवा किन भनेर हामी भनिरहेका हुन्छौँ कि। प्रायः गफहरू सुन्दा, गफ गर्दा पनि हामी यही नै देख्छौँ, मैले चाहिँ यस्तो यस्तो गराएको थिएँ तर मेरो जीवनमा चाहिँ यो भएन भन्ने कुराहरू गर्छौँ हामी। एकचोटि हामी लाइफ टाइम होइन एउटा लामो अवधिसम्म त गुनासो गरेर हेऱ्यौँ, तर अब धन्यवादी भएर हेरौँ न, धन्यवादी बनाउन हामी होइन, त्यसको रिजल्ट परमेश्वरले भन्नुभएको छ असल आउँछ भनेर। यसमा उहाँले ग्यारेन्टी दिनुभएको छ, वारेन्टी दिनुभएको छ, यसमा 100% दिनुभएको छ। यो प्र्याक्टिस चाहिँ हामीले गर्नुपर्छ र कृतज्ञ नारी बनाऊ, गुनासो नगर्ने नारी बनाऊ, धन्यवादी नारी बनाऊ। परमेश्वरले पक्कै पनि हामीलाई आशिष दिनुहुनेछ। यसमा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

ಮೋಹನೇ

0: हजुर, म किन आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि साथ दिइरहनु भएको छ र यसको लागि एकदमै धन्यवाद दिन चाहन्छु। आजको विषय पनि धन्यवादी हृदय हुनुपर्छ। परिस्थिति त पक्कै पनि सहजता रे कि नासको छैन र पनि त्यो परिस्थितिमा पनि हामी धन्यवादी भन्नुपर्छ। धन्यवादी हृदय परमेश्वरले मन पराउनुहुन्छ र धन्यवादी भएर गरेका प्रार्थनाहरूको उत्तर पनि हामीले पाउँछौं र धन्यवादीपनाले चाहिँ बिग्रिएको सम्बन्धहरू पनि असल हुन्छ। होइन, कसैले तपाईँलाई तपाईँसँग कसैको हृदय दुखेको छ, तपाईँको हृदय कसैसँग दुखेको छ भने तपाईँले गुनासो गर्नुमा र धन्यवाद दिनुमा धेरै फरक छ। होइन, त्यसमा चाहिँ तपाईँको सम्बन्ध नै सुमधुर हुन्छ, असल सम्बन्ध हुन्छ, त्यो तितोपनको जरा त्यही नै नष्ट हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ नारीहरू विशेष गरेर तपाईँहरूको जिम्मेवारीको कारणले गर्दा, तपाईँहरूको आफ्नो कतिवटा कुराले गर्दा तपाईँहरूले गुनासो गरिरहनु भएको हुनसक्छ। तपाईँलाई धेरै कुराहरूमा मन दुखिरहेको हुनसक्छ। मन दुख्दा पनि धन्यवाद प्रभु तपाईँ मसँग हुनुहुन्छ भन्ने कुराको व्यक्त तपाईँले परमेश्वरसँग गर्नुभयो भने चाहिँ मलमपट्टी लगाउने काम तपाईँलाई, होइन, भनौँ न उन्नति प्रगतितिर डोराउने काम चाहिँ परमेश्वरले गर्नुहुँदो रहेछ। हाम्रो काम भनेको चाहिँ धन्यवादी बनिने रहेछ, बन्ने रहेछ, त्यसले हामीलाई फाइदा हुँदो रहेछ। होइन, आज हामी संसारमा कसरी हामीलाई राम्रो हुन्छ, कसरी हामी हेल्दी हुन सकिन्छ, कसरी मैले मेरो मेन्टल हेल्थलाई, मानसिक स्वास्थ्यलाई असल राख्न सक्छु, कसरी मैले आत्मिक स्वास्थ्यलाई राम्रो गर्न सक्छु, कसरी मैले शारीरिक स्वास्थ्यलाई राम्रो गर्न सक्छु भनेर हिँडिरहेका छौँ नि त। होइन, यसको सबैभन्दा ठुलो उपचार चाहिँ धन्यवादीपना पनि रहेछ, औषधि भनौँ न, यो चाहिँ धन्यवादीपना रहेछ। फेरि गुनासो चाहिँ फेरि हामीलाई रोगी बनाउँदो रहेछ। होइन, चिन्ता बनाउने, चिन्तित बनाउने, सम्बन्धहरू बिग्रिने, टाढा हुने, एक्लो भइने, होइन, विभिन्न किसिमका कुराहरू चाहिँ रोगहरू उत्पन्न गराउने चाहिँ गुनासोले गर्दो रहेछ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी स्वास्थ्य जीवन जिउँ, परमेश्वरले हामीलाई स्वास्थ्य जीवन जिउँ भनेर चाहिँ धन्यवादी बन है भनेर भन्नुभएको छ। अन्तमा यही भन्न चाहन्छु, कृतज्ञ नारी बनाऊ, गुनासो नगर्ने नारी बनाऊ र तपाईँहरू सम्पूर्णलाई परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस् र आगामी समयमा यस्तै कुराकानी लिएर म तपाईँहरूको बीचमा नारी आवाजमा आउने नै छु। अन्य कार्यक्रम राम्रो भेट हुने नै छ र प्राविधिक मित्रलाई र सम्पूर्ण श्रोतालाई भने धन्यवाद दिँदै र गुड न्यूज एफएमको अरू बाँकी प्रसारणहरू सुन्दै गर्नुहोला र सम्पूर्ण श्रोतालाई धन्यवाद भन्दै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ, होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड। काम पनि सकियो,
6: मेरो एसी पनि सकियो,
7: मेरो प्लस टू को एग्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
1: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
1: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
10: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन. सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु.
6: जन्म दर्ता दिनुहोस् त.
7: जन्म दर्ता गरेको छैन नि म्याडम.
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
7: हो र, मलाई त थाहा नै थिएन म्याडम.
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
7: पहिला कसैले भनेनन्.
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
10: एड हिन्डसन प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ. केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ.
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन.
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
13: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
12: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
13: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
12: अधिक जानकारीका लागि
13: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9918251240, 9918251240।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब लिएर प्राविधिक मित्र सन्ध्या उपस्थित भइसकेका छौ। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा म तीनवटा प्रश्न तपाईँको निम्ति राख्ने गर्छु प्रत्येक हप्ता, र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट उहाँलाई विजेता पठाउनेछ, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब लिएर प्राविधिक मित्र सन्ध्या

होमले। र आज भने श्रोता म फोन कल दिने छैन र तपाईँले आफ्नो जवाब भने हाम्रो प्राविधिक मित्रलाई फोन गरेर टिपाउन सक्नुहुन्छ अथवा व्हाट्सएपबाट पनि तपाईँले आफ्नो जवाब टाइप गरेर पठाउन सक्नुहुन्छ। र आज विशेष कारणवश मैले फोन कल लिने छैन श्रोता। र ढिला नगरीकन आजको प्रश्न यस प्रकार रहेको छ, बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? पहिलो प्रश्न। दोस्रो प्रश्न, बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ। तेस्रो प्रश्न, भजन संग्रह 133 को एक पदमा के उल्लेख गरिएको छ? भजन संग्रह 133 को एक पदमा के उल्लेख गरिएको छ? र श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा भने तपाईँले हामीलाई फोन गरेर अथवा व्हाट्सएप गरेर साथ दिन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 4770754 4770754। हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। श्रोता, अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता, तपाईँले आजको प्रश्न थाहा पाइसक्नु भएको छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भने वाट्सएपमा तपाईँले हामीलाई जवाब टाइप गरेर पठाउन सक्नुहुनेछ र हामी आजको कार्यक्रमको नतिजा भने आउने आइतबार आजको विजेताको नाम हामी तपाईँलाई त्यो दिन पक्कै पनि बताउनेछौ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा हुनुहुन्छ र आजको पहिलो प्रश्न रहेको छ, बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? दोस्रो प्रश्न, बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? भजन संग्रह 133 अध्यायको एक पदमा के उल्लेख गरिएको छ? भजन संग्रह 133 अध्यायको एक पदमा के उल्लेख गरिएको छ? र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा हुनुहुन्छ र श्रोता, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन गरेर आफ्नो जवाब तपाईँले छिपाउन सक्नुहुन्छ हाम्रो प्राविधिक मित्रलाई भने हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 रहेको छ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, तपाईँ र मेरो आफ्नै कार्यक्रम, र यो कार्यक्रमले तपाईँ र मलाई के फाइदा गर्छ भने कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी निकै नै अप्ठ्यारोमा पर्छौ, त्यो महसुस तपाईँ र मैले पनि गरेका छौ र त्यो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो अर्थपूर्ण संगीतपछि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता, तपाईँले हामीलाई जस फोन गरेर साथ दिइराख्नु भएको छ र हाम्रो प्राविधिक मित्रले तपाईँको नाम र तपाईँको जवाब पनि लेखिराख्नु भएको छ। आउने हप्ता हामी पक्कै पनि विजेताको नाम बताउने नै छौ, घोषणा गर्नेछौ र हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु, 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र एकचोटि फेरि पनि तपाईँलाई बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ, बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ र बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ, बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ। भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ, भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ। र श्रोता, आज भने हामी फोन कल लिने छैनौ, मैले तपाईँलाई जानकारी गराइ नै सकेको छु र आज भने तपाईँले आफ्नो जवाब भने हाम्रो व्हाट्सएपमा टाइप गरेर पठाउन सक्नुहुन्छ, फोन गरेर हाम्रो प्राविधिक मित्रलाई पनि टिपाउन सक्नुहुनेछ र कार्यक्रमको विजेताको नाम भने आउने आइतबार म तपाईँलाई बताउने नै छु। अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता, तपाईँले आजको प्रश्न थाहा पाइसक्नु भएको छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भने वाट्सएपमा तपाईँले हामीलाई जवाब टाइप गरेर पठाउन सक्नुहुनेछ र हामी आजको कार्यक्रमको नतिजा भने आउने आइतबार आजको विजेताको नाम हामी तपाईँलाई त्यो दिन पक्कै पनि बताउनेछौ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा हुनुहुन्छ र आजको पहिलो प्रश्न रहेको छ, बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? दोस्रो प्रश्न, बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? भजन संग्रह 133 अध्यायको एक पदमा के उल्लेख गरिएको छ? भजन संग्रह 133 अध्यायको एक पदमा के उल्लेख गरिएको छ? र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा हुनुहुन्छ र श्रोता, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन गरेर आफ्नो जवाब तपाईँले टिपाउन सक्नुहुन्छ हाम्रो प्राविधिक मित्रलाई भने हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 रहेको छ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, तपाईँ र मेरो आफ्नै कार्यक्रम र यो कार्यक्रमले तपाईँ र मलाई के फाइदा गर्छ भने कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी निकै नै अप्ठ्यारोमा पर्छौ। त्यो महसुस तपाईँ र मैले पनि गरेका छौ र त्यो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबलाई गीत ट्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा प्राविधिक मित्र सन्ध्या हामीलाई साथ दिइराख्नु भएको छ भने अनि हामीलाई श्रोताहरूलाई पनि साथ दिइराख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म तपाईँ सुन्न सक्नुहुनेछ र हामी कार्यक्रममा 3 प्रश्न राख्नेछौ बाइबलबाट र जसले 3 प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेता प्राप्त गर्नुहुन्छ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र श्रोता अहिलेलाई भने फेरि पनि प्रश्नतिर म लाग्न चाहन्छु। पहिलो प्रश्न, बाइबलको कुन पुस्तकमा भारत शब्दको उल्लेख गरिएको छ? दोस्रो प्रश्न, बाइबलले पृथ्वीको आकार कस्तो छ भनी बताउँछ? तेस्रो प्रश्न, भजन संग्रह 133 एक पदमा के उल्लेख गरिएको छ? र श्रोता कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। अब चाहिँ भने लगभग समयले पनि हामीलाई विदा दिनै सकेको छ। अहिलेलाई भने तपाईँले हामीलाई फोन गरेर पनि साथ दिन सक्नुहुन्छ, तपाईँले आफ्नो जवाब हाम्रो प्राविधिक मित्रलाई टिपाउन सक्नुहुन्छ। त्यति मात्र होइन, वाट्सएपमा तपाईँले टाइप पनि गरेर पठाउन सक्नुहुनेछ तपाईँको नाम, तपाईँको फोन नम्बर र तपाईँको जवाबको हामी प्रतीक्षा गर्नेछौ। र यो कार्यक्रमको विजेताको नाम भने अर्को हप्ता बताउने वाचा गर्दै कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्या र म अब्राहम अहिलेलाई पनि बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाई भित्र के छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 27 यहाँहरूलाई स्वागत छ। एक दिन म एउटा प्रतिष्ठित कलेजको स्नातक समारोहमा उपस्थित भएको थिएँ। यो शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्न गरिएको विशेष कार्यक्रम थियो। मंचमा गाउन, हुर र टोपी लगाएका एकजना मानिस थिए। उनले विद्यार्थीहरूलाई उत्कृष्टताको विशेष प्रमाण पत्र प्राप्त गर्नु अघि भाषण दिए। उनको गाउन जुत्तासम्म पुगेको थिएन, त्यसैले मैले उनको गाउन मुनि लगाएको प्यान्ट देख्न सके। मैले उनले यस अवसरको लागि उपयुक्त राम्रो लुगा लगाएको अपेक्षा गरेको थिए, बरु उनले पुरानो जोडी निलो जीन्स लगाएका थिए। यो देखेर म आफै हाँसे। यसले मलाई जीवनको एउटा विशेष सत्यताको सम्झना गरायो। धेरै जसो मानिसहरू आफ्नो बाहिरी रूपप्रति गहिरो चिन्तित हुन्छन्। उनीहरू सोच्छन् कि यसले भित्र रहेको उनीहरूको वास्तविकतालाई लुकाउनेछ। म तपाईँलाई आश्वासन दिन्छु, तपाईँको भित्र जे छ त्यो लुकाउन असम्भव छ। तपाईँ यसलाई मानिसहरूबाट लुकाउन सक्नुहुन्न र विशेष गरी तपाईँ यसलाई परमेश्वरबाट लुकाउन सक्नुहुन्न। त्यसैले तपाईँ भित्र के भइरहेको छ भन्ने कुरामा धेरै चिन्तित हुनुहोस्। मर्कुसको पुस्तक 7:21-23 पद उहाँले भन्नुभयो, मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात मानिसको हृदयबाट खराब विचार, बेविचार, चोरी, हत्या, परेष्ठीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने र तपाईँ यस्तो उमेरमा हुनुहुन्छ जहाँ तपाईँले आफ्नो विवाहको लागि को राम्रो व्यक्ति हुनेछ भनेर मूल्याङ्कन गर्न थाल्नु भएको छ, आफ्नो मूल्याङ्कनमा सावधान रहनुहोस्। मानिसहरूले तपाईँलाई प्रभावित पार्न धेरै प्रयास गर्नेछ, विशेष गरी जब तिनीहरू भित्री रूपमा धेरै लुकेका पापहरू हुन्छन्। तपाईँले उनीहरूसँग विवाह गरेपछि यो पाप अन्तत सतहमा आउनेछ। मत्तीको पुस्तक 23:27-28 पद, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू चुन लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छ तर भित्रपट्टि भने मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुने धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। प्रिय श्रोता, बाहिरबाट देखेको कुराको आधारमा तपाईँले धेरै प्रशंसा गर्ने व्यक्तिहरूलाई ध्यानपूर्वक हेर्नुहोस्। उनीहरूको चरित्रको मूल्याङ्कन गर्नुहोस् जुन उनीहरू भित्रबाट आउँछ। जब मानिसहरूले आफूलाई कसैले हेरिरहेको छैन भन्ने सोच्छन् तब उनीहरूले के गर्छन् भनेर देख्दा साँचो चरित्र पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि, धेरै मानिसहरूले मञ्चमा उभिएर माइक्रोफोन समात्न मन पराउँछन्। उनीहरू मानिसहरूको ठूलो समूहलाई प्रचार गर्न मन पराउँछन्। उनीहरूले पाएको तारीबाट आनन्द लिन्छन्। उनीहरू मञ्च वरिपरि घुम्छन्, आमेन र हालेलुया भनेर कराउँछन्। उनीहरूले तपाईँको भावनालाई तान्ने चतुर भाषणहरूद्वारा तपाईँलाई मनोरञ्जन दिन्छन्। तर ती सेवकहरूको म प्रशंसा गर्छु। मैले प्रशंसा गर्नेहरू ती हुन् जो गरीब र बिमारीहरूलाई आफ्नो घरमा भेट्छन्। तिनीहरू विधवाहरूलाई भेट्छन्, तिनीहरूको आवश्यकताहरूलाई पूरा गर्छन्। तिनीहरू अरू मानिसहरूले उनीहरूलाई के सोच्छन् भन्ने कुरामा चिन्तित छैनन्। तिनीहरूको हृदय परमेश्वरको प्रेमले भरिएको छ र तिनीहरूले परमेश्वरका जनहरू प्रतिको आफ्नो हेरचाह र करूणाद्वारा बाहिरी रूपमा यो प्रेम प्रकट गरिरहेका हुन्छन्। हितोपदेशको पुस्तक 4:23 पद, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख किनभने यो सारा जीवनको मूल हो। प्रिय श्रोता, तपाईँ भित्रबाट एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरा तपाईँले सोच्ने विचारहरूले निर्धारण गर्दछ। त्यसकारण परमेश्वरको वचन पढ्ने र मनन गर्ने कुराबाट आउने प्रेम, दया, आनन्द र शान्तिका विचारहरूले तपाईँको मनलाई खुवाउनु धेरै महत्वपूर्ण छ। त्यसपछि तपाईँको जीवन यी गुणहरूको अभिव्यक्ति बन्नेछ र तपाईँले आफ्नो वास्तविक व्यक्तित्व अरूबाट लुकाउनु पर्ने छैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: गुड न्यूज एफएम 105.1
1: ए दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
5: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ
8: हेलो
9: हेलो
8: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
9: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
1: हजुर
9: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
1: लु त हेलो भन्नुहोस् त
8: हेलो हजुर
1: हजुर
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
9: ए नानी के भन्ने रहेछ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
9: ल ल ल म किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: गुड न्यूज एफएम 105.1।
12: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
13: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
14: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 9813181965, 9813181965।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर म पुनः उपस्थित भइसकेको छु। प्राविधिक मित्र सन्ध्याजी हुनुहुन्छ र हामी तपाईँलाई अब लगभग एक घण्टाको समय अवधिभर साथ दिन गइरहेको छौं। सदा जस्तै आज पनि अन्ताक्षरी खेल्न हाम्रो श्रोताहरू बीचमा नै अन्ताक्षरीलाई अगाडि बढ़ाउन हामी एकदमै उत्साहित छौं र श्रोता कार्यक्रममा चाहिँ विशेष गरिकन हामी एउटा गीत राख्छौं अनि त्यो गीतबाट नै तपाईँलाई एउटा अक्षर पनि दिन्छौं र जुन अक्षर तपाईँको भागमा पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र तपाईँले जुन अक्षर अन्तिममा छोड्नुहुनेछ अर्को श्रोताले त्यही अक्षरबाट फेरि भजन गीतहरूलाई चाहिँ गाउनुहुनेछ। यसरी कार्यक्रम अवधिभर हाम्रो श्रोताहरू माझमा नै अन्ताक्षरी निरन्तर अगाडि बढ्नेछ। केही नियमहरू छन् जस्तै कि एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कृपया एउटा कोरस एउटा अन्तरासम्म गाइदिनु भयो भने अन्य श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी लकी ड्र मार्फत विजेता बनाउँछौ। उहाँले रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुन्छ र हामीलाई कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गरेको छ राइजिङ फ्रूट सेन्टरले र फोन गर्नको लागि एकदमै तम तयार भएर बस्नुहोला। एउटा गीतको साथ हामी तपाईँलाई दिन्छौं र यही गीतबाट एउटा अक्षर पनि दिने भएको कारणले गर्दाखेरि अवश्य गीत पनि ध्यान दिएर सुन्नुहोला। गीतपछि म उपस्थित हुने नै छु।

0: जाउँसाइला खोला र नाला डाँडा काटेर यीशुको सुनौलो सन्देश बोकेर निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र र अक्षर तपाईँको लागि लिएर हामी आइसकेको छौं। अक्षर रबाट शुरू हुने भजन गीत अब तपाईँले गाएर साथ दिन सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: अन्तक्षरीमा भाग लिन भने दौड दौडी आए, अन्तक्षरीमा भाग लिन भने दौड दौडी आए, परमेश्वरको अनुग्रह कृपामा यो समय मौका पाए, हजुरले दुवै हात जोड जमेसी टक्राए, हजुर दुवै हात जोड जमेसी टक्राए,
0: जय मसी। हामी पनि एकदमै आरामै छौ भन्ने जानकारी दिन चाहन्छु।

0: र तपाईँ कस्तो हुनुहुन्छ भनेर पनि हामीले बुझ्न चाहे हेर्यौँ हजुर हेर्यौँ एकदमै राम्रो भएछ तपाईँलाई कति राम्रो देखेको तपाईँ गाउने मात्र होइन तपाईँ मान्छे पनि कति राम्रो शब्दहरू स्वरहरू प्रभुको महिमा गरेको कुराहरू सबै कुराहरू देखेर एकदमै आशिषमय लाग्यो यसरी नै अगाडि बढ्दै जानुहोला पम्फाजी है र एकदम आशिषमय लाग्यो र हामी एकदमै खुसी छौँ अझै उन्नति प्रगति गर्नुहोला हाम्रो प्रार्थना छ हाम्रो पम्फाजीको लागि र पम्फाजी अब र अक्षरबाट भजन गीत गाउनुपर्छ तपाईँले तयार हुनुहुन्छ
1: म तयार छु हजुर अनि सबैजनालाई धन्यवाद पठाउँछु एक गीत भजनको लागि म्युजिक भिडियोको लागि प्रार्थना गरिदिनु भएको लागि हजुरहरू सबैजना सुनिने साथीहरू सबैजनालाई एकदमै एकदमै एकदमै धन्यवाद पठाउँछु परमेश्वरको अनुग्रह कृपामा सहायतामा यो गीत भजन शब्द दिनुहुने लय दिनुहुने परमेश्वर अनि सबै मौका समय दिनुहुने जुटाउनु हुने परमेश्वर र परमेश्वरै हुनुहुन्छ सबै कुराको लागि परमेश्वर धन्यवाद साथीहरू सबै प्रार्थना गरिदिनुहुने सहायता गर्नुहुने परमेश्वरको जन छोरीहरूले सबैलाई धन्यवाद टक्राउँछु कुनै ट्याफी परिवार हजुरहरूले एकदमै दुबै हजुर धन्यवाद टक्राउँछु प्रार्थनाको लागि अब्राम सरलाई मुरी मुरी धन्यवाद मलाई गीत भजन भन्ने रेकर्ड गर्ने भन्ने थाहा नै छैन म कहाँको मान्छे के हो अब्राम सरलाई एकदमै मुरी मुरी धन्यवाद टक्राउँछु सुनी सरलाई धन्यवाद टक्राउँछु उहाँहरूको सहायता बिना त म केही पनि गर्न सक्दिनँ उहाँहरूको कारणले आज म मिडियामा देखिन पाएँ परमेश्वरको महिमा गर्न पाएँ मेरो स्वर यो संसार परमेश्वरको महिमा हुनेछ मेरो स्वर शब्दद्वारा भनेर म एकदमै खुसी छु हजुर
0: अनि एकदमै हुन्छ पम्फाजी प्रभुले धेरै आशिष दिनुभएको होस् र हुन्छ अब तपाईँले भजनको साथ दिन सक्नुहुनेछ अक्षर
1: धन्यवाद रुखहरू
2: हल्ली हल्ली उहाँकै महिमा गर्छन्

0: एकदमै धेरै धन्यवाद पम्फाजी, एकदमै धन्यवाद। र हुन्छ, अहिलेलाई चाहिँ हामी छुटौँ। जय मसी।
1: हजुर,
2: हाम्रो पम्फा लोक्काजी हुनुहुन्थ्यो र उहाँले एकदमै आशिषमय भजन गीत गाएर अक्षर ऊ छोडेर जानुभएको छ र ऊ कालीको ऊबाट भजन गीत गाउनुको श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
2: मसी। जय मसी। हाम्रो कुवेतबाट बोल्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ तपाईँ?
3: हजुर, एकदमै
2: सन्चै आरामै छु। हजुर, हामी पनि एकदमै आरामै छौँ। यहाँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद रुचजी, र खुसी लाग्यो आज फेरि पनि कार्यक्रममा तपाईँले सहभागिता जनाउनु भएको लागि, र हाम्रो पम्फाजीले तपाईँको लागि अक्षर ऊ छोडिदिनु भएको छ, ऊ कालीको ऊ, र तपाईँले अब ऊ अक्षरबाट शुरू हुने भजन गीत गाउनु पर्ने हुनेछ। तपाईँ तयार हुनुहुन्छ?
3: हजुर, म तयार छु। तपाईँलाई धन्यवाद भएको होस्, अनि हाम्रो ऊ छोड्नु हुने हाम्रो धेरै धेरै धन्यवाद, अनि यो भजन उहाँको लागि पनि। अनि मेरो घर चाहिँ विराट मोरङ हो, अनि मैले सेवाकै मेरो स्थानीय मण्डली त्रिवेणी स्वतन्त्र मण्डली परिवार हुनुहुन्छ है, म चाहिँ अहिले कुवेतमा छु। तपाईँलाई धेरै धेरै धन्यवाद त्यस समय दिनुभएको लागि। हुन्छ, म गाउनेछु है त।
2: हजुर, एकदमै।
3: म चाहिँ कुन गाउने होला, अब अप्ठ्यारो शब्द छोडिदिनु भयो, के गरी गाउने होला भनेको भेट आइहाल्छ। धन्यवाद। हुन्छ, भजन गाउनेछु। सबैजना उठेको छैनन् कि, त्यही भएर सबलाई धन्यवाद। हुन्छ है त, म गाउँछु।

0: धेरै
1: धन्यवाद जय मसी। राम्रो रुस मगराती चाहिँ हुनुहुन्थ्यो कुवेतबाट, र उहाँले कस्तो अर्थपूर्ण भजन गीत गाएर साथीहरू जानुभएको छ र हामीलाई पनि आशिषित बनाउनु भएको छ। र कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ श्रोता, उहाँले अक्षर ख तपाईँको लागि छोड्नु भएको छ र ख अक्षरबाट थुप्रै भजन गीतहरू छ, खबाट शुरू हुने भजन गीत गाएर अब तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ र त्यसको लागि चाहिँ फोन लाइनमा कोही आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
2: हेलो,
1: जय मसी सावित्रीजी।
2: जय मसी, आराम हुनुहुन्छ पुनः म्याम?
1: एकदमै आरामै छौँ हामी, तपाईँ कस्तो हुनुहुन्छ?
2: म नि एकदम आराम छु, प्रभुको अनुग्रह हजुरको प्रार्थना।
1: आमेन आमेन। र आज ख अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: एकदम तयार छु, सुन्दैछु। सुन्न नि मजा लाग्छ नि, कहाँ कहाँबाट आज त कहाँबाट रे
1: कुवेतबाट हुनुहुन्छ? हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ सावित्रीजी।

जीवनको बाटो नै हुन् स्वर्ग राजमा पुराइदिने, जीवनको बाटो नै हुन्

0: हालेलुया यति मात्र है
1: युगन युग समलाई भनेर यी अक्षर छोड्नुभयो मिठो भजन गीत गाउनुभयो सावित्रीजी धेरै धेरै धन्यवाद तपाईँलाई
0: धन्यवाद अलि लय मिले
1: एकदमै हजुर अहिले हामी छुट्टौं सावित्रीजी जय मसी र हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो कोही हुनुहुन्थ्यो फोन लाइनबाट बारिसक्नु भएको छ केही छैन तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ ईश्वरको ई छ हामीसँग र ई अक्षरबाट शुरू हुने भजन गीतकार अब तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01-4770-754 01-4770-754 र 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र एउटा गीतको साथ हामी दिन चाहन्छौ फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं

0: लेकिन मिजी गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हजुर,
0: फेरि पनि दैमसी स्वागत छ कार्यक्रममा पम्पाजी तपाईँलाई। हुन्छ हुन्छ, ईश्वरको ई अक्षर छ, तपाईँले भजन गीत सुरु गर्न सक्नुहुनेछ।
1: हजुर हवस्, धन्यवाद
0: हजुर।

0: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, आई लभ यू टू, जय मसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत गाएर उहाँ जानुभएको छ र उहाँले न अक्षर छोड्नु भएको छ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्ते, फेरि
0: आएँ म त। जय मसी रुचजी हुनुहुन्छ होइन?
1: हजुर,
0: फेरि पनि स्वागत छ एकदमै तपाईँलाई। र अघि पनि हाम्रो पम्फाजीले नै छोडिदिनु भएको अक्षर थियो, अहिले पनि पम्फाजीले नै छोडिदिनु भएको अक्षर न छ तपाईँको लागि। हजुर, सल्लाह गरे जस्तै नै भयो। हजुर, न अक्षर छ, हजुर, नयाँको न। तपाईँ तयार हुनुहुन्छ भजन गाउन? हुन्छ, सुरु गर्नुहोस्।
1: धन्यवाद, म काम पनि गर्दैछु अनि भजन पनि गाउँदैछु।
0: हुन्छ हजुर,
1: मलाई मजाले बराबरी सुन्दै हुनुहुन्छ?
0: हजुर, एकदम राम्रो आवाज आइरहेछ हजुरको।
1: हुन्छ, म काम गर्दै पनि छु अनि गाउँदै पनि छु, किनभने म चाहिँ घर हाउस हाउसमा काम गर्ने मान्छे, त्यही भएर यिनीहरूलाई खाजा पनि बनाइदिँदैछु अनि म भजन पनि गाउँदैछु।
0: हुन्छ हुन्छ,
1: रोहित थापाले गाउनु भएको भजन छ, म गाउँदैछु।

0: धेरै धेरै धन्यवाद रुचि छुटौमालीलाई जय मसी। र हाम्रो रुस मगरातीजी कुवेतबाट हुनुहुन्छ र हामीलाई उहाँले भजन गीतको साथ दिनुभएको छ र क अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर कबाट शुरू हुने भजन गीत गाउने पालो तपाईँको हो र त्यसको लागि चाहिँ फोन गर्नुहोला। फोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौँ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हजुर जयमसी। हाम्रो लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ। आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु हजुर, कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै आरामै छौँ लक्ष्मीजी। र क अक्षर तपाईँको भागमा छ, भजन गीत गाउन तयार हुनुहुन्छ?
1: म तयार छु।
0: आमेन, सुरु गर्न सक्नुहुनेछ।

0: म जस्तो पापीलाई बचाउन क्रुसमा प्राण दिए. मिठो भजन गीत गाउनुभयो लक्ष्मीजी, धेरै धेरै धन्यवाद. यसलाई छुटौँ हामी. जय मसी. हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले ए अक्षर छोड्नु भएको छ. कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो, जय मसी सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, एकदमै खुसी लाग्यो. ए अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? हजुर, ऐनाको ए. हुन्छ हजुर.
1: एक बार खोजियो लानु कि छ र मरेर जाने हो, मरेर जाने हो. जीवन यहाँ यो अमर छैन नि, मरेर जाने हो, मरेर जाने हो. एक पारको झोलियो लानु त के छ र मरेर जाने हो, मरेर जाने हो. जीवन यहाँ यो अमर छैन नि, मरेर जाने हो.
0: मरेर जाने हो. अक्षर छोडिदिनु भयो, धन्यवाद सुशीलजी. यसलाई छुटौँ हामी. जय मसी. र हाम्रो सुशील मगैयाजी हुनुहुन्थ्यो र उहाँले ह अक्षर छोडिदिनु भएको छ भने कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो,
2: पुनमजी, जय मसी.
0: जय मसी उत्तमजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: मलाई अलिक सन्चो छैन, प्रार्थना गरिदिनु होला. दान दुखिराखेको छ, गुरुजीले प्रार्थना गरिराख्नु भएको.
0: एकदमै एकदमै हामी प्रार्थनामा सम्झिनेछौ उत्तमजी. र यो समयमा ह अक्षरबाट तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हजुर, म गाउन तयार छु. हबाट
0: होइन, हजुर, हबाट. हालेलुयाको हबाट. उत्तमजी हजुर, सुरु गर्न सक्नुहुनेछ. हजुर.

मानिसको चोला लिएर गरिब गोठैमा, मानिसको चोला लिएर गरिब गोठैमा, गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले, गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले, दुध गण आई भन्न लागे आधाको

0: गैर तिम्रो प्रभुलाई पहिले नजरमा हस्केल गर्दै भनिदेऊ संसार सबैलाई धरतीको बोझ उठाइ लाने जन्मिए मुक्तिदाता मानिसको चोला लिएर गरिब गोठैमा मानिसको चोला लिएर गरिब गोठैमा
1: मानिसको चोला लिएर गरिब गोठैमा धेरै धेरै धन्यवाद. हामीलाई त कस्तो तपाईँले क्रिसमसतिर डोराएर लिएर जानुभयो भजनबाट र धेरै धेरै धन्यवाद तपाईँलाई. उत्तमजी आइला छुट्टौ हामी जय मसी. हजुर, हाम्रो उत्तम शिवाकोटीजी हुनुहुन्थ्यो र म अक्षर तपाईँको लागि छोड्नु भएको छ. मबाट थुप्रै भजन गीतहरू रहेका छन्, कुनै पनि भजन गीतको साथ तपाईँले हामीलाई दिन सक्नुहुनेछ र कार्यक्रमको न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ. हाम्रो श्रोताहरू बीचमा नै हामी अन्ताक्षरीलाई निरन्तर अगाडि बढ़ाइरहेको छौ र कोही हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं. हेलो, जयमसी हजुर. हजुर, एकदमै स्वागत छ फेरि पनि तपाईँलाई हाम्रो लक्ष्मी महर्जनजी. म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: तयार छु, म गाउँछु है.
1: हुन्छ, सुरु गर्न सक्नुहुन्छ.
2: अहिले चाहिँ नेवारीमा गाउँछु.
1: हुन्छ हजुर, सुरु गर्नुहोस्.

0: धन्यवाद।
1: छी त भनेर त अक्षर छोडिदिनु भयो हजुर। हुन्छ, मिठो भजन गाउनुभएको लागि धन्यवाद। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र हामी यो समयमा एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ। श्रोता, फोन गर्दै गर्नु होला, गीतपछि उपस्थित हुने नै छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी।
0: हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुर कस्तो हुनुहुन्छ?
0: हजुर, हामी एकदमै ठिक छौँ पम्फाजी। के भयो, सबै ठिक छ नि?
1: ठिकै छ, अलिअलि यस्तै टाउको दुख्ने यस्तो अलिअलि भइरहेछ, ठिकै छ। अरू त
0: हजुर हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पम्फाजी। र हामी भजन गीत गाउनको लागि तयार छौँ। आमेन हुन्छ। त अक्षर छ तपाईँको भागमा, तबाट तपाईँले भजन सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ मिस, धन्यवाद अहिले फोन लागेको लागि। ल

0: त्यतिकै राखौँ होला नि, सरलाई पनि समय दिनुपर्छ।
1: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, अहिलेलाई छुटौ हामी, जय मसी।
0: हुन्छ मिस, जय मसी।
1: र हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो र उहाँले हामीलाई फोन गरेर साथ दिनुभएको थियो र एउटा गीतको साथ हामी दिन चाहन्छौ र अब चाहिँ तपाईँको फोन कल लिन हामी असमर्थ छौं। कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र गीतपछि म लकी ड्र मार्फत विजेताको नाम सहित उपस्थित हुने नै छु।

यतिकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। श्रोता, मैले लकी ड्र गरिसकेको छु र आज पनि मैले दुईजना श्रोताको नाम चाहिँ लकी ड्रबाट लिएर आएको छु, जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। र एकदमै म नाम घोषणा गर्नुभन्दा अगाडि चाहिँ धन्यवाद दिन चाहन्छु, आज फोन गरेर तपाईँले अन्ताक्षरी खेल्नुभएको छ, भजन गीतहरू गाउनुभएको छ, प्रभुको महिमा गर्नुभएको छ सम्पूर्ण श्रोतालाई। र पहिलो विजेता हुनुहुन्छ जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ, उहाँको नाम रहेको छ सावित्री खड्का। र दोस्रो नाम रहेको छ जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ, पम्फा रोका। र सावित्रीजी, हाम्रो पम्फा रोक्काजी, तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र एकदमै धन्यवाद फेरि पनि दिन चाहन्छु सम्पूर्ण श्रोतालाई। र अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र विदा माग्नुभन्दा अगाडि म आजको कार्यक्रममा हामीले रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय म विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: च्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ
9: होइन दाई किन चिन्ता लिनुहुन्छ सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि
8: कहाँ छ
9: हजुर विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 9840201696 9840201696
8: र सरिता महर्जन 9841910094 9841910094 ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
3: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
3: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
10: मेरो एसई पनि सकियो
11: मेरो प्लस टूको एक्जाम पनि सकियो
8: म त खाली समय बिताइरहेको छु के गर्ने होला
12: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
8: सही हो
12: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
12: 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
13: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
14: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
15: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
14: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
15: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
14: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
15: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
14: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
16: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
19: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
20: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
18: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
19: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
20: फोन नम्बर 40225444
18: 40225444
15: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
21: हुन्छ
22: हुन्छ।
15: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
21: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
23: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
21: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
15: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
21: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
23: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
21: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
15: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
24: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
1: सृजना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजयजी र म अब्राम उपस्थित भइसकेका छौं र भने घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन परमेश्वरमा एउटा समर्पित जीवनकै बारेमा म बताउन चाहन्छु तपाईँको लागि र गएका हप्तामा पनि एउटा समर्पित जीवन कस्तो हुनुहुन्छ र परमेश्वरले चाहने जीवन चाहिँ समर्पित जीवन है भनेर मैले बारम्बार भनिरहेको छु र तपाईँ र मैले कस्तो जीवन जिइरहेका छौं, एउटा परमेश्वरमा समर्पित जीवन कि एउटा नाम मात्रको जीवन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र एकजना व्यक्तिले भन्दै हुनुहुन्थ्यो, प्रभुलाई विश्वास नगर्नु अरे, गरिसकेपछि मृत्युले नछुटाएसम्म उहाँसँगको होइन बाटो हिँडी नै राख्नु अरे क्या होइन। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। तपाईँ सगरमाथा चढ्दै हुनुहुन्छ भने नि तपाईँले यसरी म चढ्छु भनेर मात्रै हुँदैन, सगरमाथा चढ्नको लागि कयौं तालिमहरू प्राप्त गर्नुपर्छ, सानोदेखि लिएर ठूल्ठूला तालिमहरू प्राप्त गर्नुपर्छ, अनि मात्रै त्यो सगरमाथाको चुचुरोमा पुगेर झण्डा फरफराउन सक्नुहुन्छ। त्यो झण्डा चाहिँ सफलताको झण्डा हुनेछ। त्यो भएर तपाईँ र मेरो यात्रा पनि नाम मात्रको यात्रा नहोस्, परमेश्वरमा यस्तो यात्रा होस्, समर्पित यात्रा होस्, जुन यात्राले सफलताको झण्डा फरफराओस् र परमेश्वर पनि हामीले एउटा समर्पित जीवन जिएकै चाहनुहुन्छ होइन। वास्तवमा भन्ने हो भने त हामी एउटा उदाहरणीय व्यक्ति बन्नुपर्छ, समाजमा होस् जहाँ होस् जहाँ होस् जहाँ होस्, परिवार त होस् त्यो परिवार जस्तो होस् भनेर समाजले अमला देखाउन सकोस्, छोरा होस् त फलाना जस्तो होस्, छोरी होस् त फलाना जस्तो होस् भन्ने एक्जाम्पल दिनैको लागि नै परमेश्वरले तपाईँ र मलाई अरबौं मानिसहरूको बीचबाट चुन्नु भएको हो जस्तो लाग्छ मलाई। तर तपाईँ र म कतिजनाको अगाडि एउटा उदाहरण व्यक्ति बनेका छौं, उदाहरणीय व्यक्ति बनेका छौं एक या छैनौ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। त्यो भएर तपाईँ र म जस्तो जीवन जिए पनि अथवा परिस्थितिहरू जटिल होलान्, कसैको के समस्या होला, कसैको के समस्या होला, तर समस्याको बीचमा पनि हामी समर्पित जीवन जिउनु चाहिँ पर्छ है। र परमेश्वरले त्यही समस्याको बीचमा पनि एकजना व्यक्ति समर्पित व्यक्ति छ भन्ने कुरा मानिसले थाहा गर्नुपर्छ। त्यो मान्छे यस्तो मान्छे हो, उसको जीवनमा परिस्थिति आओस्, जटिल परिस्थिति आओस्, गाह्रो आओस्, सारा आओस्, तर उसले जितेर अघि बढ्छ, त्यो जीवन परमेश्वर चाहनुहुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र सबैभन्दा महत्वपूर्ण कुरा मैले भने एउटा समर्पित जीवन जहिले पनि एउटा उदाहरणीय जीवन हुन्छ, त्यो समाजमा होस् परिवारमा होस्। हामी जहिले पनि उदाहरणीय जीवन जिउने कोसिस गर्नुपर्छ। मलाई लाग्छ जब प्रभु येशु ख्रीष्ट यस पृथ्वीमा रहनुभयो उहाँ एउटा उदाहरणीय जीवन जिउनुभयो। हामी देख्न सक्छौ अरबौं मानिसहरूले उहाँलाई पछ्याइरहेका छन्। अझै पनि मानिसहरू दिनदिनै हजारौं मानिसहरूले प्रभुलाई स्वीकारिरहेका छन् र धेरै मानिसहरूले उहाँका आवाजलाई सुन्नको लागि मानिसहरू बाटोमा कुरेर बस्थे। भन्न खोजेको कुरा के हो भने जब उहाँ सेवकाईको लागि निस्किनुहुन्थ्यो नि हजारौं मानिसहरू उहाँको पछि लाग्थे, तर आज तपाईँ र मेरो पछि चाहिँ कति मानिसहरू लागेका छन्। भन्न खोजेको कुरा के हो भने तपाईँ र मैले कति मानिसलाई प्रभुको बारेमा बताएका छौँ त। एउटा समर्पित मान्छे एक्जाम्पल त भन्नै पर्छ। दोस्रो कुरा, हामीले परमेश्वरको महान आज्ञा पूरा गर्नै पर्छ होइन, त्यो तपाईँ र मैले गरेका छौँ कि छैनौ। प्रभुले भन्नुभएको छ नि म तिमीलाई पुच्छर होइन शिर तुल्याउनेछु। एकजना मित्रसँग म कुराकानी गर्दै थिएँ र उहाँले एउटा कुरा भन्नुभयो जुन कुराले मलाई एकदमै हृदयमा छुयो। जब म पढाउन जान्छु कोठामा, कलेजका बच्चाहरूले वाइवाईको खोल, बिस्कुटको खोल, चकलेटको खोल फालिरहेको देख्छु, अनि त्यस्तो फोहोर देखेर म कसरी पढाउन सक्छु। म सुरुमा के गर्छु, सफा गर्छु। बच्चाहरूले फालेको वाइवाईको खोल, बिस्कुटको खोल, चकलेटको खोलहरू सबै म आफै मेरो हातले भेला पारेर फाट्छु। त्यसपछि क्लास सफा देखिन्छ अनि पढाउन थाल्छु। र मैले वाइवाईको खोल, चकलेटको खोल र बिस्कुटको खोल मैले टिपेको देखेर बच्चाहरूलाई अप्ठ्यारो हुन्छ र उनीहरू म सँगसँगै आएर ती थोकेर उठाउन थाल्छन् भन्दै हुनुहुन्थ्यो। त्यो सानो कुराले मलाई ठूलो प्रभाव पार्यो। भन्न खोजेको कुरा के हो भने एउटा टिचरले त्यो भुइँमा झरेको चकलेटको खोल टिपेर डस्टबिनमा हाल्दैमा म त पुच्छर हुनुहुन्न नि होइन र। टिचर भन्ने कुरा के भने सिकाएको हो क्या बच्चाहरूलाई एक्जाम्पल। मैले यसो गरेँ भने मेरो आगामी दिनमा बच्चाहरूले पनि त्यसै गर्छन् नि हो। टिचर जहिले पनि एक्जाम्पल भन्नुपर्छ, प्यारेन्ट्स एक्जाम्पल भन्नुपर्छ। मलाई दुःख लाग्छ एउटा कुरा, टिचरहरू पढाउनुहुन्छ, सबैलाई त म भन्दिनँ, पढाउनुहुन्छ। केही दिनमै हामीले एउटा घटना पनि हेरिरहेको थियौँ। एउटा मिडियाले टिचरहरू मजाले बसेर जाँड रक्सी खाइराख्नु भएको थियो, अनि मिडियाले त्यो फोटो खिचिरहेको थियो। अनि किन खिचिस होइन, म टिचिङ समयमा खान बाहिर त खान सकिहाल्छु नि, किनभने त्यो टिचरलाई नि स्कुलको समयमा होस् या बाहिरको समयमा होस् विद्यार्थीले त हेरिरहेको हुन्छ नि होइन र। अनि भोलि त्यो विद्यार्थीले देख्छ नि टिचर एउटा बाटो अर्को बाटो यता उता गर्दै हिँडेको देखेको। टिचर जब पढाउन आउनुहुन्छ त्यो विद्यार्थीको मनस्पटलमा त्यही टिचर घुमेको याद आउँदैन र, रक्सीको बोतल लिएर। अनि टिचर भनेको टिचरै हो नि जसलाई हजारौं विद्यार्थीले पछ्याइरहेका हुन्छन्, उनी हिँड्ने बाटोमा हिँडिरहेका हुन्छन्। भनेपछि जति पनि हामी प्यारेन्ट्सहरू छौँ, टिचरहरू छौँ, अगुवाहरू छौँ, लिडरहरू छौँ, हामी एक्जाम्पल भन्नै पर्छ। तपाईँ निर्धक्क पढाउन सक्नुहुन्छ, बच्चाहरू तपाईँले चुरोट खानुहुँदैन, जाँड खानुहुँदैन, रक्सी खानुहुँदैन, यसले हाम्रो जीवनमा कहिले पनि फाइदै गर्दै गर्दैन। सुन्छन् बच्चाहरूले, लागू पनि गर्छन्, तर
त्यही बच्चाहरूले तपाईँले खाएको देख्नुभयो भने त्यो बच्चाहरूले के भन्छन्, खाँदैनन् र खान्छन् नि त। त्यो भएर हामी प्रत्येक क्षणमा एक्जाम्पल बन्ने कोसिस चाहिँ गर्नै पर्छ है भनेको छ नि त। जस्तो मैले तिमीलाई प्रेम गरे अरूलाई पनि तिमीले त्यस्तै प्रेम गर अनि संसारले थाहा पाउनेछन् कि तिमी मेरो चेला हो भनेर भनेर परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ। र मलाई रोमी 12:14 पद एकदमै मनपर्छ। तिम्रो खेदो गर्नेलाई नसराप है तर त्यसलाई के देऊ, आशीर्वाद देऊ भनेर रोमी 12:14 पदले भन्छ कि। यो कुरा मलाई एकदमै मनपर्छ। तिमीलाई मन नपराउने, तिमीलाई सराप्नेहरूलाई चाहिँ के देऊ, तिमीलाई मन नपराउने, तिम्रो विरोध गर्नेहरूलाई चाहिँ नसराप, आशीर्वाद देऊ भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। यति राम्रो कुरा सिकाउने हाम्रो परमेश्वर, उहाँको बाटोमा त हामी हिँड्नै पर्छ। उहाँको बाटोमा हिँड्दा कहिले पनि हामी लड्दैनौ, तर जुन बाटोमा तपाईँ हिँडिराख्नु भएको छ त्यो बाटो चाहिँ एकदमै डेन्जर छ, लडेकै लडे गरिन्छ, मृत्युसम्म पनि पुर्याउँछ। तर प्रभुको बाटोले चाहिँ अनन्त जीवनको बाटो डोर्याउँछ। कुन बाटो हिँड्ने त्यो त तपाईँ र मैले नै निर्णय गर्नुपर्छ। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रम

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454 र 98-5-11-25-38 98-5-11-25-38।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
3: र 98-18-25-12-40 98-18-25-12

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 4022544 4022544
0: र 4022572 4022572।
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
4: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
4: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
3: अधिक जानकारीका लागि
4: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02 9141-87-68-02 र 9818-25-12-40 9818-25-12-40।
5: मेरो प्लस टू को एग्जाम पनि सकियो।
6: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
7: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: सही हो।
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755।
3: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाइएन हौ।
9: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96 9841-20-91-96
3: र सरिता महर्जन 9841-19-10-94 9841-19-10-94।
8: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। जब प्रभुको चेलाहरू विभिन्न ठाउँमा पुगेका छन् उनीहरू र कयौं मानिसहरू उहाँहरूलाई स्वागत गर्न बसेका पनि छन् र भन्छन् आइनीहरू जसले संसारलाई नै उत्थल पुथल पारेका छन् होइन। कयौं प्रभुका चेलाहरूले मानिसहरूलाई शिक्षा दिए, चङ्गाई गरे, परमेश्वरको प्रेम बाँडे। आज ती ठाउँमा अथवा संसारमै पनि हेर्न सक्छौ प्रभुको चेलाहरू विभिन्न संसारका कुना कुनामा पुगेका घटनाहरू हामी पाउन सक्छौ र त आज परमेश्वरको काम भइरहेको छ। मानिसहरूले जीवित परमेश्वरलाई अथवा एकमात्र परमेश्वरलाई विश्वास गर्ने, थाहा गर्ने मानिसहरूले मौका पाएका छन्। त्यो भएर तपाईँ र म कहिलेकाहीँ समय हुँदाखेरि परमेश्वरले दिनुभएको महान आज्ञालाई पनि हामीले सम्झिनुपर्छ। हामीले परमेश्वरको निम्ति कतिवटा आत्माहरू दिँदैछौँ होइन। हामी मण्डली जाने फर्किने, मण्डली जाने फर्किने मात्र होइन, तपाईँ र म त बाँच्यौँ। तपाईँ र म यो कारणले बाँच्यौँ कि वचनालाई हुने र हामीले कति मानिसहरूलाई चाहिँ प्रभुको बारेमा बताएका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। हामीले उहाँको राज्यमा मानिसहरूलाई ल्याउनै पर्छ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। धेरैजनाले भन्नुहुन्छ, कति प्रभुका जनहरूको जीवन सुन्छु, उहाँहरूको काम देख्छु, खुसी लाग्छ। म त दिनमा एकजनालाई सुसमाचार नसुनाइकन, प्रभुको बारेमा नभनिकन म त खानै खान्न सम्भव नै भन्नेहरू हुनुहुन्छ। कतिवटा जिम्मेवारी है मैले गर्नुपर्छ, प्रभुको काम, मलाई परमेश्वरले दिनुभएको काम भन्ने पनि त छ नि धेरैलाई। त्यो चाहिँ सबैको हृदयमा हुनुपर्छ। परमेश्वरको प्रेम जब मानिसलाई थाहा हुन्छ, यो प्रेम सेलाउँदै गएको संसारमा फेरि प्रेमको आवश्यक छ नि त। संसारमा प्रेम नै भएन भने त संसारको पनि के अस्तित्व रहला होइन। हाम्रो प्रेम भनेकै परमेश्वर हुनुहुन्छ क्या। उहाँले सिकाउनु भएका कुराहरू, उहाँले गर्नुभएको बलिदानका कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ होइन। हामी देख्न सक्छौँ उहाँले निस्वार्थ मानिसलाई प्रेम गर्नुभयो नि। मान्छेले यहाँ प्रेम गर्छन्, मान्छेले यहाँ तपाईँलाई यो गर्छु त्यो गरिदिन्छु भन्छन्, गरे बापत केही स्वार्थ उनीहरूमा हुन्छ। तर परमेश्वरमा चाहिँ केही स्वार्थ पनि थिएन। निर्धक्कसँग स्वर्ग छोडेर यस धरतीमा आएर मानव जातिको पापको लागि क्रुसमा टाँगिनु त निस्वार्थ प्रेम होइन र हो। फेरि उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, म धर्मीलाई होइन पापीलाई बचाउन आएको हो। त्यो भएर धर्मी कोही पनि छैन, सबै पापी छौँ। पापबाट बचाउनको लागि चाहिँ प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो। आउनु मात्र भएन, उहाँ मर्नुभयो। हदैसम्मको त्यो पीडा मानिसहरूको लागि उहाँले सहनुभयो। त्यसपछि क्रुसमा उहाँलाई टाँगिदिए। त्यो अगापे प्रेमले तपाईँ र मेरो आज अस्तित्व छ। यदि प्रभु येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष अगाडि सम्पूर्ण मानव जातिको लागि उहाँ क्रुसमा नटाँगिनु भएको भए सायद आज मानवताको अस्तित्व पनि रहने थिएन। त्यो भएर परमेश्वरप्रति पनि धन्यवादी हुने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ र यसलाई पनि अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा एउटा हामी समाजमा परिवारमा हामी जहाँ छौं त्यहाँ एउटा एक्जाम्पल बन्नुपर्छ, एउटा उदाहरणीय जीवन जिउनुपर्छ भन्ने कुरा नै हो। कतिचोटि हामी कलेजमा हुन्छौं, कलेजको विद्यार्थीहरूको बीचमा पनि हामी प्रभुका जनहरू उदाहरण बन्नुपर्छ, एउटा उदाहरणीय जीवन जिउनुपर्छ। तपाईँ कुनै ठाउँमा काम गर्दै हुनुहुन्छ, त्यो ठाउँमा पनि तपाईँ र म उदाहरणीय जीवन जिउनुपर्छ। जुन छिमेकमा तपाईँ हुनुहुन्छ, त्यो छिमेकमा पनि तपाईँ उदाहरणीय जीवन जिउनुपर्छ। हुनसक्छ तपाईँ कुनै व्यवसाय गरिराख्नु भएको छ, त्यो व्यवसायमा पनि तपाईँ उदाहरणीय बन्नुपर्छ, किनभने यो कारणले उदाहरण बन्नुपर्छ, किनकि तपाईँ र म चाहिँ परमेश्वरलाई हेर्ने मानिसहरू हौ। हामी संसारलाई हेर्ने मानिसहरू होइनौ, तपाईँ र म चाहिँ परमेश्वरलाई हेर्ने मानिसहरू हौ। संसारलाई हेर्ने मानिसहरूले हामीलाई ढाँट्न सक्छ, चुकाउन सक्छ, है कतिले भन्दै हुनुहुन्छ नि नेपाल सरकारले चाहिँ यति आँपहरू चाहिँ होइन बाहिरबाट आएका आँपहरू चाहिँ फालिदियो अरे किनकि त्यो विषादी छ भनेर। हेर्नुहोस्, त्यस्तै गरी कति पसलहरूमा हामी देख्दछौँ डेट एक्सपायर भएको कुरालाई पनि अर्को ट्याग लगाएर स्टिकर लगाएर त्यसलाई छेलेर बेचिरहेको छन्। हामीले त्यस्तो कहिल्यै पनि गर्नु हुँदैन। हुनसक्छ तपाईँले एउटा डेट एक्सपायर भएको कुनै पनि कुरा मान्छेलाई दिनुभयो, उसले लग्यो, खायो, बिरामी भयो, तर यो कुरा चाहिँ याद गर्नुपर्छ कि हुनसक्छ त्यो मानिसले पत्ता लगाउन सकेन होला, उसलाई थाहा भएन होला, तर परमेश्वरलाई त यो कुरा थाहा हुन्छ नि। एउटा सानो कुरा पनि उहाँको अगाडि लुकाउन सकिन्न। रायको दाना जति त्यो हुन्छ नि, एउटा रायको दाना त्यो पनि लुकाउन सकिन्न। हामीले परमेश्वर सर्वव्यापी हुनुहुन्छ, देख्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। एकजना व्यक्ति दुईजना मिलेर एउटा ठुलै कलेजमा कोही नभएको बेलामा अब त्यहाँ हुन्छ नि त काम नलाग्ने सामानहरू भन्नाले, त्यो त एउटा समिति हुन्छ, त्यो समितिलाई नभनिकन उहाँले एउटा पत्र नदिकन त्यो सामान त हामीले कसैलाई दिन मिल्दैन नि त, एउटा सियोधरी दिन मिल्दैन क्या कम्पनीको सामानहरू। तर उहाँहरूले त एउटा कवाडीलाई बेचिदिनु भएछ बिदाको दिन कोही नभएको बेला, तर त्यो कुरा त सिसी क्यामेराले त खिचिरहेको थियो। अनि भोलिपल्ट बोलाइयो, यहाँको सामानहरू खोइ, यहाँ काम नलागे काम नलाग्नेहरू फालिदिएको फालेको थिएन, त्यो बेचिएको थियो। त्यसपछि त्यो त यति सामान छ, यति छ, उति छ, त्यहाँ त सबै एक एक लेखा हुन्छ नि त, बुझाउनु पर्छ नि त, त्यो त सम्बन्धित निकाय हुन्छ त्यसलाई हेर्ने, यतिवटा खाट, यतिवटा दराज, यतिवटा टेबल होइन यस्तो भएर अनि यसलाई चाहिँ बेचियो अथवा यसलाई कवाडीमा दियो भनेर त आधिकारिक पेपर पाएपछि मात्रै त्यो गर्न पाइन्छ नि त, तर उनीहरूले त्यो गरिदिनु भयो। तर त्यो कारणले के भयो थाहा छ, उहाँहरू एउटा काठमाडौँ जस्तो ठाउँमा सेवा सुविधा पाइरहेको मान्छेलाई दुर्गम ठाउँमा सर्वा गरिदिनु भयो। कारण के हो, नसोधिकन कुनै पनि सामान बेचेको कारण उहाँहरू सजायमा पर्नुभयो। फेरि हामी दुर्गम ठाउँ जानै पर्छ भन्ने होइन, त्यो ठाउँमा पनि हाम्रै दाजुभाइ दिदीबहिनी त छन् नि, त्यो ठाउँमा गएर सेवा गर्नुपर्छ हामीले होइन। एकजना प्रभुका जनलाई प्रभुले त्यो ठाउँ दिनुभयो, उहाँ जानुभयो, जाँदाखेरि न बत्ती, न पानी, न बाटो केही थिएन। उहाँले त्यहाँ गएर एउटा स्कुल जस्तो कुरा सुरु गर्नुभयो, ट्युसनहरू सुरु गर्नुभयो, बिस्तारै उहाँ त्यहाँ बस्दै जानुभयो, उहाँ पुरानो हुँदै जानुभयो, मान्छे चिन्दै जानुभयो, उहाँले बाटो बनाउनु भयो। सुरुमा त्यहाँका मानिसहरूलाई यसरी मिटिङ बस्नुपर्छ, यसरी वाडा अध्यक्ष नगरपालिकामा गएर यस्ता समस्याहरू भन्नुपर्छ भन्ने कुरा पनि थाहा थिएन। अनि उहाँले त्यहाँका मानिसहरूलाई भेला पारेर अब हामी बाटोको लागि जानुपर्छ भन्नुभयो, बाटो आयो। अब बत्तीको लागि जानुपर्छ, बत्ती आयो। अब हामीले धारा पानीको लागि जानुपर्छ भन्नु, धारा पानी पनि आयो।
पछि समय बित्दै गइसकेपछि अब 10-15 वर्षपछि त उहाँले त्यो ठाउँ छोड्नुपर्छ। उहाँ जुन कामको लागि आउनुभएको त्यो काम पूरा भएपछि उहाँ त जानुपर्छ। तर ती गाउँलेहरूले उहाँलाई जान दिएनन् कि हामीलाई नै लिएर जानुहोस्, गाउँ नै लिएर जानुहोस्, नत्र तपाईँ यो ठाउँमा बस्नै पर्छ, हामी त केही जान्दैनौँ। जब तपाईँ यो गाउँमा आउनुभयो हामीले पानी खान पाएका छौँ, नत्र हामी 2-3 घन्टा पानी लिन जानु पर्थ्यो। त्यति टाढाबाट पानी लिन गयो, फेरि तुरुन्तै पानी नपाइने, फेरि लाइनमा बस्नुपर्ने थियो। तर तपाईँले हाम्रो गाउँलाई यस्तो गुण लगाउनु भयो, घरैपछि आज धारा छ, हामी निर्धक्क साथ खान सक्छौँ, पिउन सक्छौँ भन्नुहुन्छ। हाम्रो बच्चाहरू केही जान्दैन थिए, आज किताब पढ्ने भएको छन्, कसैले पठाएको पत्र पढ्ने भएको छन्। हाम्रो बाटो यस्तो थियो, बाटो बनाउन तपाईँले सहायता गर्नुभयो। अब तपाईँ नजानुहोस्, तपाईँ यहीँ बस्नुहोस्, हामी तपाईँलाई साथ दिन्छौँ, तपाईँले हामीलाई साथ दिनुभएको छ। एउटा उदाहरणीय जीवन जिएपछि नै हामी त्यो ठाउँ यस्तो हुन्छ, न त्यो ठाउँ छोड्न मन लाग्छ, न त्यहाँका मानिसहरूले हामीलाई जा भन्न सक्छन्, त्यहाँको एक प्रकारको सम्बन्ध भइरहेछ। त्यो भएर मैले के भन्दै भन्न खोजेको कुरा चाहिँ के हो भने, हामी जहाँ पाइला टेक्छौँ त्यो ठाउँमा एउटा सम्झना छोडिराख्नुपर्छ। इतिहासले पनि पल्टाएर हेर्दा यो मानिसले यो ठाउँको लागि दिएको यो योगदान हो भन्ने कुरा गर्न त सकिन्छ नि हामी, होइन? पक्कै पनि सकिन्छ। कयौँ मान्छेहरूले काम गरिरहेको छन्, त्यो तपाईँ र म जस्तै मानिसहरू त हुन् नि, तर उनीहरूले मनदेखि काम गरे र मान्छेको मनमा बस्न सफल भए। हामी मनदेखि जब काम गर्दैनौँ भने मान्छेको मनमा बस्न सक्दैनौँ, मनैदेखि काम गर्नुपर्छ। नेपालका केही नाम त म भन्दिनँ, त्यस्ता केही नेताहरू हुनुहुन्छ जो मनमा बसेका छन्, उनीहरूको न कुनै स्वार्थ छ, होइन, न म भविष्यमा गरेँ यस्तो, होइन, उनीहरूको एउटै इच्छा छ, यो देशलाई समृद्धि बनाउने, यो देशको विकास गर्ने, यो देशलाई संसारमा चिनाउने। त्यस्ता मानिसहरू त हुन् नि जनताको मनमा बस्ने, होइन र? विभिन्न प्रकारको झुट्टा कुराहरू गर्ने, होइन, राम्रो कुरालाई सपोर्ट नगर्ने मानिसहरू त 2-4 दिन मात्रै हुन्, तिनीहरू बिलाएर जान्छन्। तर जसले देश र जनतालाई माया गर्छ नि, उनीहरू जनताको मनमा बसिरहन्छन्। तपाईँ र म त्यो मनमा बस्ने मानिस बन्नु आवश्यक छ। यो समाजले पनि हामीलाई खोजोस्, होइन? त्यो कुरा एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। प्रभुले आफ्नो सेवकाईमा पनि कतिलाई भन्नुभएको छ नि, यो मेरो मनैको मान्छे, यो मान्छेलाई म चाहन्छु, यो मान्छे विश्वासयोग्य छ, यो मान्छे आज्ञाकारी छ, इमान्दारी छ। त्यस्ता मानिसहरू त सबैलाई चाहिन्छ, परमेश्वरलाई पनि चाहिन्छ, अनि हामीलाई पनि चाहिन्छ, यो समाजलाई पनि चाहिन्छ। श्रोता अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौं। अब लागौं उज्यालो किरणतर्फ। सरलाई हाम्रो कार्यक्रममा स्वागत छ। सर,
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: ठिक छु।
0: विशेष गरी यो लामो समयसम्म हजुरहरूले बाइबलको अनुवादमा चाहिँ काम गर्नु भइरहेको छ, विशेष गरी मातृभाषामा। नेपालमा रहेका अधिकांश भाषाहरूको त्यसमाथि पनि आम सर्वसाधारणहरूले अनि एउटा उहाँहरूको आफ्नै भाषामा मातृभाषामा बाइबललाई अध्ययन गर्न पाउने, बुझ्न पाउने त्यो एउटा उद्देश्य राखेर हजुरहरूले अहिले चाहिँ काम गरिरहनु भएको छ। तपाईँ एउटा कार्यकारी निर्देशकको रूपमा काम गर्दै हुनुहुन्छ। यति लामो सेवकाईको पछाडि एउटा हजुरको आफ्नो व्यक्तिगत जीवनलाई मैले थोरै केलाउन चाहेँ हाम्रा आम श्रोताहरूको लागि। हजुरले प्रभुलाई कसरी विश्वास गर्नुभयो अनि त्यो अहिलेसम्मको यो यात्रा छोटोमा सम्झिनु पर्दाखेरि कसरी सम्झिनुहुन्छ?
1: यो म 50+ भएँ अहिले, यसलाई अब सानो पारेर भन्दाखेरि पनि 5 मिनट त लाग्ला, त्यही पनि म सानो भन्ने कोसिस गर्छु। राजवंशीहरूको आफ्नै कुल देवता हुन्छ, त्यस अनुसार म राजवंशी कुल घरानामा हुर्के बढे। म घरको सानो कान्छो छोरा, निश्चय नै हरेक बुवा आमाहरूको लागि छोराछोरीले राम्रो गरून् भन्ने उद्देश्य नै हुन्छ, र मैले परिवारबाट पढ्ने त्यो अवसर पाएँ। अनि म मध्यम वर्गीय पनि भन्दिनँ, मध्यम तल्लो मध्यम वर्गीय भन्न मन पराउँछु। किसान घरानाको हो, तैपनि स्ट्रगल नै थियो, पढ्ने मौका पाएँ। गाउँघरमा बस्दाखेरि आफ्नै कुल घरानाका कुराहरू सिक्ने सिकाउने कुराहरू त भइहाल्यो नै, त्यस अनुरूप म त्यति साह्रो धर्मविरुद्ध थिइनँ तर छाडा पनि थिइनँ। यस्तैको क्रममा मेरो स्कुल जीवन सिद्धियो, त्यस पछाडि मेरो कलेज जीवन मैले सुरु गर्दा म 18-19 थिएँ। म पढ्दाखेरि मेरो घर चाहिँ झापाको 5 गछी भन्ने ठाउँ हो, अहिले त्यसलाई शिव सताक्षी भन्छ के अरे। म पढ्दाखेरि दमक पढेँ, दमकमा जुन घरमा बसेर म डेरा गरेर पढ्थेँ त्यो घरमा मैले मेरो विद्यार्थी जीवनमा कहीँबाट कतैबाट चियो चर्चा गर्ने कोही कहिले पाइनँ। त्यो दिन चाहिँ मलाई कसैले घरबाट लिन आएको भन्ने कुरा आयो, म त त्यमै झसँग भयो। त्यो त्यही दिन चाहिँ म फेरि अब त्यतिखेरको बेलामा भन्यो भने सिनेमा हलभित्र थिएँ, मेटेनी मेटेनी भने चाहिँ शनिबारको दिन, अब मेरो सबै पर्दा पास हुने भयो भन्ने भयो। तर त्यो डरलाई पनि अर्को डरले जितिदियो। मलाई लिन आउने चाहिँ काका हुनुहुन्थ्यो, अनि भन्नुभयो तिम्रो घरमा तिम्रो कान्छी दिदी आज कि भोलि भन्ने अवस्थामा हुनुहुन्छ, धेरै भयो, त्यस कारण मैले तिमीलाई लिन आएको। म एकदमै गहिरो भावनामा एकदमै चिन्तित भएँ। घर जाँदाखेरि मैले पाएँ उहाँ अचेतन अवस्थामा हुनुहुन्थ्यो, बोल्दाखेरि पनि उहाँको मन ठेगानमा थिएन। बुझ्दै जाँदाखेरि कसैले लगाइदिएको भन्ने कुराहरू बुझेँ, यसले यो बुझ्न सक्छौ हाम्रो एरियामा हाम्रो ठाउँमा खेल्ने र खेलाउने लाउने र लगाउने कुराहरू छन्, त्यो लाउँछन् हो, त्यो लाउने खालको प्रवृत्तिको हुँदो रहेछ भन्ने बुझे। तर म आफै चाहिँ त्यतिखेरको अध्ययनले यो सबै बकवास हो भन्थे,
0: त्यसमा विश्वास
1: लाग्दैन थियो। त्यसपछि मैले हाम्रो ज्याय जथाले भ्याएसम्म डाक्टर वरिपरिको डाक्टर हेरौँ भन्यौँ, डाक्टरबाट औषधि पानीहरू ल्यायौँ गर्यौँ, र त्यो 20-19 पनि भएन। त्यसपछि गाउँघरका बुजुर्गहरूले भन्छन् तिमीहरू अहिलेका पढे लेखेकाहरूले यो कुराहरूलाई विश्वास गर्दैनौ कि, तर फुक्न लाउनुपर्छ। अनि हुनसक्छ होला साइकोलोजिकल केही भयो होला। त्यो लगाए पछाडि लन त ल तपाईँहरूलाई के मन लाग्छ गर्नुहोस् भनेपछि हाम्रो त आफ्नै हामी गसाई भन्छौँ, कसै कसैलाई अझा पनि भन्छ, हाम्रो टर्मोलोजी हो धामीको लागि, त्यो गर्यो। त्यसो गर्दाखेरि त्यसले पनि भएन, नभइसकेपछि अरू कसैले होइन त्यो अर्को खालको धामी त्यो ढेङ्ग्रो ठहराउनु हुन्छ नि, त्यो हाम्रो प्रचलनको त होइन, आफ्नो कल्चरल त होइन, त्यो गरेर हेर्नुहोस् भन्यो। यसले के देखाउँछ भन्दाखेरि हरेक उपायहरू गर्यो, केही लागेन, केही लागेन।
2: उहाँको अवस्था के थियो, कस्तो अवस्था?
1: उहाँ खान नसक्ने, सुत्न नसक्ने, रेस्टलेस, शारीरिक रूपमा जीर्ण हुँदै गइरहेको, अर्ध चेतन भनौँ न, अब यो मानसिक रूपमा असन्तुलन जस्तो जस्तो होइन, यस्तै यस्तैमा चलिरहँदाखेरि अब चाहिँ लास्टतिर गयो। अनि मैले कुनै समयमा एउटा सानो पर्चा पढेका थिएँ, त्यसमा लेखिएको थियो यसोमा कोही विश्वास गर्यो भने मर्यो भने पनि बाँच्नेछ, त्यो लेखेको त्यस्तो थियो, भेटाएको
2: थिएँ।
1: विवेकले चाहिँ मान्दैन, विश्वास त्यत्रो ठुलो छैन। अनि यत्रो समय थियो त गरिहाल्यो, थाहा छ क्रिस्चियन भयो भने सतावट आउँछ, बाइकट हुन्छ, पानी बाराबार हुन्छन्, मान्छेहरू सबै रिसाउँछन्, आफन्तहरू टाढिन्छन्, छिमेकीहरूले एक्लो बनाउँछन्, एक्लो भइन्छ, सबै थाहा छ। तर प्रश्न चाहिँ कहाँ हुन्छ भन्दाखेरि मर्नुभन्दा त बोलाउनु निको हो नि त, होइन, केही हुन्छ भने गरौँ न त भन्ने भएपछि चाहिँ मैले घरका बुवा आमाहरूसँग यसो अनुमति मागे, उहाँहरू अन्कनाउँदै अब तिम्रो खुसी यत्रो त गरिसक्यो गर भन्ने खालको गर्नुभयो। अनि मलाई सम्झना आउँछ त्यो 2049 सालको वैशाख महिना हुनुपर्छ, बारले त अब त्यो बुधबारको साँझ हो कि भन्छु म, गते ठ्याक्कै 12 नै हो भन्दिनँ, धेरै अगाडि हो, त्यो पुरानो क्यालेन्डर पल्टाउनुपर्छ, ठ्याक्कै हो कि होइन। साँझको समय त्यही काका, जो काका मलाई लिन आउनुभयो त्यो त्यही काकालाई लिएर गाउँदेखि झन्डै 2-3 किलोमिटर टाढामा हामी त्यो 7 बजीतिर अनि गयौँ, हामी चाहिँ हिँडेर गयौँ। जाँदाखेरि क्रिस्चियन साथीहरूको जाँदा अर्को गाउँको गाउँको घर झुप्रै खालको हुन्छ, हाम्रो खुट्टा चाहिँ देख्नु भयो, अनुहार देखिएन उहाँहरूको, अलिकति उहाँहरूलाई असजिलो लाग्यो, उहाँ टुकी बालेर केही पढिराखेको जस्तो देख्नुभयो। कोला भन्नुभयो भने हामी निहुर्यौँ, कोला भनेपछि त मान्नु पऱ्यो नि त, निहुरेपछि अनुहार देख्नुभयो भने कहिल्यै नसोचेको मान्छेहरू किन आए, के कामले आउनु हो, एक त उहाँहरू क्रिस्चियन, त्यही माथि हामी साँझ जाँदाखेरि अलिकति उहाँहरूलाई आतंकित भयो जस्तो भयो। अनि हामीले सानो अनुरोध गर्यौँ, हाम्रो घरमा विराम छ, हामीले सुनेका छौँ, तपाईँहरूले प्रार्थना गरिदिनु भयो भने निको हुन्छ अरे। अनि एक दुसरालाई हेराहेर गर्नुभयो उहाँहरू, अनि भन्नुभयो ल तपाईँहरू जानुहोस् छोटो बाटो, हामी साइकलको बाटो
2: खट्छ,
1: चर्च हो कि होइन, तर उहाँहरू त्यहाँ भेला भएर त्यहाँ संगति गर्नुहुन्थ्यो भन्ने चाहिँ अहिले बुझ्दाखेरि त्यो थाहा पाउँछु म। है
2: त्यति बेलाको समयमा चर्चलाई त्यति धेरै वैधानिकता,
1: एक त उहाँहरू क्रिस्चियन, त्यही माथि हामी साँझ जाँदाखेरि अलिकति उहाँहरूलाई आतंकित भयो जस्तो भयो। अनि हामीले सानो अनुरोध गर्यौँ, हाम्रो घरमा विराम छ, हामीले सुनेका छौँ, तपाईँहरूले प्रार्थना गरिदिनु भयो।

0: 50 साल भनेपछि त अब 46 सालमा प्रजातन्त्र आइसकेको रै पनि गाउँघरमा गाह्रो चाहिँ थियो.
1: हजुर,
0: त्यही विशेष गरिकन छन् हाम्रो एरियामा होइन, तराईको भागहरूमा गाह्रै थियो, त्यो हातले औँलामा गर्न सकिने विश्वासीहरू थिए. त्यसपछि उहाँहरू आउनुभयो, आइसकेर अरू केही गर्नु भएन. उहाँहरूले भन्नुभयो हामी धामी होइन, हामी झाँक्री होइन, हामी निको पार्ने होइन. निको पार्ने चाहिँ यसो हुनुहुन्छ, किनभने यसोले धेरै रोगी र बिमारीहरूलाई निको पार्नु भएको कथा घटनाहरू सत्यताहरू बाइबलभित्र उल्लेख भएको हामी पाउँछौ, र तपाईँलाई त्यो विश्वास लाग्छ भने हामी प्रार्थना चाहिँ गरिदिन्छौ. अनि अब अर्धन चेतन भएको मान्छेले हुन्छ नि भनेर टाउको हलाएको जस्तो गर्नुभयो. उहाँहरूले सानो प्रार्थना गर्नुभयो, दोहोऱ्याउन लाउनुभयो. झन्डै दुई हप्ता वरिपरिदेखि नसुतेको मान्छे त्यो दिन 2 घण्टा सुत्नुभयो. सुतेपछि त अलिक फ्रेस हुन्छ नि त
1: होइन,
0: रेस्ट. हामीलाई त आशा जाग्यो कि, आशा जाग्यो अब हुन्छ होला भनेर. अब अहिलेसम्म गाउँघरका मान्छेहरूलाई थाहा दिएको छैन हामीले
1: होइन,
0: गोप्य रूपमा आउनुभयो गरेर जानु हो
1: होइन.
0: तर अब भोलिपल्ट त फेरि बढ्यो, अनि हामी फेरि खुसुक्क जाने भन्ने आएर फेरि प्रार्थना गरिदिनु न भन्ने, अनि आउने जाने प्रार्थना गर्ने निको हुने फेरि बढ्ने. अनि यसरी त कहाँ हुन्छ त, काम धन्दा पनि त छ नि मान्छेको, यसरी कहाँ सधैँ सकिन्छ होइन. उहाँहरूको पनि काम छ, हाम्रो पनि काम छ, यसो गरौँ बिरामीलाई नै उनीहरूको घरमा लगाएर हुन्छ नि. त्यसपछि चाहिँ पारिवारिक रूपमा एक किसिमको द्वन्द आयो. द्वन्द के आयो भन्दा अहिलेसम्म त उनीहरू आउने गर्दै नै जान्थे, अब त बिरामीलाई लिएर गएपछि त कहाँ लगेको, कसकोमा लगेको सोध्ने भयो, थाहा पाउने.
1: गाउँ समाजको डर थियो हजुर,
0: डर भयो.
1: क्रिस्चियन भयो भने त यस्तो हुन्छ भन्ने खालको गाउँ समाजको एउटा भय हजुरलाई
0: पक्का पक्का. अनि बाउ छोराको पर्यो, अब बाउले चाहिँ सहमत जनाउनु भएन. मैले चाहिँ एकदमै त्यतिखेर ठोस रूपमा के भन्यो भने, यदि तपाईँले अब यो मेरो कुरालाई मान्नुहुन्न भने म पनि घर छोडेर निस्किदिन्छु, यस्तो जन्जालमा बस्न सक्दिनँ, यस्तो अशान्तिमा बस्न सक्दिनँ, म मेरो पढाइ गर्नु पर्दैन, मेरो भविष्य छैन, यही पर्खेर बस्ने, यो अशान्तिमा अध्ययारमा एकदम अनकाउन्टरमा कता कता डरै डरमा त यसरी बाँच्न सकिँदैन, कहिले सम्हाल्न सकिन्छ. तपाईँ त्यो समाज अनि त्यो घर त्यो परिवार त्यही आफन्त भन्नुहुन्छ, अहिलेसम्म कसले के गर्थ्यो बिरामीको लागि? सान्त्वना त जसले पनि दिन्छन् नि, उनीहरूले सक्ने त्यति नै हो. तर हाम्रो परिवारको लागि, हाम्रो मान्छेको लागि, हाम्रो भित्री चेतन शक्ति बढेन भने त हुँदैन त. यो व्यक्ति हाम्रो दिदी बाँच्यो भने ठुलो कुरा हो कि मर्यो भने ठुलाको कुरा हो? यो कुरालाई त बुझ्नुपर्छ भन्दाखेरि उहाँ रुनुभयो, अनि म उहाँको आँसु पुछाएछु, आफू पनि रुँदै रहेछु. त्यसपछि छिमेकीको गोरुगाडामा राखेर आमालाई साथी दिएर लगेर पुर्याएर म फर्केँ, साँझ साँझ पारेर फर्केँ. अब घरमा 3 जना छौँ, बुवा म अनि माइले दिदी. साँझ अझै भइसकेको छैन, अनि तराईको घर तपाईँलाई सम्झना हुन्छ भने जतिसुकै गरिब होस् कम्तीमा 2 धुरी त हुन्छ, दुईतिर 2 घर, हाम्रो त 4 धुरी थियो. त्यसकारण धेरै पटक चौधरी भन्ने शब्द आएको हो कि थाहा छैन, हुन त थारूहरूलाई भन्थे चौधरी भनेर, 4 धुरी भएको चौधरी भन्थ्यो, त्यो त अर्को राणा कालमा त अब चौधरी भन्ने अर्को अर्थ आउँछ. अनि एउटा घरदेखि अर्को घरमा दिउँसै पस्न डराउनुहुन्थ्यो, अनि प्रश्न आयो कि फेरि बिरामी त गइसक्यो त, अब हामी यहाँ हुने त सुरक्षित बस्नु पर्यो नि त, अझै भयङ्कर लागिरहेछ, हामीलाई डर लागिरहेछ दिउँसै एक कोठाबाट अर्को कोठामा जानुलाई, एक घरबाट अर्को घरमा पस्नुलाई, अनि बाँच्ने चाहिँ कसरी त नि. एकदमै ठुलो लाग्यो, ढाडस दिँदै त्यो रात बस्यौँ. भोलिपल्ट चाहिँ ममा ठुलो प्रश्न आयो, आखिर के हो त्यो यसु के हो, जसको नाममा शब्द मात्रै त हुने उच्चारण, त्यसले कोही व्यक्तिको हृदयमा शान्ति आउँछ, विश्राम पाउँछ भने के रहेछ यो भन्ने एउटा जिज्ञासा चाहिँ आयो. त्यसपछि भेट्न जाने क्रममा उहाँहरूलाई भेट्न जाँदाखेरि सानो पर्चाहरू दिनुभयो, पर्चाहरू पढे. अब पढ्दै जाँदाखेरि थाहा पाएँ यसु एसियाली नै हो, यसु एउटा व्यक्ति हो, मानिसको रूपमा आउनुभएको, जिएको, कष्ट उठाएको, शिक्षा दिएको, उहाँले आफैले केही गल्ती नगरे पनि उहाँले आरोप लगाएको, विभिन्न विभिन्न कुराहरू, मारिएको, बोरी उठेको, फेरि आउँछु भन्ने प्रतिज्ञा गरेको, धेरै कुराहरू आयो. तर मनले अझै मानेको छैन, किनभने समाजको दबाव अनि समाजको त्यो भेललाई फेर्नलाई गाह्रो हुन्छ भन्ने चाहिँ लागेको छ. किनभने दिदी अविवाहित हो, त्यो दिदीभन्दा माइलो दिदी अझै अविवाहित हुनुहुन्छ, दाइमा भन्दा माथि तर दिदीहरूभन्दा कान्छो अझै घरबाट बाहिरै हुनुहुन्थ्यो. अब त्यो पढिसकेपछि मनमा मेरो अङ्कुरण भयो विश्वासको, तर प्रस्फुटन गर्न मलाई गाह्रो छ. तर निश्चय गरे यदि केही गरिकन यस संसारमा ईश्वर छ र सत्य हो भने यसु त ऐतिहासिक मान्छे हो नि, यसु त ऐतिहासिक मान्छे हो, जसको जन्मले गर्दा विश्वासलाई विभागमा बाँडेको छैन, ईसा सम्मत र ईसा पूर्व, भने यसलाई कसरी ननकार्ने? यदि केही गरिकन धर्मसँग सत्य छ भने त्यो चाहिँ यसु नै हुनुपर्छ, अरू त छैन भन्ने हामी निष्कर्षमा पुगिसकेपछि

0: म बिस्तारै भित्रभित्र विश्वास गर्न थालिसकेको छु देखियो। अरू धेरै कुराहरू पढ्दै गए पछिबाट बाटो सचेर जीवन मनै हुँ, जीवन र पुनरुत्थान मनै हुँ, म असल गोठालो हुँ, मेहनत गर्ने र बोझले लादिएकाहरू तिमीहरू मका हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो ज्वालो हो, तिमीहरू हृदयमा विश्राम पाउनेछु। धेरै धेरै कुराहरू बुझ्दै बुझ्दै गए म त्यसपछि चाहिँ भन्न थाले। उहाँहरूले त्यसै बीचमा एउटा चाहिँ यो त्यतिखेर क्याम्पस क्रुसेडको चारा तिन नियम भन्थ्यो त्यो दिनुभयो। म अलिकति टाठो मान्छे हो अनि प्रश्न उत्तर धेरै गर्ने मान्छे, मलाई सिधै मुख खोलेर सुसमाचार सुनाउने आँट गरे रहेन रहेछन् अहिले भन्दाखेरि। त्यो पर्चाभित्र चाहिँ सानो प्रार्थनाको भाग पनि छ क्या, मनले छोइसकेपछि त ए ग्रहण गर्नु भनेको चाहिँ के रहेछ त भन्ने, ए प्रार्थना दोहोऱ्याउनु त रहेछ नि, जुन प्रार्थना म त्यहीको प्रार्थनालाई दोहोऱ्याएर यसोलाई ग्रहण गरे, मलाई त्यस्तो लाग्छ। मलाई कसैले घुराटेकाहरू चाहिँ प्रार्थना गरेन, म त्यो प्रार्थना ती चार आदमी नियम पढ्दै प्रभुलाई विश्वास गरे। अनि 22 दिनमा दिदीलाई घर ल्याइदिनु भयो, निको भएर
1: पुरा चङ्गाई हुनुभयो,
0: निको भएर आउनुभयो। यही बीचमा थोरै थोरै शारीरिक जीर्णताको कारणले, दुर्बलताको कारणले औषधिहरू पनि दिएउ नदिएको त होइन, तर प्रमुख रूपमा भन्दाखेरि पहिले पनि डाक्टर देखाएकै थियो, पहिले पनि धामी देखाएकै हो, यसरी प्रभुलाई विश्वास गर। तर मलाई यतिले मात्रै पुगेन, म त्यो पुरानो बन्धनलाई, त्यो पुरानो के भन्ने त्यो अडचनलाई कसरी नागे भन्दाखेरि, कुनै समयमा वैशाखको नयाँ हालसाल भन्छौ हामी, त्यतिखेर चाहिँ आफ्नो एरिया बााउन्ड्रीलाई सबै किसिमका त्यो दुष्टको अग्नि बाण भनौँ न, अहिलेको त्यो अरूको फुक्ने र लगाउने बाणबाट जोगाउनलाई भनेर हामी आफ्नो भाषामा चाहिँ चातर भन्छौ, त्यो पुरै बााउन्ड्री बाँध्ने मन्त्रले बाँध्ने भन्थ्यो, हामीले पनि गर्थ्यौँ, बुवाले गर्नुहुन्थ्यो, त्यो 10 बजे 11 बजे राति भोको बसेर गर्नुहुन्थ्यो, गरेको त हो गएको वर्ष त्योभन्दा अगाडि। अनि यो भए चाहिँ कसरी भन्ने कुराहरू आउँथ्यो। अनि यो दिदीको घटना घट्नुभन्दा अगाडि चाहिँ आमा बिराम हुनुभएको थियो, आमा बिराम हुनुभएको थियो, अनि एकजना धामीलाई ल्याएर देखाउँदाखेरि चाहिँ मैले चारवटा धुरीको कुरा गरेँ, अनि ठ्याक्कै जानेर गेट हुन्छ नि भित्र इन हुने, आँगनमा इन हुने गेट हुन्छ नि, त्यो गेटको बीचमा झण्डै 1.5 फुट 2 फुट माटो मुनि कोइला, सिन्दुर, रातो कपडा, जडीबुटी जस्तो, अनि कपाल भेटायो है, अनि आँगनको बीचमा पनि भेटायो। यो कतिखेर आएर कसले गाडेको हो त्यो क्वेसन जाग्ने क्या, घर त छोडेको कहिले छैन त। अनि त्यो धामीलाई सोद्धाखेरि त्यो सबै मन्त्रले फुकेर गर्छ नि, आफैले बााउन्ड्री बनाउँछन्, अनि यो यो घर हो, यो उसको इन्ट्रान्स हो, यहाँनिर 1 फुट मुनि त जा भनेर आज्ञा गर्छन् नि उनीहरू, त्यस कारण आएको। अनि यस्तो यस्तोबाट कसरी बाँच्ने त नि
1: यो समाजमा, हजुरको समाजमा चाहिँ तुना मुना मन्त्र
0: भयङ्कर भयङ्कर। अनि त्यो भएपछि यसबाट छुटकारा पाउने गाह्रो रहेछ त नि, एउटा धामीले आउने एउटा गर्दिन, अर्को धामीले आउने छुटाउने कहाँ सकिन्छ त, यो त सत्य कुरा भएन। त्यसकारण पनि मैले चाहिँ कठोरै निर्णय गरेँ, अब चाहिँ म चाहिँ यसोलाई नै विश्वास गर्छु। त्यसरी म चाहिँ प्रभुलाई, प्रभु र मुक्तिदाता भनेर 2049 सालमा विश्वास गरेको हुँ। म पछि दिदी आइहाल्नु भयो, त्यो विराम भएको दिदी, दुईजना भयौँ, अनि अरू चाहिँ अब माइली दिदी अनि आमा र बुवा, उहाँहरू पनि 3 महिनाभित्रमा आउनुभयो।
1: त्यसपछि के भयो तपाईँको, जसरी त्यो एउटा जुन खालको डर थियो हजुरहरूलाई, मलाई समाजले, हामीलाई समाजले उपेक्षामा पार्छन् कि, पछि समाजबाट सताउट हुन्छ कि भन्ने, हामीलाई एक्लो बनाउँछ कि भन्ने डर थियो, त्यस कारण तपाईँहरू जानुभएको थिएन, तर पछि प्रभुलाई विश्वास गरिसकेपछि के भयो, समाजको त्यो रियाक्सनहरू के?
0: यो घर वरिपरिको जो छिमेकहरू थियो उहाँहरूलाई थाहा थियो हामीलाई कस्तो पीडा थियो, बिरामी कस्तो थियो, हामी कसरी निको भयौँ त्यो पनि थाहा थियो, उहाँहरूको बोल्ने केही ठाउँ थिएन। डर चाहिँ उहाँहरूलाई पनि थियो, यो धर्म त यस्तो खालको रे, यो त तल्लो जातको रे, यो पानी बराबर हुने रे, यिनीहरूले पुजेको नखाने रे, हामीले छोएको पनि नखाने रे, विभिन्न भनिदिन्थ्यो, विचार बुझेकै छैन नि त विचाराहरू, विरोध खुलेर गर्न नसक्ने, तर विरोध चाहिँ थियो भित्री भित्री।
1: हजुरको जीवनमा परिवारमा सुधार आयो त्यसपछि, अशान्ति थियो त्यो चाहिँ प्रभुलाई विश्वास गरिसकेपछि भयो,
0: छुटकारा भयो हामी वास्तवमा भन्यो भने, एक किसिमको भन्ने भने त पुरानो त्यो बन्धन थियो नि, डरको बन्धनबाट छुटकारा नै भयो। म राति सुत्दाखेरि पनि भुइँचालो आएको होइन, हावा हुन्डरी बगे पनि होइन, तर आवाज आउँथ्यो घरमा। त्यतिखेरको मैले लगाएको सूत्र एउटै मात्रै हो, क्षमा गर, क्षमा गर, शत्रुलाई प्रेम गर, यति मात्रै गरेको थिएँ मैले। अनि अलिक पछि चाहिँ त्यो घर घरै भत्कायौँ हामीले, है त्यो घरमा पो केही होला, किन आँगनमा खोज्न भेट्यो भने घरमा पनि होला केही भनेर त्यो घरै भत्कायौँ कि हामीले। अनि घर भत्काउने बेलामा त्यो साइडको एउटा ऊ थियो, पाटो थियो, त्यहाँनिर चाहिँ राङ्गाहरू सक्लो सक्लो मरेको थियो कि, दुईटा एकपछि अर्को। अब अहिले बुझ्दाखेरि त अब खोइ अरू बिरामी लागेर मऱ्यो कि, त्यो वर्ष धेरै गाह्रो भयो हामीलाई। खेतीको बेलामा ठक्कै राँगाहरू मरिदिँदाखेरि ऋण कहाँबाट ल्याउने, किनभने खेती गर्ने टाइम पनि पक्का टाइम हो. तपाईँले त्यसको दुई हप्ता पछाडि गर्नुभयो भने नि बिउ बिग्रेर कहाँ पुगिसक्छ, बर्खा रोकिन्छ, कस्तो गाह्रो हुन्छ नि. त्यसले धेरै आर्थिक धक्का दियो. त्यसले पनि मेरो त्यतिखेरको त्यो जवानी, नयाँ जवानी भनौँ, म किशोर अवस्थाको है 18-19 धेरै ठुलो चोट परेको थियो. यो त नहुने कुरा रहेछ, यो त राम्रो कुरा रहेछ, बाहिर भाव ल्याउने कुरा रहेछ, शत्रुता हाल्ने पर्खाल रहेछ, त्यस्तो खालको भाव आएको थियो. त्यो भत्काउँदाखेरि पनि त्यारेर पनि मैले हड्डीहरू के भेटाएँ क्या. त्यस्तो लाग्छ सत्ताबाट डाइरेक्ट त्यसरी छुनछेकै गर्ने खालको कुरा थिएन. हामी त्यस्तो समाजमा धेरै बिग्रिया पनि थिएनौँ. वरिपरिका सबैलाई थाहा भएको कारणले पनि इन्कार गर्नु चाहिँ सजिलो.
1: भन्छ नि प्रभुलाई विश्वास गर्नको लागि अनेक कुराको प्रलोभन हुन्छ, दबावमा अरू कुराको दबावमा प्रलोभनमा प्रभुलाई विश्वास गरे भनेर भन्ने यो भाष्य छ हाम्रो गाउँ समाजमा. तर तपाईँको हकमा त तपाईँले आफैले त्यो महसुस गर्नुभयो, कसैले तपाईँलाई जबरजस्ती पनि गरेको होइन, कसैले तपाईँलाई प्रभुलाई विश्वास गर्नुपर्छ यही भनेर त्यस्तो दबाव दिएको पनि अवस्था भेटेन. तर तपाईँ स्वेच्छाले आफैले प्रभुलाई चाहिँ खोज्दै खोज्दै तपाईँले उहाँमा शान्ति पाइदो रहेछ भनेर त्यसरी जानुभयो. यो जुन खालको बाहिर समाजमा देखिने खालको छ नि, यो कुरालाई कसरी हेर्नुहुन्छ तपाईँले?
0: त्यो त डाइरेक्ट मुखमा त भन्न सक्दैनन्. अहिले पनि इन्डाइरेक्ट रूपमा कतै कतै कुरा काटेको के सुन्छु भने, पछि म क्रिस्चियन भएँ, मेरो घरमा मैले क्रिस्चियन बनाए, क्रिस्चियन भएपछि डलर पाउँछ होला, त्यस कारणले उसको घरमालाई क्रिस्चियन बनायो, उसले पढ्ने अवसर लियो, बाहिर निस्किने मौका पायो, तर उसको मात्रै त भने व्यक्तिगत, अरूको त के भएर भन्ने खालको आरोपहरू चाहिँ लाउँछन्. त्यो कसको मुख थुनेर कहिले सकिन्छ र, तर प्रलोभनको कुरा त हुँदै होइन. किनभने त्यहाँ हाम्रो आफ्नो आदिवासी अथवा राजवंशी ताजपुरिया जो छिमेक छन् उनीहरू मात्रै होइन, नेपाली भाषी जति पनि थिए नि उनीहरूलाई पनि थाहा छ हामी कुन अवस्थाबाट गयौँ. उनीहरूले पनि कहिले पनि इन्कार गरेनन्.
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ. त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349. हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ. हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ. तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्.

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 4 दबोरा र बाराकले सिसरालाई परास्त गरेका। यहुदाको मृत्युपछि इस्रायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे। यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबिनको हातमा बेचिदिनुभयो। उनका सेनापति सिसरा थिए जो हरोसेत हगोइममा बस्थे। इजरायलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे किनभने सिसराका फलामका 900 रथहरू थिए र उनले इजरायलीहरूलाई 20 वर्षसम्म क्रूरतापूर्वक सताए। त्यसबेला लपिदोत की पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्। तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन् र इजरायलीहरू तिनीहरूका इन्साफको निम्ति आउँथे। तिनले नप्तालीको केदेशबाट अभिनोअमका छोरा बाराकलाई बोलाई पठाइन् र तिनलाई भनिन्, परमप्रभु इजरायलका परमेश्वरको आज्ञा यो हो, गएर नप्ताली र जबुलुनका 10,000 मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीहरूसँगै तबोर डाँडामा ल्याऊ। म याबिनको सेनापति सिसरालाई किसोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौज समेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु। बाराकले जवाफ दिए, तपाईँ मसँग जानुभयो भने म जानेछु, तर तपाईँ जानु भएन भने त म पनि जाने छैन। दबोराले भनिन्, निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुने छैन, किनभने परमप्रभुले सिसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ। तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्। बाराकले जबुलुन र नप्तालीलाई केदेशमा बोलाए र 10,000 मानिसहरूको साथमा तिनी हिँडे र दबोरा पनि तिनीसँग गइन्। अब केनी हेबेरले केनीहरू अर्थात मोसाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेश नेर सानानिममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए। अभिनोअमका छोरा बाराक तबोर डाँडामा गएका छन् भन्ने खबर सिसरा कहाँ पुर्याइयो। तब उनले आफ्ना 900 फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोसेत हगोइमबाट किसोन खोलामा भेला गराए। तब दबोराले बाराकलाई भनिन्, उठ, आजको दिन परमप्रभुले सिसरालाई तिम्रो हातमा दिनुभएको छ, परमप्रभु तिम्रो अघि जानुभएको छ। यसकारण बाराक तबोर डाँडाबाट आक्रमण गर्दै तल झरे र 10,000 मानिसहरू तिनको पछि पछि लागे। परमप्रभुले सिसरालाई उनका सबै रथहरू र फौज समेत बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सिसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे। बाराकले रथहरू र फौजलाई हरोसेत हगोइमसम्म खेदे र सारा सेनालाई तरवारले नाश गरे, एकजना पनि बाँचेन। यता सिसरा चाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी यायलको पालमा पसे, किनभने हासोरका राजा याबिन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो। यायल सिसरालाई भेट गर्नलाई निस्किन् र उनलाई भनिन्, हजुर भित्रै आउनुहोस्, भित्रै आउनुहोस्, न डराउनुहोस्। यसैले सिसरा पालभित्र पसे र तिनले उनलाई एउटा कम्बल ओढाइदिन्। सिसराले तिनलाई भने, मलाई अलिकता पानी पिउन देऊ, मलाई साह्रै तिर्खा लागेको छ। तब तिनले दूधले भरेको एउटा मसक खोलेर उनलाई पिउन दिइन् र फेरि उनलाई कम्बल ओढाइदिइन्। सिसराले तिनलाई भने, पालको ढोकामै उभिरह र कसैले आएर यहाँ कोही छ कि भनेर सोध्यो भने छैन भनिदेऊ। तब हेबेरकी पत्नी यायलले पालको एउटा किला र मुङ्ग्रो लिएर सिसरा थकित भई मस्त निधाएको बेलामा उनको छेउमा गइन्। यायलले सिसराको कञ्चट छिचोलेर भुइँ भेट्ने गरी किला ठोकिदिइन् र उनी मरे। बाराक सिसरालाई खेद्दै आउँदा यायल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, आउनुहोस्, तपाईँले खोज्नु भएको मानिसलाई म देखाउनेछु। बाराक तिनीसँग भित्र पसे र सिसरालाई कञ्चटमा किला गाडिएर मरिरहेको भेटाए। त्यस दिन परमेश्वरले कनानका राजा याबिनमाथि इजरायलीहरूलाई विजय बनाइदिनुभयो। उनलाई खत्तम नपारुन्जेल कनानी राजा याबिनको विरूद्ध इजरायलीहरूको शक्ति बढ्दै गयो।

न्यायकर्ताको पुस्तक अध्याय 5 दबोरा र बाराको स्तुति। त्यस दिन दबोरा र अभिनोअमका छोरा बाराकले यो गीत गाए, जब इजरायलका अगुवाहरू नेतृत्व गर्छन्, जब मानिसहरू राजी खुशीले आफूलाई समर्पण गर्छन्, परमप्रभुको प्रशंसा गर। हे राजा हो सुन, हे शासक हो कान थाप, म गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु, म परमप्रभु इजरायलका परमेश्वरको निम्ति एउटा भजन गाउनेछु। हे परमप्रभु, जब तपाईँ सेयरबाट अघि बढ्नुभयो, जब तपाईँ एदमको देशबाट बढ्दै जानुभयो, तब पृथ्वी काम्यो, आकाशले खन्यायो, बादलले झरी वर्षायो। परमप्रभुको सामु सिनैका परमप्रभुको सामु, परमप्रभुको सामु इजरायलका परमेश्वरको सामु पहाड़हरू डरले थरथराए। अनाथका छोरा समगरको पालोमा, यायलको पालोमा यात्रीहरू मूल बाटाहरूमा हिँडेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। इजरायलका गाउँले जीवन समाप्त भयो, जबसम्म म दबोरा खड़ा भइन। इजरायलमा एउटी आमा जैम खड़ा भए, जब तिनीहरूले नयाँ नयाँ देवताहरूसित मित्रता बाँधे, शहरका मूल ढोकाहरूमा लड़ाई आइपुग्यो र इजरायलका 40,000 न त ढाल न भाला देखिए, मेरो हृदय इजरायलका अगुवाहरूसित छ, मानिसहरू मध्येका इच्छुक स्वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर। तिमीहरू सेता गदाहरूमाथि सवार हुनेहरू, जो जिनको गलैचामाथि बस्छौ, र तिमीहरू जो पैदल बाटो लाग्दछौ, यस कुरालाई राम्ररी विचार गर। गीत गाउनेहरूको स्वर सुनिन्दैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्, त्यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्मरण गर्छन्। इजरायलमा सुरवीरहरूको धार्मिक कार्यहरू। त्यसपछि परमप्रभुको जनहरू तल शहरका मूल ढोकाहरूमा गए। ए दबोरा उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अभिनोअमका छोरा बाराक उठ, धेरैलाई कैदी बनाऊ। त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरू कहाँ आए, परमप्रभुका मानिसहरू म कहाँ शक्तिवानहरूसित आए। केही एफ्राइमबाट आए, जसको मूल अमालेक मा छ, बेन्यामिन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकिरबाट कप्तानहरू आए, जबलुनबाट सेनाका नेताको लहरो बोक्ने मानिसहरू आए। इसाखारका प्रधानहरू दबुरासित थिए, हो इसाखार बाराकसित थिए। तिनीहरू तिनको पछि तलबेसीमा कुदेर गए। रुबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो। गोठालाहरूले बोलाएको ती खोसोर सुन्नलाई तिमीहरू शिविरका अग्निहरूमा किन अलमली बस्यौ? रुबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो। गिलात एर्दन पारी नै बसे, र दान किन जहाजहरूको छेउमा पर्खी बसे? आसेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे। जबलुनका मानिसहरूले आफ्नो ज्यान नै खतरामा हाले, त्यसै गरी नप्तालीले पनि रणभूमिको मुखैमा। राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाई गरे, तर तिनीहरूले कुनै चाँदी कुनै लुटका माल लगेनन्। ताराहरूले पनि आकाशदेखि लड़ाई गरे, ताराहरूले आ आफ्ना चक्रबाट सिसरासँग लड़ाई गरे। किसोन खोलाले तिनीहरूलाई बगाएर लग्यो, पुरानो खोला किसोन खोला। हे मेरो प्राण, छाती फुकाएर हिँड। तब घोड़ाहरूले ताप बजाए, त्यसका बलिष्ठ घोड़ाहरू बेगसाथ कुदे। मेरोजलाई सराप, परमप्रभुका दूतले भने सराप, त्यसका बासिन्दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई बलियाहरूको विरूद्ध सहायता दिएनन्। केनी हेबेरकी पत्नी यायल सबै स्त्रीहरूभन्दा आशिषित हुन्, पालमा बस्ने स्त्रीहरूमाथि सबैभन्दा आशिषित। सिसराले पानी माग्यो, तर तिनले दूध दिइन्, मालिकको निम्ति योग्यको बटुकोमा तिनले त्यसलाई दही टक्राइन्। तिनले आफ्नो हात पालको किलातिर बढाइन्, तिनले आफ्नो दाहिने हातमा मुंग्रो उठाइन्, तिनले मुंग्रोले सिसरालाई हानिन्, त्यसको टाउको किचिन्, तिनले त्यसको कञ्चट छेडी चुर चुर पारिन्। तिनकै खुट्टामा त्यो लोट्यो, त्यो पडिरह्यो, तिनकै खुट्टामा त्यो घोप्टियो र लोट्यो, जहाँ त्यो घोप्ट्यो त्यही त्यो लोट्यो र मर्यो। सिसराकी आमाले आँखी झ्यालबाट चियाएर हेरिन्, झ्यालबाट चियाइन् र चिच्याएर भनिन्, त्यसको रथ आउनलाई किन यति ढिलो गरेको? त्यसका रथहरूको खटखट आवाज किन यति बिहालो भयो? तिनका महिलाहरू मध्येका सबभन्दा ज्ञानीले यस्तो जवाफ दिन्छन्, साँच्चै तिनी पनि आफैसित यसो भन्छन्, तिनीहरू लुटका मालहरू खोज्दै होलान्, भाग लाउँदै होलान्, हरेक मानिसको निम्ति एउटी केटी, सायद दुई केटी, सिसराको निम्ति रंगाएका थोकहरूको लुट, पूर्ण रूपले बुट्टा भरेका मेरो गलाको लागि यी सबै लुट सरह,
हे परमप्रभु, यसरी नै तपाईँका सबै शत्रुहरू नष्ट हुन्, तर तपाईँलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्य चाहिँ हौन्। तब 40 वर्षसम्म देशमा शान्ति भयो।

0: न्यायकर्ताको पुस्तक अध्याय छ गिदोनलाई बोलावट भएको। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरेर उहाँले तिनीहरूलाई मिद्यानीको हातमा 7 वर्षसम्म सुम्पिदिनुभयो। मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इजरायलीहरूलाई पहाड़का ओढार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करे लाग्यो। जब जब इजरायलीहरूले बिउ छर्दथे मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इजरायलमाथि आक्रमण गर्दथे। उनीहरू देशमा छाउनी बनाएर बसे र गाजाको छेउसम्मका बालीहरूलाई नाश गरे, यहाँसम्म कि इजरायलीहरूको निम्ति भेड़ा, गोरु र अरू कुनै जीवित थोक पनि छोडेनन्। उनीहरू आफ्ना गाई गोरुको बथान र तम्बुहरू लिएर सलहको हुल्जै आए। मानिस र तिनीहरूको उँटहरू अनगिन्ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे। यसरी नै मिद्यानीहरूले इजरायलीहरूलाई निर्धन बनाइदिए र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे। मिद्यानीहरूले सताएकोले इजरायलीहरूले परमप्रभुलाई पुकार्दा उहाँले तिनीहरू कहाँ एकजना अगमवक्ता पठाउनु भयो, जसले तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वरको यो वाणी छ, मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याए, मैले तिमीहरूलाई मिश्रीहरूको हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाए, मैले उनीहरूलाई तिमीहरूको सामुन्यदेखि धपाए र उनीहरूको देशहरू तिमीहरूलाई दिए, मैले तिमीहरूलाई भने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको देशका देवताहरूको सेवा नगर, तर तिमीहरूले मेरो कुरा सुनेनौ। अब परमप्रभुको दूत आएर अबिएजेरी योवासको ओप्रा भन्ने ठाउँको फलाटको रूख मुनि बसे। योवासका छोरा गिदोन चाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहुँ चुड्दै थिए। तब परमप्रभुको दूतले गिदोन कहाँ देखा परेर तिनलाई भने, त वीर मानिस होस् र परमप्रभु तँसँग हुनुहुन्छ। गिदोनले तिनलाई भने, हजुर सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भने त यी सबै किन हामीलाई भएको? वहाँका ती सबै आश्चर्य कामहरू के भए जो हामीले आफ्नो पिता पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे कि परमप्रभुले हामीलाई मिश्र देशबाट निकालेर ल्याउनु भएको होइन, तर अब त परमप्रभुले हामीलाई त्याग्नु भएको छ र हामीलाई मिद्यानीहरूको हातमा सुम्पिदिनु भएको छ। तब तिनीहरूतिर फर्केर परमप्रभुले भन्नुभयो, जा इजरायललाई मिद्यानीहरूको हातदेखि छुटाउनलाई तमा भएको बल प्रयोग गर, तलाई पठाउने म नै हुँ। गिदोनले उत्तर दिए, हजुर सुन्नुहोस्, म कसरी इजरायललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त मनस्सेमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु। परमप्रभुले जवाफ दिनुभयो, म तँसँग हुनेछु र तैले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैं मार्नेछस्। तिनले भने, यदि म तपाईँको निगाह पात्र भएको छु भने तपाई नै मसँग बोल्नु भएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्। बिन्ती छ, मैले मेरो भेट लिएर तपाईँको सामु न चढाउन्जेल तपाईँ यहाँबाट नजानुहोला। उहाँले भन्नुभयो, त नआउन्जेल म यही बस्नेछु। तब गिदोनभित्र गएर बाख्राको एउटा पाठो तयार गरे र 5 पाथी पिठोको अखमेरी रोटी बनाए। तिनले मासु चाहिँ एउटा टोकरीमा हालेर र झोल चाहिँ एउटा बटुकोमा हाले बाहिर फलाटको रूख मुनि उहाँको सामु चढाए। परमप्रभुको दूतले तिनलाई भने, त्यो मासु र अखमेरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदिए र झोल चाहिँ खनाइदिए। अनि तिनले त्यसै गरे। तब परमप्रभुको दूतले आफ्नो हातमा भएको लहुरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो अनि परमप्रभुका दूत अलग भए। तब गिदोनले, तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए र भने, हाय परमप्रभु परमेश्वर, यो त साँच्चै पो रहेछ, मैले परमप्रभुका दूतलाई आम्ने सामने देखे। तर परमप्रभुले तिनलाई भन्नुभयो, शान्ति, नडरा, त मर्ने छैनस्। गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ परमप्रभु शान्ति हुनुहुन्छ राखे। त्यो आजको दिनसम्म पनि अबिएजेरीको ओप्रामा छ। त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, तेरा बुबाको बगालबाट 7 वर्षीय दोस्रो साँडेले तेरा बुबाको बाल देवताको वेदी भत्काइदे र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति ढालिदे, तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठिक ढाँचाको एउटा वेदी बनाएर त्यो दोस्रो चाहिँ साडे लिएर तैले ढालेको असेराको मूर्तिको काठले होम बलि चढा। तब गिदोनले आफ्ना नोकरहरू मध्येका 10 जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभयो, बमोजिम गरे, तर तिनी आफ्नो पिताका घराना र नगरवासीहरूसँग डराउँथे, यसै कारण तिनले यो काम दिउँसो होइन तर राति गरे। जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बालदेवताको बेती भत्काइएको र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको बेदीमा त्यो दोस्रो चाहिँ साढे होम बलि चढ़ाइएको देखे। उनीहरूले एक अर्कालाई यो कसले गरेको होला भनी सोधपूछ गर्न लागे र धेरै सोधपूछ गर्दा युवासका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए। तब शहरका मानिसहरूले युवासलाई भने तिम्रो छोरालाई बाहिर ल्याऊ, त्यसले बालको बेदी भत्काइदिएछ र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति पनि ढालिदिएछ, त्यो मारिनै पर्छ। तर युवासले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने तपाईँहरू बाल देवताको पक्षमा कराउनु भएको, बाललाई बचाउने हामीहरूको काम हो भने तपाईँहरू सम्झनुहुन्छ, त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बाल चाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने त्यो आफ्नो लागि आफै बोलोस्। त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब बाल राखिदिए। यस मानिसको विरूद्धमा बाल आफै लडोस् किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ। त्यसपछि सबै मिद्यानी अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे र एर्दन नदी तरेर इजरायलको बेसीमा छाउनी हाले। तब परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो। तिनले तुरै फुके र अभिएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। तिनले मनुष्यभरि समाचार लाने दूतहरूलाई पठाए र तिनीहरू पनि तिनको पछि लाग्नलाई बोलाइए। तिनले आसेर, जबुलुन र नप्ताली कहाँ पनि समाचार दिने दूतहरूलाई पठाए र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए। गिदोनले परमेश्वरलाई भने, तपाईँले प्रतिज्ञा गर्नुभए अनुसार यदि तपाईँले इजरायललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिन चाहिँ सुखै रह्यो भने मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईँले प्रतिज्ञा गर्नुभए चाहिँ मेरै हातद्वारा तपाईँले इजरायललाई छुटाउनुहुनेछ। र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे र त्यो उनलाई निचोरे र शीतबाट एक बटुको पानी निस्क्यो। तब गिदोनले परमेश्वरलाई भने, मसँग नरिसाउनुहोस् तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एकपल्ट यस उनको जाँच गर्न दिनुहोस्। यसपल्ट चाहिँ त्यो उन मात्र सुक्खा रहोस् र सबै जमिन चाहिँ शीतले भिजोस्। परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। उन मात्र सुक्खा रह्यो र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
3: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।
4: गुड न्युज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।

0: वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताहरू जयमसी नमस्ते, लासुफा फुल्ला झोले सेवाहरू, म प्रस्तुत श्याम काजी सदाझै आज आइतबार कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म तपाईँको बीचमा आइसकेको छु। अघिल्लो हप्ता हामीले राजनीतिज्ञ तथा अधिकार कर्मी दलमदन ज्यूसँग कुराकानीलाई आज पनि हामी पुनः तपाईँको माझमा राख्ने जमर्को गर्दैछौ। अघिल्लो हप्ता हामीले धेरै नै प्रेरणादायी राजनैतिक अधिकारका कुराहरू सुनेका थियौँ भने आजको हप्ता हामी उहाँको विषयमा उहाँको पारिवारिक आत्मिक अनि साथीको सेवाकाई अनि सँगसँगै केही राजनैतिक र केही अधिकारका कुराहरू पनि हामी गर्ने नै छौ। धर्मदाज्यू यहाँलाई पुनः कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा स्वागत छ।
1: धन्यवाद श्यामकाजीजी, फेरि पनि यो दोस्रो पटक हजुर एपिसोडमा आफ्ना कुरा राख्ने आफ्ना अनुभवहरू राख्ने जुन अवसर दिनुभएको छ, म श्याम काजीजी गुड न्यूज एफएम परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
0: अघिल्लो हप्ता विशेष गरी राजनीतिक कुराहरू फोकस गरेर हामीले युवाहरूलाई राजनीतिमा आउनको लागि चाहिँ के कसरी प्रेरणा दिन सकिन्छ भन्ने कुरामा हामी थियौं होइन, जसले गर्दा जुन चाहिँ आस्थाका परिवार अनि एउटा सीमान्तकृत समुदायबाट पनि राजनीतिमा यदि युवाहरू प्रेरित भएर आउने हो भने राजनीति फरक धारबाट र अधिकारको कुराहरूबाट चाहिँ सुसज्जित गरेर लिएर जान सकिन्छ भन्ने कुरामा हामी टुङ्गिएका
1: थियौँ।
0: कसरी युवाहरूलाई राजनीतिमा आउनको लागि प्रेरणा दिने भनाइले मात्र कि साँच्चै व्यवहारिक रूपमा चाहिँ अगाडि बढाउने भन्ने कुरा,
1: यो व्यवहारिक रूपमा हामीले अगाडि बढाउनुपर्छ।
0: कसरी बढाउन सकिन्छ व्यवहारिक?
1: पहिलो त व्यवहारिक रूपमा नेतृत्व स्वयं आफै जो तयारी हुनुपर्छ, युवाहरू तयारी हुनुपर्छ। युवाहरू देशका परिवर्तनका भागहरू हौ भनेर होइन, युवाहरू स्वयं आफै चाहिँ कन्भिन्स हुनुपर्छ। हामीले समस्यादेखि हामी भाग्नु हुन्न, देशमा विविध किसिमका समस्या छ, जातीय उत्पीडनका समस्या, वर्गीय उत्पीडनका समस्या, धार्मिक उत्पीडनका समस्याहरू छन्। हाम्रा अहिलेसम्मका राजनीतिक नेतृत्वहरू यिनै समस्यालाई उजागर गर्दै देशलाई परिवर्तनको अग्रगामी दिशामा उनीहरू लागे। अब मैले तपाईँलाई भन्नुपर्छ, 60-65 पुगिसकेपछि अधिकांश आमा बुवाहरूमा छोरा छोरीप्रतिको माया मोह लोभ यी सबै कुराले मान्छेलाई मान्छेको मन न हो होइन ती सबै कुराहरूले गाँजेको हुन्छ। साँच्चै नै इमान्दार केही गरौं भन्ने भावना युवाहरूमा हुन्छ, किनभने उहाँहरूको चाहिँ लामो जिन्दगी छ नि त, 30-40-50 को बीचमा चाहिँ गरेको राजनीतिले चाहिँ सफलता हासिल गर्छ भन्ने कुरा हामीले चाहिँ लिनु पर्यो, युवाहरूले लिनु पर्यो होइन। र त्यो यथार्थ पनि हो कि युवाहरू 30-35 माथिका युवाहरू राजनीति नेतृत्वमा आइदिने भने उनले त करिब करिब एउटा मान्छेको सरदर आयो नेपालको अहिले 75 वर्ष बेसी 80 वर्षसम्म हो नि त होइन, भनेपछि 35 वर्षको एकजना युवाले चाहिँ राजनीति गर्दै गयो भने अहिले नै उसले चाहिँ सबै कुराहरूलाई चाहिँ सेटल गर्दै गरेको हुन्छ र उसले भविष्यमा पनि म इमान्दार भएर अगाडि बढ्नुपर्छ भनेर उसले चाहिँ 35-50 वर्षमा उसले नेतृत्व गर्न पायो भने उसमा कुनै त्यो कपट हुँदैन कि मैले देशको सेवा गर्नुपर्छ, मैले मेरो मिसयुज हुँदैन क्या होइन, त्यो अहिलेसम्मको अनुभवले नि देखायो होइन। त्यसै कारणले समग्र युवाहरूले समाज राजनीति र रूपान्तरण बुझ्नुपर्छ भन्ने कुरो हो। अनि हामीले अहिलेसम्म मैले के देखिरहेछ भने सबै बुढाहरूले देश खाए, देश सिद्ध्याए होइन, यत्रो राजनीति परिवर्तन भयो अब देशलाई परिवर्तन गर्न सकेनन् भनेर गाली गर्ने र विदेश पलायन हुन बाध्य भएको महसुस हुने,
0: कोही त रहरले होइन,
1: कोही रहरले छन्, कोही चाहिँ अब यी बुढाहरूले केही पनि गरेनन्, अब हाम्रो हातमा केही पनि छैन भन्ने, अनि राजनीतिदेखि चाहिँ समाजसेवादेखि चाहिँ विस्तृष्णा भएको अनुभूति गरेर बाहिरिने क्या, त्यो गरेकै कारण आज चाहिँ देशले यो दुर्गति भोग्नु परेको होइन। युवाहरूले राजनीतिक सामाजिक नेतृत्व लिनु पर्यो कि, त्यसको त्यो लिनका लागि चाहिँ डटेर चाहिँ अगाडि बढ्नु पर्यो भन्ने म एउटा उत्साह दिन चाहन्छु। हामीले राजनीति र समाज सेवा, सामाजिक नेतृत्व र राजनीतिक नेतृत्व चाहिँ लिनका लागि अब चाहिँ हामी अगाडि
0: बढौँ
1: देखिन्छ होइन।
0: सामाजिक परिवर्तनका लागि युवाहरूले कहाँबाट सुरुवात गर्ने त, अब राजनीति त गर्ने होइन अब एउटा पारिवारिक स्टाटस पनि कुरा आउँछन् होइन अब त्यति त्यहीबाट चाहिँ जीवनका भन्नु पनि अघि होइन धेरै बाँच्ने समय धेरै छन् त्यसको लागि गर्नु पनि धेरै पर्छ भनेपछि कसरी राजनीतिमा साँच्चीको सुरुवात गर्ने भन्ने कुरालाई चाहिँ त्यसरी हाम्रो कार्यक्रम यो सुरुवातसँग सम्बन्ध राख्नु
1: यस्तो पनि हुन सक्छ कस्तो हुन सक्छ भने पहिले आफू कन्भिन्स हुनु पर्यो म जे छ यथार्थ त्यो यथार्थको धरातलमा रहेर अब चाहिँ रूपान्तरणको लागि लाग्छु भन्नु पर्यो जस्तै म मेरो आफ्नो जीवनलाई हेर्नुहुन्छ भने म चाहिँ जातीय विभेद सहन नसकेर म गाउँबाट विस्थापित भएको मान्छे मेरो आफ्नो जन्म स्थानबाट म विस्थापित भएको मान्छे होइन तर विस्थापित भएर त्यो पीड़ा मैले महसुस गरेर आज भन्दा 35 वर्षदेखि निरन्तर समाज रूपान्तरणको लागि सामाजिक विभेदमा परेका अन्यायमा परेका वर्गीय अन्यायमा परेकाहरूको लागि निरन्तर लागेको छु कि होइन यस्तो चाहिँ कम्ती नभने देशका चाहिँ 15% मात्रै युवाहरूले चाहिँ लागिदिने भने देशलाई चाहिँ कायापलट गर्न सकिन्छ समाजमा भएका विभेदको अन्त्य गर्न सकिन्छ वर्गीय विभेदको अन्त्य गर्न सकिन्छ भन्ने मेरो चाहिँ सम्झाइ हो
0: तपाईँको अनुभव होइन कठिन सङ्घर्षका समयमा तपाईँलाई सबभन्दा धेरै बल दिने भनौँ न अब हामी बिब्लिकली छौँ होइन जुन चाहिँ एउटा सन्देश हामी पाउँछौ मोसाले दोस्रो पुस्तामा योशलाई चाहिँ नि होइन आफ्नो नेतृत्व हस्तान्तरण गरेको कुराहरू देख्छौ आजका अलिकति पाका पुस्ता होइन पाका पुस्ताले
1: होइन तपाईँले प्रश्न गर्नु होला मैले यहीँनेरि कुरा गर्दाखेरि मोसाको जीवनलाई हेर्दै गर्दाखेरि मोसा चाहिँ
0: दासत्वको
1: भूमिबाट चाहिँ कनान देशमा छुटकारा दिन हिँड्दै गर्नुहुन्थ्यो होइन त्यो लिडरसिप गर्दै हुनुहुन्थ्यो अनि त्यो लिडरसिप गर्दै गर्दाखेरि मोसालाई लसुन खान पाइन मासु खान पाइन उसको उद्देश्य चाहिँ के थियो त भन्दाखेरि कनान देशमा पुर्याउने दुध र मह बग्ने हो आशिषित भूमिमा पुर्याउने चाहिँ योजना थियो तर त्यहाँनिर चाहिँ मोसालाई चाहिँ उसँग हिँडेका हुन्छ हामी त बरु त्यही अन्याय सहाय पनि त्यही खान पाइरहेका थियौँ नि त्यहाँ मासु खान पाइरहेका थियौँ होइन त्यहाँ चाहिँ लसुन खान पाइरहेका छौ त्यहाँ चाहिँ त्यो अन्याय सहेर पनि हामीले त्यहाँ खान पाएका थियौँ तिमीले त यहाँ त हामीले चाहिँ मरुभूमिमा हिँडिरहेछौ भनेर गनगन गरेर कति चाहिँ अब मोसालाई निरीक्षण कहिले काहीँ त्यो अनुभूति जीवनमा हुन्छ होइन मेरोमा पनि थुप्रै त्यस्ता कुरा आएका होइनन् आएका छन् आएका हुन्छन् तर नेतृत्वले चाहिँ त्यस्तो बेला विचलन हुनुहुन्न एउटा असल नेतृत्वले चाहिँ त्यस्तो खालको विचलन हुनुहुन्न भन्ने कुरा चाहिँ हुन्छ ल तपाईँले अगाडि
0: बढाउनु समस्या बीचमै कुरा आयो कुनै कठिनाई भोग्नु भएको छ जीवन साँच्चै यो चाहिँ मैले नगरेको भए हुन्थ्यो भन्ने कुनै पीडा बोध भएको
1: होइन पीडा बोध त आफ्नै साथीहरूबाट कतिपल्ट होइन के अरे जसलाई अब एउटा चाहिँ असल मार्गमा लिएर यो देशको नेतृत्व गर्नुपर्छ भनेर चाहिँ अगुवाई गरिरहँदाखेरि कतिपल्ट अवरोधहरू त्यस्तै खालका अवरोधहरू त आउँछन् त्यो त थुप्रै पीडाहरू असहयोगका कुराहरू होइन अपमानका कुराहरू यस्ता कुरा थुप्रै आएकै छन् आएकै हुन्छन् होइन तर उनी कहिले पनि थाकेनन् भलै मसा आफूले लक्ष्य हासिल गरेको ठाउँमा राखेको ठाउँमा त पुग्न सक्नु भएन कहिले काहीँ मेरो नाम नि मोसा नै हो कि पछाडि एकजना पास्टर धरानको हिसाब चर्चका पास्टर जेम्स राईले मलाई एउटा संगतिमा मलाई चाहिँ गणेश हो गणेश भनेर बोलाउने हुन्थ्यो कहाँ तपाईँ गणेश हो तपाईँ त मोसा हो भनेर मेरो जीवनशैलीलाई मेरो कार्यहरू हेरेर मेरो चाहिँ टाइटल नाम चाहिँ मोसा राखिदिनु भएको मेरो जीवनशैलीलाई हेरेर अनि कहिले काहीँ त्यो चाहिँ माथिबाटै आएको हो कि जस्तो लाग्छ अनि उहाँले मसा राख्नु र मेरो उद्देश्य चाहिँ अब जुन उत्पीडनमा पारिएका जाति समुदाय धार्मिक अल्पसंख्यक समुदाय वर्गीय रूपमा सबैभन्दा पीडमा पारिएका चाहिँ सुकुम्बासी भूमिहीनको अधिकारको कुरा गर्दै गर्दा आज त्यो 35 वर्षको राजनीति जीवन हुँदै गर्दा र उहाँले राखेको चाहिँ जुन नाम र चाहिँ मसँग हिँड्दै गरेका सहकर्मीहरूको कतिपल्ट चाहिँ असहयोग हुँदै गर्दाखेरि त्यो मसाको जीवन र मेरो जीवनलाई दाज्छ कहिले कहीँ आँसु पनि आउन खोज्छ होइन कहिले कहीँ उचाइ पनि हुन्छु किनभने मसाले मसालाई पनि त्यो अपमान भएको थियो नि त मैले महसुस गरेको होइन ठिक छ एउटा नेतृत्वमा आउने यी खालका चाहिँ समस्याहरू त हुन्छन् नि त मसाले त त्यति गर्नुभएको थियो भलै मैले जुन लक्ष्य लिएको छु समतामूलक समाज विभेद रहित समाज समृद्ध समाज होइन र हाम्रो पार्टी नागरिक निर्माण हुँदै गर्दाखेरि हामीले जुन देशको विविधता छ, जातीय विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, यो संसारकै सबैभन्दा उत्कृष्ट विविधता छ क्या। यो विविधतालाई चाहिँ संसारकै एउटा चाहिँ सुन्दर फुलबारी जस्तै होइन चाहिँ यो नेपाललाई बनाउनु पर्छ भन्ने जुन खालको मेरो चाहिँ प्रार्थना, मेरो चाहिँ परिकल्पना हो होइन, दर्शन हो, त्यो दर्शनलाई कहिले काहीँ म चाहिँ अब पुर्याउन सक्दिनँ कि होइन जस्तो त लाग्छ। मसा जसरी चाहिँ त्यो उसमा चाहिँ पुग्न सक्नु भएन, कनानको सहरमा जुन आशिषित भूमिमा पुग्न सक्नु भएन, कहिले काहीँ मेरो जीवन पनि त्यस्तो हुन्छ कि जस्तो लाग्छ। तर म विचलन हुन्न होइन, म विचलन त हुनिन, तर तथापि यो यात्रामा सबै आफ्नो दर्शनहरू पूरा हुन्छ भन्ने चाहिँ नहुँदो रहेछ। यसलाई बनाउनु पर्छ भन्ने जुन खालको मेरो चाहिँ प्रार्थना, मेरो चाहिँ परिकल्पना हो होइन, दर्शन हो, त्यो दर्शनलाई कहिले काहीँ म चाहिँ अब पुर्याउन सक्दिनँ कि होइन जस्तो त लाग्छ। मसा जसरी

0: उत्पीडितहरूको लागि छ, यो देशको विकास र समृद्धिको लागि छ, र हामीले यही विविधतामा आधारित चाहिँ संयुक्त नागरिक पार्टी पनि निर्माण गरेको, जसरी हामीले भनेका छौँ नि, विश्वास आस्था प्रेममा आधारित आस्था अस्तित्व र अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने जुन पवित्र उद्देश्य राखेको छ, जसरी यसलाई पूरा गर्ने हो भने संसारकै सुन्दर भूमि र स्वर्ग रूपी नेपाल बनाउन सकिन्छ भन्ने मेरो लक्ष्य हो।
1: त्यो अन्तर्गत हामी लागि परेका छौँ। सर्वेन लिडरसिपलाई कसरी बुझ्नु भएको छ, कसरी अघि भन्नुभयो होइन, विश्वास आस्था र प्रेम प्रसार गर्ने कुराहरू होइन, त्यहाँनिर सेवक नेतृत्वको कुरा होला होइन, कसरी हामीले त्यो पूरा गर्न सक्छौ आजको समय।
0: अब सेवक नेतृत्व चाहिँ मैले यो देशमा यत्रो सेवा गरेको छु, म प्रधानमन्त्री हुँ भइहाल्नुपर्छ, त्यतातिर गयो भने हामी फेल हुन्छौँ। सेवक नेतृत्व चाहिँ जो उत्पीडन छ त्यो उत्पीडितहरूको बीचमा गएर सेवा गर्नु र निस्वार्थ सेवा गर्नु नै त्यो सेवक नेतृत्व,
1: निस्वार्थ भावनाले
0: एकदम जसरी ख्रिस्टले आफूलाई भाला हान्दै गरेको होइन ती व्यक्तिलाई पनि प्रभु यिनीहरू के गर्दैछन् यिनीहरू जान्दैनन् यिनीहरूलाई क्षमा दिनुहोस् भन्ने जुन खालको जुन भावना उहाँले व्यक्त गर्नुभयो, अनि त्यो भावना, अनि हामीले सिकेका त हामी परमेश्वरका छोराछोरी हौ, ख्रिस्टका अनुयायीहरू हौ भनेका छौँ नि त होइन, बाइबलले त्यो सिकाउँछ र त्यो यथार्थ पनि हो। हामी ख्रिस्टका अनुयायी हौ भने, उहाँ परमेश्वरका छोराछोरी हो भने, परमेश्वरले जे गर्नुभयो त्यो चाहिँ मेरो जीवनमा उतार्नु पर्यो नि त, त्यो बोलीमा मात्रै होइन व्यवहारमा उतार्नु पर्यो होइन। एउटा सेवक नेतृत्वले चाहिँ ख्रिस्टको जीवनशैली अपनाउनु पर्छ होइन, मसाको जीवनशैली अपनाउनु पर्छ,
1: मसाको जीवनशैली चाहिँ अपनाउनु पर्छ, हामीले सेवक नेतृत्व नै यही हो
0: एकदम
1: होइन। एउटा बाइबलको कुनै पद अथवा कुनै खण्ड याद छ जसले तपाईँलाई एकदमै पीड़ामा हुँदाखेरि बल थप्ने काम गर्छ?
0: बाइबलले भन्छ धन्य आत्मामा दिनहरू
1: उनीहरू नम्र हुनेहरू तिनीहरूलाई संसारलाई जित्नेछौ
0: होइन। हामी नम्र हुनु पर्यो, दिन दुखीहरूलाई माया गर्ने हुनु पर्यो होइन, सुखमा चाहिँ माथिने दुःखमा आथिने कहिले गर्नुहुन्न। यो संसार चाहिँ दुःखै दुःखले अडिएको छ होइन। तपाईँ डोनाल्ड ट्रम्पलाई हेर्नुहुन्छ भने संसारकै विकसित राष्ट्रको चाहिँ राष्ट्रपति हुनुहुन्छ होइन, उहाँलाई पनि त पीड़ा होला नि त होइन, उहाँलाई पनि पीड़ा होला नि त। पीड़ा नभएको मान्छे संसारमा कोही पनि हुँदैन। सबैजनाले हामी कुनै पनि काम गर्दै गर्दाखेरि हामीमा अवरोधहरू, हामीमा विभिन्न खालको तर्क वितर्कहरू आउँछन्, र ती तर्क वितर्कलाई पनि प्रेमले जित्नु पर्यो, विश्वास, म समाजको निम्ति म केही गर्न सक्छु, मैले गर्नुपर्छ भन्ने अटल विश्वासका साथ ऊ अगाडि बढ्नु पर्यो। आशा, यो समाज रूपान्तरण हुन्छ, यो देशलाई हामी समृद्ध बनाउँछौ, सम्पूर्ण उत्पीडित जनताको न्याय र समानता हामी दिलाउन सक्छौ, म दिलाउन सक्छु भन्ने त्यो आशा र विश्वास हुनु पर्यो। अनि त्यो प्रेम यस्तो हुनु पर्यो, ख्रिस्टले गर्नुभएको प्रेम तपाईँ र मेरो जीवनमा झल्किनु भयो। हामी प्रेम आशा र विश्वासको कुरा गर्छौ, तर छर्चमा समूहमा कुरा गर्ने, तर व्यवहारमा चाहिँ जसमा आशै छैन जस्तो, जसमा विश्वासै छैन जस्तो, प्रेमै देखिँदैन भने त्यसले चाहिँ एउटा असल सेवक नेतृत्व झल्किँदैन।
1: अघि भन्नुभयो नेतृत्वको कुरामा मोसाको नेतृत्वको कुरा आयो, मसालाई धेरै आलोचना भए होइन, अपमान भए, आलोचना र अपमान बीच पनि कसरी निरन्तर अघि बढ्ने शक्ति कसरी प्राप्त गर्न सकिन्छ?
0: त्यो चाहिँ समाज, पहिलो कुरा त हामी बाइबलमा आशा राख्ने भएको हुनाले परमेश्वरसँगको प्रार्थना र विश्वास भरोसा, दोस्रो त्यो समाजलाई बुझेको हुनुपर्छ, समाजलाई बुझेको छैन र म पनि नेतृत्व हुन्छु है भन्ने हिसाबले चाहिँ त्यो एउटा असल सेवक नेतृत्व हुन सक्दैन। पहिले चाहिँ समाज बुझ्नु पर्यो, समाज कस्तो छ, त्यो समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने, त्यो उसमा चाहिँ आफू पूरा कन्भिन्स हुनु पर्यो, होइन भने त्यो रहरले आवेगमा चाहिँ नेतृत्व हासिल गर्न सकिन्न,
1: सकिँदैन, र त्यो बीचमा मिलाएर लिएर जान सक्ने कुराहरू होइन। अब अलिकति बिब्लिकल जाउँ, सेवकाईको जीवन कसरी निर्वाह गरिरहनु भएको छ, त सेवकाईको भूमिकाहरूलाई कसरी मण्डलीमा परिवारमा कसरी समय दिइरहनु भएको छ?
0: सेवाकाईको हिसाबमा म प्राय शनिबार हुन्छ, म जुन ठाउँमा मेरो राजनीति अभियानमा म जुन ठाउँमा पुगेको हुन्छु त्यो दिन जहाँ चर्च नजिक छ म त्यो नजिक भएको चर्चमा दुई घण्टा जान्छु,
1: सेवकाईको लागि
0: सेवकाईको लागि
1: परिवारमा कसरी
0: परिवारमा

0: मेरो श्रीमती मेरा छोरा छोरीहरू नियमित रूपमा चर्चमा जानुहुन्छ
1: कुनै भूमिका निर्वाह गर्दै
0: मण्डलीमा आमाहरूको अगुवाको रूपमा मेरो श्रीमतीले गर्नुहुन्छ छोराले अब कोही ग्रुपमा सहयोग गर्छन् छोरी सानै छन् पढ्दैछन्
1: यस्तो छ यो मानिसको निम्ति असम्भव छ तर परमप्रभुको निम्ति सबै कुरा सम्भव छ भनेको छ यो देशमा भविष्यमा यो देशलाई नेतृत्वदायी भूमिकामा अझ भनौ मन्त्री प्रधान सांसद मन्त्री प्रधानमन्त्री भएको होइन यस क्रिश्चियन समुदायबाट भएको हेर्नको लागि चाहिँ बहुत प्रेरणा हामीलाई चाहिएको छ होइन त्यो ठाउँसम्म पुग्न सम्भव छ अथवा असम्भव देख्नुहुन्छ
0: हामी स्वर्गको राज्यको हकदार भन्छौ अनि एउटा देशको एउटा समाजको नेतृत्व गर्नलाई कुनै असम्भव छैन यो देशको नेतृत्वमा इसाईहरू पुग्छन् र पुग्नुपर्छ किनभने परमेश्वरको जन जब ईश्वरमा परमेश्वरमा आस्था राख्ने मान्छेहरू देशको नेतृत्वमा पुग्छन् नि त्यहाँ शान्ति र समृद्धि छाउँछ र विश्वमै तपाईँ हेर्नुहुन्छ भने इसाईहरू नेतृत्वमा रहेको देश कुनै पनि गरीब छैन
1: क्या
0: कुनै पनि यो चाहिँ अविकसित छैन क्या इसाईहरू नेतृत्व भएको हरेक देश प्रवृत्तिले हरेक चाहिँ देश विकास र समृद्धिले परिपूर्ण छ
1: यो तपाईँले 14 को 24 भने जस्तो धार्मिकताले राष्ट्र त्यो दिन नजिकै छ
0: देशमा नेपालमा त्यो दिन नजिकै छ र मेरो चाहना पनि त्यही हो कि इसाईहरू यो देशमा इसाईहरू यो देशको संसदमा गएर चाहिँ परमेश्वरको महिमा भएको
1: र भनौँ न त्यहाँनिर प्रस्तुत हुँदै गर्दाखेरि चाहिँ एउटा आशिषित व्यक्तिको रूपमा चाहिँ त्यहाँ देख्छ
0: एकदम मेरो अन्तिम लक्ष्य यही हो
1: अहिले विश्वास गर्ने व्यक्तिहरू होइन जो हुनुहुन्छ राष्ट्र निर्माणमा सक्रिय हुनुहुन्छ अथवा हुनुहुन्न नेतृत्वमा पुगेर राजनीतिक तौरबाट मात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा छ कि अथवा विश्वास गर्ने व्यक्तिहरू चाहिँ अहिले पनि निरन्तर राष्ट्र निर्माणमा सहभागी भएको देख्नु भएको छ अथवा हुनुभएको छ
0: समाज रूपान्तरणको लागि इसाईहरूले महत्वपूर्ण भूमिका खेल्नु भएको छ जातीय रूपमा धार्मिक रूपमा सांस्कृतिकमा अन्यायमा परेका पीड़ितहरूको न्यायको निम्ति महत्वपूर्ण भूमिका खेल्नु भएको छ भने यो मुलुकको राजनीतिलाई एउटा चाहिँ लोकतान्त्रिक प्रजातान्त्रिक व्यवस्था ल्याउनमा इसाईहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ र रहनुपर्छ
1: भोलिको दिन पनि रहन्छ
0: एकदम रहनुपर्छ त्यसो भएको कारणले इसाईहरूले चाहिँ खास गरी अहिले दुःखका साथ भन्नु पर्दाखेरि अब जति योगदान गर्नु भएको छ राजनीति रूपमा अलिकति विचलन र अलिकति प्रतिबद्धता नभएको हो कि भन्ने मैले आभास गरेको छु
1: दाजुभाइहरू एकताको
0: हो एकताको रूपमा राजनीतिक रूपमा एकतामा आउन होइन यतिसम्म अब अरू नलिऊ होइन राजनीतिक रूपमा केही गरौं भन्ने साथीहरूलाई उहाँहरू नआए पनि एकजुट भएर माताहतका सबैलाई एकताबद्ध गराउन महत्वपूर्ण भूमिका खेलिदिनु भयो भने नि हुन्थ्यो त्यो अलिकति कमजोरीको रूपमा मैले महसुस गरेको छु
1: त्यो चाहिँ आवश्यक छ किन भन्दा हजुर सर पुस्तकले भन्छ दाजुभाइहरू एकतामा रहनु कति भलो र मनोहर कुरा हो
0: होइन
1: यो तारुणको शिरमा लागेको अभिषेकको तेल जस्तो जीवनको
0: त्यो भएर इसाई समुदायका जति पनि अगुवाहरू हुनुहुन्छ उहाँहरूको महत्वपूर्ण भूमिका रहन्छ भन्ने मलाई लाग्छ अहिले इसाईहरू जति पनि नेतृत्वमा आउनु भएको छ उहाँहरूलाई कम्तीमा उहाँहरू आफै नेतृत्वमा नआए पनि उहाँहरूले चाहिँ सहयोग गर्नु पर्यो भन्ने हो तर त्यो चाहिँ अनुभूति गर्न पाइएको छैन
1: अब चाँडै त्यो गर्न पाइयोस्
0: एउटा प्रार्थना छ
1: एउटा साँचो नेताको हृदयमा हुनुपर्ने कुराहरू के के गुणहरू के हुन हृदयमा अथवा स्वभावमा हुनुपर्ने गुणहरू
0: निष्ठा
1: निष्ठाको राजनीति
0: पहिलो प्रश्न त निष्ठाको राजनीति होइन स्वार्थ भने केहीमा पनि हुनु भएन जब तपाईँ स्वार्थी हुनुहुन्छ नि उसलाई अहिले तत्कालै संसद भइहाल्नुपर्छ होइन अनि अब राजनीतिमा आएको छ एउटा भावनामा आएको छ उसले त्यो त्यो प्राप्त नगर्ने बित्तिकै मैले छोडे भन्ने नि होइन म सक्दिनँ भन्ने नि यो खालको दुविधाको राजनीति त्यो हुनु हुँदैन होइन राजनीति भनेको त लामो त्यहाँ तपस्या र बलिदानी चाहिन्छ ख्रिस्ट यसैले पनि 30 वर्षसम्म चाहिँ मानिसहरूको बीचमा रहनुभयो होइन भलै उहाँले के काम गर्नुभयो भन्ने त त्यो उल्लेख छैन तर उहाँको बुवाले त सिकर्मी हुनुहुन्थ्यो होइन, 30 वर्षसम्म त उहाँको बुवासँग रहेर बुवालाई सहयोग गर्नुभयो होला होइन, 3 वर्ष त बिब्लिकल रूपमा उहाँले चाहिँ होइन एउटा चाहिँ सुसमाचार प्रचार गर्नुभयो, तर त्यो समयसम्म त चाहिँ उहाँले चाहिँ मानिसहरूकै बीचमा रहेर त्यही मानिसकै जीवन जिउनु भयो नि त होइन, भनेपछि हाम्रो जीवन पनि त्यो खालको हुनुपर्छ भन्ने हो,
1: त्यसरी चाहिँ राजनीति अगाडि बढ्न सकिन्छ। अघि हामीले अलिकति बीचमा छोडेका थियौँ पहिलो पुस्ताबाट चाहिँ दोस्रो पुस्तामा पुस्तान्तरणको कुरा होइन, मोसा र यहोशूको बीचको कुरा हामी त्यहाँनिर ठ्याक्क भनिएका थियौँ। मोसाले दोस्रो पुस्ताको यहोशूलाई चाहिँ आफ्नो नेतृत्व हस्तान्तरण गर्नुभयो। नेपाली राजनीतिमा एउटा पुस्ताले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरामा कतिको हामी खुलेर आउन सकेका छौँ त?
0: मोसाले यहोशूलाई हस्तान्तरण गर्दै गर्दाखेरि यहोशूको जीवनलाई मोसाले पढ्नु भने त मोसासँग यहोशू कति निरन्तरता दिनुभयो होइन, यहोशूको जीवन कस्तो थियो भन्ने मोसाले पढ्नुभयो। जब एउटा नेतृत्वले त्यो देख्दैन तबसम्म उसले नेतृत्व गर्छ, गर्नै गर्छ, हो बाध्यात्मक हुन्छ। मोसाले यहोशूलाई अब यहोशू तिमी परिपक्व भयो तयार भाउ भनिसकिसकेपछि यहोशू तयार हुनुभयो र मोसाले उसलाई चाहिँ जिम्मेवारी दिनुभयो। भनौँ न नेपालको अथवा संसारको जुनसुकै राजनीति होस् समाजसेवा होस् त्यो नेतृत्व तयार हुनुपर्छ, दोस्रो पुस्ताको तेस्रो पुस्ताको नेतृत्व तयार हुनुपर्छ,
1: त्यो जिम्मेवारी त हाम्रो पनि रहला नि त,
0: प्रत्येकको रहन्छ, प्रत्येकको रहन्छ। अनि बीचमा गनगन गर्ने होइन, नेतृत्वलाई असहयोग गर्ने अनि तर काम राम्रो भएन भन्ने नै, अनि एउटा नेतृत्वलाई बाटो देखाउने हो, त्यो बाटो अनुसार चाहिँ एक स्टेजसम्म त हिँड्नु पर्ला नि त, अनि न त्यो नेतृत्वले चाहिँ अब म अहिले भन्दा अब तिमीले राम्रो काम गर्न सक्छ तिमी अगाडि बढ भन्ने नै होला नि त त्यो नेतृत्वले, त त्यो अनुभूति नभएसम्म त त्यो नेतृत्वले चाहिँ सम्हाल्नु पर्यो नि त उसको संस्था उसको पार्टी अथवा के भन्ने होइन। जसरी यहोशूले चाहिँ मोसालाई पछ्याइरहे उनको जीवन देखेर मोसाले हस्तान्तरण गरे।
1: हाम्रो पछिल्लो पुस्तामा के छ राजनीतिक कुरामा हामी एउटा समुदायबाट अथवा धार्मिक आस्था राख्नेहरूबाट के छ यहोशूहरू कतिको देखिरहनु भएको छ पढिरहनु भएको छ?
0: राजनीतिमा चाहिँ यहोशूहरू भेटाएको छैन मैले अहिलेसम्म चाहिँ,
1: तयार गर्नुपर्ने
0: भयो, तयार हुनु पर्यो, हुनु पर्यो।
1: प्रिय श्रोता बिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा कुरा गर्दैछौ। आज पनि हामी राजनीतिक कर्मी सँगसँगै अधिकार कर्मी दलमर्दनज्यूसँग जसको लामो अनुभव अनि राजनैतिक अनुभवको विषयमा हामीले कुरा गरिरहेका छौँ। अवल पनि कार्यक्रम शुरूआतमा हामी समयको पाबन्दीमा आइसकेका छौँ र अन्तिम अन्तिममा हामी केही कुरा गर्नेछौँ। व्यक्तिगत जीवन कतिको जिउन पाउनु भएको छ राजनीतिमा नि सेवाकाहीमा पनि यता नि बिजी कतिको परिवारसँग?
0: मेरो व्यक्तिगत जीवन भन्ने छैन हेर्नुहोस् होइन, समाज र राष्ट्र हो, परिवारलाई पनि मैले समय दिन सकेको छैन होइन। अब परिवारलाई समय दिनु भनेको पैसा कमाएर परिवारलाई लु यसरी खाऊ यसरी गर भन्ने होइन, तर मलाई संजोगले भन्नुपर्छ एउटा परमेश्वरको आशिष भन्नुपर्छ मलाई यो राजनीतिमा अगाडि बढाउने मेरो परिवार,
1: परिवारबाट साथ पाइरहेको
0: एकदम जस्तो सुकै कष्ट होस् परिवारले मलाई साथ दिनुभएको छ त्यो नै मेरो एउटा बल हो, त्यो चाहिँ परमेश्वरले दिनुभएको मेरो परिवारप्रतिको मेरो प्रार्थनाप्रतिको र आम समुदायले यो समाजमा यो राष्ट्रमा एउटा असल नेतृत्व हुनुपर्छ भन्ने जुन लामो समयदेखि प्रार्थना गरेको छन् भलै त्यो देखेको छैन तर त्यो प्रार्थनाको उत्तर चाहिँ मेरो परिवार र म हो भन्ने मलाई लाग्छ। यो भन्दै गर्दा तपाईँलाई घमण्डी हो भन्ने हुन सक्छ,
1: परिवारले त साथ दिनैपर्छ नि कुनै पनि कुरामा होइन, परिवार त ब्याकबोनै हो। आज परिवारलाई यहाँबाट केही भन्न चाहनुहुन्छ?
0: म चाहिँ परिवारलाई मेरो व्यक्तिगत जीवनबाट एकदम नमन गर्छु होइन, कतिपल्ट खाना पाएनन् होला, कतिपल्ट भनेको बेलामा राम्रो कपडा लाउन पाएनन्, कतिपल्ट मिठो खाना पाएनन्। मेरो परिवारलाई तपाईँलाई थाहा छ यो अब लामो हुन्छ फेरि
1: जीवन गवाई त फरक
0: यो लामो हुन्छ होइन, मेरो परिवारले यतिसम्म दुःख गरेका छन्, कुनै समय भयो भने म त तपाईँलाई फेरि म यस्तो अन्तर्वार्ता दिउँला जसले चाहिँ यो मेरो जीवनको मेरो परिवारको यो संघर्षलाई सुनेर मान्छेको हृदय फाट्छ
1: त्यो खालको संघर्ष गरेर अब कुरा भइहाल्यो त्यो खालको हृदय फाट्ने एउटा संघर्ष गरेर आउनुभएको छ। जीवनमा केही कुराको शुरूआत गर्नुभएको अनुभव छ जसले गर्दा आज पनि त्यस्तै उत्साह दिन्छ अथवा भनौँ त्यो सम्झना सम्झिँदाखेरि पनि ओहो यो चाहिँ मैले नगरेको भयो भने जस्तो लाग्छ, त्यो कुनै त्यो कुनै शुरूआत गर्नुभएको कुरा सम्झना छ हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको?
0: होइन मलाई त्यस्तो चाहिँ लाग्दैन, जब मेरो श्रीमतीले मेरो छोराले यो यो राजनीतिमा लाग्दै गर्दाखेरि कतै मेरो श्रीमान ब्याग हुन्छ कि कतै मेरो बुवाले चाहिँ अब यो हाम्रो पीड़ालाई देखेर ब्याग हुन्छ कि वा पैसा कमाउन थाल्छ कि भन्ने पनि होला होइन अझै त्यो नहोस् भनेर मलाई उहाँहरूले नै उत्साह दिनुहुन्छ त्यो कथा भन्ने हो नि त तपाईँको अहिले आँखाबाट आँसु
1: झर्छ
0: एकदम एकदम त्यो सम्झिँदा त एकदम भकानै छुट्छ होइन मेरो परिवारले यो नेपाली समाज रूपान्तरणको लागि अन्याय अत्याचार विभेद दमनको निम्ति लाग्नका निम्ति निरन्तर लाग्न 35 वर्षको राजनीति जीवन भयो त्यो लगभग मेरो 27-28 वर्षदेखि त मेरो परिवारले मलाई चाहिँ पालेका छन् कि यो
1: आन्दोलन एउटा नेतृत्वदायी भूमिकामा काम
0: गरिरहनुभयो
1: हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लागि स्वीकार गरेर निमन्त्रणा स्वीकार गरेर व्यस्तताको बावजुद पनि आइदिनु भयो स्टुडियोसम्म यहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँको केही कुरा छ हाम्रो श्रोताहरूलाई पनि यो समय बताएर दिनुहोस्
0: हुन्छ धन्यवाद श्यामकाजीजी र गुड न्युज एफएमलाई मैले भन्नुपर्ने कुरा के हो भने हामी परमेश्वरलाई विश्वास गर्ने मान्छेहरू अन्याय अत्याचारमा परेका मानिसहरूलाई र पीड़ामा परेका मानिसहरूलाई परमेश्वरले शान्ति दिनुभयो आफू चाहिँ त्यो क्रुसमा टाँगिएर उहाँको रगतले हाम्रा पापलाई धोइदिनुभयो भन्ने जुन हामीले विश्वास गरेका छौं र हामीले आशा गरेका छौं आशा विश्वास र प्रेम परमेश्वरमा अपार छ त्योबाट बाँचिएका हामी मानिसहरू र हामी उहाँका छोराछोरी हौ उहाँको फोटोकपी हाम्रो जीवनमा हुनुपर्छ अर्थात हामीले उहाँले सिकाउनु भएको कुरा हामीले हाम्रो व्यवहारमा लागू गर्नुपर्छ उहाँले भन्नुहुन्छ सामदानमाथि बालिएको बत्ती अनि डाँडामा बसालिएको सहर तिमीहरू हो जो कहिले झुक्न सक्दैन जसले अन्धकारलाई ज्योति दिन्छ हामी अन्धकारमा ज्योति दिने र डाँडामा बसालिएको एउटा सुन्दर सहर जस्तै हामी बन्न सकौं
1: हाम्रो यहाँलाई शुभकामना छ जसरी मैनबत्ती आफू जलिरहँदा अरूलाई उज्यालो दिन्छ त्यही गरी एउटा समुदाय एउटा आस्था राख्ने व्यक्तिप्रति र सम्पूर्ण नेपाललाई नै धार्मिकतामा डोर्याएर यो देशले उन्नति प्रगति गर्न पाओस् भन्ने तपाईँ जस्तो नेतृत्वबाट त्यो आशा गर्दै स्टुडियोसम्म आइदिनु भयो त्यसको लागि धन्यवाद
0: हुन्छ धन्यवाद अवसरका लागि
1: प्रिय श्रोताबिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा यो दोस्रो हप्तामा हामीले लिएर आएका थियौं दलमदन ज्यू जसले चाहिँ लामो राजनैतिक अनुभव अधिकारका विषयमा निरन्तर बोलिरहने व्यक्तित्व र उहाँलेका अनुभव उहाँका आशिष र प्रेरणाको कुराहरू हामीले सुन्यौं र आउँदो दिनमा राजनीतिद्वारा पनि नेपाली युवा पुस्ताले र नेपाली समुदायले एउटा निश्चित समुदायले निश्चित आस्था भइसकेका व्यक्तिहरू पनि त्यो ठाउँमा पुग्दाखेरि धार्मिकताले राष्ट्रलाई उचाल्दछ भनेर हितोपदेश पुस्तकले भने जस्तै हाम्रो हुन सकोस् र आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र विजयलाई पनि बिदा दिनुहोस् आउँदो हप्ता कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा हामी फरक विषय फरक व्यक्ति र फरक आशा र फरक अनुभवका कुराहरू र प्रेरणाको कुराहरू हामी लिएर आउने नै छौं त्यति दिनसम्म गुड न्युज एफएम सुन्दै गर्नुहोला यहाँको दिन शुभ रहोस् जय मसी नमस्ते

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँ सबैजनालाई जय मसीह। फेरि पनि यो वचनको समयमा म यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, हाम्रो यस रेडियो कार्यक्रम मार्फतबाट हरेक आइतबार 4:30 देखि 5 बजेसम्म निरन्तर रूपमा परमेश्वरको जीवित वचनबाट यहाँहरूलाई उत्साह प्रदान गर्ने कोसिस गरिरहेका छौ। आशा छ तपाईँहरू जसले सुन्नु भएको छ तपाईँ आशिषित हुनुहुन्छ। आज पनि यहाँहरूको बीचमा फेरि पनि परमेश्वरको जीवित वचन लिएर आएको छु र परमेश्वरको जीवित वचनबाट यहाँहरूलाई के कुराहरू बताउन चाहन्छु। आज भने यहाँहरूको बीचमा उपवास र प्रार्थनासँग सम्बन्धित केही कुराकानीहरू म तपाईँलाई बताउन चाहन्छु। उपवास र प्रार्थनाको विषयमा बाइबलमा गएर हेर्ने हो भने धेरैवटा ठाउँहरूमा उपवास र प्रार्थना गरिएको कुराहरू हामीले भेट्दछौँ। प्रभु येशूले कतिवटा यस्ता समस्याहरू अर्थात् दुष्ट आत्मा भूत आत्माहरू चाहिँ उपवास सहितको प्रार्थना बिना निस्किँदैन र उपवास प्रार्थना गर्नुपर्छ भनेर परमेश्वर आफैले सिकाउनु भएको, उहाँको वचनद्वारा सिकाउनु भएको छ। प्रभु येशू ख्रीष्टले पनि त्यो कुरालाई सिकाउनु भएर उहाँले अभ्यास गर्नुभयो र चर्च फादरहरूले मण्डली इतिहासभरि हेर्दाखेरि उपवास प्रार्थनाले ठूलो महत्व र भूमिका खेलेको छ। उपवास र प्रार्थना हाम्रो सेवकाईको एउटा अभिन्न एउटा अङ्ग अर्थात् एउटा अभिन्न एउटा औजार हो जुन औजारले हाम्रो सेवकाईलाई प्रभावकारी बनाउँदछ। उपवास यस्तो एउटा हतियार हो, आत्मिकी युद्ध सहज रूपमा लडन त लड्न सकिन्छ। परिवारमा समस्या हुँदा हामी उपवासको आयोजना गर्दछौँ, हाम्रो कामहरूको कुनै सुरुवात गर्दा उपवास सहितको प्रार्थनाबाट हामी सुरुवात गर्दछौँ। पुरानो करारमा गएर हेर्ने हो भने अधिकांश समयहरूमा जब ठूला ठूला के निर्णयहरू र ठूला ठूला वज्रपातहरू विपत्तिहरू आइलाग्दाखेरि सबै मानिसहरूले उपवास बसेर प्रार्थना गरेको घटनाहरूलाई हामी देख्दछौ। पुरानो करार एस्तरको पुस्तकमा इजरायली जातिहरूलाई नाश पार्नको लागि एकजना हामान भन्ने व्यक्तिको जीवनद्वारा षड्यन्त्र रचिएको थियो र इजरायली जातिलाई मार्नको लागि यिनीहरूलाई चाहिँ सिद्धाउनु पर्छ भन्ने उद्देश्यका साथ इजरायली जातिहरूलाई एउटा मार्नको लागि योजना बनाइराख्दाखेरि जब त्यही ठाउँमा बसेका अर्का व्यक्ति जो मर्दकै भन्ने व्यक्ति र त्यही राज्यमा एउटा रानीको रूपमा रहेको एस्तर रानी, उहाँहरू दुईजनाले यो कुरालाई जब थाहा पाउनुभयो, बातचित गर्नुभयो, योबाट कसरी बाँच्ने त, कसरी यसबाट छुटकारा पाउने त, राजा कहाँ यो कुरा कसरी पुर्याउने त भन्ने कुराको चर्चामा पहिला उहाँहरूले योजना बनाउनु भयो कि हामी उपवास बसौँ र प्रार्थना गरौँ। त्यहाँ उपवास चाहिँ 3 दिनसम्म उपवास बसिएको थियो। 3 दिनसम्म उपवास बस्दाखेरि त्यहाँ ठुला साना गाई बस्तु सबैले उपवास बस्नको लागि त्यहाँ उर्दी जारी गरिएको थियो अनि 3 दिनसम्म त्यो उपवास बसिसकिसके पछाडि त्यो उपवासद्वारा परमेश्वरले इस्राएलीहरूलाई विजय दिनुभयो र दुष्ट षड्यन्त्र रचेर दुःख दिने जो व्यक्ति थियो उसको पनि अन्तस्त त्यहाँनिर गर्नुभयो। उपवासको शक्ति चाहिँ हामीले देख्दछौ बाइबलमा। मत्ती रची सुसमाचार 6:16-18 जब तिमीहरू उपवास बस्दछौ कपटीहरू जस्ता उदास चेहरा अर्थात् अनुहार नदेखाऊ भनेर त्यहाँनिर त्यस खण्डमा लेखेको पाउँदछौ। योएल अगमवक्ताले योएलको पुस्तक 2:12 तापनि अहिले पनि परमप्रभु भन्नुहुन्छ आफ्नो सारा हृदयले उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क भनेर त्यहाँनिर बताइएको छ। उपवास के हो? धेरै मानिसहरूले उपवासलाई केवल खाना नखाने कार्य मात्र ठान्दछन्, तर बाइबल अनुसार उपवास भनेको खाना त्याग्नु मात्र होइन, परमेश्वरलाई खोज्न, आफ्नो शरीर मन र आत्मालाई नम्र बनाउने एउटा आत्मिकी अभ्यास हो। उपवास भनेको खाना त्याग्नु मात्र होइन प्रिय, परमेश्वरलाई खोज्न, आफ्नो शरीर मन र आत्मालाई नम्र बनाउने एउटा आत्मिकी अभ्यास हो यो। उपवासको उद्देश्य पेट खाली गर्नु होइन, हृदयलाई परमेश्वरले भरिदिनु। उपवास खाली पेट खाली गरेर बस्ने कुरा मात्र होइन, हाम्रो हृदयमा चाहिँ परमेश्वरलाई आउन दिने हो। जब हामी उपवास बस्दछौँ, हामी संसारका कुराहरूबाट केही समय टाढा भएर परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछौँ। आज यहाँहरूको बीचमा केही कुराहरू जो बताउन चाहन्छु, जुन कुरा उपवासको एउटा उद्देश्य रहेको छ, उपवास किन बस्नु भन्ने कुरा। भजन संग्रह 35:13 मैले उपवासद्वारा आफ्नो प्राणलाई नम्र तुलाए। उपवासले मानिसलाई चाहिँ नम्र बनाउँदछ, उपवासले चाहिँ मानिसलाई नम्र बनाउँदछ। उपवासको केही कारणहरू, अर्थ अथवा कारणहरू के त भन्ने बारेमा म यहाँलाई के कुरा बताउँछु। उपवास बस्नेको पहिलो कारण पश्चाताप हो। बाइबलमा धेरै पटक मानिसहरूले आफ्नो पाप स्वीकार गरेर उपवास बसेको घटना हामी पाउँदछौँ। निनवेका मानिसहरू, निनवे योनाको पुस्तकमा गएर योना अगमबक्तद्वारा भएका कामहरूलाई हामीले हेर्ने हो भने, त्यहाँनिर जब योनाले परमेश्वरको न्यायको सन्देश निनवेका मानिसहरूलाई सुनाए, त्यहाँका राजादेखि सामान्य मानिसहरूसम्म सबैले उपवास बसे। उनीहरूले खाना मात्र त्यागेनन्, उनीहरूले आफ्नो पाप पनि त्यागे। परमेश्वरले निनवे सहरको अवस्था, निनवे सहरमा आउने विपत्ति र निनवे सहरलाई अब त्यहाँ केही हुँदैछ भन्ने कुराको घोषणा जब योनालाई गर्नुभयो र अराउनु भयो, त्यहाँका मानिसहरूलाई तिनीहरूको पाप देखाइदे, तिनीहरूको पाप जनाइदे, बताइदे, फर्क भन्ने कुराको सन्देश योनाले लिएर निनवे सहरमा पुगेका थिए। त्योभन्दा अगाडि उनी भागेर तर्सिस त गए, त्यो एउटा अर्को विषय छ। तर यहाँनिर योना जब निनवे सहरमा पुगेर, निनवे सहरमा पुगिसके पछाडि त्यहाँ जुन भन्नुपर्ने कुराहरू योनाले त्यहाँ भने, त्यस पछाडि त्यहाँ राजादेखि सामान्य मानिसहरू सबैजनाले त्यहाँ उपवास बसे, उनीहरूले थाहा गरे परमेश्वरको सन्देशलाई, उपवास बसे, उनीहरूले पश्चाताप गरे र उनीहरू पापबाट अलग बसे, उनीहरूले पापहरू त्यागे। त्यस पछाडि फेरि पनि निनवेका मानिसहरूलाई समृद्ध दिनुभयो। साँचो उपवास भनेको खराब बानी त्याग्नु, घमण्ड त्याग्नु, क्रोध त्याग्नु र पापबाट फर्कनु पनि हो प्रियहरू, पापबाट फर्कनु पनि हो। यहाँ निनवेका मानिसहरूले त्यसै गए। यसै 58 गच्छमा मैले चाहेको उपवास अन्यायका बन्धनहरू फुकाल्नु हो। अन्याय, अत्याचार, घमण्ड, क्रोध जस्ता पापमय एउटा स्वभावको बानीलाई त्याग्नु पनि एउटा साँचो उपवास हो। अनि उपवासको पहिलो अर्थ चाहिँ पश्चाताप गर्नु प्रिय। निनवेका मानिसहरूले पश्चाताप गरे र उनीहरूले परमेश्वरको निगाहलाई फेरि प्राप्त गरे। त्यसको सुरुवात थियो उपवास सहितको गम्भीरता गरिएको प्रार्थना। दोस्रो कुरा उपवासको अर्को एउटा दोस्रो कुरा चाहिँ परमेश्वरको नजिकमा जानु। जब शरीर कमजोर हुन्छ, आत्मा परमेश्वरतिर अझ केन्द्रित हुन्छ। अक्सर मानिसहरूले कमजोर अवस्थामा परमेश्वरलाई खोजिराखेको हुन्छन्। अभावको अवस्थामा, दुःखको अवस्थामा, कष्टको अवस्थामा परमेश्वरलाई मानिसहरूले खोजिरहेका हुन्छन्। मोसाले सिनै पर्वतमा 40 दिन उपवास बसे। प्रस्थान 34:28 गएर तपाईँले हेर्नुभयो भने, त्यही उपवासको समयमा उनले परमेश्वरको व्यवस्थालाई उनले लिएर आउन सकेका छन्। उपवासले हाम्रो आत्मिकी कानलाई खोल्दछ। उपवासले परमेश्वरको आवाजलाई सुन्न मदत गर्छ अनि परमेश्वरसँगको सम्बन्धलाई गहिरो बनाउँदछ। अर्थात् जब हामी उपवास सहित प्रार्थना गर्छौँ अनि हामी परमेश्वरको एउटा नजिकको एउटा सम्बन्धमा हामी पुग्दछौँ। उपवास परमेश्वरसँग नजिक हुने एउटा महत्वपूर्ण तरिका हो। जब हामी उपवास बस्छौँ अनि परमेश्वरको नजिकमा हामी जान्छौँ। आज धेरै मानिसहरू परमेश्वर बोल्नुहुन्न भनेर भन्छन्, तर कहिलेकाहीँ समस्या चाहिँ परमेश्वरको मौनता होइन, हाम्रो व्यस्तता हो। किनभने हामीसँग उपवास बस्ने समय छैन, प्रार्थना गर्ने समय छैन। अनि हो यस्तो परिस्थितिमा चाहिँ जब हामी उपवास सहित प्रार्थना गर्छौँ, त्यस्तो व्यस्ततालाई पनि तोड्दै अब परमेश्वरको नजिक जानको निम्ति हामीलाई सहायता गर्दछ। परमेश्वरको नजिक जानलाई त्यो कुराले हामीलाई मदत गर्दछ। प्रियहरू, परमेश्वरको नजिक यदि हुने हो भने हामीले उपवास सहित प्रार्थनाको आयोजना गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। उपवासको अर्को अर्थ चाहिँ, अर्थात् उपवास किन बस्ने भन्ने कुराको अर्को कुरा चाहिँ आत्मिक युद्ध उपवास चाहिँ। येशूको उदाहरणलाई हामीले हेर्ने हो भने, येशू प्रभुले सार्वजनिक सेवाकाई शुरू गर्नु अघि 40 दिन उपवास बस्नुभयो। मत्ती 4:1-11 यस घटनालाई पाउँछौ हामीले। उहाँले उपवास पछि शैतानको परीक्षाको सामना गर्नुभयो र विजय प्राप्त गर्नुभयो। यसले देखाउँछ उपवास कमजोरी होइन, आत्मिक युद्धको तयारी हो। जब प्रार्थना र उपवास एक साथ हुन्छ, विश्वास एकदम बलियो भएर जान्छ, प्रलोभनमाथि विजय पाइन्छ, आत्मिक शक्ति प्राप्त हुन्छ। प्रभु येशु एउटा यस्तो युद्धमा अगाडि बढ्दै हुनुहुन्थ्यो जुन युद्ध चाहिँ परमेश्वरका मानिसहरूलाई अन्धकारको शक्तिबाट अब छुटाएर अनन्तको राज्यमा ल्याउनु थियो, र त्यो युद्धको लागि उहाँले आफ्नो सेवकाईको यात्रा अर्थात् सुरुवात 40 दिन उपवास बस्नुभयो। अनि उपवास चाहिँ आत्मिक युद्ध हो, आत्मिक युद्ध लड्नको लागि एउटा सक्षम बनाउने एउटा हतियार हो। हामी कुनै पनि काम गर्छौ, कुनै पनि कार्यहरू गर्छौ भने हामीहरू जब उपवास बसेर त्यसको सुरुवात गर्छौ अनि त्यसको सफलताको एउटा आनन्द छुट्टै हुन्छ। आज धेरै मानिसहरू प्रार्थना गर्ने उपवास बस्ने कुरा चाहिँ अरूलाई लगाउँछ, ओहो मैले यसो गर्दैछु प्रार्थना गरिदिनुहोस्, त्यसो गर्दैछु प्रार्थना गरिदिनुहोस् भनेर अरूलाई लगाएर उनीहरू पर्सेर त्यो काममै उनीहरू रुमली राखेको हुन्छ। प्रियहरू म तपाईँलाई उत्साह गर्न चाहन्छु आज यस खण्ड अर्थ यो वचनबाट कि तपाईँ आत्मिक युद्धमा होमिने तपाईँका अरू जसलाई बताउनुभयो ती मानिस होइनन्, तपाईँ आफै हो। तपाईँ आफै भएको कारणले गर्दा तपाईँ आफैले उपवास बसेर प्रार्थना गर्न जरुरी हुन्छ। तपाईँले कुनै बिजनेस सुरु गर्दै हुनुहुन्छ, तपाईँले कुनै एउटा नयाँ विषयको पढाइ सुरु गर्दै हुनुहुन्छ, वा तपाईँले एउटा वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ, वा तपाईँले कुनै पनि त्यस्ता अलिक ठूला कुराहरू गर्दै हुनुहुन्छ, वा साना कुरा गर्दै हुनुहुन्छ, कुनै पनि कार्यहरू जब तपाईँले गर्नुहुन्छ त्यो बेलामा कम्तीमा पनि तपाईँले उपवास बसेर त्यो कार्यको सुरुवात गर्नुहोस्। यस कुराले त्यो काममाथि विजय दिनको निम्ति परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। आज धेरै मानिसहरूले उपवासलाई चाहिँ प्रार्थनालाई चाहिँ एकदम हलुका विषयको रूपमा ठान्दछन्, अनि कति मानिसहरूले चाहिँ मण्डलीमा गएर गुरुबालाई अथवा अगुवालाई अथवा आफूभन्दा अर्को परिपक्व विश्वासीलाई यसरी भनेको सुन्छु मैले, मेरो लागि तपाईँले उपवास बसेर प्रार्थना गरिदिनुहोस् ल। त्यो एकदम राम्रो कुरा हो, त्यसरी प्रार्थनाको विषय राख्नु, उपवास बस्दिनुहोस् है भनेर भन्नु अत्यन्त राम्रो कुरा हो। तर समस्या के हो त भन्दाखेरि उपवास बसिदिनुहोस् है, प्रार्थना गरिदिनुहोस् है भन्दै गर्दा आफू चाहिँ त्यो कुरामा संलग्न नहुनु, त्यो भनेको चाहिँ सबैलाई हात हतियार दिएर लड्न पठाउनु अनि आफू चाहिँ खाली हात लडाइ लड्न जानु हो। त्यसो हुँदा चाहिँ आफू हारिन्छ, किनभने युद्ध हाम्रो हो, तपाईँको योजना तपाईँको हो, तपाईँ जुन कुरामा सफलता प्राप्त गर्न चाहनुहुन्छ त्यसको फाइदा तपाईँले प्राप्त गर्नुहुनेछ। त्यसो हो भने तपाईँ आफै उपवास बसेर प्रार्थना गर्ने र सँगसँगै अरूसँग पनि त्यो कुरा बाँडचुर गर्ने, मेरो लागि प्रार्थना गरिदिनुहोस् अनि मेरो लागि उपवास बसिदिनुहोस् भनेर गर्ने, र उपवासले चाहिँ आत्मिक युद्ध लड्नको निम्ति सहायता गर्छ। हाम्रो होली त्रिनिधि बिलिभर्स स्टन्स बुढानील कण्ठको सुरुवातमा हामी उपवास बसेर प्रार्थना सुरुवात गर्यौं, अनि आजको दिनसम्म पनि निरन्तर यो हाम्रो आत्मिक युद्ध अगाडि बढिराखेको छ। अनि हरेक दिन हरेक समय हामी उपवास बस्छौ, शुक्रबारको दिन उपवासको सेवा हुन्छ, अनि महान लेनको बेला 50 दिनको उपवास हुन्छ, रहितको लेनको बेला उपवास हुन्छ, अनि 24 घण्टे साङ्ले प्रार्थना हुन्छ, डाँडाको प्रार्थना हुन्छ, अनि 12 घण्टे 72 घण्टे 24 घण्टे प्रार्थना निरन्तर रूपमा चलिराखेको छ। अनि त्यही कारणले गर्दाखेरि पनि हाम्रो सेवकायमा प्रभुले हाम्रो योग्यता भन्दा महान काम प्रत्येक दिन गरिराख्नु भएको छ। के तपाईँको जीवनमा तपाईँले गरेका कुराहरूले सफलता पाइराखेको छैन, तपाईँ निराशा हुनुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको काम नभएको कारणले गर्दा तपाईँ एकदम निराशमा हुनुहुन्छ, म तपाईँलाई उत्साह गर्न चाहन्छु, तपाईँले तुरन्त सुरु गर्नुहोस् उपवास बसेर प्रार्थना गर्ने कुराहरू, परमेश्वरले त्यो युद्ध जित्नको निम्ति तपाईँलाई सहायता गर्नुहुनेछ। उपवासको अर्को अर्थ चाहिँ परमेश्वरको इच्छा खोज्नु, परमेश्वरको इच्छा खोज्नु, परमेश्वरको इच्छालाई खोजेर जब हामी प्रार्थना गर्छौ त्यहाँनिर चाहिँ परमेश्वरले महान काम गर्नुहुन्छ। उपवास सहितको प्रार्थना भनेको चाहिँ परमेश्वरको इच्छा खोज्नु। यदि हाम्रो जीवनमा आशिष कति क्षणहरूलाई देख्न चाहन्छौ भने परमेश्वरको इच्छा हो कि होइन भनेर खोज्नु जरुरी हुनुहुन्छ, अनि त्यो चाहिँ उपवासको माध्यमबाट परमेश्वरको इच्छालाई हामीले पत्ता लगाउन सक्छौ। प्रेरित 13:2-3 एन्टियोकियाको मण्डलीका मानिसहरूले गरेको प्रार्थनाहरू उपवास सहितको प्रार्थना छ। त्यहाँ मण्डलीले उपवास र प्रार्थना गरिराखेको बेला पवित्र आत्माले भन्नुभयो, बर्नबास र साउललाई छुटाऊ, मिसनको सुरुवात उपवासबाट भएको छ। भनेको जीवनमा सेवकाई गर्ने कुराहरू होस्, या विवाह गर्ने कुरा होस्, वा व्यवसाय गर्ने कुरा होस्, वा अध्ययन गर्ने कुरा होस्, उपवासले परमेश्वरको इच्छा बुझ्न मदत गर्दछ। जब हामी उपवास सहित प्रार्थना गर्छौ हाम्रो वैवाहिक जीवनको सुरुवातको लागि पनि तपाईँले याद गर्नुभयो भने तपाईँ जवानहरू हुनुहुन्छ जो विवाह गर्ने उमेरको हुनुहुन्छ, अनि तपाईँले असल जोडी खोजिराख्नु भएको छ, तपाईँको मनले मुखले नस्वीकारे तापनि वा कतिले खोजि नै राख्नु भएको छ भने तपाईँ उपवास सहितको प्रार्थनाबाट सुरु गर्नुहोस्, जसको कारणले गर्दा परमेश्वरले तपाईँलाई एउटा असल सहयोगी जुटाउनको निम्ति सहायता गर्नुहुनेछ। कुनै व्यवसाय शुरू गर्दै हुनुहुन्छ, तपाईँ उपवास बसेर परमेश्वरको इच्छालाई खोज्नुहोस्। परमेश्वरको इच्छा धेरैचोटि हाम्रो मानवीय इच्छाद्वारा हामीले शुरू गर्छौँ र पछि सबै कुराहरू बिग्रिन्छ, अनि खोइ परमेश्वरले मलाई सहायता गर्नु भएन भनेर हामीले भन्छौँ। किन त्यो भएन त भन्दाखेरि त परमेश्वरको इच्छा विपरीत थियो, अनि हामीले परमेश्वरको इच्छा विपरीत गरेको कामहरू परमेश्वरले सफलता तुल्याउनु पर्छ भन्ने कुरा होइन। हाम्रो आफ्नै इच्छा भावना र हाम्रो योजनाका साथ हामीले गर्छौँ, परमेश्वरलाई सोध्न खोज्दैनौँ। आज धेरै परिवारमा पनि परिवारमा सल्लाह नगरिकन परिवारको कुनै एउटा सदस्यले सबै कामहरू डाङडुङ गर्छ अनि सबै कुरा भद्रगोल हुन्छ, अनि त्यसपछि परिवारले सहायता गरेन भन्छ भने त्यो गलत हो। तर उसले सबै परिवारसँग सरसल्लाह लियो भने सबैले होस्टे गर्छन् अनि सहयोग गर्छन्, हाते मालो गर्छन् र सफलतामा पुग्न सहायता गर्छ। त्यसरी नै उपवासको माध्यमबाट हामीले गर्ने कुराहरूको लागि, काम हरेक कुराको लागि परमेश्वरको इच्छा खोज्नु जरुरी हुन्छ। हामी अध्ययन गर्नेले पनि त्यही हो, अध्ययन गर्नेले पनि त्यही हो। यसरी गरिकन उपवासको आगको एउटा अर्थ चाहिँ आत्माको भोकलाई जगाउनु। मानिसको शरीरलाई भोजन चाहिन्छ तर आत्मालाई पनि भोजन चाहिन्छ भनेर मत्ती रचित सुसमाचार 4:4 प्रभु येशु स्वयं आफैले भन्नुभयो, मानिस रोटीले मात्रै होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। शरीरको भोकले हामीलाई रोटी खोज्न जगाउँछ, शरीरको भोगले हामीलाई रोटी खोज्न लगाउँछ, उपवासको भोगले हामीलाई परमेश्वर खोज लगाउँछ। शरीरको भोगले हामीलाई रोटी खोज्न लगाउँछ भने उपवासको भोगले हामीलाई परमेश्वर खोज्न लगाउनु पर्छ। यदि उपवासमा बाइबल पढिँदैन, प्रार्थना गरिँदैन भने त्यो केवल डाइटिङ जस्तो मात्रै हुन्छ। सुन्छ, अब आत्मिकी भोग जगाउनु, जब हामी उपवास बस्छौँ अनि त्यहाँ प्रार्थना गरिनुपर्छ अनि बाइबल पढिनु पर्दछ, त्यो कुराले चाहिँ अब परमेश्वरको त्यो आत्मिकी भोजन खानको निम्ति हामी तयारी हुँदै जान्छौँ। यदि हामी त्यो गरेनौँ भने चाहिँ खालि डाइटिङ गरेको हाम्रो शरीरको तौल घटाउनलाई मात्रै उपवास बसेको ठहरिन्छ। त्यस कारणले गर्दाखेरि हामी जब उपवास बस्छौँ अनि त्यो चाहिँ आत्मिकी भोग जगाउने कुराहरूसँग सम्बन्धित छ, अनि त्यसको लागि चाहिँ हामीले प्रयोजनहरू निरन्तर रूपमा हामीले परमेश्वरको वचनलाई पढ्नु पर्दछ र प्रार्थना गर्नु पर्दछ। उपवासको समयमा बाइबलले त हामीले उपवास बस्दा ढुङ्गीहरू जस्ता उदासी चेहरा नदेखाऊ, तिमीले चाहिँ आफ्नो शरीरलाई सफा पार, नुहाइधुवाइ गर, शिरमा तेल लगाऊ, चहकिलो अनुहार पार, अनि तिमी गुप्तमा देख्नुहुने परमेश्वरलाई भित्री कोठामा गएर तिमीले प्रार्थना गर भन्ने कुराहरू बताइएको छ। त्यो कुरा यही हो कि हृदयबाट गरिने प्रार्थना यो हृदयको कुरा हो, कानले आँखाले र मुखले पढिने कुराहरू एक्लै हो, तर हृदयले पढिने छुट्टै कुरा, हृदयभित्रको कुरा चाहिँ परमेश्वरसँग सम्बन्धित हुन्छ, अनि हृदयबाट हामीले यो कुराहरू हामीले गर्नुपर्ने हुन्छ। याद गर्नुहोस् प्रियहरू, परमेश्वरको एउटा उपस्थितिमा जाने कुरालाई हामीले एउटा उपवास माध्यम बनाऊ। पश्चाताप, परमेश्वरसँग नजिक हुनु, आत्मिक युद्ध लड्नु, परमेश्वरको इच्छालाई खोज्नु र आत्मिकी भोग जगाउनु जुन उपवासका उद्देश्यहरू हुन्, यस अर्थमा हामीले निरन्तर रूपमा मण्डलीमा हामीले उपवास बस्नुपर्छ। हाम्रो जीवनमा उपवास बस्नुपर्छ, परिवारमा पनि उपवासको घोषणा गर्नुपर्दछ, परिवारमा पनि उपवासको घोषणा गर्नुपर्दछ। बाइबलमा यस्ता धेरै परिवार छन् जसले निरन्तर रूपमा उपवास बसेर प्रार्थना गरे। हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टले नै अनि ठुलो एउटा उदाहरण छोडेर जानुभयो, जुन चाहिँ 40 दिनको उपवास बसेर हामीलाई पनि त्यसै गर्नको निम्ति उहाँले आदेश दिएर जानुभयो। प्रियहरू, भन्ना को उपवासलाई हेरौँ, दानियल 17, 17 उपवासलाई हेरौँ र अन्य थुप्रै प्रभुका दासहरू र मण्डली इतिहासमा हेर्दाखेरि जुन मण्डलीहरूमा धेरै समय उपवास र प्रार्थनाहरू हुन्छ अनि परमेश्वरले त्यहाँनिर चाहिँ जागृति पठाइराखेको हुन्छ, अनि जुन मण्डलीमा उपवास सहितको प्रार्थना बढी हुन्छ त्यहाँ परमेश्वरको एउटा आत्माको आगो बलिराखेको हुन्छ। परिवारमा पनि जुन परिवारमा धेरै भन्दा धेरै उपवास बसेर प्रार्थना गर्ने एउटा अनि योजना हुन्छ, तरिका हुन्छ, त्यहाँनिर चाहिँ परमेश्वरको अचम्मको कामहरू भइराखेको हुन्छ। उपवास सहितको प्रार्थनाले चाहिँ हामीलाई परमेश्वरको एउटा बाटोमा हिँड्न मार्ग प्रशस्त गर्छ, हामी ठिकसँग हिँड्न, देख्न, बुझ्न सक्छौ र जीवनको एउटा साँचो आनन्द लिन सक्दछौ। तर उपवास बस्दाखेरि हामीले बस्नु वा ध्यान दिनुपर्ने कुराहरू चाहिँ केही छन्। मत्ती 16:16 फरिसीहरूले मानिसहरूलाई देखाउन उपवास बस्थे भनेर भनिएको छ, अनि यो उपवास चाहिँ केवल चर्चका अगुवा मानिसहरूलाई वा म त यसरी बसेको छु भनेर खालि एउटा देखाउनको निम्ति मात्रै उपवास बस्नु हुँदैन। म उपवास बस्छु भनेर प्रचार गर्ने, आफूलाई धर्मी देखाउने यस्ता कुराहरू चाहिँ गलत हुन्। एकदम देखाएर, एकदम धर्मी देखाएर म त उपवास बस्छु यहाँ त्यहाँ भन्नु, यस्तो कुराहरू त हामी जोगिनुपर्छ। अनि अर्को चाहिँ केवल खाना नखाने कुरा मात्रै, खाना छोड्ने अनि त्यो बेलामा चाहिँ रिस्क गर्ने, झगडा गर्ने, गिल्ला गर्ने, अनि त्यो चाहिँ उपवास होइन। उपवासको दिनमा तपाईँले मौनतालाई समाएर राख्नुपर्छ, ध्यानलाई समातेर राख्नुपर्छ, वचन पढ्ने कुरालाई तपाईँलाई समातेर राख्नुपर्छ, प्रार्थना गर्ने कुरालाई तपाईँले समातेर राख्नुपर्छ। ऊ खाना चाहिँ छोड्ने, तर रिस गर्ने, झगडा गर्ने मानिसहरूसँग, गिल्ला गर्ने, उपवास, त्यस्तो उपवास चाहिँ उपवास होइन, त्यस्तो कुरामा हामीले जोगिनु पर्दछ। प्रार्थना र उपवास चाहिँ एकअर्काका साथी हुन्। जब हामी उपवास बस्छौँ अनि नियमित रूपमा निरन्तर रूपमा हामीले प्रार्थना गर्नुपर्छ, मनमनै हामीले प्रार्थना गर्नुपर्छ, यात्रा गर्दा प्रार्थना गर्नुपर्छ। हुनसक्छ तपाईँ उपवास बसेको बेला कुनै यात्रा गरिराख्नु भएको छ होला, तर पनि त्यहाँ तपाईँले मनमनै रूपमा निरन्तर रूपमा तपाईँले प्रार्थना गर्नुपर्छ। पवित्र चर्च परम्परामा उपवासको महत्व एकदम ठूलो छ। पवित्र चर्च परम्पराले उपवासलाई केवल भोजनको नियमको रूपमा मात्र होइन, हृदयको शुद्धिकरणको मार्ग मानेको छ। हृदयको एउटा शुद्धिकरण हो भोजन भनेको। जसरी शारीरिक भोजन छोड्दा डाइटिङ जस्ता कुराहरू शरीरलाई सन्तुलनमा राख्ने काम गर्छ, त्यसरी नै हामीले पनि उपवास सहितको प्रार्थनाले हाम्रो हृदयलाई शुद्धिकरणको मार्गमा लिएर जाँदछ। उपवासका पक्षहरू केही छन्। जो शारीरिक उपवास, खाना र केही भोगविलासबाट टाढा रहने। कतिचोटि हामी खाना छोड्छौँ, कोही प्रिय खानाहरू छोड्छौँ, कोही लतमा परेका खानाहरू छोड्छौँ। आज यो कुराहरू चाहिँ म उपवासमा बस्दाखेरि मेरो यो कुरा लत छ, यो कुराहरू छोड्छु भनेर भन्छौँ, त्यसमा हो त्यो कुराबाट हामीले शारीरिक उपवास बस्छौँ। मानसिक उपवास पनि हामी बस्नुपर्ने हुन्छ। नकारात्मक सोच, रिस, घृणा, ईर्ष्या जस्ता कुराहरूबाट नै हामी उपवास बस्नुपर्छ। अनि आत्मिक उपवास, प्रार्थना, वचन अध्ययन र पश्चातापमा वृद्धि गर्ने गरी हामी उपवास बस्नु पर्दछ। साँचो उपवासको फल जब उपवास सही मनोभावले गरिन्छ, साँचो उपवासको फल चाहिँ जब उपवास सही मनोभावले त्यहाँनिर गरिन्छ, परमेश्वरसँग निकटता बढ्दछ, परमेश्वरसँग निकटता बढ्दछ। अनि दोस्रो, आत्मिक शक्ति प्राप्त हुन्छ। तेस्रो, पापमाथि विजय प्राप्त हुन्छ। र चौथो, प्रार्थनाको गहिराईमा हामी पुगिन्छ। अनि पाँचौ, परमेश्वरको एउटा निर्देशन जीवनका निर्णयहरूमा स्पष्टता आउँदछ। उपवास भनेको परमेश्वरतर्फ फर्कने यात्रा हो। हृदयलाई नम्र बनाउँछ, पापबाट फर्काउँछ, परमेश्वरको आवाज सुन्न सिकाउँछ, आत्मिक युद्धमा बल दिन्छ र परमेश्वरसँग गहिरो सम्बन्धमा लैजाँदछ। यस उपवासको समयमा आफैलाई सोधौं प्रियहरू, के म केवल खाना मात्रै त्याग्दैछु, कि म पाप पनि त्याग्दैछु, के मेरो पेट मात्र खाली छ, कि मेरो हृदय परमेश्वरको निम्ति खुल्ला छ। साँचो उपवास भनेको शरीरलाई खाली गरेर आत्मालाई परमेश्वरले भरिन दिनु हो। उपवास भनेको शरीरलाई खाली गरेर आत्मालाई परमेश्वरले भरि दिनु हो। प्रियहरू, उपवासको शक्ति चाहिँ महान हुनुहुन्छ। अनि त्यो महान उपवासको शक्तिमा हामी सबैजना आउनुपर्छ र उपवास बस्नुपर्छ। मेरो जीवनका धेरै उदाहरणहरू जो उपवासका घटनासँग सम्बन्धित छन्। हामीले सेवा सुरु गर्दा उपवास सहित हामीले सुरु गर्यौं, जसको कारणले गर्दा आजको दिनसम्म हामी प्रभुको सेवामा अगाडि बढ्न पाइराखेका छौँ। हाम्रो हरेक शुक्रबार उपवास सहितको प्रार्थना हुन्छ। अनि अन्य थुप्रै दिनहरूमा उपवासको हामीले विशेष उपवासको आयोजना गर्छौँ। अनि हाम्रो जीवनमा हामी उपवास बस्छौँ। उपवासद्वारा गरिएको प्रार्थना एकदम शक्तिशाली जीवनमा रूपान्तरित हुन्छ। प्रियहरू, तपाईँलाई उत्साह गर्न चाहन्छु, हामी उपवास सहित प्रार्थना गर्ने बानी बसौँ। त्यसले हाम्रो जीवन, हाम्रो सेवकाई र हाम्रो कामलाई प्रभुमा एकदम बलियो हुन्छ। उपवासले हाम्रो जीवनलाई रूपान्तरण ल्याउँछ र हामी उपवास बस्ने बानी बसाउँ। उपवास सहितको प्रार्थनाद्वारा हामी आत्मिक जीवनमा अगाडि बढ्न सक्छौ। परमेश्वरले यहाँ सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारजूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईँलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौं, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौ र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब नै हामी तपाईँलाई प्रयोग प्रसंग सुनाउनेछौ। अनमोल सिरानी। अदुनी रामकी पत्नीले आफ्ना पतिलाई भनिन्, खाना तयार छ भनी मान्छे कुचिलले भन्दैछ। अदुनी राम जत्सनले पवित्र बाइबललाई बर्मेली भाषामा अनुवाद गर्दै थिए। तिनीहरू बर्मामा बसेको 13 वर्ष भइसकेको थियो। बर्मेली भाषा कठिन थियो, तसर्थ अनुवादले तीव्रता पाएको थिएन। त्यस बेला बर्मा र इङ्ल्याण्डको बीचमा लडाई चलिरहेको थियो। अमेरिकी मिशनरीहरू बाँसबाट बनेका घरहरूमा बसी शान्त तवरले बर्मामा प्रवेश ख्रिष्टको सेवा प्रभुको काम गर्दै थिए। सार्वजनिक रूपमा मिशनको काम गर्नु निकै खतरनाक थियो। अदुनी राम तिनकी पत्नी आन र धर्मपुत्रीको रूपमा पालिएका दुई बर्मेली छोरीले कुचिलले पकाएको स्वादिष्ट माछाको सुप खान थाले। अकस्मात ढोका खोली केही मानिसहरू गर्भवती भित्र पसे। सहरको सुरक्षक आङको प्रमुखले कठोर हुँदै भन्यो, जट्सन, हामी तिमीलाई गिरफ्तार गर्न आएका हौ, तिनलाई बाँध। दुईजना मान्छेले पछाडिपट्टि अदुनी रामका हात बाँध्दै गर्दा तिनले अतालिँदै प्रश्न गरे, मेरो दोष के हो र? प्रमुखले भन्यो, अंग्रेजहरूले तिमीहरूलाई तलब खुवाइरहेका छन्। तिमीहरू जासुसहरू हौ। होइन होइन, त्यो साँचो होइन, आन चिच्याइन्। तिनका भयभीत धर्मपुत्रीहरू भान्से कुचिलको पछाडि गएर लुके। आनले बिन्ती गरिन् तर तिनीहरूले मानेनन्। अदुनी रामलाई घिसारेर लगी डरलाग्दो झ्यालखानमा कुचियो। उक्त कारागारको नाउँ नै मृत्यु जेल थियो। तिनीसँगै अन्य कयौं बन्दीहरूलाई पनि जासुसीको आरोप लगाई उही जेलमा थुनियो। रातमा बन्दीहरूलाई उडोमुन्टो पारी झुण्डाइन्थ्यो। दुई दिन पश्चात अदुनी रामकी पत्नी आनले पतिलाई भेट्ने अनुमति मुस्किलले पाइन्। ढोड्रो स्वरले अदुनी रामले पत्नीलाई प्रश्न गरे, मैले अनुवाद गरिरहेको बाइबलको त्यो पाण्डुलिपि कहाँ छ? आनले कानी खुसी गर्दै भनिन्, मैले त्यसलाई घरमुनि लुकाएकी छु। अदुनी रामले चिन्तित मुद्रामा भने, तिनीहरूले खोजतलास गर्ने पहिलो ठाउँ त त्यही हो। विचारमग्न हुँदै आनले जवाफ दिइन्, चिन्ता नमान्नुहोस्, मसँग एउटा योजना छ। आफ्ना पतिलाई अर्को पटक भेट्न आउँदा आनले एउटा भद्दा गाँठागुठी परेको सिरानी ल्याइन्, जसलाई अन्य कुनै पनि बन्दीले चोर्न चाहँदैनथ्यो। त्यसपछि दुई बीचमा एउटा गोप्य मुस्कुराहटको आदान प्रदान भयो। 11 महिनासम्म आन आफ्ना श्रीमानलाई उक्त जेलमा भेट गर्न आइरहन्। अदुनी राम जेलमा छँदा तिनीहरूको मारिया नाउँकी एउटी छोरी पनि जन्मिसकेको थियो। छोरीलाई पनि आनले साथैमा ल्याउँथिन्। तर एक दिनको कुरो हो, आन सधैँ जसो आफ्ना पतिलाई भेट गर्न आउँदा उनले झ्यालखान रित्तो पाइन्। ती बन्दीहरूलाई कहाँ लगिएको थियो भनी कसैलाई थाहा थिएन। अदुनी रामलाई साङ्लाले बाँधिएको थियो। तिनलाई नयाँ जेलमा जबरजस्ती चलान गर्न खोज्दा तिनी बिमारी परे। पहरेदारहरूले तिनको अनमोल सिरानी तिनलाई साथमा लान दिएनन्। तिनीहरूले त्यस सिरानीलाई फोहोरको थुप्रोमा लगेर मिल्काइदिए। अदुनी रामले 13 वर्ष लगाएर बर्मेली भाषामा अनुवाद गरेको बाइबलको प्रतिलिपि फोहोरको थुप्रोमा पुगेको थियो। अन्तत गतो इङ्ल्याण्ड र बर्माको बीचमा भएको शान्ति सम्झौताको दस्तावेजलाई अनुवाद गर्न राजाले अदुनी रामलाई अराए। त्यसपछि तिनलाई आफ्नो परिवार कहाँ जाने अनुमति प्रदान गरियो। आफ्नी पत्नी र छोरीको साथमा हुन पाउँदा तिनी निकै खुसी थिए। तर 13 वर्षको परिश्रम व्यर्थ जाँदा तिनी ज्यादै निरुत्साहित पनि भए। सोकी दिँदै तिनले पत्नीलाई भने, सबै थोक गुमे, फेरि ताजा शुरूआत गर्नुपर्छ। प्रेमित्र आन मुस्कुरिन्ड र बर्माको बीचमा भएको शान्ति सम्झौताको दस्तावेजलाई अनुवाद गर्न राजाले अदुनी रामलाई अराए। त्यसपछि तिनलाई आफ्नो परिवार कहाँ जाने अनुमति प्रदान गरियो।

मा थमाइदिइन्। तिनी आश्चर्यचकित भए। तिनको खुशीको सीमा रहेन। तिनले अनुवाद गरेको प्रतिलिपि सिरानीभित्र सुरक्षित थियो। एकजना बर्मेली क्रिस्चियनले त्यस सिरानीलाई फोहोरको थुप्रोमा फेला पारी त्यहाँ ल्याएको थियो। यसरी बर्मेलीहरूले आफ्नै भाषामा बाइबललाई पढ्न पाए। कठिन परिस्थितिमा पनि अदोनीराम आफ्नो लक्ष्यतर्फ अगाडि बढ़िरहे। अदोनीराम जटसन बर्माको निम्ति मिशनरी भई जाने प्रख्यात प्रभुका जन हुन्, येशुख्रिष्टका जन हुन्, जसले त्यस देशमा लगभग 40 वर्षसम्म सेवा गरे। परमेश्वरले हामीलाई सुम्पनु भएको जिम्मामा तासिरहनु नै सहनशीलता हो, यद्यपि हामी दुःखको भूमरीमा नै परेका किन नहौ। मित्र, पवित्र बाइबलले भन्दछ, यति मात्र होइन हामी रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। रोमी 5:3-4। मित्र, हामी आशा गर्छौ अदोनीराम जटसनको यो जीवन घटनाको प्रेरक प्रसंगबाट तपाईँ अवश्य पनि जीवनमा आशिषित हुनुभएको छ र जीवनमा केही गर्ने प्रेरणा प्राप्त गर्नुभएको छ र परमेश्वरमा लगनशील भएर जिउने, अझ दृढ भरोसा साथ जिउने, जस्तै दुःखद परिस्थिति भए पनि अझै राम्रोसँग जिउनको लागि केही उत्साह प्राप्त गर्नुभएको छ। हामी तपाईंलाई यस्तै प्रेरक प्रसंगहरू कार्यक्रम ज्ञानमालामा प्रस्तुत गर्दै नै जानेछौ। अब भन्ने आउनुहोस्, हामी कार्यक्रम कर्को भागतर्फ लागौ। मित्र, अब भने कार्यक्रम ज्ञानमालामा तपाईंलाई कसरी हुर्किएका शिशुले के सिक्छन् भन्ने कुरा बताउन लागिरहेका छौं। आलोचनाका बीचमा हुर्किएको शिशुले दोष लगाउन सिक्दछ। दुश्मनी र लडाईको बीचमा हुर्किएको शिशुले लड्न सिक्दछ। गिल्ला र अवहेलना बीच हुर्किएका शिशुले संकोच र लजालु हुन सिक्दछ। प्रोत्साहन र साहस बीच हुर्किएका शिशुले आत्मविश्वास हुन सिक्छन्। लज्जा र तिरस्कार बीच हुर्किएका शिशुले म दोषी हुँ भन्ने अनुभव गर्दछ र यही सोच चाहिँ हुर्किरहेको हुन्छ। धैर्यवान बीच हुर्किएका शिशुले सहनशील र धैर्य हुन सिक्दछ। प्रशंसा बीच हुर्किएका शिशुले प्रशंसा गर्न सिक्दछ। निष्पक्षता बीच हुर्किएको शिशुले इन्साफ गर्न सिक्दछ। सुरक्षा र ममता बीच हुर्किएका शिशुले विश्वास र श्रद्धा गर्न सिक्दछन्। सहमति र स्वीकृति बीच हुर्किएका शिशुले आफू र अरूलाई मन पराउन सिक्दछ। सहमति र मित्रता बीच हुर्किएका शिशुले माया र प्रेम पाउने बाटो खोज्न सक्छ। मित्र, हामी आशा गर्छौ अहिले भर्खरै भनिएका कुराहरूद्वारा तपाईँले कुन बालक कस्तो प्रकारले हुर्किरहेको छ भन्ने कुराको विषयमा केही ज्ञान प्राप्त गर्नुभएको छ र तपाईँ आफू पनि कस्तो अवस्थामा हुर्किनु भएको छ भन्ने कुरालाई केही हदसम्म सम्झना गर्नको लागि तपाईँलाई मदत पुर्याएको छ। अब कसरी तपाईँ हुर्किँदै हुनुहुन्छ, कसरी तपाईँ आफ्नो जीवन अगाडि बढ़ाउँदै हुनुहुन्छ भन्ने विषयमा उत्साह र प्रेरणा पाउनुभएको छ। अहिलेसम्म कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने फेरि हामी एउटा गीत सुन्नतर्फ जानेछौं।

0: प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, यस समयमा हामी फेरि पनि बाइबलको घटनालाई सुन्ने समयमा आइपुगेका छौं। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा बलियो सिम्सोन न्यायकर्ता 14 अध्यायदेखि 16 अध्यायको 3 सम्ममा रहेको बाइबल घटनालाई सुनाएका थियौं। आज भने हामी तपाईँलाई न्यायकर्ता 16 अध्यायको 4 पददेखि 21 पदमा रहेको बाइबल घटनालाई सुनाउनेछौ। सिम्सोनले परमेश्वरको शक्ति गुमाउँछ। सिम्सोनले पलिस्टीहरूलाई काबु पार्यो, इसरायलीहरूको उद्धार गर्यो, तर उसले बलको घमण्डमा मध्य पिउन लाग्यो। ऊ अब पलिस्टी जातिकी एउटी सुन्दरी दलिलासित प्रेममा फस्यो। सिम्सोन दलिलालाई हृदय समेतले प्रेम गर्थ्यो, तर दलिला सिम्सोनलाई बाहिरी रूपले मात्र प्रेम गर्थे। दलिला सिम्सोनको सर्वनाश गर्न चाहन्थे। पलिस्टीहरूले दलिलालाई भनेका थिए, तिमीले शत्रुलाई हातमा पारेकी छेउ, उसको बल कहाँ छ? ऊ कसरी बलहीन हुन सक्छ? तिमीले सोधी हामीलाई बताऊ, हामी तिमीलाई चाहिएको धन र इज्जत दिएर स्वागत गर्नेछौ। दिनरात दलिला यही कुराको ख्याल गर्न लागेकी थिए। एक दिन दलिलाले सिम्सोनलाई आफ्नै हातले मध्य पियाए। मिठा मिठा कुरा गरेपछि दलिलाले मिठो बोलीमा सिम्सोनलाई के गरेदेखि तिमी बलहीन हुनेछौ भनेर सोधी। मलाई 7 वटा हरिया लहराले बाँधे, म बलहीन हुन्छु, सिम्सोनले भन्यो। तब दलिलाले केही मद पिउन दिएर सिम्सोनलाई सुत्न लायो र पलिस्टीहरूका सिपाहीहरूलाई खबर दिएर बोलाई, घरको एउटा कोठामा लुक्न लगाई। त्यसपछि उसले अघि भने झैं हरिया लहराले सुतिरहेको सिम्सोनलाई कसी र भनी, सिम्सोन, पलिस्टीहरू तिमीलाई पक्रन आइरहेछन्। तब पलिस्टी सिपाहीहरू पनि उसलाई पक्रन लुकेको ठाउँबाट निस्किआए। सिम्सोन जुरुक्को उठ्यो र लहरा छिनालेर लड्न तयार भयो। पलिस्टीहरू डरले भागे। तिमीले मसित झुट बोल्यो, साँचो भन, तिम्रो बल केमा छ? कसरी तिमी बलहीन हुनेछौ? यसो भनिसकेपछि फेरि सिम्सोनले दलिलालाई नयाँ डोरीले बाँध्न लगाई। दलिलाले सिम्सोनलाई मताएर त्यसै गरी। त्यसपछि दलिलाले पलिस्टी सिपाहीहरूलाई लुक्न लगाई र भनी, सिम्सोन, पलिस्टीहरू पक्रन आइरहेछन्। सिम्सोन नयाँ डोरीलाई चुडाउँदै उठ्यो र लड्न तयार भयो। पलिस्टीहरू फेरि पनि भागे। अनि त्यसपछि फेरि दलिलाले भने, तिमी मसित खेल गर्छौ, म को हुँ? तिमी तिम्रा बलको विषयमा किन भन्न चाहँदैनौ? दलिलाको यो कुरा सुनेर सिम्सोनले भने, मेरा लामा लामा केश राशिलाई लुगा बुने झैं बुनेदेखि बलहीन हुन्छु म। सिम्सोनको केश राशि लामो थियो। उसलाई मटाएर निद्रामा पारेपछि दलिलाले उसको लामा लामा केशलाई राम्ररी बुनी। त्यसपछि दलिलाले भने, सिम्सोन उठ, पलिस्टीहरू पक्रन आइरहेछन्। सिम्सोन अघि जस्तै उठ्यो र लड्न तयार भयो। पलिस्टीहरू फेरि पनि भाग्नु पर्यो। दलिला अब रुन लागि। ऊ रोएर भन्न लागि, तिमीले मलाई माया गर्दैनौ रहेछौ, कतिपल्ट मसिर झुट बोल्न सक्यो। दलिला झन रुन लागि। सिम्सोनको मन यस बेला खलबलियो। उसलाई झन माया लाग्यो, किनभने सिम्सोनले दलिलालाई साँचो प्रेम गर्थ्यो। दलिलाको झुटो आँसु र धोकापूर्ण इच्छालाई सिम्सोनले बुझ्न सकेन। दलिला धन चाहन्थी, राजाकी प्यारी हुन चाहन्थी। देखावटी प्रेमबाट दलिला सिम्सोनलाई नाश गर्न चाहन्थी। सिम्सोन दलिलालाई आफ्नो जीवनको सर्वनाश हुने गुप्ती कुरो कहन लाग्यो। सिम्सोनले अब दलिलालाई आफ्नो जीवनको सर्वनाश हुने गोप्य कुरो भन्न लाग्यो। दलिला, मेरो केश राशिमा अहिलेसम्म छुरा परेको छैन। यदि मेरो केश राशिलाई कसैले खौरी दिए म साधारण झैं हुनेछु, म बलहीन हुनेछु। दलिलाले झट्टै सिम्सोनलाई मताई, माटेको सिम्सोनलाई मेरो सर्वनाश हुन लागेको छ भन्ने कुरो थाहै भएन। केश खौरेपछि दलिलाले, सिम्सोन तिमीलाई पलिस्थीहरू पक्रन आएका छन् भनिन्। सिम्सोन उठ्न त उठ्यो, तर उसले परमेश्वरको शक्ति आफैदेखि गएको चाल पायो। केश राशि भुइँमा थुप्रिएको देख्यो। ऊ अहिले साधारण मानिस छैं भएको थियो। उसले दलिलालाई हेर्यो। दलिलाको अनुहारमा उप्रति उपहासको हाँसो झल्किरहेको थियो। सिम्सोनले आँसु झार्यो। पलिस्थीहरूले निर्बल सिम्सोनलाई पक्रे र पिटपाट पारे। झिरले दुवै आँखा खोचेर फुटाइदिए। हजार हजार पलिस्थीहरूलाई मार्ने सिम्सोन अब बलहीन र अन्धो भयो। उसलाई दृष्टिविहीन व्यक्ति बनाइयो। अब पलिस्थीहरूले फलामको साङ्लोले हात पाउँ बाँधिएर रात दिन ठूला घट्टा पिस्ने काममा सिम्सोनलाई घोटाइदिए। सिम्सोनले मध्य पिएर परमेश्वरको आज्ञाको भङ्ग गर्यो। आफ्नो बलको गुप्ती कुरो शत्रुहरूलाई भनेर उसले पाप गर्यो। तब परमेश्वरले उदेखि शक्ति उठाइदिनुभयो। यसरी सिम्सोनले अब कुहालतमा जीवन बिताउनु पर्ने भयो। मित्र, सिम्सोनले परमेश्वरको शक्ति हराउँछ न्यायकर्ता 16 अध्यायको 4 देखि 21 रहेको बाइबल घटना यतिमै टुङ्गिएको छ। मित्र, आशा छ यस बाइबल घटनाबाट अवश्य पनि तपाईँले बाइबलमा रहेको ज्ञान प्राप्त गर्नुभएको छ र परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हुँदैन भन्ने कुरामा तपाईँ सचेत हुनुभएको छ, ताकि तपाईँको जीवनमा आइपर्ने परीक्षाहरूमा तपाईँ स्थिर हुन सक्नु भएको होस् र परमेश्वरको आज्ञाकारी भएर तपाईँको जीवन एउटा असल जीवन भएको होस्। मित्र, हामी तपाईँलाई सिम्सोनको अन्तिम दिन न्यायकर्ता 16 अध्यायको 22-31 पदमा रहेको घटनालाई आगामी श्रृंखलामा सुनाउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौ। अब भने हामी तपाईँलाई सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने विषयमा केही कुराहरू बताउनेछौ। हामी तपाईँलाई केही सानातिना कुराहरू प्रस्तुत गर्नेछौ जसले तपाईँको जीवनमा केही फरक पारेको छ, ठूलो फरक पनि पारेको हुन सक्छ। त्यसमध्ये केही कुराहरू तपाईँलाई बताउँदै जानेछौ कार्यक्रम ज्ञानमालामा। मित्र, आउनुहोस् र कार्यक्रमलाई ध्यान दिएर सुन्नुहोस् पनि हामी अनुरोध गर्न चाहन्छौ। पहिलोमा रहेको छ, मित्रताको निर्माणमा धैर्यता चाहिन्छ। दोस्रोमा, यस अथवा ऐश्वर्यको सफलतामा अम्ल लिनुहुन्न। तेस्रोमा, माया गर्नुको अर्थ भर पर्नु होइन। चौथोमा, तिमी जस्तो सोच्दछौ त्यस्तै बन्नेछौ। पाँचौमा, आफूसँग व्यवहार गर्दा आफ्नो दिमागलाई प्रयोग गर तर अरूसँग चाहिँ हृदयले। छैटौँमा, रात जति अँध्यारो हुन्छ त्यति नै धेरै ताराहरू देखिन्छन्। सातौं, मित्रता एउटा बैंक खाता जस्तै हो जसलाई बचत नगरी प्राप्त गर्न सकिन्न। आठौंमा, गल्ती सफलता प्राप्तिकै एक अंश हो। नौमा, सानो कार्य सम्पन्न गर्दा पनि ठूलो महत्व दिएर गर, अन्तत तिमीले महान कार्य गर्नेछौ। दशौंमा, दृढतासँग सोच, गहिरिएर सोच। मित्र, आज हामीले तपाईँलाई केही सानोतिनो कुरा सुनाएका छौं जसले तपाईँको जीवनमा ठूलो फरक पार्दछ। आशा छ तपाईँले यसलाई सुनेर केही ज्ञान प्राप्त गर्नुभएको छ र यसुसँग पनि अझ नजिक हुनको लागि तपाईँलाई केही मदत मिलेको छ। हामी तपाईँलाई सानोतिनो कुरा जसले जीवनमा ठूलो फरक पार्दछ त्यस विषयमा आगामी कार्यक्रममा पनि बताउँदै जानेछौं। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध र कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्यूज एफएम लाई सुन्दै गर्नुहोला।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा बुझ्नेछौ। श्रोता, आजको कार्यक्रमको विषय सुन्दा तपाईँलाई केही अचम्म लाग्यो होला। स्त्रीको सन्तान र शैतानको सन्तान यस्तो पनि हुन्छ होला त? अवश्य पनि तपाईँको मनमा प्रश्न चिन्ह खडा भयो होला। श्रोता, स्त्रीको सन्तान को हो अनि शैतानको सन्तान को होला त, अनि किन भनिएको होला? आउनु श्रोता, यस विषयमा तपाईँ जान्न हतारिरहनु भएको छ होला, अनि तपाईँको मनको कौतूहललाई मेट्न आजको विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय दाई विक्रम दुबे आइसक्नु भएको छ।
1: विक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम तपाईँको अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी फेरि परमेश्वरको वचनबाट हेर्नेछौ र आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म विक्रम दुबे हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिन्दमा एउटा अनुरोध गर्न चाहन्छु कि हाम्रो कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरको प्रेम बुझाउनु हो, तर चोट पार्नु चाहिँ होइन। यस कार्यक्रममा हामी जति पनि विषयमा परमेश्वरको वचनबाट तपाईँको अगाडि राख्दछौ, तपाईँहरू सुन्नुहुन्छ हाम्रो कार्यक्रमबाट, हामीले वचन बोल्दा हामीले एकदमै प्रार्थना साथ तपाईँहरूलाई चोट नपुग्ने किसिमले परमेश्वरको प्रेम प्रदर्शन गर्नको लागि, तपाईँलाई परमेश्वरको प्रेमको विषयमा बुझाउनको लागि हामीले मेहनत गरेका हुन्छौ। तर प्रयास गर्दा गर्दै पनि हामीबाट कुनै भूलचुक हुन पुगेको छ भने र तपाईँको हृदयमा चोट पर्न गएको छ भने, कुनै नकारात्मक प्रभाव परेको छ भने, हामी तपाईँसँग क्षमा माग्न चाहन्छौ। तपाईँहरूले हामीलाई क्षमा दिनुहुन्छ, हामी विश्वास गर्छौ। हाम्रो कोसिस सधैँ तपाईँलाई परमेश्वरको नजिक पुर्याउनु हो, तपाईँलाई चोट पार्नु चाहिँ होइन। ल त प्रियहरू, अब हामी सुरु गरौं आजको विषय तर्फ। आजको विषय छ, आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। आदमको पतन पछि परमेश्वरले सर्पको स्वरूपमा प्रकट भएको शैतानलाई हाम्रो मानवीय समझले पनि बुझ्न नसक्ने किसिमको अचम्मको कुरा परमेश्वरले भन्नुभयो। शैतानले सर्पको रूपमा आदम र हब्बाको परीक्षा गर्यो र परमेश्वरसँगको सम्बन्धमा फाटो ल्यायो। त्यही शैतानलाई परमेश्वरले एउटा भविष्यवाणी गर्नुभयो। उक्त भविष्यवाणीमा परमेश्वरले शैतान भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो दस्नेछ। उक्त भविष्यवाणी अनुसार भविष्यमा स्त्रीको सन्तान र शैतानको सन्तानको बीचमा आत्मिक युद्ध हुनुपर्ने भयो। यही भविष्यवाणी जुन परमेश्वरले गर्नुभयो सम्पूर्ण बाइबलको मेरुदण्ड हो। जसरी शरीरमा भएका हाड, नसा र तन्तुहरू मेरुदण्डसँग जोडिएका हुन्छन्, त्यसै गरी इसाई विश्वासको सिद्धान्त र ईश्वर शास्त्रीय शिक्षाहरू पनि त्यही भविष्यवाणीसँग जोडिएका छन् र त्यही भविष्यवाणीबाट ईश्वर शास्त्रीय शिक्षाको निर्माण र विकास भएको हो। त्यसै कारण बाइबलमा उल्लेखित स्त्रीको सन्तान र शैतानको सन्तान भन्ने पदावलीहरूलाई हामीले कसरी व्याख्या गर्छौ भन्ने कुरा चाहिँ धेरै नै महत्वपूर्ण कुरा छ। साधारणतया परमेश्वरले शैतानलाई गर्नुभएको यस भविष्यवाणीलाई तीन फरक दृष्टिकोणबाट हामी बुझ्न सक्छौ। पहिलो दृष्टिकोण उद्धारको दृष्टिकोण, दोस्रो सुसमाचार प्रचारको दृष्टिकोण र तेस्रो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट हामीले परमेश्वरले शैतानको अगाडि गर्नुभएको यस भविष्यवाणीलाई बुझ्न सक्छौ। जब परमेश्वरले गर्नुभएको भविष्यवाणीलाई सर्वप्रथम हामी उद्धारको दृष्टिकोणले हेर्छौ, तब उक्त भविष्यवाणीमा मानव जातिको मुक्तिको लागि परमेश्वरको महान योजना छ भने हामी थाहा पाउन सक्छौ। यहाँ म फेरि परमेश्वरले गर्नुभएको भविष्यवाणी सुनाउन चाहन्छु। परमेश्वरले शैतानलाई भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। परमेश्वरले फेरि भन्नुभयो, त्यसले तेरो शिर कुच्याउनेछ, अर्थात स्त्रीको सन्तानले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछ, अर्थात तैले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ। यसको मतलब परमेश्वरले शैतानलाई आदम र उसको सन्तान अर्थात मानव जातिहरू बचाइनेछन् भन्ने कुरा प्रकट गरिदिनु भएको थियो। प्रियहरू, यसबाट हामी परमेश्वर तपाईँ र मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। हाम्रो पुर्खाहरूको पापले गर्दा वंशानुगत रूपमा हामी सबै पापमा सहभागी हुन पुग्यौं र मृत्युको भागी बन्यौं। तर तपाईँ र मेरो जन्म हुनु अघि नै त्यो मृत्युको भागी बन्नु नपरोस् भनेर परमेश्वरले उद्धारको घोषणा गर्नुभयो। यदि आज तपाईँले जानी नजानी गरेका सम्पूर्ण पापहरू परमेश्वरको अगाडि मानिलिनुहुन्छ र उहाँलाई आफ्नो मुक्ति दाताको रूपमा स्वीकार गर्नुहुन्छ भने उद्धार तपाईँको हुनेछ र तपाईँ अनन्तको आगोबाट सधैँको लागि बच्नुहुन्छ। यदि तपाईँ मानिलिनुहुन्छ यीशु ख्रीष्ट तपाईँको प्रभु हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति उद्धारको घोषणा गर्नु भएको छ भने, तपाईँ मान्नुहुन्छ भने यीशु ख्रीष्टलाई तपाईँको मुक्तिदाताको रूपमा आफ्नो हृदयले विश्वास र मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार आज तपाईँको हुनेछ। प्रियहरू, त्यो उद्धारले आज तपाईँलाई पर्खिरहेको छ, त्यो उद्धार तपाईँको घर नजिकै छ, तपाईँको एक कदम अगाडि मात्रै छ। त्यो उद्धारको लागि तपाईँ ढिलो नगर्नुहोस्, किनकि त्यो उद्धारले तपाईँलाई पर्खिरहेको छ। प्रिय, यदि तपाईँले आज यीशु नै मेरो प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार, जुन उद्धारको लागि तपाईँले पैसा खर्च गर्नु पर्दैन, जुन उद्धारको निम्ति तपाईँले कुनै धन पैसा रुपियाँ खर्च गर्नु पर्दैन, तपाईँले कुनै डिग्री हासिल गर्नु पर्दैन, त्यस्तो उद्धारले तपाईँलाई पर्खिरहेको छ। किनकि यो परमेश्वरले तपाईँको लागि उपहारको रूपमा दिँदै हुनुहुन्छ। जब परमेश्वरले शैतानको अघि आदम र उसको सन्तान अर्थात सम्पूर्ण मानव जातिहरू बचाइनेछन् भनी घोषणा गर्नुभयो, तब त्यसको निम्ति परमेश्वरले एउटा योजना रच्नुभयो। उक्त योजना अनुसार येशु ख्रीष्टले स्त्रीको सन्तानको रूपमा मानव चोला लिनुभयो। संसारलाई थाहा छ कि येशु ख्रीष्टको जन्म शारीरिक सम्पर्कद्वारा भएको होइन, तर एउटा कन्या स्त्रीद्वारा भएको हो। यो कुनै दन्त्य कथा होइन, तर प्रियहरू संसारकै चासोको विषय एवं संसारलाई नै उथल पुथल पार्ने इतिहास हो। परमेश्वरले भन्नुभयो, कन्या गर्भवती हुनेछ। म यहाँ तपाईँहरूको ध्यान आकर्षण गर्न चाहन्छु, यहाँ कुनै मानिसले घोषणा गरेको छैन, तर स्वयं परमेश्वरले भन्नुभएको छ। अनि अर्को कुरा, यहाँ विवाहित महिला भनेको छैन, तर कन्या गर्भवती हुनेछ भनी घोषणा गरिएको छ। र कन्या भनेको विवाह नभएको र कुनै पुरुषसँग शारीरिक सम्बन्ध नभएको स्त्री भन्ने जनाउँछ। स्वयं परमेश्वरले नै यो कुरा घोषणा गर्नुभयो कि कन्याबाट एउटा छोरा जन्मिनेछ र उसको नाम इम्मानुएल राखिनेछ। येशु ख्रीष्ट र इम्मानुएल एउटै हो। आज मानिस अर्को व्यक्तिले भनेको झुटो कुरा जसमा सत्य छैन, त्यस्तो सत्यता नै नभएको कुरा मानिलिन्छ, तर स्वयं परमेश्वरले घोषणा गर्नुभएको कुरामा प्रश्न उठाउँछ। तपाईँले भन्नुभएको सत्य कुरा कसैले पत्याएन भने तपाईँलाई कस्तो लाग्छ? मन दुख्छ, होइन र? अब विचार गर्नुहोस् त, स्वयं परमेश्वर जो तपाईँको सृष्टिकर्ता हुनुहुन्छ, उहाँले घोषणा गर्नुभएको कुरा तपाईँले नमान्दा परमेश्वरको मन कति दुख्छ होला? प्रियहरू, यदि तपाईँ परमेश्वरलाई खुसी दिन चाहनुहुन्छ भने तपाईँले मूर्ति पूजा छाडी ख्रीष्टमाथि आफ्नो सारा हृदयले विश्वास गरे मात्र पुग्छ। हामीले बुझौं कि परमेश्वरले स्त्रीको सन्तान भनेर येशु ख्रीष्टलाई टोक्नु भएको थियो भने अब हामी शैतानको सन्तानको बारेमा बुझ्नेछौ। जब हामी बाइबलमा शैतानको सन्तान को हो भनी खोज्छौ, तब एउटा नाम हामी शैतानको सन्तानको रूपमा पाउँछौ, त्यो नाम हो यहुदा इस्करियोत। येशु ख्रीष्टले यहुदा इस्करियोतलाई आफ्नो बाह्र चेलाहरू मध्ये एक तुल्याउनु भयो।
2: जबकि उहाँलाई एकदम राम्रोसँग थाहा थियो कि यहुदा इस्करियोत शैतानको सन्तान हो। तपाईँको मनमा प्रश्न आउन सक्छ, जब परमेश्वरलाई यहुदा इस्करियोत शैतानको सन्तान हो भनी थाहा थियो, तब किन परमेश्वरले त्यसलाई आफ्नो बाह्र चेलाहरू मध्ये एक तुल्याउनु भयो? तपाईँको मनमा यो प्रश्न घुम्न सक्छ, तपाईँलाई लाग्न सक्छ। प्रियहरू, यसको एउटै जवाब छ, परमेश्वरले गर्नु भएको भविष्यवाणी पूरा गर्नको लागि। बाइबलले भन्छ, स्त्रीको सन्तान अर्थात येशु ख्रिस्ट र शैतानको सन्तान अर्थात यहुदा इस्करियोतको बीचमा आत्मिकी युद्ध हुनेछ। शैतानको सन्तानले ख्रिस्टको कुर्कुच्चो डस्नेछ, तर येशु ख्रिस्टले शैतानको शिर कुच्याउनु हुनेछ। जब हामी इतिहासको पाना पल्टाउँछौ, तब यो कुरा पूरा भएको हामी पाउँदछौ। प्रियहरू, यहुदा इस्करियोतले येशु ख्रिस्टलाई 30 चाँदीका सिक्कामा बेच्यो, ख्रिस्टलाई क्रुसमा कष्टसित मार्नका लागि। तर येशु ख्रिस्ट मर्नुभयो, गाडिनुभयो र 3 दिनमा फेरि जीवित भई शरीरमा नै आउनुभयो। यो हो सारा संसारलाई नै अचम्म पार्ने इतिहास र ख्रिस्टमाथि विश्वास गर्नेहरूका लागि खुसीको खबर। प्रियहरू, यदि तपाईँ आज यो सुसमाचारमा विश्वास गर्नुहुन्छ, यदि तपाईँ येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नुहुन्छ भने अनन्तको घरले तपाईँलाई पर्खिरहेको छ। त्यो परमेश्वर बुवाले तपाईँलाई आफ्नो सन्तानको रूपमा स्वीकार गर्नुहुन्छ। यदि यो खुसीको खबर तपाईँले आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने, यदि आज तपाईँ येशु ख्रिस्ट तपाईँको निम्ति क्रुसको मृत्यु सहनुभयो र तपाईँको लागि मर्नुभयो भने विश्वास गर्नुहुन्छ, र येशु ख्रिस्टलाई तपाईँको हृदयमा स्वागत गर्नुहुन्छ भने तपाईँको हृदयमा राज गर्नुहुन्छ र स्वर्गमा तपाईँको निम्ति स्थान तयार गर्नुहुन्छ। त्यति मात्र नभएर प्रियहरू, तपाईँको लागि नरकुण्डको ढोका सधैँको निम्ति बन्द गरिदिनुहुन्छ। मेरा प्रिय मित्र, समय जाँदैछ, ढिलो नगर्नुहोस्। प्रभु तपाईँलाई बचाउन चाहनुहुन्छ। ख्रिस्टलाई विश्वास गर्नु भनेको नरकको आगोबाट बच्नु हो। तपाईँ नरकमा तडपिन चाहनुहुन्छ कि स्वर्गमा परमेश्वरसँग रमाउन? रोजाई तपाईँको परमेश्वरको प्रेमको बारेमा बताउने कर्तव्य मात्र मेरो। तपाईँ परमेश्वरलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ कि आफ्नो हृदय बाहिर नै उभ्याइरहनुहुन्छ? तपाईँको निर्णय हो। कार्यक्रममा अब पालो छोटो सांगीतिक विश्रामको हामी एउटा सुमधुर संगीत प्रस्तुत गर्छौ मात्र तपाईँको लागि।

0: विश्रामपछि तपाईँलाई फेरि स्वागत गर्दछु कार्यक्रम सुसमाचार सबैका लागिमा। हामी फेरि आजको विषयतर्फ नै केन्द्रित हुनेछौ। तीस चाँदीका सिक्काको लागि यहुदा इस्करियोतले यीशु ख्रिस्टलाई धोका दियो र यीशु ख्रिस्टलाई क्रुसमा टाङ्गियो र झुन्ड्याइयो। यस घटनाद्वारा शैतानले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ भन्ने भविष्यवाणी पूरा भयो अनि यीशु ख्रिस्ट मृत्युमाथि विजय भई पुनरुत्थान हुनुभएको घटनाले चाहिँ स्त्रीको सन्तानले शैतानको शिर कुच्याइदिनु हुनेछ भन्ने भविष्यवाणी पूरा भयो। बाइबलले बताउँछ पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनु भयो र पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा सुसमाचारको दृष्टिकोणबाट हामी बुझ्न प्रयास गर्नेछौ। सुसमाचार दृष्टिकोणबाट व्याख्या गर्दा पृथ्वीको सबै जातिहरूमा सुसमाचार प्रचार भइसकेपछि स्त्रीको सन्तान अर्थात यीशु ख्रीष्ट र उहाँका साक्षी शैतानमाथि विजय भई नयाँ स्वर्ग र नयाँ पृथ्वीमा प्रवेश गर्नेछन् भनी परमेश्वरको जीवित वचनले भन्दछ। त्यसपछि शैतान, त्यसका सेनाहरू र त्यसका समर्थक सबै आगोको भट्टीमा फालिनेछन् जसलाई नरक भनिन्छ। जीवित परमेश्वरलाई विश्वास नगर्नु भनेको उहाँसँग दुश्मनी मोड्नु हो अनि हरेक कुराको लेखा परमेश्वरले लिनुहुन्छ। प्रियहरू, ख्रिस्टमा विश्वास नगर्नेहरूको अवस्था एकदमै डरलाग्दो र भयानक हुन्छ कारण तिनीहरू नरकका भागी हुनेछन्। यो मैले भनेको होइन तर परमेश्वरको वचनले भन्दछ नरकमा रुवावासी र तारा किटाई मात्र हुनेछ। प्रियहरू, तपाईँ ख्रिस्टको सन्तान हुन चाहनुहुन्छ कि शैतानको सन्तान? तपाईँ स्वर्गमा रमाउन चाहनुहुन्छ कि नरकमा तडपन चाहनुहुन्छ? निर्णय आज नै गर्नुहोस् नत्र त भोलि अबेर होइजाला कारण ख्रिस्टको आगमनको दिन नजिक आइपुगेको छ। यदि तपाईँ आफूलाई नरकबाट बचाउन चाहनुहुन्छ भने आजै आफ्नो हात ख्रिस्टलाई दिन सक्नुहुन्छ। उहाँले तपाईँको हात तानी स्वर्गमा तपाईँलाई लानुहुन्छ। हात दिनुमा तीन कुराहरू पर्दछन्, पहिलो पापबाट पश्चाताप, दोस्रो ख्रिस्टमाथि विश्वास र तेस्रो मुखले स्वीकार। यीशु ख्रिस्ट आज तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, यीशु ख्रिस्टले भन्दै हुनुहुन्छ छोरा, हे मेरो छोरी, म तिमीलाई मेरो हात दिँदैछु, मेरो हात पक्र, म तिमीलाई स्वर्गमा लान चाहन्छु, तिमी नरकुण्डमा तडपिएको म देख्न चाहन्न, तिमी नरकुण्डमा भड्केको त्यो अवस्था भएको चाहन्न। परमेश्वर भन्दै हुनुहुन्छ मेरो हात पक्र, म तिमीलाई बचाउन चाहन्छु। परमेश्वरको चित्कार सुन्नुहोस् प्रियहरू, यीशुले तपाईँलाई हात दिँदै हुनुहुन्छ। त्यो दृश्यलाई हेर्नुहोस्, यीशुको हात समात्नुहोस् अनि यीशु ख्रिस्टमाथि विश्वास गर्नुहोस्। यीशु ख्रिस्टले तपाईँलाई अनन्तको नरकबाट तपाईँलाई अनन्तको स्वर्गमा बसाउन चाहनुहुन्छ। यीशु ख्रिस्टले तपाईँलाई हजारौं हजार वर्षको निम्ति तपाईँको आत्मालाई सुरक्षित गर्न चाहनुहुन्छ अनि परमेश्वरले हात दिँदै हुनुहुन्छ तपाईँ हात समात्नको लागि। यीशु ख्रिस्टको हात पक्रनको निम्ति तपाईँले कुनै पनि समय खेर नफाल्नुहोस्।
1: प्रियहरू, तपाईँ र म संसारको लागि हामी संसारमा कति समय हुन्छौ? हाम्रो आयु कति नै छ र? बाइबलले भन्छ मानिसको आयु 70-80 वर्षसम्मको लागि मात्रै हो। हामी 70-80 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामीले कति मेहनत गर्छौ होइन र? हामी धन पैसा कमाउनको लागि मेहनत गर्छौ, घर सुहिन्छ कि भनेर छानोहरू हाल्छौ, टालटुल गर्छौ, राम्रो देखिनको लागि लुगाहरू लगाउँछौ, बिरामी नहोस् भनेर औषधि उपचार गर्छौ, धेरै मेहनत हामी गर्छौ। मात्र 70-80 वा भनौ 100-120 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामी यति मेहनत गर्छौ भने प्रियहरू, तपाईँ र म, हाम्रो शरीर मरेपछि पनि हाम्रो आत्मा चाहिँ कहिल्यै पनि मर्दैन अनि त्यो आत्मा परमेश्वरको नयाँ स्वर्ग, नयाँ पृथ्वी सृष्टि नभएसम्म हजारौं हजार वर्षको लागि कि त त्यो स्वर्गमा जान्छ यीशु ख्रिस्टलाई चिनेको छ भने, कि त त्यो नरकुण्डमा जान्छ यीशु ख्रिस्टलाई नचिनेको छ भने। अनि तपाईँको संसारको 100 वर्ष भन्दा के स्वर्ग वा नरकमा जाने हजार वर्ष महत्वपूर्ण होइन र? आज हामी नाशवान भएर जाने संसारको लागि, नाशवान हुने शरीरको लागि हामी चिन्तित हुन्छौ, हामी धेरै मेहनत गर्छौ। प्रियहरू, त्यो मेहनत म तपाईँलाई स्वर्गको लागि गर्नको लागि म आज यस रेडियो तरङ्गबाट अनुरोध गर्दछु। परमेश्वर तपाईँलाई बचाउनको लागि रेडी हुनुहुन्छ। प्रियहरू, परमेश्वर
0: परमेश्वर तपाईँसँग घनिष्ठ सम्बन्ध जोड्नका लागि रेडी हुनुहुन्छ। परमेश्वर तपाईँको आत्मा नरकमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँको आत्माको लागि चिन्तित हुनुहुन्छ। भने तपाईँ किन परमेश्वरबाट दूर भाग्दै हुनुहुन्छ? किन परमेश्वरबाट तपाईँ टाढा जाँदै हुनुहुन्छ? किन परमेश्वरसँग तपाईँ घनिष्ठ सम्बन्ध गाँस्न चाहनुहुन्न? किन तपाईँ नरकुण्डको भागी बन्न चाहनुहुन्छ जबकि स्वर्गको मालिक तपाईँलाई लिनको लागि आउँदैछ? के कुनै धनी मानिसले गरीबलाई वास्ता गर्छ र? गर्दैन। तर स्वर्गको मालिक परमेश्वरले तपाईँ र म जस्तो तुच्छ व्यक्तिलाई वास्ता गर्नुभएको छ।
1: परमेश्वर तपाईँ प्रति एकदमै चिन्तित हुनुहुन्छ। परमेश्वर तपाईँलाई पर्खिरहनु भएको छ। परमेश्वर तपाईँको बाटो हेर्दै हुनुहुन्छ। परमेश्वर स्वर्गको ढोका खोल्दै हुनुहुन्छ तपाईँको लागि। अनि परमेश्वर हेर्दै हुनुहुन्छ कतै मेरो छोरा मेरो छोरी मेरो बाटोमा आउँछ कि, मेरो ढोकामा आउँछ कि, मेरो घरमा आउँछ कि, स्वर्गमा आउँछ कि, मलाई विश्वास गर्छ कि? परमेश्वर हेर्दै हुनुहुन्छ। प्रियहरू, परमेश्वरको कान तपाईँले उहाँलाई बोलाएको सुन्नको लागि तर्पिएको छ। परमेश्वरको कानले हे मेरा पिता मलाई लिनुहोस्, म तपाईँलाई स्वीकार गर्छु भनेर त्यो आवाज सुन्न चाहन्छ। परमेश्वरको कान तपाईँको आवाज सुन्नको लागि तयार छ। प्रियहरू, के तपाईँ उहाँलाई बोलाउनको लागि तयार हुनुहुन्छ? के तपाईँ आफूलाई रित्याएर परमेश्वरमा समर्पण गर्न तयार हुनुहुन्छ? के तपाईँ येशूलाई आफ्नो हृदयको ढोका खोलेर स्वागत गर्न तयार हुनुहुन्छ? जो तपाईँको हृदयको मालिक हुनुहुन्छ, आज तपाईँ किन उहाँलाई इन्कार गरिरहनु भएको छ? तपाईँको आज हाम्रो वरिपरि भएका कुनै धनाढ्य व्यक्ति भनौ वा समाजमा ख्याति प्राप्त व्यक्तिहरू भनौ, उहाँहरू तपाईँको घर नजिकै आउनुभयो, तपाईँको घरमा आउनुभयो भने के तपाईँले उहाँलाई तपाईँको ढोका बाहिर उभ्याउनुहुन्छ र? के हामीले आफ्नो घरमा आफ्नो पाहुनालाई लगेर स्वागत गर्दैनौ र? उहाँको लागि बस्ने स्थान तयार गर्दैनौ र? उहाँसँग समय बिताउँदैनौ र? संसारमा ख्याति प्राप्त व्यक्तिहरूको आयु लामो छैन, सबैजना अस्थायी रूपमा हामी संसारमा छौँ। हामी हाम्रो परिवारलाई वास्ता गर्छौँ, ख्याति प्राप्त व्यक्तिहरूको आदर गर्छौँ, संसारमा हुँदा उहाँहरूको कदर गर्छौँ। तर तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वर जो कहिल्यै पनि नाश हुनुहुन्न, जो कहिल्यै पनि मर्नु हुँदैन, त्यो जीवित परमेश्वर आज स्वयं तपाईँको हृदयको ढोका ढकढक्याउँदै हुनुहुन्छ। अनि प्रियहरू, किन तपाईँ उहाँलाई हृदय बाहिर ढोका बाहिर किन उभ्याउँदै हुनुहुन्छ? यो कुराले परमेश्वरलाई चिन्तित बनाउँदैछ। तपाईँले उहाँलाई गरेको व्यवहारले, तपाईँले उहाँलाई गर्नुभएको व्यवस्थाको कारण यीशु ख्रीष्ट धेरै पटक प्रियहरू तपाईँ र मेरो निम्ति रुनुहुन्छ। तपाईँ र मेरो व्यवस्थाको कारण, तपाईँ र मेरो हृदय बाहिर नै प्रभु उभ्याइरहेको कारण यीशु ख्रीष्ट तपाईँको निम्ति आँसु चुहाउनुहुन्छ। यीशु ख्रीष्ट तपाईँको निम्ति चिन्तित हुनुहुन्छ। यीशु ख्रीष्टलाई बाहिर ढोकामा उभ्याउनु, उहाँलाई आफ्नो हृदय भित्र स्वागत नगर्नु भनेको तपाईँले आफूलाई नरकमा हाल्नु हो। प्रियहरू, तपाईँले जति जति यीशु ख्रीष्टलाई आफ्नो हृदयको ढोका बाहिर उभ्याउनुहुन्छ, त्यति नै तपाईँले नरकुण्डको ढोका आफ्नो निम्ति उघार्दै हुनुहुन्छ। जब तपाईँले यीशु ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ, तपाईँले स्वागत गर्नु भनेको नरकुण्डको ढोका अनन्तको लागि सधैँको निम्ति आफ्नो निम्ति बन्द गर्नु हो। यीशु ख्रीष्टमाथि विजय पाउनु हो, नरकुण्डमाथि विजय पाउनु हो। अनि यीशु ख्रीष्टमा विश्वास गर्नु भनेको अनन्त जीवन प्राप्त गर्नु हो। अनि त्यो जीवन ख्रीष्टमाथिको विश्वासले मात्रै पाइन्छ। तपाईँले कति धन सम्पत्ति आर्जन गर्नुभएको छ, तपाईँले कति शिक्षा हासिल गर्नुभएको छ, तपाईँ रूपमा कस्तो हुनुहुन्छ, यो कुराले वास्ता राख्दैन। प्रियहरू, तपाईँको सुन्दरताले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले नरकुण्डबाट तपाईँ बस्न सक्नुहुन्न, तपाईँको धन पैसा रुपियाँले र प्रभु तपाईँको जग्गा जमिनको कारणले गर्दा, तपाईँको सम्पन्नताको कारणले गर्दा स्वर्ग तपाईँको घर हुँदैन, नरकुण्डबाट तपाईँ बस्न सक्नुहुन्न। तर स्वर्गको मालिकलाई तपाईँले चिन्नु भएको छ कि छैन, त्यो कुराले तपाईँको तपाईँ स्वर्गमा जाने कि नजाने भन्ने कुरा तय गर्छ। प्रियहरू, यदि म तपाईँको घरमा आउन चाहे भने मैले तपाईँलाई चिन्नु पर्ने हुन्छ, तपाईँसँग सम्बन्ध गाँच्नु पर्ने हुन्छ, तपाईँसँग परिचय गर्नु पर्ने हुन्छ, किनकि त्यो घरको मालिक तपाईँ हुनुहुन्छ। प्रियहरू, ढुङ्गा र माटोले बनेको घरमा केही समय बस्नको लागि, एक रात बास बस्नको लागि पनि मैले त्यो ढुङ्गा र माटोले बनेको घरको मालिकसँग सम्बन्ध गाँच्नु परे चाहिँ कहिल्यै नमर्ने अनन्तको जीवन हजारौं हजार वर्षको लागि मेरो आत्मालाई सुरक्षित गर्नको लागि स्वर्गमा जानुको लागि स्वर्गको मालिकलाई चिन्नु पर्ने हुन्छ। आज के तपाईँले स्वर्गको मालिकसँग परिचय गर्नु भएको छ? के तपाईँले परमेश्वरसँग सम्बन्ध गाँच्नु भएको छ? ताकि तपाईँ भोलि यो संसार छोडेपछि त्यो तपाईँको लागि बिरानो भनिएको ठाउँ स्वर्गमा बास बस्नको लागि त्यहाँको मालिकसँग विन्ती गर्नु नपरोस्, तपाईँलाई देख्न साथ उसले धोका खोल्न सकोस्, के यो अवस्था तपाईँले सृजना गर्नु भएको छ? प्रियहरू, येशू ख्रिस्टलाई विश्वास गरेमा अनन्त जीवन तपाईँले सित्तैमा पाउनुहुन्छ। तपाईँले बलिदान दिनु पर्दैन, तपाईँले धन पैसा छुट्याउनु पर्दैन, तपाईँले कुनै डिग्रीको वा पीएचडीको सर्टिफिकेट देखाउनु पर्दैन। तपाईँको हृदयको विश्वासले, तपाईँले ख्रिस्टलाई आफ्नो मुखले स्वीकार गर्नुभएको त्यो वचनले ख्रिस्टले तपाईँलाई स्वर्गको भागी बनाउनुहुन्छ। यदि तपाईँ येशू ख्रिस्टलाई आफ्नो हृदयमा स्वागत गर्न चाहनुहुन्छ भने मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्यारो प्रभु, आज म तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाता भने मेरो सारा हृदयले विश्वास र मुखले स्वीकार गर्दछु। तपाईँ मेरो लागि क्रुसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनः जीवित भई उठ्नुभयो र अहिले परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ भने म विश्वास गर्दछु। आज मेरो हृदयको ढोका तपाईँको लागि खोल्दछु, आएर मेरो हृदयको सिंहासनमा बस्नुहोस् र आशिष दिनुहोस्। यीशुको नाउँमा आमेन। यो प्रार्थना सँगै तपाईँ आज ख्रिस्टमा नयाँ गरी जन्मनु भएको छ, तपाईँको नयाँ जन्मको लागि तपाईँलाई हार्दिक बधाई भन्न चाहन्छौ। अब तपाईँको घर नजिकैको चर्चमा जहाँ सही शिक्षा दिन्छ त्यस्तो चर्चमा गएर तपाईँ बुझ्न सक्नुहुन्छ, जहाँ त्रिएक परमेश्वरलाई विश्वास गर्दछ, त्यस्तो चर्चमा तपाईँ गएर बुझ्न सक्नुहुन्छ। वा अधिक जानकारीको निम्ति तपाईँ हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँको विषयहरू राख्न सक्नुहुन्छ। कार्यक्रमको ठेगाना हाम्रो प्रस्तुताले एकछिन पछि तपाईँलाई दिनुहुन्छ। तबसम्म परमेश्वरले आशिष दिनुभएको होस्। तपाईँहरूको जीवनमा प्रशस्त मात्रामा परमेश्वरको उपस्थिति रहोस्, पवित्र आत्माको सहभागिता रहोस्।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो, म काउ म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। आज हामी परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वरले तपाईँ र मलाई के बोल्न चाहँदै हुनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्नेछौ। प्रियहरू, परमेश्वरले आज मलाई यो कुरालाई बाँड्नलाई भनिराख्नु भएको छ। प्रियहरू, विशेष गरी यो समय चाहिँ हामी पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरालाई हामी चर्चा गर्नेछौ। प्रियहरू, अनि अहिलेको समयमा हेर्यो भने प्रियहरू, धेरै परिवारहरूमा प्रार्थना सँगै भइराखेको छैन। अहिलेको समयमा हेर्यो भने प्रियहरू, छोरा छोरी आमा बुवाको प्रार्थना भइराखेको छैन। तर म तपाईँलाई के चाहिँ भन्न चाहन्छु भन्दा चाहिँ नि प्रियहरू, अहिलेको समयमा फिल्म हेर्न परिवारहरू सँगै जान्छ, घुम्नलाई सँगै जान्छ प्रियहरू, सपिङ गर्नलाई सँगै जान्छ, होटलमा खाना खानलाई सँगै जान्छ, तर घरमा सँगै प्रार्थनाको जीवन चाहिँ भइराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, धेरै चोटि परिवारहरूले परमेश्वरलाई पहिलो प्राथमिकता नदिँदै गर्दा परिवारमा प्रार्थनाको जीवन, प्रार्थनाको वेदी हुन सकिराखेको छैन। प्रियहरू, अनि तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा, परिवार चाहिँ समाजको पहिलो पाठशाला हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, प्रार्थना परिवारलाई आत्मिक रूपमा जोड्ने सुन्दर माध्यम हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, जब जब परिवारमा प्रार्थना हुन्छ, प्रियहरू, परिवार प्रेममा बढ्दै जान्छ, समझदारीमा बढ्दै जान्छ, धैर्यतामा बढ्दै जान्छ, र प्रेम गर्ने कुरामा र विश्वास गर्ने कुरामा बढ्दै जान्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, यदि परिवार चाहिँ नि प्रार्थनाको जीवन छ भने परिवारमा त्यो परिवारको घर चाहिँ चट्टान माथि बसालिएको हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रत्येक घरको यदि सिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भने त्यो परिवारमा प्रार्थनाको जीवन हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब परिवार सँगै प्रार्थना गर्छ, केवल धार्मिक अभ्यास मात्र होइन, आत्मिक जीवनको यो आधार पनि बन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। पुरानो करार र नयाँ करारमा हेर्नुभयो भने परिवार कसरी परमेश्वरसँग केन्द्रित हुने भन्ने कुरालाई आएको हामी पाउन सक्छौ प्रियहरू। अनि परिवार चाहिँ समाजको आधार हो र आत्मिक रूपमा बलियो परिवारले स्वस्थ समाज निर्माण गर्छ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु प्रियहरू। जब सँगै प्रार्थना हामी गर्छौ हाम्रो परिवारमा एकता आउँछ, हाम्रो परिवारमा मिलाप आउँछ, हाम्रो परिवारमा सहायता गर्ने कुरा आउँछ, हाम्रो परिवारमा दुःख र सुख बाँड्ने कुरा आउँदछ प्रियहरू। अनि धेरै परिवारमा झगडा हुँदै गर्दा, धेरै परिवारमा अशान्ति हुँदै गर्दा, धेरै परिवारमा अमेलताको कुरा हुँदै गर्दा, धेरै परिवारमा टाढा सम्बन्धहरू हुँदै गर्दा प्रार्थनाले चाहिँ नजिक ल्याउने गर्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि प्रार्थना किन महत्वपूर्ण छ भन्दा चाहिँ प्रियहरू, परमेश्वरलाई घरको केन्द्र बनाउनको लागि प्रार्थना महत्वपूर्ण छ प्रियहरू। म तपाईँलाई यो हजुर 24 अध्यायको 15 पद बताउन चाहन्छु। म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर यहोशूले भनेको छ प्रियहरू। नि यो वचन तपाईँ र मेरो लागि पनि हो प्रियहरू। हामीले पनि म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर हामीले बताउन आवश्यक छ प्रियहरू। यो पदले यो देखाउँछ जब परिवार मिलेर परमेश्वरको सेवा गरिन्छ, परमेश्वरसँग प्रार्थना गरिन्छ, परमेश्वरलाई बढाई गरिन्छ नि हाम्रो घरनाबाट परमेश्वरको महिमा हुँदछ र हाम्रो घरनाको केन्द्र चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। दोस्रो कुरा चाहिँ नि प्रियहरू, एकता र मेलमिलाप चाहिँ प्रार्थनाले बढाउने गर्दछ परिवारमा। किन भन्दै गर्दा धेरैचोटि परिवारमा लडाई छ, अविश्वास छ, विभाजन छ, रिस छ, द्राह छ, घृणा छ, तिरस्कार छ प्रियहरू। यो हुँदै गर्दा पनि नि प्रार्थनाले चाहिँ सबैजनालाई एकतामा लिएर आउँछ र परमेश्वरको उपस्थितिमा लिएर आउँदछ भनेर म तपाईँलाई बताउन चाहन्छु। किन भन्दै गर्दा जब तपाईँले मत्ती 18 अध्यायको 20 पदमा हेर्नु भने यहाँनिर यसरी लेखेको छ, जहाँ मेरो नाउँमा एक वा दुई भेला हुन्छौ त्यहाँ मेरो उपस्थिति हुन्छ भन्ने कुरा परमेश्वरको वचनले तपाईँ र मलाई सिकाएको छ। म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, तपाईँको घरमा प्रार्थनाको वेदी तपाईँले बनाउनु भएको छ जहाँ चाहिँ परमेश्वरको उपस्थिति हुँदछ भनेर म तपाईँलाई सोध्न चाहन्छु प्रियहरू। जब हामीले परिवारमा प्रार्थना गर्छौँ नि प्रियहरू, हाम्रो परिवार चाहिँ एकतामा र मेलमिलापमा बढ्दछ र तपाईँको परिवार चाहिँ मण्डलीमा र समाजको लागि परमेश्वरको गवाही हुन सक्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, बालबालिकालाई सही शिक्षा दिनको लागि पनि तपाईँ र मेरो घर परिवारमा प्रार्थनाको वेदी हुन आवश्यक छ। किन भन्दै गर्दा प्रिय, हितोपदेश 22 अध्यायको 6 पदले यसरी भन्छ, बालकहरूलाई उसले हिँड्नु पर्ने मार्गमा तालिम देऊ। प्रियहरू, यो संसारले हाम्रो छोराछोरीलाई धेरै कुरा सिकाउँदै गर्दा त्यो भन्दा पनि माथि हामीले सोच्न आवश्यक छ। हामीले हाम्रो छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउन आवश्यक छ, परमेश्वरसँग सङ्गति कसरी गर्ने भनेर सिकाउन आवश्यक छ, परमेश्वरलाई कसरी उचाल्ने र परमेश्वरको कुरालाई कसरी आज्ञा पालन गर्ने भन्ने कुरा तपाईँ र मैले हाम्रा छोराछोरीलाई सिकाउन आवश्यक छ। यदि तपाईँ र मैले, तपाईँ र मेरो छोराछोरीलाई परमेश्वरको विषयमा हामीले सिकाएनौँ भने प्रियहरू, उनीहरूलाई संसारले तानी पठाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब हामीले सानैदेखि उनीहरूलाई परमेश्वरमा विश्वास गर्नलाई, परमेश्वरलाई श्रद्धा गर्नलाई, परमेश्वरलाई प्रेम गर्नलाई हामी सिकाउँछौँ नि प्रियहरू, पारिवारिक प्रार्थनाले हाम्रो छोराछोरीलाई परमेश्वरको राज्यको लागि तयार गरिराखेको हुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि अर्को कुरा प्रियहरू, जब हामी प्रार्थना गर्छौँ नि परिवारमा प्रियहरू, हाम्रो चिन्ता, हाम्रो समस्यामा हामीले विजय र शान्ति पाउँदछौँ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। किन भन्दै गर्दा नि प्रियहरू, हाम्रो प्रत्येक परिवारमा विरामबाट कोही न कोही हामी गइराखेको छौँ होला, आर्थिक अभावबाट हामी गइराखेको छौँ होला, हाम्रो परिवारमा अभाव छ होला, हाम्रो परिवारमा झगडाहरू छ होला, हाम्रो परिवारमा लडाईहरू छ होला र भविष्यको चिन्ता छ होला। तर म तपाईँलाई बताउन चाहन्छु, जब हामी प्रार्थना गर्छौँ हाम्रो जीवनको चिन्ता र समस्याबाट हामीले छुटकारा पाउन सक्छौँ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी परिवारमा प्रार्थना गर्छौँ नि, प्रार्थनाले चाहिँ हामीलाई र हाम्रो परिवारलाई चाहिँ शक्ति प्रदान गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु। पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरा हामीले सुनिसकेका छौँ। प्रियहरू, म तपाईँलाई पारिवारिक प्रार्थना चाहिँ किन हुन सकेको छैन त यो 21 सेन्चुरीमा धेरै विश्वासीहरूको घरमा म यो कारण चर्चा गर्न चाहन्छु। प्रियहरू, धेरै परिवारहरूले चाहिँ परिवारमा प्रार्थना गर्न सकिराखेको छैन। प्रियहरू, आज व्यस्त जीवनशैली भएको कारण बलिदान र प्राथमिकता परमेश्वरलाई दिन सकिराखेको छैन। प्रियहरू, तपाईँ र मैले हेऱ्यौँ भने धेरै अत्याधिक व्यस्तताको कारणले पनि प्रियहरू पारिवारिक प्रार्थना हुन सकेको छैन। अभिभावकहरू आफ्नै काममा व्यस्त, छोरा छोरी पढाइमा व्यस्त र अरू गतिविधिमा व्यस्त भएको कारणले हामीले प्रार्थनालाई कम मूल्य दिइराखेको छौँ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। समयको व्यवस्थापनको अभावले गर्दा पनि प्रार्थना हुन सकिराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, छैन प्रियहरू, तपाईँ र मैले हेऱ्यौँ भने धेरै अत्याधिक व्यस्तताको कारणले पनि प्रियहरू पारिवारिक प्रार्थना हुन सकेको छैन। अभिभावकहरू आफ्नै काममा व्यस्त, छोरा छोरी

नरहेछौ भन्ने कुरा तपाईँ र मैले बुझेका छौँ। अनि अर्को कुरा चाहिँ प्रियहरू, आध्यात्मिक प्राथमिकताको कमी। प्रियहरू, अहिलेको समयमा चाहिँ नि हामीले प्रार्थनालाई भन्दा पनि नि भौतिक कुरालाई प्राथमिकता दिइराखेको छौँ। पैसा कुरा, सुविधाको कुरा हामीले पहिलो ठाउँमा राखिरहेको छौँ र पारिवारिक प्रार्थनालाई चाहिँ दोस्रो ठाउँमा राखेको छौँ या हामीले गरी पनि राखेको छैन। तर म तपाईँलाई बताउन चाहन्छु, मत्ती 6:33 के भन्दछ भन्दा, पहिले परमेश्वरको राज्यको खोजी गर भन्ने कुरा चाहिँ त्यहाँनिर बताएको छ। तपाईँ धन सम्पत्तिमा माथि हुनुभयो तर आत्मामा तपाईँ मर्नुभयो भने त्यसले तपाईँलाई केही फाइदा गर्दैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, यदि हाम्रो आध्यात्मिक जीवन चाहिँ नि अथवा हाम्रो आत्मिक जीवनमा चाहिँ कमै कमजोरी छ, आध्यात्मिक कुरालाई हामीले कम प्राथमिकता दिएको छौँ भने पनि हामीले प्रार्थना गर्न सकिराखेको छैन प्रियहरू। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, प्रविधिको प्रभावले गर्दा पनि हामीले पारिवारिक प्रार्थना गर्न सकेका छैनौ। किन भन्दै गर्दा, बुवा एकतिर कुनामा यसरी हुन्छ, आमा एकतिर कुना यसरी हुन्छ, छोराछोरी एकतिर कुनामा यसरी भइराखेको हुन्छ प्रियहरू। अनि इन्टरनेट भन्ने कुरा तपाईँलाई म बताउन चाहन्छु, इन्टर भनेको चाहिँ भित्र, नेट भनेको चाहिँ जाल हो। त्यसले तपाईँ र मेरो जीवनलाई कब्जा गरिराखेको छ प्रियहरू। त्यो इन्टरनेटबाट अब तपाईँको परिवारहरू निस्केर परमेश्वरसँग प्रार्थनाको वेदीमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ मलाई टिकटकले भुलाउन नपाओस्, तपाईँ र मलाई फेसबुकले भुलाउन नपाओस्, तपाईँ र मलाई युट्युबले भुलाउन नपाओस् प्रियहरू, तपाईँ र मलाई परमेश्वरको उपस्थितिले भुलाएको होस्। आमेन। म तपाईँलाई यो कुरा बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के हो भन्दा, आत्मिक नेतृत्वको अभाव। जब घरमा बाउ आमाले प्रार्थना गर्ने कुरामा अगुवाई गर्दैन नि प्रियहरू, छोरा छोरीले पनि प्रार्थनामा बस्ने मन गर्दैन प्रियहरू। यदि तपाईँको घरमा आत्मिक नेतृत्वको कमी छ भने म तपाईँलाई बताउन चाहन्छु, आजै तपाईँले परिवारमा प्रार्थना सुरु गर्नुभएको होस् भनेर म प्रार्थना गर्न चाहन्छु। यदि तपाईँ आत्मामा चाहिँ तपाईँ कमजोरी हुनुहुन्छ भने नि तपाईँले प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ कमजोरी हुँदै तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। तपाईँ घरको अभिभावक भएको कारणले प्रार्थना सुरु गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ नि, पारिवारिक प्रार्थना नहुनु सक्नुको कारण चाहिँ आन्तरिक मतभेद र सम्बन्धको दूरीको कारणले पनि प्रियहरू हामीले पारिवारिक प्रार्थना गर्न सकिरहेको हुँदैनौँ। अर्को कुरा चाहिँ मिलाप नहुँदै गर्दा पनि, किन भन्दै गर्दा, जब एउटा विश्वासी घरमा लडाइँ झगडा हुन्छ नि, त्यहाँनिर भनाभन हुन्छ, दुश्मनी हुन्छ नि, त्यो कारणले गर्दा पनि परिवारमा चाहिँ नि प्रार्थनाको वेदी हुन सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ आत्मिक विश्वास र ज्ञानको कमीले गर्दा पनि हामीले घरमा प्रार्थनाको वेदीलाई खडा गर्न सकिराखेको हुँदैनौ। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ आत्मा विश्वास र ज्ञानमा कमी हुनुहुन्छ भने नि प्रियहरू, तपाईँले पारिवारिक प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, तपाईँको आत्मिक कमी कमजोरीले तपाईँको प्रार्थनाको जीवन रोक्नु हुँदैन। किन भन्दा, तपाईँलाई आत्मिक पोषण दिने चाहिँ प्रार्थना र परमेश्वरको वचन हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। अनि विशेष गरी पारिवारिक प्रार्थना नहुनुको कारण हामीले हेरौँ प्रियहरू, यदि तपाईँले प्रार्थनालाई आफ्नो परिवारमा सुरु गर्नुभयो भने त्यहाँनिर शक्ति र सामर्थ्यको कुरा हुन थाल्छ र परमेश्वरको बारेमा तपाईँ र मेरो छोराछोरीले, तपाईँ र मेरो घर परिवारले जान्न थाल्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीले हाम्रो कुरालाई भन्दा नि परमेश्वरको कुरालाई महत्त्व दिन आवश्यक छ प्रियहरू। अनि परमेश्वरसँग प्रार्थना गर्नु भनेको पनि नि प्रियहरू सेवा गर्नु हो उहाँको भनेर तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो करार र नयाँ करारमा हेऱ्यौँ भने नि परिवारमा गरेको प्रार्थनाको उदाहरण तपाईँ र मैले धेरै पाउँछौँ प्रियहरू। पहिलो उदाहरण तपाईँ र मैले अय्युबको जीवनमा हामीले पाउन सक्छौँ। जब तपाईँ र मैले अय्युब 1:5 हेऱ्यौँ भने त्यहाँनिर अय्युबले चाहिँ आफ्ना छोराछोरीको निम्ति बलिदान चढाउने कुरा हामी पाउन सक्छौँ। यसको मतलब चाहिँ अय्युबको छोराछोरी पनि बुवासँगै बसेर आफ्नो पापको पश्चाताप गर्ने कुरा

0: हामी त्यहाँनिर पाउन सक्छौ प्रियहरू. अनि यो कुराले यो पनि देखाउँछ कि अभिभावकले आफ्नो छोराछोरीको लागि प्रार्थना गर्न आवश्यक छ भन्ने कुरा यो घटनाले हामीलाई देखाउँदछ र बुझाउँदछ प्रियहरू. छोराछोरीको लागि प्रार्थना गर्ने जिम्मेवारी चाहिँ आमा बुवाको हो भनेर पनि म तपाईँहरूलाई बताउन चाहन्छु. जसरी अयुबले आफ्नो छोराछोरीको निम्ति प्रार्थना गरेको छ र बलिदान चढाइकन उसले पाप क्षमाको लागि परमेश्वरसँग गुहार गरेको छ प्रियहरू, त्यति मात्र होइन, अब्राहमको घटना हेर्नुभयो भने अब्राहमले पनि नि आफ्नो परिवार लोतको निम्ति र सदम र गमराको निम्ति के गरेको छ, प्रार्थना गरेको कुरा हामी पाउन सक्छौँ. विशेष गरी म यो समय बताउन चाहन्छु यहोशूको जीवनबाट. यहोशूले मिठो कुरा भन्छ, म र मेरो घरानाले चाहिँ परम प्रभुको सेवा गर्नेछ भन्ने कुरा उसले बताएको छ. यसको मतलब चाहिँ तपाईँको परिवार र तपाईँ चाहिँ परमेश्वरप्रति समर्पित हुनुपर्छ भन्ने कुरा हामीले थाहा गर्न सक्छौँ प्रियहरू. जब जब एउटा अभिभावक चाहिँ प्रार्थनामा खडा हुन्छ नि, छोरा छोरी पनि प्रार्थनामा खडा हुँदछ भन्ने कुरा चाहिँ हामीले पुरानो करारबाट थाहा गर्न सक्यौँ. त्यति मात्र होइन प्रियहरू, जब तपाईँ र मैले नयाँ करारमा हेर्नु नि कर्नलियसको घटना तपाईँ र मैले पाउन सक्छौँ. ऊ चाहिँ प्रार्थनाको मानिस र उसको घरानाले प्रार्थनामा समय बिताएको कुरा हामी पाउन सक्छौँ. त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले पाउललाई हेऱ्यो भने पाउलले तिमोथीको विश्वास र घरानाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ प्रियहरू. आमा र उसको हजुरआमाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ. यसको मतलब तिमोथीको घरमा प्रार्थनाको जीवन जिउने उसको आमा, उसको हजुरआमा र ऊ नै थियो भन्ने कुरा पनि हामी पाउन सक्छौँ. अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, अभिभावकले सन्तानको लागि प्रार्थना गर्नु कति महत्वपूर्ण छ भन्ने कुरा तपाईँ र मलाई आजको वचनले सिकाउँछ. त्यति मात्र होइन, जब जब परिवारहरू मिलेर प्रार्थना गर्छ नि परमेश्वरको सेवा र आराधना गर्न सकिन्छ भन्ने कुरा. अनि प्रियहरू, घर नै प्रार्थना र विश्वासको पहिलो स्थान हो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ प्रियहरू. अनि म तपाईँलाई बताउन चाहन्छु पारिवारिक प्रार्थना चाहिँ कसरी गर्ने त. यदि तपाईँलाई थाहा छैन भने नि पहिलो कुरा चाहिँ तपाईँले समय र स्थान तय गर्नुहोस्. तपाईँको परिवारमा बिहान र बेलुका कतिखेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, समयलाई तपाईँले थाहा गर्नुहोस्. अनि अर्को चाहिँ स्थानलाई तपाईँले सेलेक्ट गर्नुहोस्, तपाईँको घरमा कुन कोठामा कहाँनिर बसेर परमेश्वरको निम्ति वेदी बनाउने र परमेश्वरलाई उचाल्ने भने थाहा गर्नु म तपाईँलाई बताउन चाहन्छु. नि यो चाहिँ नि प्रियहरू, नियमित रूपमा बसिकन तपाईँले प्रार्थना गर्नलाई म उत्साह दिन चाहन्छु. अनि त्यो समयमा तपाईँले छोटो भजन र कोरस गाएर परमेश्वरलाई उचाल्दै तपाईँहरूले पारिवारिक प्रार्थनालाई अगुवाई गर्न सक्नुहुन्छ. अनि उदाहरणको लागि आजको दिन ईश्वरको रात पहिले खोजी गर भने कोरस गाउँदै तपाईँले परमेश्वरलाई उचाल्न सक्नुहुन्छ. जब तपाईँले यसरी भजन र कोरस गाउँदै परमेश्वरलाई उचाल्नुहुन्छ नि, यसले तपाईँको सङ्गतिको माहौललाई एकदमै राम्रो बनाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु. नि तेस्रो कुरा चाहिँ नि, तपाईँको पारिवारिक प्रार्थनामा चाहिँ नि प्रियहरू, बाइबल अध्ययन हुन एकदमै महत्वपूर्ण छ प्रियहरू. तपाईँले बाइबलको खण्डलाई अध्ययन गर्नु सबै परिवार मिलेर. अनि अर्को कुरा चाहिँ, अध्ययन गरिसकेपछि तपाईँको परिवारमा एकअर्काबाट सेयरिङ गर्नुहोस् प्रियहरू, के जान्नुभयो के सिक्नुभयो, जसले गर्दा तपाईँहरूको विश्वास परमेश्वरको वचनमा के हुन्छ, चढा गाडिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु. अहिलेको ट्रेन्ड चाहिँ के छ भन्दा नि प्रियहरू, पारिवारिक प्रार्थना भन्ने बित्तिकै लो प्रभु धन्यवाद भन्ने एकैछिन, एक मिनट, दुई मिनट, पाँच मिनट छ. तर म तपाईँलाई बताउन चाहन्छु, जबसम्म तपाईँले तपाईँको पारिवारिक प्रार्थनामा बाइबल अध्ययन गर्नुहुन्न, तपाईँले के विश्वास गर्ने र छोराछोरीलाई के सिकाउने भन्ने कुरा तपाईँले थाहा गर्नु हुन्न भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. बाइबल अध्ययन एकदमै महत्त्वपूर्ण छ पारिवारिक प्रार्थनाको लागि. अनि अर्को कुरा चाहिँ, तपाईँले व्यक्तिगत रूपमा सामूहिक प्रार्थना गर्नुहोस् प्रियहरू. प्रत्येक सदस्यहरूसँग प्रार्थनाको विषयहरू सोध्नुहोस्. अनि देशको लागि प्रार्थना गर्नुहोस्, तपाईँको परिवारमा धेरैजना बाँचेको छैन होला प्रियहरू, उनीहरूको लागि प्रार्थना गर्नुहोस् र प्रत्येकजनालाई धन्यवाद दिनुहोस्। परमेश्वरले दिनुभएको स्वास्थ्यको लागि, जीवनको लागि, उद्धारको लागि, मुक्तिको लागि तपाईँले परमेश्वरलाई धन्यवाद दिनुहोस्। अनि प्रियहरू, तपाईँले प्रार्थनामा समय बिताउन सक्नुहुन्छ नि। अन्त्यमा चाहिँ नि तपाईँले के गर्नुपर्छ भन्दा, घरको मूल व्यक्तिले प्रार्थनामा अगुवाई गर्नुहोस् र सबैको लागि आशिष र सुरक्षा बोल्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। सबैजनाले आमेन भनेर तपाईँले पारिवारिक प्रार्थनालाई सक्न सक्नुहुन्छ। म तपाईँलाई केही सुझावहरू दिन चाहन्छु प्रियहरू, अनि पारिवारिक प्रार्थना चाहिँ गरे जस्तो होइन, साँच्चै गरे जस्तो गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। यसको लागि तपाईँले 30 मिनटदेखि 60 मिनट समय छुटाउनुहोस् प्रियहरू। तपाईँहरू सङ्गतिमा बढ्न चाहनुहुन्छ भने, तपाईँ परमेश्वरमा बढ्न चाहनुहुन्छ भने, तपाईँले यसरी गर्न सक्नुहुन्छ नि। यो पारिवारिक प्रार्थनामा साना साना छोराछोरी छन् भने उनीहरूलाई पनि तपाईँले सहभागी गराउनुहोस्, किनभने हामी साना साना भनेर वास्ता गर्दैनौँ। तर म तपाईँलाई बताउन चाहन्छु, साना साना नै भोलि पछि गएर ठुला हुन्छन् परमेश्वरको राज्यको लागि। म तपाईँलाई यो बताउन चाहन्छु नि, प्रत्येक बिहान र बेलुका तपाईँले के गर्नुहोस्, पारिवारिक प्रार्थनालाई अभ्यास गर्नुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। धेरैचोटि प्रियहरू हामीलाई यो लाग्न सक्छ, पारिवारिक प्रार्थना केवल धार्मिक अभ्यास मात्र हो भनेर। यो पारिवारिक आत्मिक र नैतिक भावनात्मक रूपमा जोड्ने माध्यम पनि हो भनेर म बताउन चाहन्छु। के तपाईँको घरमा प्रार्थनाको वेदी छ? तपाईँ प्रार्थनामा समय बिताइराख्नु भएको छ प्रियहरू? यदि छैन भने तपाईँले आजै पारिवारिक प्रार्थनालाई सुरु गर्नुहोस्। जब तपाईँले पारिवारिक प्रार्थनालाई सुरु गर्नुहुन्छ नि, तपाईँको परिवार चाहिँ छिमेकीको लागि गवाही हुन थाल्दछ। दुःखको कुरा चाहिँ नि के छ भन्दै गर्दा, अहिले सँगसँगै प्रार्थना नभएको कारण धेरै बालबच्चाहरूले गलत बाटो अप्नाइराखेको छन्। तर म तपाईँलाई बताउन चाहन्छु, अहिले नै समय हो पारिवारिक प्रार्थना अहिले नै सुरु गर्नुहोस् भनेर म तपाईँलाई उत्साह गर्न चाहन्छु। जब तपाईँले पारिवारिक प्रार्थना सुरु गर्नुहुन्छ नि, अनि तपाईँले यसुले भने चाहिँ भन्न सक्नुहुन्छ, म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर। आमेन। प्रभुले तपाईँहरू सबैजनालाई आशिष गर्नुभएको। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

ओहो, फलानुले त कस्तो कस्तो काम गरिसक्यो, फलानुले कस्तो कस्तो योजनाहरू पूरा गरिसक्यो। मेरो जीवनमा चाहिँ त्यस्तो भएको छैन, म चाहिँ त्यहाँ पुगेको छुइनँ जहाँ अरू मान्छेहरू सजिलै पुगिसके। यतिको उमेरमा अरूले यति धेरै काम गरिसके, अरू यति धेरै परिपक्व छन् अथवा उनीहरूको जीवनमा यस्तो यस्तो कुरा छ, मेरो जीवनमा चाहिँ किन त्यस्तो भएको छैन, म कतै पछाडि पो परेको छु कि, मेरो जीवनमा चाहिँ किन ढिलाइ भइराखेको छ, अरूको जस्तो सजिलो मेरो जीवनमा किन भइराखेको छैन, अथवा अरूको जीवनमा जुन प्रकारले काम अगाडि बढिराखेको छ या प्रगति भइराखेको छ या उनीहरूको अवस्था परिवर्तन भएको छ, मेरो जीवनमा चाहिँ किन त्यस्तो भएको छैन। जय मसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म ममता हरेक हप्ता जस्तै आज पनि तपाईँसँग भेट हुन पाउँदा रेडियोकै माध्यमबाट, तरंगहरूकै माध्यमबाट भए पनि तपाईँसँग यसरी नजिक हुन पाउँदा म अति नै खुशी छु। तपाईँ पनि उत्साहको साथमा आजको कार्यक्रम सुन्न तयार भएर बस्नु भएको छ होला भन्ने म विश्वास लिन चाहन्छु। कार्यक्रममा यो महिनाभरि नै हामी डिस्ट्राक्सनहरूको बारेमा कुरा गर्दैछौ, अथवा हाम्रो जीवनमा हाम्रो ध्यान भंग गर्न, बीचबीचमा बाधा ल्याउन आउने त्यस्ता विभिन्न विषयमा हामीले कुराकानी गर्यौं, जसले चाहिँ हाम्रो जीवनमा हामीलाई अघि बढ्न दिँदैन, या भनौं परमेश्वरसँगको सम्बन्धमा गहिरिन हामीलाई दिँदैन, हाम्रो गन्तव्यमा अगाडि बढ्न दिँदैन, विभिन्न बाधाहरू ल्याइरहन्छ जसको कारणले गर्दा हामी जीवनमा पछाडि हुन्छौ, हामी ढिला हुन्छौं, रोकिन्छौं, अनि यस्ता विभिन्न विषयमा हामीले कुराकानी गर्यौं। आज यो सिरिजको अन्तिम हप्ता हो, आज हामी यो विषयमा अन्तिम पटक कुरा गर्छौं र अर्को हप्ता नयाँ एउटा सिरिज हामी शुरू गर्न गइराखेका छौं। मलाई विश्वास छ अघिल्लो चार हप्ता तपाईँले जे जे सुन्नुभयो त्यसबाट तपाईँले आश्वासित हुनुभयो होला, केही नयाँ कुराहरू या केही टेक अवे तपाईँले लिनुभयो होला भन्ने मैले विश्वास लिएको छु। आजको अन्तिम हप्तामा चाहिँ हामी के बारेमा कुरा गर्न जाँदैछौ भन्ने अलिकति झलक तपाईँले शुरूआतमा पाउनुभयो होला। हामी आज कुराकानी गर्न जाँदैछौ कम्पेरिजनको बारेमा। हाम्रो जीवनमा आउने डिस्ट्राक्सनहरू मध्येको एउटा डिस्ट्राक्सन कम्पेरिजन, या भनौ तुलना गर्ने बानी, एकअर्कासँग एकअर्काको जीवनलाई हेरेर उसको जस्तो मेरो किन छैन या मेरो जस्तै उसको किन भएन, जुन एकअर्कामा हामी तुलना गर्छौ त्यसको बारेमा हामी कुरा गर्छौ। तुलना हानिकारक जस्तो कहिलेकाहीँ लाग्न सक्छ, एकअर्कासँग तुलना गर्नु खासै यसले नकारात्मक ठूलो एउटा हाम्रो बीचमा एउटा ठूलो एउटा समस्या खडा गर्ला जस्तो हामी यसलाई मान्दैनौ, तर नजानिदो पाराले यो पनि एउटा महत्वपूर्ण डिस्ट्राक्सन हो जसले हाम्रो जीवनमा हामीलाई अगाडि बढ्न दिँदैन, हामीलाई अशान्त गराउँछ, हामीलाई जहिले पनि आफूलाई चाहिँ कम अरूलाई बढी देख्ने अथवा आफ्नो जीवनमा भएका कुरालाई चाहिँ एप्रिसिएट नगर्ने, आफ्नो जीवनमा भएका कुरामा चाहिँ धन्यवादी नहुने र हतार गर्ने एउटा खालको बानी हामीमा विकास गरिदिन्छ, जसको कारणले गर्दा हामी फोकस्ड हुन सक्दैनौ। हामी हाम्रो काममा लाग्नुको सट्टा फलानोले के गर्दैछ या फलानोको जीवनमा के भइराखेको छ या फलानो कहाँनिर पुगिसक्यो, यी यस्ता कुरामा हामी अल्मल लिन्छौ नि, यसले पनि हामीलाई डिस्ट्राक्ट गर्छ, यसले पनि हाम्रो ध्यानलाई चाहिँ भंग गर्ने काम गर्छ। त्यसकारण आजको एपिसोडमा, आजको कार्यक्रममा चाहिँ हामी यो कुरालाई सम्झिने बुझ्नेछौ कि हामी हाम्रो जीवनको आफ्नै एउटा सिजनमा छौ, हाम्रो जीवनको आफ्नै एउटा गति छ, होइन? परमेश्वरले हाम्रो जीवनमा कसरी कहिले के तरिकाले काम गर्नुहुन्छ त्यो हरेक मानिसको जीवनमा फरक फरक हुन्छ, अनि हामी कहिले पनि अरूको जीवनमा हेरेर परमेश्वरप्रति गनगन गर्ने या आफ्नो जीवनमा भएका कुराहरूमा असन्तुष्ट हुने काम हामीले गर्नु हुँदैन, किनकि हामी आफ्नै सिजनमा, आफ्नै मौसममा छौँ, हाम्रो जीवनको आफ्नै एउटा गति छ, होइन? आफ्नै योजना छ, आफ्नै प्रकारले हाम्रो जीवन पनि अगाडि बढ्छ। कसैलाई हेरेर म किन ढिलो भएँ या किन यो चाहिँ मेरो जीवनमा छिटो भयो भनेर हामीले तुलना गरिरहन पर्दैन। जब तुलना गर्दैनौ, जब हाम्रो उद्देश्यमा हामी फोकस्ड हुन्छौ, तब मात्रै चाहिँ के हो त हामी अगाडि बढ्न सक्छौ भन्ने बारेमा पनि हामी कुराकानी गर्नेछौ। र आज हामीले बुझ्ने कुरालाई एकदम छोटकरीमा भन्ने हो भने, आज हामी यो कुरालाई स्मरण गर्नेछौ कि परमेश्वरको योजना चाहिँ उहाँको टाइमिङ अनुसार हाम्रो जीवनमा पूरा हुन्छ। अरूको तुलना गरेर, अरूको जीवनलाई हेरेर या अरूको जीवनमा के हुँदैछ त्यो अनुसार हाम्रो जीवनको उद्देश्य या हाम्रो जीवनमा परमेश्वरले गर्ने कामको चाहिँ टाइमिङ चेन्ज हुँदैन भन्ने कुरा चाहिँ आजको कार्यक्रममा हामी बुझ्ने कोसिस गर्नेछौं।

प्रिय मित्र, हाम्रो जीवनमा हुन आउने कुराहरूको लागि हामीले व्यक्तिगत रूपमा समय तोकेका छौं। हाम्रो जीवनमा यो वर्षमा हामी यो गर्छौं, यो वर्षभित्रमा यो हुन्छ, यो समयसम्ममा चाहिँ म यहाँ पुग्छु भनेर हामी आफ्ना आफ्नै योजनाहरू बनाउँछौं। अनि ती योजनाहरू हामीले भनेकै समयमा हुँदैन, कारण हरेक कुराको लागि परमेश्वरले निश्चित समय छुट्याउनु भएको छ। हामी उपदेशकको पुस्तकमा हेर्छौं भनेदेखि परमेश्वरले त्यहाँ भन्नुभएको छ कि पृथ्वी मुनि आकाश मुनि पृथ्वीमा हरेक कुराको लागि समय छ, हरेक कुराको लागि परमेश्वरले एउटा निश्चित समय छुट्याउनु भएको छ। हाम्रो जीवन एउटा प्रोसेस हो, हाम्रो जीवन निरन्तर बगिरहन्छ, अगाडि बढ़िरहन्छ, अनि हाम्रो जीवनमा हरेक कुराहरू हामीले सोचेकै समयमा या एउटै समयमा, प्रत्येक मानिसको जीवनमा हरेक कुरा त्यही एउटा समयमा हुन्छ भन्ने छैन। उदाहरणको लागि कतिजना दिदी बहिनीको विवाह 20 वर्षमा भयो, उदाहरणको लागि। अब यसको अर्थ यो होइन कि हरेक दिदी बहिनीको विवाह 20 वर्षमै हुन्छ भन्ने छैन। कतिजनाले 20 वर्षमा विवाह गरेर 22-23 वर्षमा आफ्नो परिवारलाई बढ़ाउने काम शुरू गर्नुहुन्छ, बच्चाहरू हुन्छन् र 28-29 वर्षको पुग्दासम्ममा उहाँहरूको जीवन एक प्रकारले सेटल जस्तो देखिन्छ, बच्चाहरू स्कूल जाने बेलाका भइसकेका हुन्छन्। अब यदि कम्पेरिजन गर्ने हो, तुलना गर्ने हो भने 22-25 वर्षसम्म विवाह नभएका बहिनीहरूले अब उसको जीवनलाई हेरेर गनगन गर्न मिल्छ र मिल्दैन नि, किनकि हरेकको जीवनमा 20 वर्षमा विवाह हुन्छ, 22 वर्षमा बच्चा जन्मिन्छन्, 28-29 वर्ष या 30 वर्ष पुग्दासम्म बच्चाहरू स्कूल जाने भइसक्छन् र एक प्रकारले तपाईँ फेरि एउटा आफ्नो गतिमा फर्किन सक्नुहुन्छ भन्ने कुरामा हामी तुलना गर्न सक्दैनौँ, किनकि कसैको विवाह 25 वर्षमा हुन्छ, कसैको विवाह 30 वर्षमा हुन्छ, कसैको विवाह 32-33 वर्षमा पनि हुन सक्छ, अथवा त्योभन्दा पनि बढी उमेर परमेश्वरले कुन चाहिँ समय तपाईँको लागि छुट्याउनु भएको छ त्यो समयमा तपाईँको जीवनमा त्यही कुरा हुन्छ नै जुन कुरा अघिबाट योजना गरिएको छ। उदाहरणको लागि मेरो विवाह 26-27 वर्ष लाग्ने बेलामा भयो, त्यो समयमा धेरैजनाले मलाई किन छिटो विवाह गरेको, अहिले नै के बितेको छ र यति छिट्टै किन विवाह गरेको भनेर भन्नुहुन्थ्यो भने कतिजनाले चाहिँ उमेर बितिसक्यो भन्नुहुन्थ्यो, विवाह गर्न ढिला भइसक्यो भन्नुहुन्थ्यो। भनाएको मतलब मानिसहरूले आफ्नो जीवनमा समयलाई हेर्ने पनि तरिका फरक छ र समय अनुसार गर्ने कुराहरू पनि फरक छ, तर हामी मानिसले के भन्छन् अथवा हामी के चाहन्छौं भन्ने कुरा भन्दा पनि परमेश्वरको उचित समयलाई चाहिँ हामीले पर्खिनुपर्छ। परमेश्वरले उपदेशकीय पुस्तकमा भन्नुहुन्छ कि सबै कुराको लागि समय छ, रोप्ने समय छ, कटनी गर्ने समय छ, बढ्ने समय छ, फल लाग्ने पनि समय हुन्छ, विश्राम गर्ने पनि समय छ, काम गर्ने समय छ, हरेक कुराको हाँस्ने रुने होइन मृत्युको जन्मको सबै कुरा को समय परमेश्वरले छुट्याउनु भएको छ। त्यसकारण तपाईँ पनि आफ्नो जीवनलाई अरूसँग तुलना गरेर असन्तुष्ट हुने, त्यो कुरामा आफ्नो ध्यान भंग गरेर आफ्नो जीवनको उद्देश्यमा अगाडि बढ्नुको सट्टा त्यसैमा रुम लिनुको सट्टामा परमेश्वरले तपाईँको लागि पनि उचित समय तोक्नु भएको छ र त्यही अनुसार तपाईँको जीवनमा उहाँले आफ्नो योजना पूरा गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुहोस्। यसो गर्नाले तपाईँ अरूको जीवनलाई हेरेर दुखी भइरहनु पर्दैन या आफ्नो जीवनलाई अरू सँग तुलना गरेर मेरो जीवनमा किन यस्तो भएन भनेर गनगन गर्नु पर्दैन। अर्को कुरा उपदेशकीय पुस्तकमा हामी हेर्छौं भने 3:11 पदमा परमेश्वरले भन्नुभएको छ कि उहाँले सबै कुरा चाहिँ आफ्नो समयमा सुन्दर बनाउनु भएको छ, प्रभुको समयमा जे पनि हुन्छ त्यो सुन्दर हुन्छ भनेर बाइबलले हामीलाई बताउँछ। यसको अर्थ के हो भने भले अहिले तपाईँलाई तपाईँको जीवन चाहिँ एकदमै पर्फेक्ट तपाईँलाई लाग्दैन होला, तपाईँको जीवनमा तपाईँ एकदमै ढिला हुनुभयो, तपाईँको जीवनमा अरूको जस्तो भएन, तपाईँको जीवन चाहिँ एकदमै पछाडि गएको छ, म त अगाडि बढ्न सकेको छैन या मेरो जीवनमा केही कुराहरू भएको छैन भन्ने लागे तापनि परमेश्वरको हातमा उहाँको पर्फेक्ट टाइमिङमा चाहिँ उहाँले तपाईँको जीवनमा काम गर्नुहुन्छ। जे कुराको लागि तपाईँ अहिले हतार गरिरहनु भएको छ सम्भवतः त्यो कुरा परमेश्वरको समयमा आउन अझै बाँकी छ, किनकि हामीले त सबै कुरा गर्न सक्दैनौँ। हाम्रो जीवनलाई परिवर्तन गर्ने या भनौँ परमेश्वरको योजना पूरा गर्नको लागि उहाँकै समय चाहिँ हामीले पर्खिनुपर्छ। भजन संग्रहको पुस्तक 37:4 पदले पनि हामीलाई भन्छ कि प्रभुमा आनन्द गर अनि उहाँले चाहिँ हाम्रो हृदयको योजनाहरू पूरा गर्नुहुनेछ, इच्छाहरू पूरा गर्नुहुनेछ।
जब हामी परमेश्वरमा भरोसा गरेर आनन्दित हुन्छौ, उहाँले हाम्रो हृदयको इच्छाहरूलाई, हाम्रो डिजायरहरूलाई पनि आदर गर्नुहुन्छ। हामी कतिचोटि हतार गर्छौ, अहिले नै भइहाल्नुपर्छ, अहिले नै हुनुपर्छ, अरूको त भइसक्यो, मेरो किन भएन भनेर हामी गनगन गर्छौ। तर जब हामी परमेश्वरमा भरोसा गरेर अरूसँग कम्पेयर नगरिकन उहाँको इच्छामा, उहाँको समयमा, उहाँको टाइमिङमा हामी भर गर्छौ, तब उहाँले हाम्रा हृदयका इच्छाहरू पनि कदर गर्नुहुन्छ अनि उहाँको समयमा उहाँले सबै कुराहरू उत्तम गर्नुहुन्छ भन्ने कुरा हामी बाइबलबाट पनि हेर्न सक्दछौ। प्रिय मित्र, यहुन्ना 21:22 पदमा परमेश्वरले भन्नुहुन्छ, मलाई पछ्याउ, होइन मेरो फलो गर, मलाई हेर भनेर परमेश्वर भन्नुहुन्छ। भले त्यो समय उहाँले पत्रुसलाई यो कुरा भन्नुभएको थियो, तर आज हामी सबैजनाको लागि यो वचन उहाँले हाम्रो लागि दिनुभएको छ कि हामीले चाहिँ अरूको जीवनलाई हेर्ने होइन, हाम्रो ध्यान चाहिँ अरूको जीवन या अरूले के गर्दैछन् या अरूको जीवनमा के हुँदैछ त्यसमा लगाउने होइन, तर हामीले हाम्रो ध्यान चाहिँ परमेश्वरमा लगाउने हो, आफ्नो कलिङमा लगाउने हो। परमेश्वरले मेरो जीवनमा के गर्न लाग्नु भएको छ, के गर्दै हुनुहुन्छ, मेरो जीवनको बोलावट के हो, त्यो कुरामा हामीले ध्यान लगाउने हो। किनकि हरेक मानिसको जीवनमा परमेश्वरको बोलावट फरक हुन्छ अनि बोलावट अनुसार परमेश्वरले कसको जीवनमा कुन बेला कसरी काम गर्नुहुन्छ त्यो पनि उहाँकै योजनामा भर पर्ने कुरा हो। कति कुराहरू हामी अगाडिबाटै देख्न सक्दैनौ, त्यसकारण अरूको जीवनलाई हेरेर त्यस्तै जीवनको अपेक्षा गर्नु, त्यस्तै समयमा त्यही प्रकारको कुराहरू हाम्रो जीवनमा अपेक्षा गर्नु चाहिँ हाम्रो लागि बुद्धिमानीपूर्ण कुराहरू होइन। त्यसकारण म यहाँहरूलाई स्मरण गराउन चाहन्छु, आफ्नो नजिकैका छिमेकी साथीभाइसँग आफ्नो जीवनलाई तुलना गर्न बन्द गर्नुहोस् र आफ्नो ध्यान त्यो एउटा तुलना गर्ने कुरामा भन्दा पनि परमेश्वरतर्फ फर्काउनुहोस्, उहाँमा हेर्नुहोस्, आफ्नो बोलावटलाई तपाईँले बुझ्ने कोसिस गर्नुहोस्।

0: एउटा सामान्य उदाहरण लिऊ। तपाईँको घरमा पक्कै पनि तपाईँले बगैँचामा फूलहरू रोप्नु भएको छ होला, या तपाईँको करेसा बारीमा तपाईँले केही तरकारीहरू सब्जीहरू लगाउनु भएको छ होला। के सबै तरकारी सबै फूलहरू एकैचोटि फुल्छन् र सँगै रोपेको बिरुवा पनि कुनै छिटो फल दिन्छ, कसैले ढिलो फल दिन्छ, कसैको फूल छिटै फुल्छ र छिटै ओइलाइहाल्छ, कसैको फूल अलि ढिला फुल्छ र केही समयसम्म बाँकी रहन्छ। मलाई बिरुवाको बारेमा धेरै ज्ञान छैन, त्यसकारण ठ्याक्कै यो बिरुवा भनेर म तपाईँलाई नाम भन्न सक्दिनँ, त्यो तपाईँलाई जानकारी होला म कस्तो खालको बिरुवाको कुरा गर्दैछु भनेर। तर मलाई यति चाहिँ ज्ञान छ कि बिरुवाहरूको पनि आफ्नो आफ्नै समय छ, भलै तपाईँले एकै समयमा किन नरोप्नुहोस्। कुनै बिरुवा छिटै उम्रिन्छन्, कुनै बिरुवालाई उम्रिन नै टाइम लाग्छ, फल दिन टाइम लाग्छ, तर तिनीहरू धेरै लामो समयसम्म रहन्छन् पनि। तर दुवैजनाको मूल्य या भनौँ दुवैजनाको महत्व, दुवै थरी बिरुवाको महत्व उति नै हुन्छ। हाम्रो जीवनमा पनि कसैको जीवनमा कतिचोटि प्रार्थनाका उत्तरहरू छिटै आए जस्तो देखिन्छ, उसको जीवन छिटै प्रगतितर्फ बढे जस्तो लाग्छ, उसले गरेका कामहरू सबै कति छिटै कति सजिलै सफल भए जस्तो लाग्छ। तर ठ्याक्कै त्यस्तै हाम्रो जीवनमा हुँदैन, अनि हामी गनगन गर्न थाल्छौँ, हामी तुलना गर्न थाल्छौ कि मेरो जीवनमा चाहिँ किन यस्तो हुन सक्छ। तपाईँ अहिले तपाईँको जीवनमा एउटा छुट्टै सिजनमा तपाईँ हुनुहुन्छ, यो सिजनमा सम्भवत तपाईँ शान्त देखिनुहुन्छ, तपाईँमा ज्यादै परिवर्तनहरू नदेखिएला, एकदम ह्यापनिङ लाइफ तपाईँको अहिले छैन होला, तपाईँ त्यो सिजनमा हुनुहुन्छ होला। तर सिजन परिवर्तन हुन्छ, परमेश्वरले तपाईँको जीवनमा पनि अर्को एउटा प्रहर ल्याउनुहुन्छ, अर्को एउटा मौसम, अर्को एउटा अवस्था ल्याउनुहुन्छ, जहाँ पक्कै पनि तपाईँले पनि फलहरू देख्नुहुनेछ, फूलहरू देख्नुहुनेछ, तपाईँको जीवन कति छिटो छिटो परिवर्तन हुन्छ त्यो देख्नुहुनेछ। र परिवर्तन हुनु मात्रै जीवन सफल हुनु पनि होइन, कहिलेकाहीँ हाम्रो जीवनको कलिङ अनुसार हाम्रो जीवन सधैँ एकै नाश पनि हुन सक्छ, त्यो चाहिँ हाम्रो बोलावट अनुसार। कसैको जीवन एकदम ऱ्यापिडली हरेक दिन परिवर्तन भए जस्तो देखिन्छ, हरेक दिन केही न केही भए जस्तो देखिन्छ, सम्भवत उनीहरूको जीवनको कलिङ त्यसैसँग सम्बन्धित छ र तपाईँको छैन। त्यसकारण हामीले एकले अर्कालाई हेरेर तुलना गर्ने र गनगन गर्ने काम गर्नु हुँदैन। यो गनगन गर्ने काम भनेको हामीलाई डिस्ट्र्याक्ट गर्ने एउटा बहाना हो, यसले हामीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा अगाडि बढ्न रोक्छ, आनन्दित हुनबाट रोक्छ, हाम्रो शान्तिलाई यसले नष्ट गर्छ, चोरेर लान्छ, र हामी परमेश्वरले चाहे जस्तो जीवन यस संसारमा जिउन सक्दैनौ। त्यसकारण हामी एकअर्कालाई हेरेर तुलना नगरौं, किनकि हामी सबैजनाको मूल्य परमेश्वरको नजरमा उत्तिकै छ, र हामी सबैलाई परमेश्वरले उत्तिकै प्रेम गर्नुहुन्छ, र हाम्रो जीवनमा उहाँको उद्देश्य सबैको लागि महान उद्देश्यहरू नै छन्। प्रिय मित्र, अब हामी एकैछिन केही कुराहरू मनन गरौं। तपाईँ पनि मसँगै यी कुराहरूलाई मनन गर्न सक्नुहुन्छ। हामी सोचौं कि मेरो जीवनमा म के कुरासँग आफूलाई तुलना गरिराखेको छु, या कोसँग आफ्नो जीवनलाई तुलना गरिराखेको छु, म अहिले कुन सिजनमा छु, या म कुन अवस्थामा छु भनेर के मैले स्वीकार गरेको छु, या म आफ्नो अवस्थालाई आफ्नो परमेश्वरले दिनुभएको कलिङलाई नबुझिकन के बिना कारण म कसैको जीवनसँग तुलना मात्र गरिराखेको छु कि भनेर पनि हामी सोच्न सक्छौ। र अर्को कुरा चाहिँ अब आउने दिनहरूमा चाहिँ हामी कसरी परमेश्वरको टाइमिङमा भरोसा गर्न सक्छौ त, त्यो कुरा कसरी हामी सिक्न सक्छौ, त्यो कुरामा हामी कसरी बलियो हुन सक्छौ भनेर पनि हामीले विचार पुर्याउन जरुरी छ। किनकि मैले अघि नै पनि भनिसके, सबै कुराहरू हाम्रो इच्छा अनुसार र हामीले चाहेको समयमा हुन्छन् भन्ने छैन, तर परमेश्वरले तोक्नु भएको समयमा चाहिँ उहाँले ती कुराहरू अवश्य पूरा गर्नुहुनेछ। यसको निम्ति परमेश्वरमा दृढ भरोसा हामीले विकास गर्न जरुरी छ। हामी कहिले काहीँ हाम्रो प्रार्थनाको उत्तर आउन ढिला हुँदाखेरि पनि हामी गनगन गर्न पुग्छौं, हामी डराउँछौं, प्रभुले त मेरो कुरा सुन्नु भएन कि, अथवा यो कुरा मेरो जीवनमा हुँदैन कि भनेर हामी निराश हताश हुन्छौं। तर प्रभुको समयलाई हामीले भरोसा गर्न सिकेका छौं भने चाहिँ त्यो प्रार्थनाको उत्तर नआएको समयमा, हामीले पर्खिराखेको समयमा पनि हामी आनन्दित हुन सक्छौं, र हाम्रो जीवनमा चाहिँ हामी एउटा परमेश्वरमा केन्द्रित भएर अगाडि बढिरहन सक्छौं। होइन भने छिट्टै तुलना गर्ने बानीको विकास हामीमा हुन्छ, जसले हामीलाई अगाडि बढ्न दिँदैन, जसले हाम्रो ध्यानलाई भङ्ग गर्छ, र हाम्रो जीवनलाई नैराश्यतातिर या भनौँ एउटा निराशातिर धकेल्ने काम गर्छ। त्यसकारण यी प्रश्नहरूलाई हामी आफै मनमनै मनन गरौं, र कसरी चाहिँ प्रभुको भरोसामा, प्रभुको टाइमिङमा हामी कसरी त्यो भरोसामा दृढ हुन सक्छौ भन्ने कुरातर्फ हामीले आजैबाट आफ्नो अभ्यास पनि शुरू गरौं। प्रिय दिदी बहिनी, तपाईहरूसँग कुरा गरिरहँदा कति छिटो समय बित्छ भनेरै म थाहा पाउँदिन। म जस्तो एकदम धेरै डिस्ट्र्याक्ट हुने मान्छे पनि तपाईँसँग कुरा गरिरहँदाखेरि म शान्त महसुस गर्छु र यी कुराहरू भनिरहँदा, यी कुराहरू आफ्नै कानमा गुन्जिरहँदा म आफै आशिषित अनुभव गर्छु र नयाँ कुराहरूको लागि म उत्साहित पनि हुन्छु। कार्यक्रमको उद्देश्य पनि यही नै हो। हामी दैनिक रूपमा कति रुमल लिन्छौं, कति कुरामा हामी अलमल लिइराखेका हुन्छौं, ती कुराहरूबाट एकछिन समय निकालेर परमेश्वरको महान योजना र उहाँमा भएको हाम्रा आशालाई चाहिँ स्मरण गराउँ भन्ने नै यो कार्यक्रमको उद्देश्य हो। त्यसकारण यदि तपाईँले कार्यक्रम सुनेर केही मात्रामा मात्र भए पनि असल अनुभव गर्नुहुन्छ, आशिषित अनुभव गर्नुहुन्छ र कार्यक्रममा बताइएका कुरा अनुसार जीवन जिउनको लागि कोसिस गर्नुहुन्छ भने त्यो हाम्रो सबैभन्दा ठूलो सफलता हो र त्यो कुराको लागि हामी परमेश्वरलाई नै सबै श्रेय दिन्छौं। कार्यक्रममा तपाईँले निरन्तर गर्नुभएको एउटा सहायताको निम्ति, तपाईँको सहभागिताको निम्ति हामी हृदयदेखि नै धन्यवादी छौं। कार्यक्रमलाई अझै कसरी हामी राम्रो बनाउन सक्छौ, अझै के विषयमा चाहिँ हामीले कुरा यो कार्यक्रममा समेट्न जरूरी छ, अथवा तपाईँ कस्ता विषयमा कार्यक्रममा कुरा भएको चाहनुहुन्छ, तपाईँले आफ्नो सल्लाह सुझाव प्रतिक्रियाहरू हामीलाई दिनुभयो भने हामी अझै आउने दिनहरूमा अझै असल प्रकारले प्रभावकारी ढंगले हामी अगाडि बढ्न सक्नेछौ। मलाई विश्वास छ तपाईँले आफ्ना सल्लाह सुझावहरू हामीलाई पक्कै पठाउनुहुनेछ। हवस् त, आजको लागि मलाई कार्यक्रमबाट विदा दिनुहोस्। तर अर्को हप्ता हामी अर्को एउटा नयाँ श्रृंखला शुरू गर्दैछौ, नयाँ विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। अर्को हप्ता फेरि भेट हुने नै छ। तबसम्म परमेश्वरको अनुग्रह यहाँको जीवनमा रहिरहोस्। धन्यवाद। जय मसीह। अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। C.S. लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। सन्चै हुनुहुन्छ होला भनेर आरामको कामना पनि गर्न चाहन्छु। यहाँ प्रिय श्रोता मित्रहरूको कुशल मंगलको लागि म निरन्तर रूपमा तपाईँहरूलाई प्रार्थनामा सम्झने गर्छु। पिता परमेश्वरले तपाईँको जीवनमा भएका तमाम बाधा विघ्न कष्टहरूलाई हटाएर तपाईँको जीवनमा अप्ठ्याराहरूलाई पनि सहन सक्ने र खुशहालीले भरपूर तपाईँको जीवन र परिवार र तपाईँको कामधन्दामा तपाईँलाई अगुवाई गरेका हुन् भनेर म निरन्तर यहाँको निम्ति प्रार्थना गरिरहेको छु भन्ने आभास पनि दिलाउन चाहन्छु। श्रोता मित्रहरू, आजको जुन अध्ययन हामीले यसलाई निरन्तरता दिनेछौं, त्यसलाई शुरू गर्नुभन्दा पहिले यो छोटो प्रार्थना गर्नेछौ। परमेश्वरबाट आशिष, बुद्धि र ज्ञान माग्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई आजको यो समयको निम्ति, धन्यवाद तपाईँलाई यो जीवनको निम्ति, धन्यवाद तपाईँको पुत्र प्रभु येशू ख्रीष्टको महान बलिदानद्वारा तपाईँले हामीलाई तपाईँसँग पुनर्मिलाप गराउनु भएको छ। हाम्रो बिग्रेको सम्बन्ध जुन तपाईँसँग थियो, तपाईँले महान रमणीय अनन्तका असल पवित्र योजनाहरू बनाउनु भएको छ मानिस जातिको निम्ति। तपाईँ कसरी हामीलाई यो संसारबाट, यो बिति जाने, रीति जाने, नासी जाने संसारबाट कहिले ननासिने स्वर्गीय घरमा तपाईँ हामीलाई लान चाहनुहुन्छ भन्ने योजनाहरू तपाईँले देखाउनु भएको छ आफ्नो वचनमा। आज फेरि एकपटक हामी पढ्दैछौँ त्यही वचनहरूलाई। तपाईँको महान उद्धारको योजनामा तपाईँले कस्तो तरिकाले मानिसहरूलाई दिशानिर्देश गर्दै हुनुहुन्छ भनेर बुझ्ने क्रममा तपाईँ हाम्रो साथमा हुनुहोस्, हाम्रो गुरु बनिदिनुहोस् भनेर विन्ती गर्छौ। प्यारो प्रभु येशू ख्रीष्टको नाम, आमेन। श्रोता मित्रहरू, यी दिनहरूमा तपाईँलाई सम्झना होला, हामीले विभिन्न हाम्रा जिज्ञासाहरू, सवालहरू, जुन खोजहरू छन् आत्मिक विषयवस्तुसँग सम्बन्धित, तिनीहरूलाई हामीले वचन मार्फत हेरिरहेका छौं। परमेश्वरको वचनले भन्दछ तिमीहरू शास्त्रहरूमा खोजी गर भनेर, किनभने शास्त्रले, परमेश्वरको पवित्र वचनले अनन्त जीवनको बाटो के हो भनेर देखाउँदछ। उदाहरणको लागि युहन्नाको 3:16 हामी त्यो पाउन सक्छौ। हाम्रो जीवनमा थुप्रै यस्ता विषय वस्तुहरू छन् जसको जवाफ हामीले पाइरहेका हुँदैनौ, वा जसलाई बुझ्न हामीलाई अलिकति अप्ठ्यारो परेको हुन्छ, त्यसको बारेमा केही ज्यादा जानकारी कहाँ पाइन्छ भनेर हामी कहिलेकाहीँ रुमलिरहेका हुन्छौ। परमेश्वरको वचन हामी निकट छ, यदि त्यसलाई हामीले खोलेर पल्टाएर पढ्यौं भने जीवनका विभिन्न हाम्रा खोज र खोजीहरूको जवाफ हामी त्यहाँ पाउन सक्छौ। सत्यको खोजी नामक यो अध्ययन क्रममा अहिले हामी परमेश्वरले हाम्रो निम्ति राख्नु भएको, बनाउनु भएको असल योजना, जसमा उहाँले हाम्रो निम्ति ठाउँ तयार गर्दै हुनुहुन्छ स्वर्गमा, र कसरी को त्यहाँ जान पाउँछन्, र त्यो कसरी फेरि यो धरतीलाई उहाँले नयाँ तुल्याउनुहुनेछ र यहाँ सधैँको लागि शान्ति, खुशहाली अनि प्रेमले बास गर्नेछ भन्ने विषयलाई हेरिरहेका छौं। यो विषयवस्तु जुन अहिले छ, त्यो चाहिँ हामी ख्रिस्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय समयकाल, जसको बारेमा प्रकाशको पुसी राख्नु भएको, बनाउनु भएको असल योजना, जसमा उहाँले हाम्रो निम्ति ठाउँ तयार गर्दै हुनुहुन्छ स्वर्गमा, र कसरी को त्यहाँ जान पाउँछन्, र त्यो कसरी फेरि यो

अन्तिम अन्तिम अध्यायतिर उल्लेख गरिएको छ, त्यो विषयवस्तुलाई जान्ने वा पढ्ने चेष्टा गरिरहेका छौं हामी। यो आफैमा अलिकति गम्भीर विषय पनि हो, बुझ्नलाई अलिकति अप्ठ्यारो पनि लाग्न सक्छ, त्यसैले हामीले कैयौं समय यसमा बिताएका छौं। श्रोता मित्रहरू, अब यो सहस्राब्दीय समयकाल पछिको घटनाहरूलाई हामीले नियाल्दाखेरि वा अध्ययन गर्दाखेरि एउटा सुन्दर दृश्यको वर्णन हामी समक्ष यो संसारको न्यायको घटनाक्रमको अन्तिम पानाहरूमाथिको दृश्य उघारिएको वा पर्दा खोलिएको रूपमा गरिएको हामी पाउँछौ, यदि हामीले त्यसमा ध्यान दिएर त्यसलाई मनन गर्यौं भने। जब अगमवाणी पुस्तक युहन्नालाई प्राप्त भएको ख्रिष्टको प्रकाश नामक नयाँ करारको अन्तिम पुस्तकको 21 अध्यायको तपाईँले 1-2 पदलाई निहाल्नुहुन्छ वा पढ्नुहुन्छ, त्यहाँ यस्तो लेखिएको तपाईँले पाउनुहुन्छ मित्रहरू, तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखे, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिती गएका थिए, अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिंगारिएर तयार पारिराखेकी अर्थात पवित्र शहर नयाँ यरुसलेम स्वर्गबाट तल झरिरहेको देखे। सृष्टिकर्ता परमेश्वरको मानव प्रतिको अनन्तीय प्रेमको योजना अन्तर्गत यो स्वर्गीय वासस्थान, जसका सड़कहरू सुनका र जसका ढोकाहरू बहुमूल्य मोतीका पत्थरहरूद्वारा सुसज्जित गरिएको थियो, त्यो रमणीय बहुमूल्य स्वर्गीय स्थान उदार गरिएका र सन्त पवित्र गणहरूको स्तुति प्रशंसाको गीतहरूद्वारा हजार वर्ष गुञ्जयमान भएको थियो। त्यो अब स्वर्गबाट धरतीतर्फ ओर्लिरहेको अद्भुत नजारा, जुन त्यहाँ ती पवित्र लेखहरूमा प्रस्तुत गरिएको छ, त्यसले हामीलाई साँच्चीकै परमेश्वर कस्तो अचम्मको प्रकारले हामीलाई चकित पार्ने उपहारले हाम्रो जीवन सजाउन चाहनुहुन्छ भनेर इंगित पनि गर्दछन् मित्रहरू। यो संसार जो पापको विनाशको कारण खण्डहरूमा परिणत भएको थियो हजार वर्षसम्म, अर्थात त्यो हजार वर्ष सहस्राब्दीय काल जुन चाहिँ ख्रिस्टको महिमित दोस्रो आगमनपछि भएको थियो, त्यहाँ अब परमेश्वरले एउटा नयाँ काम गर्दै हुनुहुन्छ भनेर ती दृश्यहरूले हामीलाई बताउँदछन्। प्रिय मित्रहरू, भविष्यवाणी अध्ययन क्रममा हामी परमेश्वरले गर्नुहुने चमत्कार कुनै पनि बलिउड, हलिउड, फ्यान्टासी, साइन्स फिक्सन चलचित्रहरूले देखाएको कल्पनालाई पनि माथ गर्ने दृश्यहरू भन्दा पनि कैयौं स्तर माथि रहेको हामी पाउँछौ। साँच्चै आखिरमा परमेश्वर सृष्टिकर्ता, उत्कृष्ट योजनाकार, सर्वज्ञानी, परमप्रभु, सर्वशक्तिमान जो हुनुहुन्छ मित्रहरू, होइन त? सन्तगणहरूको निम्ति परमेश्वरले तयार गर्नुभएको पवित्र वासस्थान स्वर्गबाट धरतीमा ओर्लदै गर्दा युगौं युगका ती दुष्टतामा रमाई आफ्नो जीवन अनैतिकतापूर्ण स्वार्थमा खेर फालेका ती नासिएकाहरूको अवस्था चाहिँ के हुन्छ त मित्रहरू? किनभने यो विवरण हामीले पढ्दै गर्दाखेरि, यो विषयलाई मनन गर्दै गर्दाखेरि त्यहाँ विभिन्न पात्र र प्रवृत्तिहरू छन्। यी भविष्यवाणी घटनाक्रमहरूको अध्ययन गर्दाखेरि मनमा प्रश्न उठ्न सक्छ, आखिर संसारमा त विभिन्न हामीले अघि नै उल्लेख गरेको जस्तै पात्र र प्रवृत्तिहरूले यो भरिएको छ, जस्तै उज्यालोको विपरीत अन्धकार, सत्यको विपरीत असत्य, जीवनको विपरीत मृत्यु आदि इत्यादि। प्रकाशको पुस्तकको 20 अध्यायको 5 पदले भन्दछ, अरू मृतकहरू चाहिँ ती 1000 वर्ष नबितुन्जेल जीवित भएन। यहाँ उल्लेख भएको यो अरू मृतकहरू भन्ने शब्दावली यो अध्यायको सन्दर्भलाई हेर्दा संसारको युगौं युगका दुष्टहरू जो मृत्युवरण गर्न पुगे हो उनीहरूलाई भन्ने जनाउँछ, कारण युगौं युगका पवित्र गणहरू जो मरेका थिए उनीहरू त पहिलो पुनरुत्थानमा सहभागी हुन पाएका थिए, जुन घटना चाहिँ ख्रिस्टको महिमित दोस्रो आगमनपछि हुने 1000 वर्षीय सहस्राब्दीय समयको शुरूआत वा प्रारम्भताका भइसकेको थियो। भनेपछि सहस्राब्दीय कालखण्डको अन्तमा हुने दोस्रो पुनरुत्थानमा भाग लिने समूह युगौं युगका स्वार्थी र पापपूर्ण प्रवृत्तिका मानिसहरू जसले अनैतिकतामा आफ्नो जीवन बिताए उनीहरू नै हुन् भने

0: सबै नराम्रा कामहरूको अर्थात मानिसलाई तमाम नराम्रा कामहरू गर्न लाउने दुष्टताको जनक शैतानको अवस्था चाहिँ कस्तो हुन्छ त त्यो बेला भन्ने प्रश्न जिज्ञासु पाठकको मनमा उठ्न पनि सक्छ। मित्रहरू, यो विषयलाई अध्ययन गर्दै गर्दाखेरि प्रकाशको पुस्तकको यस्ता गहन अगमबाह्य विषयहरूको अध्ययन गर्दा हामीले बिर्सन नहुने एउटा महत्वपूर्ण यथार्थ के हो भने हरेक मानिसहरूले आफ्नो मन मस्तिष्कमा अनुभव गर्ने असल र खराब वा नैतिक वा अनैतिक आचरणलाई लिएर महसुस गर्ने जुन मानसिक वा आत्मिक खिंचा तानीको पछाडि वास्तवमा असल र खराब वा उज्यालो र अन्ध्यारोको दुई आत्मिक शक्तिहरू जसलाई हामी परमेश्वर र शैतान भने बुझ्ने गर्छौं, हो ती दुई आत्मिक शक्तिहरूको बीचको महान संघर्षको कारणले त्यो भइरहेको हुन्छ जसमा चाहिँ चाहेर वा नचाहेर हामी परिरहेका हुन्छौं। अब फर्क्यौं हाम्रो अध्ययनको क्रममा गरिएको प्रश्नतर्फ, जहाँ हामीले सहस्राब्दी समयको अन्तमा त्यो पवित्र शहर स्वर्गबाट धरतीतर्फ ओर्दै गर्दा शैतानको अवस्था र प्रतिक्रिया तर्फ जुन चाहिँ प्रकाशको पुस्तकको विषम अध्यायको 7-9 पदसम्ममा पढ्न पाइन्छ, जहाँ यस्तो भनी उल्लेख गरिएको छ। मित्रहरू, 1000 वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ र पृथ्वीका चारै दिशामा भएको देश देशका मानिसहरूलाई बहकाउन अर्थात गोग र मागोगलाई संघर्षको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनको संख्या समुद्रका बालुवा जतिकै हुनेछ। तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तगणहरूका छाउनीको वरिपरि र त्यो प्रिय वासस्थान रूपी शहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। यी हरफहरूका खासा अर्थ के हुन्? के परमेश्वरले पाप र पापको जनक शैतानबाट यो ब्रह्माण्डलाई मुक्त गर्न सक्नुहुन्छ त? यस्ता प्रश्नहरूको जवाफ पनि हामी वचनका लेखहरूमा नै हेर्नेछौ श्रोता मित्रहरू, कि परमेश्वरले कसरी यस्ता प्रश्नहरूको जवाफ दिनुहुन्छ भनेर। कैयौं पटक हामीले पढ्दै गर्दाखेरि हामीले नबुझेको जस्तो लाग्न सक्छ, तर हामीले प्रार्थनापूर्वक परमेश्वरको वचनलाई पढ्यौं र संसारको इतिहासलाई हामीले हेर्यौं भने परमेश्वरको वचन कसरी पूरा भएको छ भनेर हामी थाहा पाउन सक्छौ, र आउने दिनहरूमा अझ परमेश्वरको वचनमा डरो भएर पहिला जसरी पूरा भएको थियो त्यसरी फेरि पूरा हुन्छ भनेर पनि हामी रहन सक्छौ। श्रोता मित्रहरू, तपाईँको हरेक दिन परमेश्वरसँगको हिँडाइमा बितेको होस् र तपाईँले परमेश्वरलाई आज नजिकबाट जान्नु भएको होस् भन्दै आगामी अंकमा यो अध्ययनलाई फेरि निरन्तरता दिने बाचाको साथ म तपाईँहरूकै प्रिय प्रस्तोता शिशिर आजको लागि भनी विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
2: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यस्तो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
3: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन दाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841 20 91 96 98 40 20 91 96
2: र सरिता महर्जन 98 41 19 10 94 98 41 19 10 94
4: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
8: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
9: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
10: नेपाल सरकार विज्ञापन बोर्ड

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

जेबीसी तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। आज पनि कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजनले पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। हामी परमेश्वरको इच्छालाई यस कार्यक्रममा निरन्तर खोजी गरिराखेका छौँ र परमेश्वर पिताको इच्छा हाम्रो जीवनमा के छ, उहाँले के गर्न चाहनुहुन्छ, या हामीले के गरेको चाहनुहुन्छ भन्ने कुरा चाहिँ हामीले उहाँको वचनबाटै अध्ययन गरेर खोजी गरिराखेका छौँ र यो कुरालाई हामी सिकिराखेका छौँ। र कार्यक्रमलाई सुरु गर्नुभन्दा पहिला हामी एउटा मिठो गीत सुन्नेछौँ र त्यसपछि हामी परमेश्वर पिताको इच्छालाई वचनद्वारा खोज्नेछौँ।

मिटकेपछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले अघिल्लो चोटि उत्पत्ति 24 अध्यायबाट परमेश्वरको वचनलाई हेरेका थियौँ र यसमा मैले रिबेका र साको विवाहको घटनाको विषयमा कति कुराहरू मैले तपाईँलाई वचनबाट सुनाएको थिएँ। अनि परमेश्वरले इसाकलाई एउटा असल सुन्दरी एकदमै चरित्रवान पत्नी दिनुभएको थियो। अनि रिबेका थिइन् अनि उनको जीवन चाहिँ एकदमै धर्मी जीवन। रिबेका एकदमै असल स्त्री थिइन् र उनले अरूलाई भलाइ गर्ने अनि पाहुनाहरूलाई आदर सत्कार गर्ने कुराहरू अनि उनको लगनशीलताको जीवन यी कुराहरूलाई हामीले हेरेका थियौँ र योभन्दा धेरै कुरा पनि हामीले हेरेका थियौँ र त्यसपछि इसाक र रिबेकाको विवाह भएको कुराहरू हामीले हेरेका थियौँ। अब हामीले चाहिँ आज कार्यक्रममा अब्राहमको मृत्युको विषयमा हामी के कुराहरू हेर्नेछौँ। परमेश्वरको वचनले भन्दछ अब्राहमले अर्कै एउटी स्वास्नी विवाह गरे, तिनको नाउँ कतुरा थियो भनेर भन्दछ र साराको मृत्यु चाहिँ अगाडि नै भइसकेको हुन्छ अनि अलि अगाडि नै साराको मृत्यु भइसकेको कारणले गर्दाखेरि चाहिँ इसाकलाई चाहिँ एउटा आमा गुमाएको एउटा पीडा थियो मनमा, भित्री एउटा चोट उनलाई थियो र जब इसाकले रिबेकालाई विवाह गर्छन् त्यसपछि उनले आमाको मृत्यु पश्चात चाहिँ सान्त्वना पाउँछन् भनेर वचनले भन्दछ। हामीले उत्पत्ति पुस्तक 24:67 पदमा हामीले हेर्छौँ भने यो कुरा लेखेको छ, आमाको मृत्युपछि इसाकले सान्त्वना पाए भनेर भनेको छ। यसरी हितोपदेश 18:22 पनि भन्दछ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमेश्वरबाट निगाह प्राप्त गर्छ भनेर लेखेको छ। अनि पत्नी पाउनु भनेको एउटा मानिसको लागि चाहिँ एउटा पतिको लागि चाहिँ एउटा भनौँ न एउटा सान्त्वनाको कुरा, कम्फर्टको कुरा अनि एउटा भनौँ न एउटा प्रेम पाउने कुराहरू, यी कति कुराहरू छन्। अनि कुरा जब उनले पाए रिबेकाबाट जब उनले पाए त्यसपछि उनले एउटा आफ्नो जीवनमा लागेको एउटा चोट, आमाको मृत्यु पश्चात उनले जुन एउटा बिछोड भोगेका थिए र जुन एउटा प्रेम एउटा उनको जीवनबाट चाहिँ जुन आमाको प्रेमलाई चाहिँ उनले गुमाएका थिए, त्यसपछि जब रिबेकालाई उनले भेट्छन् अनि विवाह गर्छन् त्यसपछि उनले जुन प्रेम गर्छन्, रिबेकालाई उनले प्रेम गरे भनेर भनेको छ। अनि पति पत्नीको बीचमा एउटा प्रेम या पत्नीले गरेको प्रेमको कारणले गर्दा या एउटा भनौँ न हृदयमा एउटा जुन कुराको एउटा ग्याप थियो इसाको जीवनमा, त्यो ग्यापलाई चाहिँ रिबेकाले फुलफिल गरिदिन्छन् या त्यो खाली ठाउँलाई चाहिँ रिबेकाले भरिदिन्छन्। यस कारणले गर्दाखेरि चाहिँ इसाकले चाहिँ सान्त्वना पाउँछन्। तर केही वर्ष बितिसकेपछि चाहिँ अब्राहमले चाहिँ कतुरा नाम गरेको एउटा स्त्रीलाई विवाह गर्छन् र उनको उमेर चाहिँ अब्राहमको उमेर जब उनी धेरै वृद्ध भइसकेको हुन्छ, वृद्ध भइसक्दाखेरि नै उसले चाहिँ कतुरालाई विवाह गरेका हुन्छन्। अनि अब्राहम 175 वर्षसम्म बाँच्छन् र अब्राहम पुरा दीर्घायु भएर चाहिँ बुढेसकालमा मर्छन् र आफ्नो पिता पुर्खाहरूसँग मिल्न जान्छन् र उनका दुई छोराहरू इसाक र इस्माइलले चाहिँ उनको लासलाई चाहिँ एप्रोनको खेतको मम्रेको पूर्वतिर मकमेलाको ओढारमा लगेर गाड्छन् अनि त्यो खेत चाहिँ अब्राहमले हेत वंशीहरूबाट किनेका थिए अनि त्यही नै अब्राहमको चाहिँ पत्नी सारा पनि गाडिएकी थिइन् र अब्राहमको मृत्युपछि चाहिँ परमेश्वरले तिनको छोरा इसाकलाई आशिष दिनुभयो र इसाक चाहिँ बेर लहिरोई नेर चाहिँ बसवास गर्न लागे र साराकी दासी हागारपट्टिबाट जन्मेको अब्राहमको अर्को छोरो इस्माइलका सन्तानहरू पनि बढ्दै गए तर पनि परमेश्वरको प्रतिज्ञाको सन्तान चाहिँ इसाक हुनुभएको कारणले गर्दाखेरि चाहिँ इसाकसँग चाहिँ परमेश्वर हुनुहुन्थ्यो र इसाकद्वारा नै परमेश्वरले आफ्नो करारलाई चाहिँ पूरा गर्न चाहनुभएको थियो र यसरी चाहिँ परमेश्वर पिताले चाहिँ अब्राहमको जीवनमा बाँच्दाखेरि जुन एउटा प्रतिज्ञा गर्नुभयो, करार गर्नुभयो अनि त्यो करारलाई चाहिँ परमेश्वरले चाहिँ पूरा गर्नु, प्रमिस जुन गर्नुभएको थियो, म तँलाई चाहिँ एउटा सन्तान दिनेछु र मेरो वृद्धि गर्नेछु र आकाशका ताराहरूतिर सन्तान चाहिँ वृद्धि हुनेछन् भनेर जसरी परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो त्यो कुरा चाहिँ परमेश्वरले पूरा गर्नुहुन्छ। इसाक जन्मन्छन् र इसाक जन्मिसकेपछि त्यसपछि उनका अरू छोराहरू पनि जन्मन्छन्। हामी यो कुरा पाउँछौ उत्पत्ति 25 लेखेको छ अनि अब्राहमको छोरा इसाकका सन्तान यिनै हुन् भनेर भन्दछन् अनि अब्राहमले इसाकलाई जन्माए भन्दछन्। इसाकले 40 वर्षको उमेरमा पद्दनरामका अरामी बतुएलकी छोरी अरामी लाभानकी बहिनी रिबेकासँग विवाह गरे भनेर भन्दछ। जब इसाक चाहिँ 40 वर्ष पुगेको थियो भनेको इसाकको उमेर 40 वर्षको हुँदाखेरि मात्र उनको विवाह भएको थियो र विवाह गरिसकेपछि पनि उनका सन्तान हुन सकेको अवस्था थिएन। इसाकको बुबा अब्राहमको जस्तै अवस्था लगभग त्यस्तै भयो। अब्राहमले
25 वर्षसम्म कुर्नु परेको थियो भने इसाकले 20 वर्षसम्म कुर्नु परेको र बच्चाले भन्दछ इसाकी पत्नी चाहिँ बाजी भएको हुनाले इसाकले आफ्नो पत्नीको निम्ति चाहिँ परमप्रभुसँग प्रार्थना गरे भन्नु भन्दछ र परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो भन्दछ अनि रिबिका चाहिँ गर्भवती भइन् भनेर परमेश्वरको वचनले भन्दछ र विवाह गरेको लगभग 20 वर्षपछि 40 वर्षमा उनको विवाह भयो 60 वर्षको उमेरमा चाहिँ गर्भवती भएर रिबेकाले चाहिँ दुईजना छोराहरूलाई जन्माउँछिन् यो कुरा हामी परमेश्वर वचनमा हामीले पढ्दै गर्दा पाउँछौँ र यहाँ भनिएको पनि छ अनि रिबेका चाहिँ गर्भवती भइन् भन्दछ अनि गर्भमा भएका बालकहरू लडन त गर्न लागे भनेर 22 पदले भन्दछ र यसो हो भने त मैले किन बाँच्नु पर्यो भने तिनले परमप्रभुसँग सोध्न लागिन् भनेर परमेश्वरको वचनले भन्दछ अनि परमप्रभुले तिनलाई जवाब दिनुहुन्छ गर्भभित्र दुईजना बच्चा ट्विन्स जम्लिया बच्चाहरू गर्भमा भएको कारणले गर्दाखेरि चाहिँ बच्चाहरू चाहिँ अब एक्लो बच्चा त कति चलिराखेको हुन्छ होइन अब आमाले त्यो फिल गर्नुहुन्छ अनि कति गाह्रो भइरहेको हुन्छ कहिले बच्चा माथि आउँछ कहिले तल जान्छ कहिले साइड घुमिराखेको हुन्छ अनि आमालाई त्यहाँ गाह्रो भइराखेको हुन्छ एउटा बच्चाले त अब त्यो दुईवटा बच्चा रिबिकाको गर्भमा भएको कारणले गर्दाखेरि चाहिँ अब दुइटै बच्चा चाहिँ अब चल्न थालिसकेपछि रिबिकालाई गाह्रो हुन्छ अनि मैले किन बाँच्नु पर्यो मलाई गाह्रो भयो भन्न खोजेको हो खास चाहिँ उनले मैले किन बाँच्नु पर्यो भन्दाखेरि चाहिँ अनि त्यहाँ परमप्रभु परमेश्वरले चाहिँ उनलाई जवाब दिनुहुन्छ परमेश्वरले भन्नुहुन्छ कि तेरो कोखमा दुई जातिहरू छन् तेरो गर्भबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै भएर जन्मने छन् एउटा अर्को भन्दा बलवान हुनेछ जेठोले कान्छोको सेवा गर्नेछ भनेर परमेश्वरले भनिदिनुहुन्छ र खास कुरा के हो त अब खास उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ गुप्तमा रहेको कुरालाई प्रकट गरिदिनुहुन्छ दुईजना छोराहरू छन् तेरो अब त्यतिखेरको समयमा त अब अहिले पो भिडियो स्क्यानहरू गरिन्छ छोरा छ कि छोरी छ यी सबै कुराहरू चाहिँ हेरिन्छ भिडियो स्क्यान गरेर तै पनि नेपालमा त भनिँदैन विदेशतिर त भन्छन् छोरा छोरी के छ भनेर भनिदिन्छ डक्टरले नेपालमा यो सुविधा छैन यो कुरालाई चाहिँ अनुमति दिएको छैन भन्ने अनि तर परमेश्वर स्वयं आफैले नै त्यहाँ भनिदिनुहुन्छ तेरो घरमा दुईवटा जातिहरू छन् दुई छुट्टा छुट्टै जातिहरू छन् र दुईटा छोराहरू छन् भन्न खोज्नु भएको त्यो जाति भन्न खोज्छ दुईजना छोराहरू छन् र जेठोले कान्छोको सेवा गर्नेछ भन्ने परमेश्वरले भनिदिनुहुन्छ र रिबेकाको सुत्केरी हुने बेला आउँछ अनि जब सुत्केरी हुने बेला आउँछ तिनले चाहिँ जुम्लिया बच्चा जन्माउँछिन् र जेठो चाहिँ रातो वर्णको हुन्छ र शरीरभरि रौँ रौँको लुगा लगाएको जस्तै गरी जन्मिन्छ अनि उनको नाउँ इसाब राखिन्छ त्यसपछि इसाबको भाइ चाहिँ जन्मन्छन् इसाबको कुर्कुच्च सम्बन्धी भनेको याकुबको जन्म हुन्छ र उनको नाम चाहिँ याकुब राखिन्छ र रिबेकाले तिनलाई जन्मदाखेरि चाहिँ इसाक चाहिँ 60 वर्ष पुगेका थिए भनेर परमेश्वरको वचन उत्पत्ति पुस्तक 25:26 पदले भन्दछ भनेको 60 वर्षको उमेरमा मात्र उनका दुईजना छोराहरू जन्मन्छन् 20 वर्ष चाहिँ उनले पुर्नु परेको अवस्था छ 40 वर्षको उमेरमा विवाह भयो 60 वर्षको उमेरमा छोराहरू भए र त्यहाँ पनि परमेश्वरले इसाकको चाहिँ धैर्यको जाँच गरिराख्नु भएको कुरा हामी पाउँछौँ जसरी अब्राहमको धैर्यको जाँच गरिराख्नु भएको थियो इसाकको पनि धैर्यको जाँच उहाँले गर्नुभयो अब भनौँ भने इसाकको मात्र होइन त्यहाँ रिबेकाको पनि धैर्यको जाँच परमेश्वरले गर्दै हुनुहुन्थ्यो जसरी साराको पनि गर्नुभएको थियो परमेश्वरले र यसरी चाहिँ धैर्यको जाँच गरिसकेपछि परमेश्वरले 20 वर्षपछि चाहिँ सन्तान दिनुहुन्छ दुईजना छोराहरू जन्मन्छन् र तिनीहरू बढ्न थाल्छन् अनि इसाक चाहिँ सिपालु सिकारी र वन वनमा डुली हिँड्ने हुन्छन् र याकुब चाहिँ आफ्नै पालभित्र बसिरहने शान्त स्वभावका मानिस हुन्छन् र यसरी दुई भिन्दै खालका मानिसहरू हामी यहाँ पाउँछौँ है अब इसाब चाहिँ घरभित्र नबस्नेको पनि धैर्यको जाँच उहाँले गर्नुभयो अब भनौँ भने इसाकको मात्र होइन त्यहाँ रिबेकाको पनि धैर्यको जाँच परमेश्वरले गर्दै हुनुहुन्थ्यो जसरी साराको पनि गर्नुभएको थियो परमेश्वरले र यसरी चाहिँ धैर्यको जाँच गरिसकेपछि परमेश्वरले

तर याकुब चाहिँ फेरि पालमै बसिरहने भनेको घरमै बसिरहने, कोठाभित्रै बसिरहने, बाहिर ननिस्किने, शान्त स्वभावका थिए भन्छ। उनी चाहिँ शान्त मन पराउने, कसैसँग घुलमिल हुन मन नपराउने, धेरै घुलमिल हुन नचाहने, बाहिर धेरै डुल्न नचाहने व्यक्ति याकुब थिए। र यसरी चाहिँ दुई भिन्दै प्रकृतिका दुईजना छोराहरू जन्मन्छन्। र एक दिन चाहिँ परमेश्वरको वचनले के भन्दछ भने एसाव चाहिँ बाहिरबाट आएका हुन्छन् र उनलाई धेरै भोक लाग्छ। एकदमै भोक लागेको बेलामा चाहिँ उनीसँग खानेकुरा केही नभएको अवस्थामा चाहिँ याकुबसँग चाहिँ उनले खानेकुरा माग्छन्, तिम्रो त्यो रातो सुरुवा मलाई अलिकति खान देऊ, मलाई भोकले भाउन छुटेको छ भनेर उनले यसरी याकुबसँग भन्छन्। र याकुबसँग भनिसकेपछि याकुबले एउटा फेरि कम्प्रोमाइज गर्न लागि चाहिँ उनलाई एउटा शर्त राख्छन्। म एउटा शर्त राख्छु, तिमीले यो शर्त पालन गर्यो भने अथवा यो शर्तलाई तिमीले मान्यो भने मात्र म तिमीलाई खान दिन्छु भनेर उनले भन्छन्। र याकुबले उनलाई भन्छन्, पहिले मलाई तपाईँको ज्येष्ठ अधिकार बेच्नुहोस् भनेर भन्छ। याकुबले चाहिँ एसावबाट चाहिँ ज्येष्ठ अधिकार उनले चाहिँ किन्न खोजेको थियो। र एसाव चाहिँ जेठो छोराको थिए, याकुब चाहिँ कान्छो छोरा थिए, र जेठोको अधिकार उसले लिन खोजिराखेको थिए। र एसावले चाहिँ भन्छन् कि म मर्नै आँटिसके भोकले, मलाई त्यो ज्येष्ठ अधिकार चाहिँदैन। र उनले त्यसरी चाहिँ त्यो शर्त मान्छन् र याकुबले चाहिँ आफ्नो दाईलाई त्यो सुरुवा दिन्छ, दालको सुरुवा, खानेकुरा, रातो सुरुवा दिन्छन्। र यसरी चाहिँ उनले शपथ खाएर आफ्नो ज्येष्ठ अधिकारलाई याकुबलाई बेचिदिन्छन्। र याकुबले एसावलाई रोटी र सुरुवा दिन्छन् र खानपिन गरेर एसाव आफ्नो बाटो लाग्छन्। फेरि उनी हिँडिहाल्छन् बाहिर र यसरी एसाव चाहिँ आफ्नो ज्येष्ठ अधिकारलाई लत्याउने व्यक्ति हुन्छ। र पछिबाट उनले यो कुरालाई रियलाइज गरे पनि तर उनले त्यो अधिकार प्राप्त गर्न सक्दैनन् किनभने त्यो उनको अधिकार बेचिसकेको छ। र हिब्रूको पुस्तकले पनि हामीलाई भन्दछ उनले चाहिँ आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए, होइन, व्यभिचार एसाव जस्तै व्यभिचारी नहौ भनेर भनेको छ, होइन। हिब्रूको पुस्तकमा हामीले त्यहाँ हेर्ने हो भने पाउँछौँ भनेको उनले चाहिँ खानेकुरासँग आफ्नो अधिकारलाई सार्दिन्छन्, अधिकारलाई सार्दिन्छन् भनेको खानेकुरासँग चाहिँ आफ्नो अधिकारलाई एउटा व्यभिचारको रूपमा उनले दिन्छन्। र यो चाहिँ शारीरिक अभिलाषा हो, शारीरिक अभिलाषामा धैर्यहरू नसकेको कारणले गर्दाखेरि चाहिँ उनले चाहिँ परीक्षामा परेर आफ्नो अधिकारलाई नै गुमाउँछन्, बेचिदिन्छन्। र यसबाट आज परमेश्वर पिता हामीलाई के भन्न चाहनुहुन्छ त, अब यसबाट हामीले धेरै ठुलो गहिरो परमेश्वरको प्रकाशलाई हामीले लिन सक्छौँ, शिक्षा लिन सक्छौँ। जसरी यहाँ एसावले चाहिँ एउटा संसारको खानेकुरासँग चाहिँ आफ्नो एउटा हक अधिकार, ज्येष्ठ हक अधिकारलाई चाहिँ उनले बेचिदिएका छन्। र इसाक पछि याकुबको त्यहाँ वंश आउँछ, एसावको वंश आउँदैन, अब्राम इसाक याकुब भन्छ वचनले। अनि अब्राम इसाक हुनुपर्ने हो, खास चाहिँ अब्राम इसाक एसाव हुनुपर्ने, तर भइदियो चाहिँ अब्राम इसाक याकुब भइदियो। तेस्रो पुस्तामा आएर एसावको नाम काटियो अब्रामको, तेस्रो पुस्तामा आएर याकुबको नाम आयो भनेको ज्येष्ठ अधिकार चाहिँ एसावले लत्याएको कारणले गर्दाखेरि चाहिँ याकुबको नाम आयो, यद्यपि उनी कान्छो छोरा थिए। अब्रामको तेस्रो पुस्ता चाहिँ याकुब बन्न पुगे। यस कारणले गर्दाखेरि अब हामीले चाहिँ के बुझ्न सक्छौ एसावको जीवनबाट र परमेश्वरको इच्छा के छ भन्दाखेरि चाहिँ हामीले हाम्रो प्रभु येशु ख्रिस्टबाट पाएको स्वर्गीय जुन हक अधिकार छ, सन्तानको हक अधिकार छ, जतिले उहाँलाई विश्वास गरे, उहाँको नामलाई ग्रहण गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर लेखेको छ यूहन्ना एकको बाह्रमा। र यूहन्ना एकको बाह्रले भने जस्तै हामी त परमेश्वरद्वारा चाहिँ उहाँको सन्तान हुन अधिकार प्राप्त व्यक्तिहरू हौ, येशु ख्रिस्टलाई विश्वास गरेको कारणले गर्दा, उहाँको नामलाई ग्रहण गरेको कारणले गर्दा। र आज हामी उहाँको सन्तान त भयौं, जसरी एसाव पनि इसाकका सन्तान थिए, तर उनले आफ्नो अधिकारलाई चाहिँ बेचिदिए खानेकुरासँग। क्षणिकको भोक एकछिन मर्यो, तर रहिरहने आफ्नो अधिकार एउटा पैतृक सम्पत्ति हो, होइन, आफ्नो एउटा अस्तित्व नै हो, त्यो कुरालाई उनले बेचिदिए। र यसरी चाहिँ उनको जीवनलाई परमेश्वरले असल देख्नु भएन र व्यभिचारी भनेर त्यहाँ हिब्रूको पुस्तकले भन्दछ। र आज हामी कस्तो जीवन जिइराखेको छ, हामीलाई पनि परमेश्वरले जन्म दिनुभएको छ, नयाँ गरी हामी जन्मेका छौँ आत्मामा, प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको कारणले गर्दा हामी आत्मामा नयाँ गरी जन्म्यौं, नयाँ जन्म हामीले पायौं, नयाँ सृष्टि हामी भयौं। तर हामीले नयाँ जन्म पाए पनि संसारको अभिलाषाको कारणले गर्दाखेरि, होइन, हामीले चाहिँ संसारका थोक वस्तुसँग आफ्नो स्वर्गीय अधिकारलाई बेचिराखेका छौँ कि, यो प्रश्न आउँछ। तपाईँको दिन प्रतिदिनको जीवनमा तपाईँले जिइराख्नु भएको विश्वासी जीवनमा तपाईँले संसारको थोकसँग चाहिँ आफ्नो स्वर्गीय अधिकारलाई बेचिराख्नु भएको छ, यो विचार गर्नुहोस्। के कुरासँग बेचिराख्नु भएको छ? त्यो हुनसक्छ कति कुरा, लोभ, लालच, डाह।

को कारणले गर्दा, ईर्ष्याको कारणले गर्दा, या तपाईँले आफ्नो शरीरमा कष्टहरू धेरै भोग्नुभयो र त्यो कष्टलाई सहन सक्नु भएन र तपाईँले कम्प्रोमाइज गर्नुभयो। शर्त संसारले शर्त राख्छ, शैतानले शर्त राख्छ, जसरी येशू ख्रीष्टलाई पनि शर्त राखेको थियो, तपाईँले मेरो घोडा ढोगिदिनु भयो भने तपाईँलाई म सारा यो संसारको वैभव दिन्छु, यसको सम्पूर्ण अधिकार मलाई दिएको छ, मैले जसलाई चाहन्छु त्यसलाई म दिन सक्छु। उसले येशू ख्रीष्टलाई परीक्षा गर्दाखेरि त्यस्तो भनेको थियो, शर्त राख्यो, यो सबै कुरा म दिन्छु, पृथ्वीका सबै राष्ट्र म दिन्छु, राष्ट्र मरेको वैभव दिन्छु तपाईँलाई, म सबै राष्ट्रहरू दिन्छु, ठुला ठुला राज्यहरू पनि म तपाईँलाई दिन्छु। अहिले हामी बुझ्नु पर्दाखेरि सबै राष्ट्रहरू भनौँ न, नेपाल, इन्डिया, चीन, भारत लगायत अरू ठुल्ठुला राष्ट्रहरू, अमेरिका, युरोप, अफ्रिका, सबै राष्ट्रहरू म तपाईँलाई दिन्छु। यसमाथि तपाईँले राज्य गर्न पाउनुहुन्छ, जे मन लाग्यो त्यही गर्न पाउनुहुन्छ, किनभने यसको सम्पूर्ण अधिकार चाहिँ मलाई दिएको छ र सारा वैभव पृथ्वीका सबै कुराहरूमाथि चाहिँ म शासन गर्न सक्छु। तपाईँले मेरो गोडा ढोगिदिनु भयो भने, मलाई दण्डवत गर्नुभयो भने म यो अधिकार तपाईँलाई दिन्छु भनेर शैतानले त्यसरी प्रभु येशू ख्रीष्टलाई परीक्षामा पारेको थियो। तर प्रभु येशू ख्रीष्टले उसको त्यो संसारको वैभव जुन लोभ्याउने कुरा थियो त्यो कुरालाई उहाँले इन्कार गर्नुभयो र आफ्नो अधिकारलाई चाहिँ उहाँले बेच्नु भएन। उहाँ त स्वयं परमेश्वरकै पुत्र हुनुहुन्थ्यो, सारा स्वर्ग पृथ्वीका मालिक स्वयं आफै उहाँ हुनुहुन्थ्यो, उहाँलाई कसैले अधिकार दिनुपर्ने जरुरी थिएन। तर शरीरमा आउनुभएको कारणले गर्दा दुःख कष्ट भोगिराख्नु भएको बेलामा 40 दिनको फास्टिङ प्रेयर उहाँ बस्नु भएको थियो र 40 दिनको उपवास बस्दाखेरि उहाँ कमजोर हुनुभयो र भोकाउनु भएको थियो र जसरी यहाँ एसाब पनि एकदमै भोकले भाउन छुटेको अवस्थामा थिए भनेर भन्दछ र त्यही बेलामा त्यही मौकामा चाहिँ याकुबले चाहिँ एसाबबाट उनको ज्येष्ठ अधिकारलाई दाउमा पार्छ, मलाई तपाईँले यो ज्येष्ठको अधिकार दिनुहुन्छ भने मात्र मैले पकाएको दाल म तपाईँलाई पिउन दिन्छु, यसरी उनले भन्छन्, यो सुरुवा रातो सुरुवा म तपाईँलाई पिउन दिन्छु भनेर भन्छन्। येशू ख्रीष्ट त्यतिखेर आफूलाई भोक लागेको बेलामा शैतानले रोटी बनाएर खाइदिनुहोस् तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ गरिदिनुहोस् त यति भन्दाखेरि उहाँले आफू जतिसुकै भोक लागे पनि त्यो शैतानले भनेको कुरालाई मान्नु भएन तर उहाँले आफ्नो भोकलाई खप्नु भयो। एसाबले पनि खप्न सक्नु पर्थ्यो तर उनले खप्न सकेनन् र त्यो रातो सुरुवासँग उनले आफ्नो अधिकारलाई बेचिदिए। यदि येशू ख्रीष्टले पनि सहन नसक्नु भएको भए, शैतानले भनेको कुरा मान्नु भएको भए, येशू ख्रीष्ट पनि शैतानकै अधीनमा आउनुहुन्थ्यो, भनेको उहाँले जे शैतानले जे भन्यो त्यही मानेपछि त शैतानको अधीनमा आउनुभयो। मालिकले जसरी जे हराउँछ दासले मान्छ नि त, होइन, नोकरले मानिराखेको हुन्छ र यदि येशू ख्रीष्टले चाहिँ शैतानले भनेको कुरा मान्नु भएको भए येशू ख्रीष्ट शैतानको नोकर हुनुहुन्थ्यो, यस कारणले गर्दा उहाँले चाहिँ यदि मान्नु भएको भए उहाँको पनि अधिकार, किनभने उहाँ त स्वर्ग पृथ्वीकै समस्त सृष्टिकै अधिकार बोकेको व्यक्ति हुनुहुन्थ्यो, उहाँ पनि शैतानको अधीनमा हुनुहुन्थ्यो, यस कारणले गर्दा त्यो कुरा हुन दिनु भएन। उहाँले संसारको त्यो भोक प्यासलाई उहाँले इन्कार गर्नुभयो तर आफ्नो अधिकारलाई चाहिँ उहाँले सुरक्षित राख्नुभयो, अस्तित्वलाई सुरक्षित राख्नुभयो। यसाबले सकेन, यसाबले चाहिँ आफ्नो अधिकारलाई, अस्तित्वलाई उनले रातो दालसँग बेचिदिए। यो जिएको प्रभु चाहनुहुन्न, पिता चाहनुहुन्न, पिताले तपाईँले स्वर्गीय अधिकारले कहिले पनि बेचेको चाहनुहुन्न, नबेच्नुहोस्। मैले पनि बेच्नु हुँदैन, तपाईँले पनि बेच्नु हुँदैन। तपाईँको जीवनमा धेरै कष्टहरू आउन सक्छन्, परीक्षाहरू आउन सक्छन्, येशू ख्रीष्टलाई जस्तै, एसाबलाई जस्तै दुःख परिराखेको होला, तपाईँलाई सहन गाह्रो भइराखेको होला, तपाईँलाई रोग लागिराखेको होला, अनि तपाईँलाई अरू कुराहरूको समस्या, खाँचोहरू, आवश्यकताहरू परिराखेको होला, भाडा तिर्न सक्नु भएको छैन होला कोठा भाडा, या उपचार गर्न खर्च छैन, पैसा छैन, या अरू कति कुराहरू हुन्छन् जीवनमा दुःख कष्टहरू भोगिराखेका कुराहरू, यी कुराहरूले तपाईँलाई गाह्रो गरेर राखेको होला र तपाईँलाई अवसरहरू दिएको होला संसारले, होइन, तपाईँ निको भइरहस्, चर्च गरेर पनि निको भइरहस्, बरु यतै फर्केर आइज, बरु हामी त्यहाँ एउटा जान्ने मान्छे छ त्यसलाई गएर त्यसले चाहिँ निको पारिदिन्छ र लाएज भनेर तपाईँलाई कसैले भन्यो भने के तपाईँ जानुहुन्छ आफ्नो अधिकारलाई लत्याउनुहुन्छ? नलत्याउनुहोस्, बरु रोगीले मर्नु पर्यो भने मर्नलाई तयार हुनुपर्छ, तर आफूले पाएको स्वर्गीय अधिकार, परमेश्वरले दिएको स्वर्गीय सन्तान हुने त्यो अधिकार जुन पाउनु भएको छ र स्वर्गमा परमेश्वरसँगै राज्य गर्ने अधिकार जुन तपाईँलाई दिएको छ, त्यो कुरालाई चाहिँ कहिले पनि नलत्याउनुहोस्।
त्यो कुरालाई लथ्याउनुहुन्न, त्यसलाई ठुलो ढान्नुपर्छ। रोग त जसरी नै लागे पनि मान्छे मर्छ, नलागे पनि मर्छ। रोगी मान्छे पनि संसारमा मरेका छन्, कहिले रोग नलाग्ने, कहिले पनि बिरामी नभएका, हस्पिटलै नगएका मान्छेहरू पनि संसारमा मरेका छन्। रोगी पनि मर्नै पर्छ, शरीरमा हट्टाकट्टा मान्छे पनि मर्नै पर्छ। आखिर मृत्यु त सबैले पाउँछन्। मलाई रोग छैन भन्दैमा त्यो सधैँभरि बाँचिरहन पाउला त यस पृथ्वीमा? कोही पनि पाउँदैन। सबैजना मान्छे मर्नै पर्छ, रोगी पनि मर्छ, स्वस्थ मान्छे पनि मर्छ। र मरिसकेपछि त आखिर जाने त ठाउँ त त्यही नै हो। परमेश्वरकै अगाडि उभिनुपर्छ, न्यायकै अगाडि उभिनुपर्छ, सियासरको अगाडि। त्यतिखेर के गर्ने त? हिसाब जस्तै हामीले रोएर कराएर हामीले चाहिँ कहिले पनि आफ्नो अधिकारलाई फेरि प्राप्त गर्न सक्दैनौ। उनले खोजेका थिए, यो कुरा पाउन खोजेका थिए, हामीले पछि पाउँछ, पढ्दै गएर आउँछ। यो मैले त्यो कुरालाई अहिले मैले निकालिन, किनभने उत्पत्तिको पुस्तक पछि इसाकले आशिष दिँदै गर्दाखेरि त्यो कुरा आउँछ। तर इसाकले चाहिँ आफूले जतिसुकै रोए पनि कराए पनि उनले त्यो अधिकार पाउन सक्दैन। र हामीले त्यतिखेर न्यायको दिनमा जतिसुकै रोएर कराए पनि हामीले चाहिँ हाम्रो अधिकार बेचिसकेका छौँ भने, संसारलाई बेचिसकेका छौँ, शैतानलाई बेचिसकेका छौँ भने त्यो पाउन सक्दैन। त्यही भएर हामीले चाहिँ संसारलाई, शैतानलाई आफ्नो अधिकार कहिले पनि बेच्नु हुँदैन, आफ्नो विश्वासलाई बेच्नु हुँदैन, आफ्नो परमेश्वरसँगको प्रेमलाई बेच्नु हुँदैन, परमेश्वरसँग तपाईँले गर्नुभएको करार र प्रतिज्ञालाई तपाईँले बेच्नु हुँदैन। यो बेच्ने कुरा होइन, खाने कुरासँग अधिकारले बेच्ने कुरा होइन, लाउने कुरासँग आफ्नो स्वर्गीय अधिकारलाई बेच्ने कुरा होइन, पिउने कुरासँग स्वर्गीय अधिकारलाई बेच्ने कुरा होइन। जसरी यसले पनि भन्नुभयो नि, मान्छेले चाहिँ तिनवटा कुरालाई बढी चिन्ता दिन्छ। त्यही भएर मत्तीको पुस्तक छ अध्यायमा प्रभुले भन्नुभयो, के खाउला, के लाउला, के पहिरौला, के पिउला भनेर तिमीहरू चिन्ता नगर भनेर प्रभुले भन्नुभयो। मान्छेलाई यही तिनवटा कुराको बढी चिन्ता पर्छ, के खाने, के लाउने, के पिउने, यस्तै यस्तै कुराहरूको चिन्ता मान्छेलाई बढी पर्छ। तर तिमी चाहिँ परमेश्वरको धार्मिकता राज्य खोजेको र अनि सबै कुरा तिमीले थपिनेछन् भनेर प्रभुले त्यहाँ भन्नुहुन्छ। र बरु हामीले यस्ता संसारका कुराहरूलाई बढी महत्व दिनुभन्दा बरु परमेश्वरको धार्मिकता र राज्यलाई बढी महत्व दियो भने हामीले चाहिँ आफ्नो अधिकारलाई कहिले पनि बेच्नु पर्दैन, संसारलाई र शैतानलाई हामीले कहिले पनि बेच्नु पर्दैन, त्यो सुरक्षित रहन्छ र परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, स्वर्ग राज्यमा हामीलाई इनाम पाउने व्यक्ति बनाउनुहुन्छ। त्यसकारण गर्दा आज हामी एसाप जस्तो होइन तर यसो जस्तो व्यक्ति हुनु जरुरी छ। श्रोता, के तपाईँ र म त्यस्तो व्यक्ति हुन सक्छौ? परमेश्वरले हामीलाई त्यस्तो व्यक्तिहरूलाई अनुग्रह गर्नुभएको छ। हाम्रो कार्यक्रमको समय सकिसकेको छ र आउँदो हप्ता पनि म कार्यक्रम पिताको छेलेर तपाईँको अगाडि आउने नै छु र परमेश्वरको वचनद्वारा हामी परमेश्वरको इच्छालाई खोज्नेछौँ। त्यति जेलसम्म मलाई बिदा दिनुहोस्। प्रभुले सबै कुरामा तपाईँलाई आशिष दिनुभएको सुन्दै बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। हामीले आफ्नो पूरै जीवन र धन सम्पत्ति अर्पण गरेर मण्डली बनाए तापनि यदि हृदयको पहिलो प्रेम गुमायो भने हामी प्रभुको नजरमा केवल आधा जलेको दाउरा मात्रै हौ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

0: साँच्चै ती आदरणीय डिकनले 5 करोड़ जस्तो ठूलो रकम मण्डली निर्माणमा भेटी चढाइन्, तर आफ्नो पहिलो प्रेम र भक्तिलाई जोगाउन सकिनन्। उनको जीवनको यो साँचो गवाही आज हाम्रो निम्ति एउटा कडा आत्मिक चेतावनी हो। परमेश्वरले दिएको भौतिक आशिषमा भुलेर जब हामी आफ्नो आत्मिक केन्द्र गुमाउँछौ, तब हाम्रा ठूला ठूला महल र घमण्डहरू भत्किन समय लाग्दैन। प्रेरित पावल र युहन्नाले आफ्नो रगत र आँसु खनाएको एसिया माइनरको टर्कीको भूमि आज सुसमाचार विहीन र उजाड हुनुको कारण पनि यही हो। त्यहाँका विश्वासीहरूले आफ्नो पहिलो प्रेमलाई त्यागे। यदि हामीले पनि आज आफ्नो पहिलो प्रेम र जोशलाई जोगाइनौ भने हाम्रा भावी पुस्ताहरू फेरि पुरानै अन्धकार र मूर्ति पूजाको दलदलमा फस्ने खतरा रहन्छ। त्यसैले आउनुहोस्, हाम्रो अवस्था त्यस्तो भोग्नावशेष हुनु अगावै आज अहिलै प्रभुको अगाडि आफ्नो शिर झुकाऊ, प्रभुलाई भनौ, प्रभु मलाई माफ गर्नुहोस्, मेरो सेलाएको हृदयलाई फेरि आफ्नो पवित्र आत्माको आगोले जगाइदिनुहोस्, म मेरो पहिलो प्रेम र जोशलाई मर्न दिने छैन, बरु तपाईँको वेदीमा जीवनभर फल फलाउने जीवित दाउरा बन्नेछु। आमेन।
1: यो कार्यक्रम द लभ सोर्स द्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In China, a Christian leader among the Lisu people named Li Guiwen was arrested for opening his home to fellow believers for prayer and worship. During the arrest, police confiscated Bibles, books, audiovisual materials, and sheet music. Li Guiwen was found guilty of using an unapproved religious venue and conducting illegal religious activities. He was sentenced to 6 months in prison. Stories like his are increasingly common as China tightens its grip on minority group Christians who gather outside state-approved churches. Pray for Li Guiwen and other Christians in China as they hold fast to their faith in Christ and continue to make him known, even at the cost of imprisonment.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु. मर्कुस 6:31 पदले यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आओ र केही थकाइ मार. परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं. अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ. यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो. एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो. जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भने तपाईँले कल्पना गर्नुहुनेछ. तर उहाँले त्यसो गर्नु भएन. उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन. अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो. आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कति उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो? उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौ? उहाँले कहिले हतार गर्नु भएन. उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन. उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सबै पूरा गर्न सफल हुनुभयो. आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भने यसुलाई थाहा थियो. तर विश्राम दृढ़ संकल्प र योजना बिना हुने छैन. तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ. प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.
4: परमेश्वरले माया गर्नुहुन्छ. धन्यवाद. तपाईँहरू सुन्दै हुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज. म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है.
3: अब प्रस्तुत छ कार्यक्रम आदम एन्ड इभको पुनः प्रसारण.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्र. कार्यक्रम आदम इभ लिएर आएको छु म प्राविधिक मित्र सन्ध्यासँगै, र हामी एक घण्टाको अवधिको लागि आएका छौं. 12 देखि 1 बजीसम्म हामी रहनेछौ, वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं. र बाइबलले हामीलाई कसरी सिकाउँछ विवाहलाई बलियो बनाउने कुराहरू होइन, त्यस्ता सूत्रहरू जुन वचनद्वारा उहाँले बोल्नु भएको छ, हामीलाई परिवार बलियो बनाउने कुराहरू लाई परिवारलाई अगाडि कसरी बढाउने भन्ने कुराहरू चाहिँ श्रीमान श्रीमतीको दायित्व हो भन्ने कुराहरू पनि बुझाउँदछ। हामी साथमा निकै मीठा मीठा गीतहरू पनि सुनाउँछौ। आजको शुरूआतमा लिडियाले गाउनु भएको जीवन उपहार बोलको भजनबाट शुरू गर्छौं।

2014 विवाह परमेश्वरले नै शुरू गर्नुभयो। हामीले अदनको बगैँचालाई गएर हेर्छौं निहाल्छौं भने त्यहाँ चाहिँ विवाह परमेश्वरले शुरू गर्नुभएको छ। तर विवाहलाई बिगार्ने विवाहलाई चाहिँ एकदम दूषित बनाउने चाहिँ मानिसहरू नै हौ। त्यसैले गर्दाखेरि चाहिँ आजको युग पारिवारिक जीवनको निम्ति सबैभन्दा बढी चुनौतीले भरिएको युग हो भनेर भन्न सक्छौं, किनभने विवाह चाहिँ दिनै दिनै चुनौतीमा गइरहेको छ। हामी विवाह गर्छौं नबुझिकन, भविष्यका कुराहरू नबुझिकन, विवाह के हो भन्ने कुरा नबुझिकन पनि कतिले गरिरहेको कारणले पनि यस्तो हुन सक्छ। र आजको युग पारिवारिक जीवनको निम्ति सबैभन्दा बढी चुनौतीले भरिएको युग हो। सायद हामी कल्पना पनि गर्न सक्दैनौ अब कस्तो युग आउनेछ। भविष्य त हामी अघिबाटै भन्न सक्दैनौ, केवल अड्कल मात्र गर्न सक्छौं। तर हामीले सुनेका र देखेका कुराहरू यो छोटो समयमा नै परिवर्तन भएर गइरहेका छन्। हाम्रा अगाडिका पुस्ताहरूको समयमा भन्दा अहिलेको समयमा विवाह गम्भीर र कठिन अवस्थाहरूबाट गुजिरहेको कुरा पनि नकार्न सक्दैनौ। महिला र पुरूषको बारेमा एउटा झुटा अधिकार र मागहरूको विवाहमा चुनौती बढ़ेको छ। आधुनिक शिक्षामा हुर्किएका सभ्य यो पुस्ताले परिवार राम्ररी चलाउन सक्छन् भन्ने बुझाइलाई झूट साबित गरिदिएको छ। छोरा बुहारीलाई के सल्लाह दिने होला भनी आमा बुबा अल्मलिएका छन्, किनभनेदेखि विवाह अब विवाह रहेको छैन कति अवस्थामा, होइन? अहिले आएर विवाह नानीहरूले खेल्ने खेल लुकामारी खेल जस्तो नै भएको छ। र वैज्ञानिक प्रविधिले ल्याएको विकास र प्रगतिको प्रगतिले फड्को मार्दा वैवाहिक सम्बन्ध कति पनि लाभदायक हुन सकेको छैन। सबै पहिरनदेखि लिएर जिउने शैली हलिउड, बलिउड, कलिउडका फिल्महरूले नै सिकाउँछन्। र संसारमा आज संसार सानो छ तर जुन संसार केही घण्टामा नै हामी यात्रा गर्न सक्छौं। हलिउड हेर्न अमेरिका जानु पर्दैन, टेलिभिजन खोली भइहाल्छ। र धेरै यस्ता नमुनाहरू र उदाहरणहरू हामीले पाउँछौं विवाह चाहिँ आज गलत भइरहेका कुराहरू। विवाह गलत आवरणहरू हाम्रा टेलिभिजनभरि पस्किएका छन् र परिवारको नमुनाहरू हामी यताउता थुप्रै नै देख्छौं, यसरी लथालिङ्ग भएको। यी सबै चुनौतीहरूको बीचमा कसरी विवाहको बारेमा केही लेखी हाम्रो समाजलाई सहायता गरौं भनेर धेरै गरिन्छु भनेर एउटा पुस्तकमा चाहिँ विवाहका अभिज्ञ व्यक्तिले लेख्नु भएको छ। त्यसैले विवाह तोडिँदा सबैभन्दा गहिरो गम्भीर चाहिँ असर चाहिँ नानीहरूमा हुने गर्दछ र परिवार घायल हुन्छ र परिवार मात्र होइन र समाज र राष्ट्र पनि कमजोर हुन्छ। आज हाम्रो देश छन् र परिवारको नमुनाहरू हामी यताउता थुप्रै नै देख्छौं, यसरी लथालिङ्ग भएको। यी सबै चुनौतीहरूको बीचमा कसरी विवाहको बारेमा केही लेखी हाम्रो समाजलाई

मैले सानो लेख पाएर चाहिँ पढ़िरहेको छु श्रोता, यो किनभनेदेखि आज परिवार किन स्वस्थ छैन, यो चाहिँ दुःखको कुरो हो। परमेश्वरको इच्छा यस्तो थिएन। शुरूआतमा परमेश्वरले आदम र हवालाई बनाउनु हुँदाखेरिको त्यो रमाइलो पल होइन, त्यो एउटा स्वर्गीय क्षण, अनि त्यो एउटा एक किसिमको प्याराडाइज, एक किसिमको आनन्दमय, केही कुराको पनि कमी थिएन। तर मानिसले चाहिँ यी सबै कुराहरू चाहिँ आफैलाई निम्त्याएको छ, समस्याहरू चाहिँ, किनभनेदेखि जुन फल नखानु भन्दाखेरि चाहिँ त्यो खाइएको कुराहरू, अनगाकारितामा डुबेका कुराहरू हामी देख्छौ। त्यसैले गर्दा त्यहाँदेखि विवाह चुकेको हुनाले आज पनि मानिसहरूमा त्यो श्राप छ, हाम्रो विवाहहरू असल हुन सकिरहेको छैन। तर चाहे जे भए पनि संसार जसरी गए पनि तपाईँ र म व्यक्ति यदि सुध्र्यौं भने, व्यक्ति विशेष तरिकाले हामी अगाडि बढ़न सक्यौं आत्मिक रूपमा भनेदेखि हाम्रो विवाह पनि अवश्य पनि सुध्रिन्छ। किनभने विवाह सुध्रनको निम्ति प्रत्येक व्यक्तिको ठूलो भूमिका हुन्छ। तपाईँको श्रीमान अनि श्रीमतीले विवाह गर्ने हो, अनि त्यसपछि चाहिँ बालबच्चा, हाम्रा परिवारहरू हुन सक्छन्, वृहत परिवार, सानो परिवार, यी सबैको दायित्व चाहिँ परिवारलाई बलियो बनाउने नै हो। र विशेष गरिकन हामीले हाम्रो लक्ष्यलाई हेर्ने हो भनेदेखि विवाह मात्रै चाहिँ हाम्रो लक्ष्य होइन। पक्कै पनि हामीले चाहिँ परमेश्वरको राज्यलाई विस्तार गर्नु होइन, हाम्रो जीवनबाट अरूलाई परमेश्वरको राज्यको बारेमा सुनाउनु, हाम्रो परिवारबाट अरूले केही सिक्नु अनि स्वर्गीय ज्ञानहरू लिनु चाहिँ परमेश्वरले तपाईँ र मलाई परिवार बनाइदिनु भएको। र यो चाहिँ आज सबै विश्वासीहरूले पनि बुझ्नु परेको छ, किनभने वचनले के भन्दछ भन्दाखेरि तिमीहरू चाहिँ मेरो निम्ति चोख्याएर राखेका दुलहीहरू हौ। प्रभुले भन्नुहुन्छ, प्रभु चाहिँ मण्डलीको शिर हुन्छ, जसरी पुरूष स्त्रीको शिर हो भनेर भनिएको छ। त्यसैले गर्दा आज विवाहलाई हामीले खेलाची रूपमा होइन, विवाहलाई जसरी पवित्र विवाह भनेर शुरू गर्छौं, हामीले आज मण्डलीहरूमा, पार्टी ब्यालेसहरूमा, जहाँ पनि स्थानले केही पनि फरक पार्दैन, व्यक्तिले फरक पार्यो, हाम्रो मन हृदय अनि विवाह भइरहेको व्यक्ति परमेश्वरसँग कति नजिक रहेको छ होइन, परमेश्वरसँग उसको सम्बन्ध, हुनेवाला दुलहा र दुलहीको सम्बन्ध कस्तो छ त्यसमा निर्भर गर्दछ भोलिका दिनहरू आकलन गर्नको निम्ति। त्यसैले गर्दा हामी आशाचित बनौं, आनन्दित बनौं, अरूको निम्ति उदाहरणीय बनौं। र हाम्रो कार्यक्रम आदम इबमा पनि यही नै हो हाम्रो मुख्य उद्देश्य, नै तपाईँको विवाह नटुटोस् होइन, विवाह गर्नुभएको छ भने पनि परमेश्वरलाई मनपर्ने जीवन जिउनुहोस्, र विवाह गर्नुभएको छैन भने पनि धेरै प्रार्थना गर्नुहोस्। यदि परमेश्वरले तपाईँलाई अविवाहित राख्न चाहनुहुन्छ भने त्यसमा दुःख पनि नमान्नुहोस्, किनभने पावलले भनेका छन् विवाह नगर्नु पनि असल हो, विवाह गर्नु पनि असल हो। त्यसैले हामीले हाम्रो लास्ट, हाम्रो सबैभन्दा ठूलो लक्ष्य चाहिँ परमेश्वरलाई महिमा दिनु हो। त्यसैले यसमा विवाहले चाहिँ कुनै फरक पार्दैन जस्तो लाग्छ। हुन त परमेश्वरले अदनको बगैँचाबाट नै फल्दै फुल्दै जाऊ भनेपछि आज हामी यस ठाउँसम्म आएका हौं। यदि हाम्रा पुर्खा फल्दै फुल्दै नजाने भएदेखि हामी जन्मने पनि थिएनौं होला। तर जन्मेर मात्रै हुँदैन नि त, परमेश्वरको इच्छामा जन्मेको व्यक्तिले परमेश्वरको इच्छालाई पूरा गर्नुपर्छ नि। त्यसैले गर्दाखेरि आज विवाह गरेर नै हामी अपवित्र बन्छौ, विवाहले नै अनज्ञाकारितातिर लान्छ भनेदेखि बरु विवाह नगरेकै राम्रो हो। त्यसैले गर्दाखेरि यी सबै कुरा चाहिँ हामीले सोच विचार गर्नुपर्छ। यस्तै विविध कुराकानीहरू म ल्याउँदै गर्छु। यतिखेर एउटा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

श्रोता, हामीले कार्यक्रममा आदमी भन्दिकै नै एउटा अर्थपूर्ण भजन राखेका छौं। साँच्चीले दुलाससँग दुलै बस्दा जति सुहाएको हुन्छ नि, आत्मिकी रूपमा पनि त्यसरी नै हामी अगाडि बढेको हुनुपर्छ, किनभने हामीले आत्मामा विकसित हुन जरूरी छ। पक्कै पनि हुन त वैवाहिक जीवन होस्, एकल जीवन होस्, जीवनमा धेरै किसिमका काँडोहरू आइदिन्छन्, समस्याहरू आइदिन्छन्, जसले गर्दाखेरि विवाहलाई सफल बनाउन कति चाँजो पाँजो मिलाउँदा पनि धेरै संघर्ष गरिरहनु परेको हुन्छ। तर पनि हामीलाई परमेश्वरले के भन्नुभएको छ भन्दाखेरि, म पवित्र छु, तिमीहरू पनि पवित्र हौ। यदि हामीले परमेश्वरलाई विश्वास गर्ने जनहरू हामी हौ भने चाहिँ उहाँको वचनमा रहनै पर्छ। त्यसैले गर्दा विवाह गर्दाखेरि हामीले कसैलाई गीत गाएर एउटा भनौँ न आशिष बोलिदिएका हुन्छौं, होइन, प्रार्थना गरिदिन्छौं, दुलाससँग दुलै बस्दा कति सुहायो पनि भन्छौं, होइन। तर त्यो जोडी चाहिँ अन्तसम्म परमेश्वरलाई महिमा दिने जोडी हुन्छ कि हुँदैन चाहिँ मुख्य कुरो हो, होइन। हामीले विवाह गर्दा एक दिनको लागि मात्र विवाह गरिएको होइन, त्यहाँ पाहुनाहरूलाई देखाउन अथवा कोही मानिसहरूलाई इसाईको विवाह त यस्तो हुन्छ, क्रिस्चियनको विवाह यस्तो हुन्छ भनेर देखाउन खोजेको पनि पक्कै होइन। हामीले चाहिँ हाम्रा स्वर्गीय पितालाई, हाम्रो प्रभुलाई खुसी पार्नको निम्ति जे पनि गर्दैछौं त्यो गर्दैछौं, होइन। अनि त्यसैले गर्दाखेरि वैवाहिक सम्बन्ध जोडिनु भनेको चाहिँ हाम्रो लागि एउटा एकदमै सौभाग्यको कुरो अनि खुशीको कुरो पनि हो, एक किसिमले चुनौतीको कुरा पनि हो। एक्लै हुनुहुन्थ्यो, अब दुवैजना हुनुभयो, अनि तपाईँको बोझहरू बढ्छ, कर्तव्यहरू बढ्नेछ, होइन। प्रभुलाई पनि समय दिनु पर्यो, श्रीमानलाई पनि समय दिनु पर्यो, श्रीमतीलाई पनि समय दिनु पर्यो, चर्चमा पनि समय दिनु पर्यो। पहिलेको समय भन्दाखेरि पनि अलिकति टफ समयहरू चाहिँ आफूले व्यतीत गर्नुपर्ने हुन्छ, अनि गाह्रो पनि हुनसक्छ। त्यतिखेर चाहिँ अझ परमेश्वरको महिमा गर्ने कि पछाडि हट्ने भन्ने कुराहरू आउँदछ, होइन। कति अवस्थामा चाहिँ हामीलाई संसारका रमझमले, संसारका सुख चाहिनले चाहिँ परमेश्वरको महिमालाई बिर्साइदिएको हुन्छ। परमेश्वरको महिमा गरेर के नै पाउँछु र मैले, एक बारको जिन्दगीमा रमाइलो गर्नुपर्छ भनेर हाम्रा साथी संगीहरू हुन सक्छन्, हाम्रा चाहिँ दौतरी साथीहरूले त्यो गर्न सकेका हुन्छन्, अनि कहिलेकाहीँ हाम्रो मन भकिएर त्यो तापनि नजान्ला भन्न सकिँदैन। कतिजना विवाह गरेर पनि श्रीमान श्रीमती सँगै नरहेर चाहिँ अन्यत्र गएको पनि हामीलाई थाहा पाएका छौँ, हामीले बुझ्छौं, किनभने समाजमा चाहिँ, संसारले चाहिँ हामीलाई एकदमै परीक्षामा पार्न खोजिरहेको हुन्छ। स्वतः हामी इसाईलाई झनै धेरै, हामी क्रिस्चियनहरूलाई धेरै नै, त्यसैले गर्दाखेरि आज अन्य जातिहरूभन्दा इसाईलाई चाहिँ धेरै ठूलो चुनौती छ। परमेश्वरको वचनले एउटा कुरा भन्छ तर हाम्रो जीवनमा अर्कै कुरा भइदिन्छ, है। अनि समस्याहरू आउँदाखेरि पनि नहडबडाइकन श्रीमान श्रीमती मिलेर त्यो रथलाई हाँक्ने काम चाहिँ गरेको हुनुपर्छ। हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरूको सामना गर्नै पर्छ, चाहे विवाह गरेको होस्, चाहे नगरेको होस्, चाहे संसारका मानिस हौ, चाहे क्रिस्चियन हो। प्रभुलाई विश्वास गरे भन्दैमा दुःख नआउने होइन, बरु सुख भन्दा दुःख नै बढ़ी आउला। त्यसले चाहिँ हामीलाई जीवन जीवन सिकाउँछ नि त, होइन। जस्तै प्रभुका चेलाहरू म सम्झिन्छु, किन दुःख आएको होला भन्दाखेरि म चाहिँ त्यो सम्झिन्छु कि प्रभुका 12 चेलाहरू पनि धनी थिएनन्, उनीहरू चाहिँ एकदम आफ्नो खुशीले समय व्यतीत गरेका भन्दाखेरि पनि संसारलाई दिएका थिएनन् आफ्नो समय, प्रभुलाई नै दिएका थिए, प्रभुले जे भन्नुहुन्छ त्यो पछि लागेका थिए भन्दाखेरि, त्यस्ता व्यक्तिले चाहिँ को मृत्युहरू चाहिँ हामीले ऐतिहासिक रूपमा थाहा पाउँदाखेरि एकदम दुःखदायी मृत्युहरू भएको देख्छौं, होइन। उनीहरूले त्यति धेरै सुख पाएको पनि देख्दैनौ। त्यसैले गर्दा प्रभुको छोराछोरीहरूलाई सुख त्यतिखेर हुन्छ जब हामी परमेश्वरको राज्यमा पुग्छौं, प्रभुसँग हामी भेट गर्छौं, होइन। त्यसैले गर्दा यो हाम्रो यात्रा चाहिँ शरीरको होइन, आत्माको यात्रा हो। मृत्युपछि चाहिँ हाम्रो फेरि पनि नयाँ जीवनहरू शुरू हुन्छन् भनेर चाहिँ हामीले विश्वास गरेर यहाँ आएका हौं। र जीवन यस्तै हो, कहिले घाम कहिले छाया, अनि दुःख त हुन्छ, आँतिनु हुँदैन भन्ने कुराहरू नै सबैले गर्ने गर्छन्, र आज म पनि त्यस्तै कुराहरू गर्न आँटिरहेको छु। जीवन यस्तै हो, यसमा हामीले विभिन्न किसिमका संघर्षहरूलाई अंगाल्नु नै पर्ने हुन्छ। आर्थिक संघर्ष, शारीरिक संघर्ष, आत्मिक संघर्ष, योजनामा विफल, अध्ययन अध्यापनमा असफल, पेसा व्यवसायमा रोजगारमा चुनौती, र कहिलेकाहीँ बालबच्चाहरू नहुँदाखेरिको चुनौती, होइन, आदिमध्ये हामी सबैले कुनै न कुनै कुराहरूको सामना गरिरहेका नै हुन्छौं। तपाईँ र म सायद परिवारमा एक्लो विश्वासी छौं कि तपाईँ हामीले सोचेका कुराहरू पूरा भइरहेका छैनन् भनेर हामीलाई लाग्न पनि सक्छ। हामी सबैलाई त्यो सोच आउन सक्छ, मैले यति धेरै दुःख पाइरहँदाखेरि पनि मेरा प्रार्थनाहरूको किन सुनवाई भएन भन्ने दुःखेसो चाहिँ हाम्रो
हुन सक्छ, किनभने चुनौतीले चाहिँ हामीलाई त्यस्तो किसिमको प्रश्नहरू हाम्रो जीवनमा ल्याइदिन्छ। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव, कष्ट, अस्वस्थता यस्तो साह्रो बलियो भएर आउँदछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। हो श्रोता, कहिलेकाहीँ म यसो सम्झिन्छु होइन, जीवनमा आएको हरेक किसिमको यो सोचहरू होइन, हामी घर बसेर नै अमेरिका, अस्ट्रेलिया, न्यूजील्याण्ड पुगिरहेका हुन्छौं। आज सामाजिक सञ्जालको कारणले गर्दाखेरि हामी चाहिँ अझ धेरै कुराहरू थाहा पाइरहेका हुन्छौं र हामी चाहिँ हाम्रो सोच चाहिँ कहाँ कहाँ पुगिरहेको हुन्छ, तर त्यो सोचलाई कन्ट्रोल गर्न सक्नु नै तपाईँहरू मेरो चाहिँ एउटा आत्मिक क्षमतामा वृद्धि गर्ने कुरा हो। मेरो सोचलाई कति हदसम्म मैले छोड्ने त होइन, कति संसारमा रहेका व्यक्तिहरूको योजना के हुन्छ भने म चाहिँ राष्ट्रमा पुग्छु, यति धन कमाउँछु, मेरो यति छोराछोरीहरू हुनेछन्, यस्तो गर्छु त्यस्तो गर्छु, खालि भौतिकी कुरा, शरीरका कुरा अनि संसारमा हुने कुराहरूको वृद्धिका कुराहरू नै हामीले गरिरहेका हुन्छौं। तर यो कुरा कति उचित छ भन्ने कुरा चाहिँ तपाईँलाई मैले सोच्नुपर्ने हुन्छ। जुन आवश्यक कुरा हो ती कुरा चाहिँ हामीले सोचेर अगाडि बढ्नुपर्छ र परमेश्वरको कामप्रति शंका कहिले पनि गर्नुहुँदैन, किनभने परमेश्वरले हामीलाई दुःख कष्ट पठाइदिनु भएको होइन। हामीलाई चाहिँ कहिलेकाहीँ उहाँले जाँच गर्नुहोला, त्यो बेग्लै कुरो हो, किनभनेदेखि जाँच हाम्रा महान दाजुभाइ दिदीबहिनीलाई पनि भएको थियो। अब्राहमलाई जाँच्नुभयो परमेश्वरले, अय्यूबलाई जाँच्नुभयो होइन, धेरै व्यक्तिहरूलाई जाँच्नुभयो, तपाईँ र मलाई पनि जाँच्न सक्नुहुन्छ। त्यो चाहिँ हामी अझ विश्वासमा बलि होस् भनेर जाँच्न सक्नुहोला। तर खराब कुरा चाहिँ परमेश्वरले ल्याउनु भएको होइन, याकुबको पुस्तकले पनि भन्दछ, खराब इच्छा अनि ले चाहिँ पापलाई जन्माउँछ, जुन चाहिँ मानिस आफैले चाहिँ परीक्षामा पर्दछ भनेर भनिएको छ। त्यसैले गर्दा हामीले सही के हो गलत के हो भनेर छुट्याउन जान्नुपर्छ, किनभने समस्या यति साह्रो डरलाग्दो भएर आउँछ कि हामीले एक भन्ने न दुई भन्ने हामी त्यस्तो अवस्थामा पनि पुग्छौँ कहिलेकाहीँ होइन, परिवारमा छँदाखेरि, अनि बिस्तारै परिवार ठूलो हुँदै जान्छ, अनि के खुवाउने, के लगाइदिने, अनि समाजमा बसेका छौं, सामाजिक रूपमा पनि हामीले बरोबर कसरी चाहिँ हिँड्ने होइन, हरेक कुराको अभावहरू हुन्छन्, ती सबै कुराको पर्याप्तता कसरी हुने, यस्ता कुराहरूले हामीलाई पटक पटक चाहिँ निराश बनाइदिरहेको हुन्छ। त्यो चाहिँ बुबालाई कस्तो लाग्छ भन्दाखेरि मैले विवाह बेकार गरेछु, आमालाई पनि लाग्दछ बेकार गरेछु यो व्यक्तिसँग मैले विवाह, त्यस्तो किसिमको सोचहरू यदि आउँछ भने चाहिँ हामीले विवाह नगरेकै ठिक हो। विवाह गर्दाखेरि चाहिँ हामीले जे छ त्यसैमा सन्तोष हुनु चाहिँ सबैभन्दा ठूलो कुरो हो, किनभने परमेश्वरको वचनले भनेको छ एउटा कुरा, सन्तुष्टता सहितको भक्ति नै ठूलो लाभ हो। त्यसैले आज जीवन सुधार्नको निम्ति चाहिँ वचनले हामीलाई सुधार्ने हो। मानिसले भनेर भन्दाखेरि पनि वचनले के भन्छन्, प्रभुले हाम्रो लागि के भन्नुभएको छ, वैवाहिक जीवनको लागि भन्नुभएको छ, एक्लो जीवनको लागि भन्नुभएको छ, केटाकेटीलाई भन्नुभएको छ, वृद्ध वृद्धालाई भन्नुभएको छ, स्त्रीलाई भन्नुभएको छ, पुरूषलाई भन्नुभएको छ, संसारलाई नै भन्नुभएको छ। परमेश्वरले त आफ्नो वचनद्वारा सबैलाई नै सिकाउनु भएको छ नि, हामीले त्यो कुराहरू सिक्न नै पर्ने हुन्छ। यस्तै विविध कुरा कहानीहरू ल्याउनेछु, फेरि पनि एउटा भजन सुनौ कार्यक्रम आधारमा, त्यसपछि म आउने नै छु।

हजुर श्रोता मित्र, यति मिठो भजन हामीले सुन्यौं कि कार्यक्रम आदरणीयमा हामीलाई लाग्छ सबै विवाहहरू गीत सुनिरहँदाखेरि चाहिँ सजिलो हो जीवन जस्तो लाग्छ अनि कति आनन्दको जीवन जस्तो लाग्छ, तर जीवन जिउनको निम्ति सजिलो छैन। जसरी विवाहमा बाँधिएका थियौं त्यसरी नै निभाउन चाहिँ हामी सबैको कर्तव्य पक्कै पनि हो। निरन्तरता सबैभन्दा ठूलो कुरो हो। जे पनि काम गर्छौं, जस्तै हामी अफिसियल कामहरू घरैमा पनि कुनै कामहरू शुरू गर्छौं भनेदेखि निरन्तरताको खाँचो पर्छ। कहिलेकाहीँ हामीलाई कस्तो हुन्छ भने कोही कोही व्यक्तिहरू मैले देखेको छु कति अफिसहरूमा जोइन हुनुहुन्छ अनि केही समय गर्ने अनि छोड्ने होइन, अनि कुनै क्लासहरू जाँदा पनि केही समय जाने छोड्ने। मेरो पनि त्यस्तै बानी थियो पहिले त, अनि यसरी जाने किनभने निरन्तरता छैन। निरन्तरता नभइसकेपछि त्यस ठाउँमा चाहिँ हाम्रो जग बलियो हुन सक्दैन। जग बलियो नहुँदाखेरि चाहिँ हामीले परमेश्वरको कामहरू गर्न सक्दैनौँ। जस्तै जहाँ पनि रहँदा एकदम गहकिलो बनेर परमेश्वरको वचन बोकेर हामीले हिँड्नुपर्ने हुन्छ। जीवनमा आएका समस्याहरू गाह्रो बनेर आइरहँदाखेरि चाहिँ कसरी यसलाई जित्ने भन्ने कुरा चाहिँ तपाईँ र मेरो सामर्थ्यमा भर पर्ने कुरा हो होइन। कतिको सामर्थ्य भएका छौं त परमेश्वरको वचनबाट। म कहिलेकाहीँ जीवनमा आउने खराब कुराहरूलाई सामना गर्दै गर्दा के सोच्छु भनेदेखि मलाई परमेश्वरले यति बलियो नबनाउनु भएको भए, मेरो मनमा यति उहाँले वचनहरू नदिनु भएको भए, फलना समस्या आउँदा चाहिँ फलना तरिकाले म यो वचन सम्झेर चाहिँ बाँच्न कसरी बाँच्थ्यो होला यो वचन नभएदेखि भन्ने मलाई डर लाग्छ होइन। त्यसैले परमेश्वरलाई धन्यवाद दिन्छु किनभने हरेक समस्याबाट जुझ्न उहाँले सिकाउनु भएको छ होइन। कहिलेकाहीँ परिवारमा खटपट हुँदा होइन, एक्लो जीवनमा दुःख आउँदा, मानिसहरूले हेपिरहँदा, कसैले केही भनिरहँदा, कसैले हाम्रो ब्याकबाइटिङहरू गरिरहँदाखेरि पनि हामी किन आनन्दित हुन सक्छौं भन्दाखेरि हामीसँग प्रभुको मन छ है। त्यसैले गर्दा मलाई लाग्छ परमेश्वरको वचनले नै हो मलाई परिवर्तन गरेको, नत्र म यस्तो व्यक्ति कहाँ हो र प्रभु भनेर उहाँलाई फेरि पनि धन्यवाद दिन मन लाग्छ। त्यसैले गर्दा विवाह ठूलो कुरो होइन, कसैले श्रीमान श्रीमती पाउनु ठूलो कुरो होइन श्रोता, परमेश्वरको महिमा गर्नु चाहिँ ठूलो कुरो हो। त्यसैले तपाईँ चाहे एक्लो जीवन बिताउनुहोस्, तपाईँले भन्नुहोस् म विवाह नै गर्दिन, परमेश्वरको महिमा मात्रै गर्छु भन्दाखेरि पनि तपाईँ भोको चाहिँ परमेश्वरले कहिले पनि राख्नुहुन्न। त्यसैले गर्दाखेरि तपाईँको परिवारको जिम्मेवारी आउँछन्। विवाह गरिसकेपछि ती कुराहरूबाट पनि त हामी पछाडि हट्नु चाहिँ पक्कै पनि हुँदैन। उहाँले तपाईँ र मेरो सबै कुराहरू जान्नुहुन्छ किनभने परमेश्वर हाम्रो साथमा हुनुभएपछि हामीलाई आउन लागेको समस्याहरूबाट बचाउन पनि परमेश्वर जान्नुहुन्छ। किनभने उहाँले भन्नुभएको छ तिमीहरूले सहने सक्ने शक्ति मात्रै म परीक्षामा पार्दछु पनि भन्नुभएको छ होइन। जति परमेश्वरले हामीलाई सहन सक्ने देख्नुहुन्छ त्यति मात्रै हामीलाई दिनुहुन्छ। अनि भजन सङ्ग्रहको पुस्तकले पनि भन्दछ रातभरि रुवावासी हुन्छ, बिहान आनन्द आउँछ। त्यसैले परमेश्वरको वचन सत्य छ। परमेश्वरको वचनले चाहिँ हाम्रो क्षमता हेरेर परमेश्वरले हामीलाई कहिलेकाहीँ परीक्षामा पनि लानुहुन्छ, तर हाम्रो क्षमतालाई हेरेर कति तपाईँले सहन सक्नुहुन्छ, कति मैले सहन सक्छु। हाम्रो परमेश्वरको प्रेम भएको हुनाले नै त्यो गरिएको हो। जस्तै परिवारमा म कान्छो छोरो हुँ होइन, केही सामानहरू बोक्नु पर्दाखेरि पनि म एकदम कमजोर थिएँ, मेरा दाईहरू एकदम बलियो हुनुहुन्थ्यो। उहाँहरूको तुलनात्मक हिसाबमा हेर्ने भए उहाँहरूले धेरै नै वजनहरू बोक्नुहुन्थ्यो तर मैले सक्दैन थिएँ। अनि मेरो बुबा आमाले पनि कान्छोले सक्दैन भनेर थोरै नै भारी हालिदिनु हुन्थ्यो होइन, थोरै नै बोकाउनुहुन्थ्यो। केही काम गराउँदाखेरि पनि मलाई अलिकति बढी माया गर्नुहुन्थ्यो। अनि मैले यो सम्झिँदै गर्दाखेरि चाहिँ याकुबका छोरा युसुफलाई याकुबले प्रेम गरेका कुराहरू सम्झिन्छ कि। त्यसले गर्दा परमेश्वरको प्रेमले गर्दा तपाईँ र मलाई आफूले सहने भन्दा ठूलो चाहिँ परीक्षामा पार्दिन भनेर भन्नुभयो, किनभने यो चाहिँ परमेश्वरको प्रेम तपाईँ र मेरो म प्रति हो। यसरी परमेश्वरको प्रेमलाई बुझ्दा बुझ्दाखेरि पनि हामीले उहाँको बाटोमा हिँड्नलाई आनाकानी गरिरहेका हुन्छौं। जस्तै मैले परमेश्वरलाई चाहिँ एउटा परिचय दिनु पर्दाखेरि म चाहिँ के भन्छु भनेदेखि मेरो आफ्नै मनसँग कुराकानी गर्दाखेरि चाहिँ मैले वचनलाई हेर्नु पर्दाखेरि चाहिँ याकुबलाई हेर्छु अनि युसुफलाई चाहिँ एकदम धेरै माया गर्नुहुन्थ्यो अरू दाजुभाइहरूभन्दा। किन गर्नुहुन्थ्यो होला, पक्षपात गर्नुभएको त पक्कै पनि होइन होला याकुबले, तर परिवारमा पनि कोही व्यक्ति एकदमै इमान्दारी हुन्छ अनि आमा बुवाले उसैलाई धेरै भरोसा गर्छन्। कोही चाहिँ अलिकति उताउलो किसिमको, कोही चाहिँ अलिकति सीमादेखि बाहिर जाने खालको क्यारेक्टर भएका व्यक्तिहरूलाई चाहिँ भरोसा गर्नुहुन्न आमा बुवाले पनि होइन। त्यसो भन्दैमा माया नभएको त होइन, सबैलाई बराबर प्रेम परमेश्वरले गर्नुहुन्छ, तर पनि एउटा आधिकारिकता दिने होइन, एउटा अधिकार दिने कुराहरूमा, इनहेरिटेन्स दिने कुराहरूमा चाहिँ परमेश्वरले इमान्दारीलाई नै मन पराउनुहुन्छ। र त्यो मैले युसुफका कुराहरू पढ्दै थिएँ हिजो, अनि युसुफका कुराहरू पढ्दाखेरि युसुफलाई चाहिँ
लामो लबेदा भएको दौरा सिलाइदिनु भएको थियो बुबाले माया गरेर, होइन अब अहिलेको जस्तो राम्रो राम्रो लुगाहरू थिएन नि त्यतिखेर, तर पनि बुबाको प्रेम त्यहाँ थियो। अनि त्यो लुगा लगाइरहँदाखेरि चाहिँ ऊ चाहिँ एउटा ईर्ष्यामा फसिरहेको थियो, दाजुभाइहरूको ईर्ष्यामा। उसलाई बुबाले त्यो लुगा सिलाइदिँदाखेरि पनि दाजुभाइले ईर्ष्या गरे। त्यसपछि फेरि आफ्नो बुबाले लुगा सिलाइदिए पनि उसको जीवनमा समस्या आयो, होइन। त्यसपछि फेरि परमेश्वरले सपना देखाइदिनु भयो। सपनामा त के देखियो भन्दाखेरि चाहिँ सबै प्रति तिमीहरूका भारीले मेरो भारीलाई चाहिँ दण्डवत गरिरहेको भन्ने कुराहरू उहाँले गर्नुभयो। परमेश्वरले पनि सपना देखाएर फेरि समस्या थपिदिनु भयो युसुफलाई, हामी त्यो भन्न सक्छौँ है। अनि त्यो समस्या सपना नबिदे अर्को सपना देखाइदिनु भयो कि अनि चन्द्र र तारा, होइन, ताराहरूले दण्डवत गरेको। अनि उसकै बुबा आमाले पनि भन्न थाले के तिमीलाई अब हामी आमा बुबाले पनि निहुरेर दण्डवत गर्नुपर्ने भनेर भने। तर यो कुरा चाहिँ बुबाले चाहिँ याकुबले मनैमा राखे पनि भनेर भनेको छ। कहिलेकाहीँ हाम्रो इमान्दारिताले गर्दाखेरि मेरो छोरो चाहिँ अलिकति पृथक छ, मेरो छोरो परमेश्वरले मन पराउनुहुन्छ भनेर जानेर नै याकुबले आफ्नो कुरा मनैमा राखेकी छिन्। जसरी प्रभु येशू ख्रीष्टलाई गर्भधारण गर्नुभयो मरियमले, अनि गाब्रियल दूत चाहिँ त्यहाँ आउँदाखेरि यस्तो कुरा कसरी हुन सक्छ र प्रभु भने, तर युसुफले चाहिँ यी कुराहरूलाई मनैमा राखे भनेर भनिएको छ। त्यसले गर्दा हामी थाहा पाउन सक्छौ हाम्रो बुबा आमाले हामीलाई गर्नुहुने प्रेम, होइन, परमेश्वरले यसरी प्रेम गर्नुहुन्छ हाम्रा हामीलाई। त्यसैले गर्दा हामीलाई घाटा लाग्ने कुराहरू, हामीलाई रोग बिमार थपिदिने कुराहरू, यो चाहिँ परमेश्वरले गर्ने भन्दाखेरि पनि कति कारण चाहिँ हाम्रो आफ्नै नै हुन्छ। किनभने रोमीको पुस्तकले भन्दछ सबै कुरा मिलेर भलाई नै हुँदछ। यो वचन तपाईँ र मेरो लागि लेखिएको हो। परमेश्वरलाई यो वचनको खाँचो छैन, किनभने उहाँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँ स्वर्गमा विराजमान हुने परमेश्वर हुनुहुन्छ, र यो सबै लेखिएको तपाईँ र मेरो लागि हो। त्यसैले गर्दा आज हामी यति आनन्दित हुन पर्छ नै पक्कै पनि, किनभने हामी जस्तो व्यक्ति कोही पनि छैन आज संसारमा जसले स्वर्गका कुराहरू थाहा पाउँछ, होइन। जस्तै म यहाँ अब अहिले अनामनगर अवस्थित हाम्रो अफिसमा म छु, यहाँको अहिलेको हालको कुराहरू मैले भन्नुपर्दाखेरि यहाँ बाहिर बसेर म रिपोर्टिङहरू गर्न सक्छु, होइन, तपाईँ कहाँ हुनुहुन्छ त्यहाँका कुराहरू भन्न सक्नुहुन्छ, त्यहाँको भौगोलिक वातावरण, त्यहाँ भएको मौसम, होइन, त्यहाँ भइरहेका घटनाहरूका कुराहरू गर्न सक्नुहुन्छ। त्यस्तै आज तपाईँ र म एउटा स्वर्गका कुरा गर्न सक्ने व्यक्ति भएका छौं, किनकि तपाईँ र मलाई चाहिँ परमेश्वरले एफिसिएको चार अनुसार छुट्याउनु भएको छ, आमाको गर्भमा रच्नु भएको छ। त्यसैले नै आज हामी श्रीमान श्रीमती बन्नुभन्दा पहिले चाहिँ प्रभुका जनहरू हौं, होइन, यसरी सम्झिनुपर्छ। विवाह भयो, मैले श्रीमान पाएँ, श्रीमती पाएँ, पुग्यो, अब होइन, अब अर्ब अझ बढी परमेश्वरको काम गर्ने दायित्व थपिएको छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। परमेश्वरको प्रेम निरन्तर यसरी रहिरहनेछ भन्दै कार्यक्रममा फेरि पनि अर्को गीत सुनाउँछु यो समय, अनि म आउनेछु।

हजुर, जीवनको हरेक दुःखमा साथ दिने प्रभु। गुड न्यूज एफएम प्रसारमा कार्यक्रम आदमी सुन्दै हुनुहुन्छ। कार्यक्रम आदमी वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। श्रोता, हामी विवाहलाई कसरी बलियो बनाउन सक्छौ, परमेश्वरलाई मनपर्ने बनाउन सक्छौ भन्ने कुरा नै गर्ने गर्छौं। यी सबै कुरा बाइबलमा निहित रहेर गर्ने गर्छौ। हाम्रो सोच, हाम्रो विचार पोजिटिभ हुनुपर्छ, सकारात्मक हुनुपर्छ। परमेश्वरप्रति कहिले पनि परमेश्वरको कामलाई शंका गर्नुहुँदैन भन्ने कुराहरू आज हामीले थाहा पायौं। र कति कुराहरू हामी कार्यक्रम आदमीबाट गर्ने गर्छौं, हामी विवाह विज्ञ नभए पनि परमेश्वरको वचनले दिएका आज्ञाहरूलाई पालन गर्नुपर्छ है भन्ने एउटा हाम्रो सुझाव र आग्रह पनि हो। कसैलाई पनि हामीले जबरजस्ती गर्न सक्दैनौं। ख्रिष्टको प्रेमले चाहिँ एउटा स्वतन्त्रता दिएको छ र तपाईँलाई मैले स्वतन्त्र रूपमा चाहिँ आफ्नो रोजाईलाई अगाडि बढाउनुपर्छ, जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने हुन्छ। त्यसैले आज हामीले परमेश्वरको वचनलाई आज्ञाकारिताभित्र राख्छौं भनेदेखि चाहिँ हामीले उहाँले भन्नुभएका कुराहरू मान्नुपर्ने हुन्छ अनि हाम्रो परिवारहरू बलियो हुन सक्छ, आशित बन्न सक्छ। र कति परिवारहरूमा आज क्रिश्चियन परिवारहरू अथवा परमेश्वरलाई चिनेका परिवार हौं तर पनि घरमा अशान्त छ, घरमा ठिक चलिरहेको छैन, सबै कुराहरू बिग्रिरहेको छ। अनि यसको कारण अनि यसको मूल ठाउँ चाहिँ, यसको स्रोत चाहिँ के हो भनेर खोज्दै जाँदाखेरि तपाईँ र म नै हुन सक्छौ। किनभनेदेखि भोलिको नतिजा आज मैले के गर्दैछु, होइन भोलिको, जस्तै मैले यहाँ बोलेका कुराहरू भोलिको फिडब्याकहरूले कुरा काम गर्ने हो नि त, होइन? त्यसैले गर्दा हिजो मैले के गरेँ आज त्यसको नतिजा भोग्नुपर्ने हुन्छ। त्यसैले गर्दा जे पनि गर्छौं बडो होसियार साथ वचनमा रहेर गर्ने गरौं, किनभने परमेश्वर बाहेक हाम्रो कोही पनि छैन। हामी म त के भन्छु भन्दाखेरि विवाह अनि सबै कुरा संसारमा भएका सबै कुराहरूभन्दा महान चाहिँ परमेश्वरको आज्ञा हो। परमेश्वरको आज्ञालाई मान्नु चाहिँ हाम्रो लागि चाहिँ एकदमै राम्रो कुरो हो र त्यसमा मजा पनि आउँछ, आनन्द पनि आउँछ। परमेश्वरमा आज्ञाकारी हुँदाखेरि चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्छ, दुःख लाग्दैन। तपाईँलाई कस्तो लाग्छ कुनै मलाई थाहा छैन, होइन? तर परमेश्वरको वचनको आधारमा टेकेर हिँड्दाखेरि चाहिँ मजा लाग्छ, किनभने परमेश्वरको वचनले हामीलाई सुरक्षा दिएको हुन्छ, असल कुराहरू सिकाइरहेको हुन्छ, दुष्ट कुराहरूबाट टाढा रहिरहेका हुन्छौं अनि हामीलाई खुसी पनि लाग्छ। संसारमा गएर हेरौं, संसारका कुराहरू गरी हेरौं, कति अशान्त छ अनि कति क्षणिक आनन्दहरू छन् अहिले। अहिले संसारमा घटिरहेका कुराहरू क्षणिक आनन्दको लागि सबै कुराहरू छन्, होइन? मोज मजा रमाइलो, होइन? व्यभिचारका कुराहरू भए अनि अशुद्ध कुराहरू भए, ती कुराले हामीलाई आनन्द त दिन्छ तर क्षणिक मात्रै हो, होइन? अनन्तता त्यसमा छैन नि त। त्यसैले गर्दाखेरि प्रभु येशूमा अनन्तता भएको हुनाले हामीले हाम्रो परिवारलाई पनि उहाँलाई जिम्मा दिनुपर्छ, चलाउनुहोस् प्रभु, होइन? हामी चाहिँ चल्न चाहनुपर्छ परमेश्वरको निम्ति अनि अहिले नै समय छँदै हाम्रो परिवारलाई, होइन? हाम्रो साना बालकहरू छन् भने सन्डे स्कुलमा लाने, होइन? अनि परिवार प्रभु को हुनुहुन्छ भनेर सिकाउने, होइन? अनि परिवारमा पनि हामीले प्रार्थनाको वेदी राख्ने अनि बिहान बेलुकी परमेश्वरको वचन पढ्दाखेरि हामीलाई धेरै आशिष आउँछ। परमेश्वरले तपाईँ र मलाई साँच्ची नै घटी होइन बढी नै बनाउनु भएको छ, पुछार होइन शिर बनाउनु भएको छ वचन अनुसार। अनि हामी जे पनि परमेश्वरको महिमाको लागि गर्छौँ फलिफाप हुन्छ हाम्रो जीवनमा, यो चाहिँ पक्कै पनि हो। होला, शरीरमा कष्टहरू होला, कति अवस्थामा अभावहरू होला, तर पनि त्यो एक किसिमको छुट्टै आनन्द चाहिँ हामीले महसुस गरिरहेका छौँ। त्यसैले नै आज हामीले येशू प्रभुलाई विश्वास गर्छौँ। आज यो स्वाद चाहिँ संसारका मानिसले नपाएको कारणले गर्दा नै केही पनि होइन भनेर भन्ने गर्छन्, तर तपाईँ र मेरो निम्ति चाहिँ एकदम महत्वपूर्ण कुरा हो, किनभने येशू बिना हामी बाँच्न सक्दैनौँ। र एकैछिन पनि दुःख पर्दाखेरि पनि घुँडामा आएर मेरो प्रभुलाई मैले प्रार्थना गर्न सक्छु, होइन? मेरो परिवारको लागि, हामी बिरामी पर्दा, अभावमा हुँदा, अप्ठ्यारो परिस्थितिमा हुँदा पनि प्रभुलाई प्रार्थना गर्न पाएका छौं, जसले आनन्द र शान्ति हामीलाई दिइरहेको नै हुन्छ। आज मैले जति पनि कुराहरू गरेँ श्रोता, यो उत्साहको लागि गरेको छु। एक्लै अर्कालाई हामीलाई उत्साह चाहिन्छ पक्कै पनि, दैनिक जीवन व्यतीत गर्नको निम्ति एक्लै अर्कालाई प्रार्थनामा उचाल्दै, होइन? अनि वचन अनुसारको सरसल्लाहहरू चाहिन्छ पक्कै पनि, र यस्तै सरसल्लाहहरू दिए भने जस्तो मलाई लागेको छ। अनि कस्तो लाग्यो तपाईँलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रमको लगभग म अन्ततिर भन्छु, अब छोडिनुपर्ने हुन्छ, र फेरि पनि आउने दिनहरूमा धेरै राम्रा कुराहरू लिएर आउन सकौं, हजुरहरूले पनि प्रार्थना गरिदिनुहोला भनेर भन्न चाहन्छु। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदमीबाट म बिदा हुन्छु। धन्यवाद जयमसी।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।